0: प्रत्येक नेपालीको स्पन्दन बनेर धड्किएको छ संचार माध्यमको जगतमा गगन बनेर युग कवि सिद्धिचरण श्रेष्ठको जन्मथलो ओखलढुङ्गा जिल्लाको पहिलो सामुदायिक रेडियो 104.8 मेगाहर्ज तपाईँहरूकै घर आँगनमा घन्किएको छ।
1: मानव विकास तथा सामुदायिक सेवाद्वारा सञ्चालित आफ्नो एफएम उक्काली ओरालीको यात्रामा मेलापातमा अनि घर घरमा सुख दुःखको साथी बनेर हरपल अब तपाईँकै साथमा रहनेछ।
2: भूकम्प जहिले र जति बेला पनि आउन सक्छ,
3: त्यसैले भूकम्पको समयमा लिएर हिँड्ने झटपट झोला तयारी अवस्थामा राख्नु पर्छ। झोलामा टर्च लाइट, रेडियो, एक दिनका लागि पुग्ने चिउरा तथा तयारी सुक्खा खाना, खाने पानीको बोतल, जरुरी औषधिहरू र आफ्नो कागजातको फोटोकपीहरू राख्न सकिन्छ।
2: भूकम्प गएपछिको समयमा टेलिफोन सञ्जाल व्यस्त रहने भएकोले सकभर मोबाइलबाट टेक्स्ट सन्देशहरू आदान प्रदान गर्नु पर्दछ।
3: चर्किएका तथा भत्किएका घर एवं अन्य संरचना भित्र नबस्ने, किनभने भूकम्पका पराकम्पले यस्ता संरचनाहरू भत्काएर जनधनको थप क्षति हुन सक्छ।
2: भूकम्पको समयमा खस्ने वस्तुहरू फर्निचर, फोटो फ्रेम, सजावटका वस्तु, पुस्तक र्याक, ग्यास सिलिन्डर जस्ता सामग्रीहरू ठिकसँग राख्नु पर्दछ।
3: भूकम्प आएको बेला सुरक्षित रहन घुँडा टेकेर गुडुल किने, यदि ओत लाग्ने ठाउँ छैन भने आफ्नो टाउको र घाँटीलाई सुरक्षित राख्नु पर्छ।
2: जब भूकम्प रोकिन्छ, आग लागि पहिरो, ढुङ्गाहरू खस्नु, बाढी जस्ता जोखिमहरू हुने भएकोले जोखिम कम गर्नका लागि सावधानी अपनाउनु पर्दछ।
3: भूकम्प आएको बेला चिच्याउनु हुँदैन, शान्त रहनु पर्छ।
2: प्राकृतिक रूपमा भूकम्प जाँदा आफैमा दन्जनको क्षति हुँदैन, तर कमजोर संरचना र सचेतनाको अभाव जस्ता असुरक्षित प्रचलनहरूका कारण जनधनको क्षति हुने भएकोले सचेत रहनु पर्दछ।
3: यदि भूकम्प आयो र सहयोग चाहिएमा ओखलढुङ्गाको निम्न फोन नम्बरहरूमा सम्पर्क गर्न सकिनेछ।
2: नेपाल रेड क्रस सोसाइटीको फोन नम्बर 037-520-178,
3: जिल्ला प्रशासन कार्यालय 037-520-133,
2: जिल्ला प्रहरी कार्यालयको नम्बर 9852-88-90-50।
3: समुदायको हितको लागि आफ्नो एफएम परिवार ओखलढुङ्गा।
4: तपाईँलाई घरको लागि एल्मुनियमको झ्याल ढोका चाहिएको छ भने सम्पर्क गर्नुहोस् होम्स एल्मुनियम एन्ड डेकोरलाई।
5: आउनुहोस्, यहाँ घरका लागि चाहिने एल्मुनियम ढोका, झ्याल, पल सिलिङ, कार्पेट, पर्दा, सिसा साथै एल्मुनियम सम्बन्धी सम्पूर्ण काम गरिन्छ। प्रोप्राइटर चुरालाल श्रेष्ठ।
4: सम्पर्क नम्बर 9862-95-51-27 र 037-520-396।
5: होम्स एल्मुनियम एन्ड डेकोर, सिद्धिचरण नगरपालिका 11 मिलनचोक, ओखलढुङ्गा।
6: मानसिक स्वास्थ्य बिना स्वास्थ्य जीवन सम्भव छैन। आफ्नो र परिवारका सदस्यहरूको मानसिक स्वास्थ्यको सधैँ ख्याल गरौ। मनमा अत्याधिक डर, चिन्ता, तनाव बढ्ने जस्ता लक्षणहरू दैनिक जीवनमा देखिए र फरक महसुस भए नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरौ। मानसिक स्वास्थ्य तथा मनोसामाजिक समस्या भएका व्यक्तिहरूले अन्य व्यक्ति सरह मर्यादापूर्ण जीवन बाँच्न अधिकार प्रयोग गर्ने वातावरण बनाउनका लागि सहकार्य गरौ।
7: समुदायको हितको लागि आफ्नो एफएम ओखलढुङ्गाद्वारा जनहितमा जारी सन्देश।
8: आप्रवासी स्रोत केन्द्र सिद्धिचरण नगरपालिकाको अनुरोध।
9: आप्रवासनमा चुनौती र अवसर दुवै छन्। आप्रवासनलाई हामी व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन सक्छौँ।
10: पर्याप्त सूचना र चाहिने सिप सिकेर विदेश जाँदा विदेशमा दुःख पाइँदैन। काम के हो, तलब कति हुन्छ, सिप कस्तो चाहिन्छ, विदेश जानुभन्दा पहिला सोधखोज गरौँ र श्रम स्वीकृति लिएर मात्रै विदेश जाउँ। श्रम स्वीकृति लिएर जाँदा सुरक्षित भइन्छ र समस्यामा परेर फर्किनु परेमा न्याय पाउन पनि सहज हुन्छ।
9: अनि तपाईँलाई थाहा छ, स्थानीय सरकारले वैदेशिक रोजगारलाई व्यवस्थित र सुरक्षित बनाउन आप्रवासी स्रोत केन्द्रको सञ्चालन र व्यवस्थापन गरिरहेका छन् नि।
10: थाहा छ नि, धेरै जसो जिल्लामा जिल्ला प्रशासन कार्यालय भित्र वा कार्यालय छेउमै आप्रवासी स्रोत केन्द्रहरू स्थापना भएका छन्। यस्ता स्रोत केन्द्रहरूले सुरक्षित वैदेशिक रोजगारीका लागि सही सूचना दिने र सिप सिक्न सिफारिस गर्ने गर्छन्, साथै विदेश जाने क्रममा समस्यामा परे न्यायका लागि सहयोग पनि गर्छन्।
11: हजुर, वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिहरूलाई सरल, छिटो, सहज सेवा प्रवाह गर्ने उद्देश्यले सिद्धिचरण नगरपालिकामा संस्वीकृति सेवा सञ्चालन भइरहेको बेहोरा सहर्ष जानकारी गराइन्छ।
8: अन्य थप जानकारीको लागि सम्पर्क नम्बर 9849812808 9849812808।
11: सिद्धिचरण नगरपालिकाको कार्यालय ओखलढुङ्गा।

0: देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर .com सीआईएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
1: आज 2083 साल भदौ 27 गते शनिबार सेप्टेम्बर 12 तारीक सन् 2026 नेपाल सम्बत 1146 भदौ शुक्ल पक्षको प्रतिपदा तिथि प्राथमिक उपचार दिवस।
0: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
1: भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा पुनर्वस्तीको बहस, जोखिमयुक्त ठाउँमा फेरि बस्ती नबसाल्न विज्ञको सुझाव। दशैं अघि नै अस्थायी आवास बनाउने सरकारको तयारी, सुरुङ उद्धार 17 दिनसम्म कठिन, अझै जीवित भेटिने आशा।
0: बाढ़ी प्रभावित क्षेत्रमा हैजा विरूद्ध खोप अभियान शुरू, सहकारीले पनि उच्च पदस्थ पदाधिकारीको विवरण राख्नुपर्ने, विद्युत अभाव भएपछि हुम्लाका सरकारी कार्यालय हातैले पत्र लेख्दै।
1: आर्थिक अभाव भएकालाई निशुल्क उपचार कागजमा मात्रै, ग्यास आपूर्ति व्यवस्थापन सहज नबन्दा उपभोक्ता मारमा, ठूला पूर्वाधार निर्माणमा निजी क्षेत्रलाई अघि सार्ने सरकारको तयारी।
0: यमनमा जारी द्वन्द्वका कारण हजारौं मानिस विस्थापित, विश्वभर इन्धन आपूर्तिका लागि खाडी मुलुकहरू छलफलमा, इरान र साउदी अरबका शीर्ष कूटनीतिज्ञ बीच टेलिफोन वार्ता।
1: र एनबीएलको उपाधिका लागि आज कर्णाली र अन्नपूर्ण भिड्दै, दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता मंगसिर दोस्रो साताबाट टेबल टेनिस खेलाडी प्राजना महर्जनलाई थाइल्याण्डमा जित।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: साझा खबरको सबैभन्दा सुरुमा, सुरुङमा उद्धार 17 दिनसम्म कठिन भएको प्रसंग।
0: भोटिकोशीमा आएको विनाशकारी बाढ़ीपछि रसुवा, नुवाकोट र धादिङका जलविद्युत आयोजनामा कार्यरत 916 जना अझै सम्पर्कविहीन छन्। बाढ़ी गएको 17 दिन बितिसक्दा पनि सुरुङ र भूमिगत विद्युत गृहमा फँसेको आशंका गरेका व्यक्तिको खोजी पूरा हुन सकेको छैन। नेपाली सेना प्रहरी सम्बन्धित आयोजना तथा स्वदेशी विदेशी प्राविधिकहरूको टोली खोज तथा उद्धारमा जुटिरहेको छ। राष्ट्रिय योजना आयोग सहितको प्राविधिक टोलीको प्रतिवेदन अनुसार बाढ़ीमा 759 मेगावट क्षमताका 13 जलविद्युत आयोजना र 24 मेगावटका 5 सोलर प्यानल प्रभावित भएका छन्। ऊर्जा तथा ग्रिड प्रणाली पुनरुत्थानका लागि करिब 3.90 खर्ब रूपियाँ आवश्यक पर्ने आकलन समेत गरिएको छ। बाढ़ीले सड़क पुल र आयोजनासम्म पुग्ने बाटो बगाएपछि उद्धारका लागि उपकरण घटनास्थल पुर्याउन कठिन भएको छ। हेलिकप्टरबाट समेत सबै उपकरण लैजान सम्भव देखिएको छैन। अप्पर त्रिचुली 1 सड़क र पुल बग्नुका साथै इन्टरनेट तथा विद्युत आपूर्ति अवरूद्ध हुँदा उद्धार टोलीलाई थप समस्या भएको आयोजनाले जनाएको छ। आवश्यक उपकरण लैजान ढिलाइ हुँदा खोजीको कार्यलाई तीव्र रूपमा अगाडि बढ़ाउन समेत अप्ठ्यारो भइरहेको उद्धारमा खटिएका सुरक्षाकर्मीहरूले बताएका छन्। सुरुङभित्र पानी, लेदो, ढुङ्गा र काठ कति भरिएको छ भन्ने प्रश्न नहुँदा पनि उद्धार रणनीति पटक पटक परिवर्तन गर्नुपर्ने अवस्था आएको जियोटेक्निकल इन्जिनियर उदय राज न्युपानेले बताउनु भएको छ। पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङले सुरुङ पूर्ण रूपमा पानी र लेदोले नभरिएको अवस्थामा केही भागमा हावा र अक्सिजन बाँकी हुन सक्ने बताउनु भएको छ। त्यसैले खोजी पूरा नहुँदै सुरुङभित्र रहेका व्यक्ति जीवित छैनन् भन्ने निष्कर्षमा पुग्न नहुने समेत उहाँले बताउनुभयो।
1: भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा झाडा पखाला देखिन थालेपछि प्रभावित क्षेत्रमा सरकारले हैजा विरूद्धको खोप दिन शुरू गरेको छ। जनस्वास्थ्य कार्यालय रसुगाका प्रमुख निर्धोज घरती मगरले बाढ़ी प्रभावित क्षेत्रका नागरिकलाई नजिकको खोप केन्द्रमा पुगेर हैजा विरूद्धको खोप लगाउन शुरू गरिएको बताउनु भएको हो। उहाँले आफूले खोप लगाएको वा नलगाएको यकिन गरी खोप नलगाएकाले पाइक पर्ने केन्द्रमा पुगेर खोप लगाउन अनुरोध गर्नुभयो।
3: हाम्रो रसुवा जिल्लामा अहिले 9 होल्डिङ सेन्टर हो। हिजो चाहिँ उत्तरका गाउँपालिका होल्डिङ सेन्टरबाट चाहिँ 4 हेन्द्र होल्डिङ सेन्टरमा सुरु भएको छ भने आज सम्पूर्ण होल्डिङ सेन्टरबाट नै खोप सेवा आजदेखि सञ्चालन भएको छ। यो हैजा चाहिँ एकदमै छिटो फैलन सक्ने एकदम संक्रामक रोग भएको हुनाले यो खोप लगाइसकेपछि यो सम्भावित यसको आउटब्रेक चाहिँ हामीले नियन्त्रण गर्न सक्छौँ। त्यसो त्यही भएर यो अहिले फेरि यो मौसम पनि त्यस्तै महामारीजन्य रोगहरू फैलिने अवस्थाको मौसम भएको हुनाले यो खोप चाहिँ लगाउनु एकदमै महत्वपूर्ण छ। 1 माथिका सम्पूर्ण जनसङ्ख्यालाई चाहिँ हैजाभित्र खोप दिइनेछ। 1 माथिका सम्पूर्ण उमेर समूहले साबिकको प्रत्येक वडाबाटको खोप केन्द्रबाट हामीले यो खोप सेवा प्रदान गरेका छौँ। खोप अभियान मार्फत यो सम्पूर्ण रोसका जनतालाई गर्भवती, सुत्केरी र सम्पूर्ण यो दीर्घ रोगी सबैले खोप जहिले उता मिल्ने हो, अलिक कडा ज्वरो र पखाला लागिरहेको व्यक्तिहरू चाहिँ अलिक खोप नलिउन नमिल्ने हो। निजी खोप पनि यो धनुषतङ्गका वृद्धको खोप पनि हामीले अभियानको रूपमा नभएर उद्धार कर्मी र स्वास्थ्य कर्मीहरू जो चाहिँ उद्धार कार्यमा खटिनु भएको छ र स्वास्थ्य कर्मी उहाँहरूलाई चाहिँ यो खोप पनि हामीले लगाइरहेका छौँ।

0: खोप पनि लगाउने सरकारको तयारी रहेको छ। खोप लगाउने दिन र समयबारे नजिकको स्वास्थ्य चौकी, महिला स्वास्थ्य स्वयंसेविका वा ओडाका जनप्रतिनिधिसँग जानकारी लिन सकिने स्वास्थ्य कार्यालयले जनाएको छ। बाढ़ीपछि दूषित पानी र खानेकुराका कारण हैजा तथा अन्य संक्रामक रोगको जोखिम बढ़न सक्ने भएकाले खोपसँगै सफा पानी पिउन र स्वास्थ्यमा सरसफाईमा विशेष ध्यान दिन स्वास्थ्य कर्मीले आग्रह गरेका छन्।
1: यसैबीच सरकारले भोटेकोशी बाढ़ी पीड़ितलाई दशैं अघि नै अस्थायी घर बनाउने तयारी समेत गरेको छ। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ी पश्चातको पुननिर्माणका लागि सरकारले 7,23,21,52,00,000 रूपियाँ आवश्यक पर्ने अनुमान पनि गरेको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुप्त क्षति तथा आवश्यक आकलन प्रतिवेदन अनुसार विपदबाट सबैभन्दा धेरै प्रभावित पूर्वाधार क्षेत्र पुनर्थानका लागि मात्रै 4,73,57,19,00,000 रूपियाँ लाग्ने अनुमान गरिएको छ। प्रतिवेदनले पुननिर्माणलाई दुई चरणमा विभाजन गरेको छ, जस अन्तर्गत आगामी 6 महिनाभित्र तत्काल राहत तथा अल्पकालीन पुननिर्माणका लागि 8,73,50,00,000 रूपियाँ र दीर्घकालीन पुननिर्माणका लागि 7,54,58,02,00,000 रूपियाँ खर्च हुने समेत अनुमान गरिएको हो।
0: यसैबीच भोटेकोशी बाढ़ीबाट सार्वजनिक यातायात क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिको मूल्याङ्कन गर्न पूर्वाधार विकास मन्त्रालयले समिति गठन गरेको छ। यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको संयोजकत्वमा गठित समितिले क्षति र क्षतिपूर्तिको आधार अध्ययन गरी 15 दिनभित्र प्रतिवेदन बुझाउनेछ। यस्तै यातायात क्षेत्रका निजी नीति नियम ऐन कानून तथा मापदण्ड समयानुकूल बनाउन जङ्गबहादुर डाँगीको संयोजकत्वमा अर्को समिति पनि गठन गरिएको छ। उक्त समितिले 45 दिनभित्र राय सहितको सुझाव प्रतिवेदन पेश गर्नेछ।
1: सरकारले सहकारी संस्थालाई पनि ग्राहक पहिचान सहित उच्च पदस्थ अधिकारी तथा वास्तविक धनीको विवरण राख्नुपर्ने व्यवस्था लागू गरेको छ। राष्ट्रिय जोखिम न्यूनीकरण प्रतिवेदनले सहकारी क्षेत्रबाट सम्पत्ति शुद्धिकरणको जोखिममा मध्यम उच्च देखाएपछि राष्ट्रिय सहकारी प्राधिकरणले बैंक तथा वित्तीय संस्था सरह सम्पत्ति शुद्धिकरण तथा आतंकवादी वित्तीय लगानी नियन्त्रण सम्बन्धी मार्गदर्शन लागू गरेको हो। मार्गदर्शन अनुसार सहकारीले उच्च जोखिम भएका सदस्य तथा कारोबारको थप 5 जाँच, शंकास्पद कारोबारको वित्तीय जानकारी इकाईमा रिपोर्ट र प्रति सम्बन्धित सूचीमा रहेका व्यक्तिको सम्पत्ति रोक्का गर्नुपर्ने समेत व्यवस्था गरेको छ। व्यवस्था पालना नगरे सहकारी संस्था निलम्बन गर्ने र दर्ता खारेजीसम्मको व्यवस्था लागू गर्ने समेत प्राधिकरणले जनाएको हो।
0: उच्च जोखिममा रहेका नेपालका हिमताल मध्ये 4 ठूला हिमतालको पानी घटाउने गृह कार्य सरकारले शुरू गरेको छ। हिमालमा परेको जलवायु परिवर्तन र उच्च तापक्रमको असरका कारण बढ़दै गएको हिमतालको उच्च जोखिम कम गर्न सरकारले गृह कार्य थालेको हो। यही प्रयोजनका लागि जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र स्थापना गरिएको छ। केन्द्रका उपकार्यकारी निर्देशक डाक्टर राजन भट्टराईका अनुसार हिमाली देश नेपालमा विगतका 2 दशक यता उच्च हिमाली भेगमा हिमतालमा पानीको मात्रा बढ़ेको छ भने विस्फोट भएर हिमबाड़ी सिर्जना हुँदा मानव बस्तीमा जनधनको ठूलो क्षति हुने क्रम पनि बढ़ेको छ। त्यसलाई ध्यानमा राख्दै सरकारले पानी भरिएर जोखिमको तहमा पुग्दै गरेका थप हिमतालको पानी घटाउने कसरत शुरू गरेको हो। विगतमा भएको अध्ययन अनुसार नेपाल, भारत, चीनमा गरेर 47 हिमताल कुनै पनि बेला विस्फोट हुन सक्ने खतरायुक्त छन्। भट्टराईले भन्नुभयो, त्यसमध्येका 25 हिमताल नेपाल छन्। तीमध्ये कतिपय मानव बस्तीमाथि धारिलो तरवार जस्तै बनेकाले पानीको तह घटाउने पर्ने अवस्थामा पुगेका छन्।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा भोटेकोशीमा पुनर्वस्तीको बहस, विपदको जोखिम र स्थानीयको भविष्य।
2: अलि सेफ ठाउँमा अलि अग्लो बनाएर अलि ठुलो बाढीहरूबाट कसरी जोगिने भनेर निर्माण गर्न नसकिने विषय भएन। यो बाढीले पनि हामीलाई त्यही सिकाएर गएको हो। जबरजस्ती नगरौँ, प्रकृतिसँग सकिँदैन।
0: विद्युत अभाव भएपछि हुम्लाका सरकारी कार्यालय हातैले पत्र लेख्दै विश्वभर इन्धन आपूर्तिका लागि खाड़ी मुलुकहरू छलफलमा लगायतका खबर अनि कार्टुन पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।

0: शीतल जाऊ।
1: वर्षायाम शुरू भएसँगै पानीका मुहानहरू दूषित हुने जोखिम बढ्छ। दूषित पानीले झाडा पोखला, हैजा, टाइफाइड लगायतका रोग निम्त्याउन सक्छ।
2: त्यसैले पिउने पानीलाई कम्तीमा 3 मिनट उमालेर, फिल्टर गरेर वा क्लोरिन प्रयोग गरी शुद्ध बनाएर मात्र प्रयोग गरौँ।
3: पानीको मुहान वरपर फोहोर नगर्ने, पशु चौपाया प्रवेश गर्न नदिने र नियमित सरसफाई गर्ने पानी बसालौ।
2: स्वच्छ मुहान, शुद्ध पानी र स्वस्थ परिवारका लागि सबैको सहभागिता आवश्यक छ।
1: खानेपानी तथा सरसफाई डिभिजन कार्यालय ओखलढुङ्गा।
4: आप्रवासी स्रोत केन्द्र सिद्धिचरण नगरपालिकाको अनुरोध।
5: आप्रवासनमा चुनौती र अवसर दुवै छन्। आप्रवासनलाई हामी व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन सक्छौ।
6: पर्याप्त सूचना र चाहिने सिप सिकेर विदेश जाँदा विदेशमा दुःख पाइँदैन। काम के हो, तलब कति हुन्छ, सिप कस्तो चाहिन्छ, विदेश जानुभन्दा पहिला सोधखोज गरौं र श्रम स्वीकृति लिएर मात्रै विदेश जाउँ। श्रम स्वीकृति लिएर जाँदा सुरक्षित भइन्छ र समस्यामा परेर फर्किनु परेमा न्याय पाउन पनि सहज हुन्छ।
5: अनि तपाईँलाई थाहा छ, स्थानीय सरकारले वैदेशिक रोजगारलाई व्यवस्थित र सुरक्षित बनाउन आप्रवासी स्रोत केन्द्रको सञ्चालन र व्यवस्थापन गरिरहेका छन् नि।
6: थाहा छ नि, धेरै जसो जिल्लामा जिल्ला प्रशासन कार्यालय भित्र वा कार्यालय छेउमै आप्रवासी स्रोत केन्द्रहरू स्थापना भएका छन्। यस्ता स्रोत केन्द्रहरूले सुरक्षित वैदेशिक रोजगारीका लागि सही सूचना दिने र सिप सिक्न सिफारिस गर्ने गर्छन्, साथै विदेश जाने क्रममा समस्यामा परे न्यायका लागि सहयोग पनि गर्छन्।
7: हजुर, वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिहरूलाई सरल, छिटो, सहज सेवा प्रवाह गर्ने उद्देश्यले सिद्धिचरण नगरपालिकामा श्रम स्वीकृति सेवा सञ्चालन भइरहेको बेहोरा सहर्ष जानकारी गराइन्छ।
4: अन्य थप जानकारीको लागि सम्पर्क नम्बर 9849812808 9849812808।
7: सिद्धिचरण नगरपालिकाको कार्यालय ओखलढुङ्गा।

0: सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौ जनहितका लागि।
1: देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
0: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा भोटेकोसी बाढी प्रभावित 14,000 बालबालिकाको पढ़ाई अवरूद्ध शीर्षकमा खबर प्रकाशित छ। यसलाई शिवहरि घिमिरेले लेख्नु भएको छ। भोटेकोसी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका 14,000 भन्दा बढी बालबालिकाको पठन पाठन अवरूद्ध भएको छ। शिक्षा मन्त्रालयका अनुसार 3 जिल्लाका 63 विद्यालय बाढीबाट प्रभावित भएका छन्। त्यस्तै रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा काठमाडौँ महानगरको अतिक्रमित 1859 रोपनी जग्गा सरकारको नाममा ल्याउने निर्णय शीर्षकको अर्को खबर पनि प्रकाशित छ। रावल आयोगले किटान गरेका, अतिक्रमण भएर व्यक्तिका नाममा गएका श्रेता सरकार मातहत ल्याउने निर्णय भएको छ। अतिक्रमित भएर व्यक्तिका नाममा गएका र व्यक्तिको नाममा कायम भएका श्रेता हट्छन्। यसका लागि नापी र मालपत कार्यालयलाई निर्देशन समेत दिएको खबरमा उल्लेख छ। त्यस्तै प्रधानमन्त्री शाहले राष्ट्र संघीय महासभामा उठाउँदैछन् यी 5 एजेण्डा शीर्षकमा पनि आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा खबर प्रकाशित छ। त्यस्तै उपाध्यक्ष बादलको प्रस्तुतिले पार्टी पुनर्गठन कार्यदलमा नोकझोक शीर्षकमा खबर छ। एमाले चुनाव समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा उपाध्यक्ष तथा संयोजक रामबहादुर थापा बादल र महासचिव शंकर पोखरेलका छुट्टा छुट्टै प्रतिवेदन पेश भएका छन्। यसअघि नै तयार भएको पोखरेलको प्रतिवेदनमा गत चुनावको पराजयको जिम्मा नेतृत्वले लिनुपर्ने भन्दै तल्लो तहबाट आएका पार्टीको पुनर्गठनको बहस पनि त्यहाँ चुलिएको छ। त्यस्तै ग्यास कालोबजारी गर्ने विरूद्ध कारवाही तीव्र शीर्षकको खबर पनि प्रकाशित छ। त्यस्तै कान्तिपुरको पहिलो पृष्ठमा खाँचो पर्दा निशुल्क छैन प्रसूति सेवा शीर्षकको अर्जुन पौडेलले लेख्नु भएको खबर पनि प्रकाशित छ। सप्तरीमा सरकारी अस्पताल अगाडिको सड़क पेटीमै सुत्केरी भएको घटनाले नेपालमा निशुल्क प्रसूति सेवा आर्थिक अवस्था कमजोर भएका मानिस महिलाले पाइरहेका छन् कि छैनन् भन्ने प्रश्न खड़ा भएको छ। बिरामीले खर्च तिर्न नसके स्वास्थ्य संस्थाले सेवा अस्वीकार गर्न मिल्छ कि मिल्दैन भन्ने प्रश्न पनि यसले जन्माएको हो। त्यस्तै काठमाडौँ लाइफ लाइन सड़क अवरूद्ध, पारीको समानान्तर सम्भावना अल्पत्र शीर्षकको खबर पनि प्रकाशित छ भने पितृपृष्ठमा ग्यास आपूर्ति व्यवस्था सहज नबन्द मारमा उपभोक्ता शीर्षकको खबर छ। फागुनदेखि आधा सिलिण्डर ग्यास बिक्री गर्दा माग र आयात दुवै घटेको निगमको दावी छ। आधा सिलिण्डर बाँडेका बेला उपभोक्ता र डिलरले धेरै स्टक राख्दा खपत कम भएकाले पनि आयात पनि घटेको स्पष्टीकरण दिइएको छ। ठूला पूर्वाधार निर्माणमा निजी क्षेत्रलाई अघि सार्न प्रधानमन्त्रीको चासो शीर्षकको खबर पनि छ। सरकारले फुकाउनु पर्ने कानूनी तथा व्यवहारिक जटिलतामा प्रधानमन्त्रीले उद्योगीहरूसँग राय समेत माग्नु भएको छ।
1: नागरिक दैनिकमा पहिलो पृष्ठमा सन्नाटामा रसुवा शीर्षकमा खबर छापिएको छ। यो खबर रमेश धमलाले रसुवाबाट लेख्नु भएको हो। बाढ़ीको सन्नाटा सिंगो जिल्लामा छ। रसुवामा कति मानवीय क्षति भयो यकिन छैन, तर धुन्चे भन्दा माथि स्याप्रुवेसी, लिङलिङ, टिमुरे, घट्टेखोला, रसुवागढ़ीमा सड़क र बस्तीको कुनै पनि अस्तित्व नभएको खबरमा उल्लेख रहेको छ। पर्यटन क्षेत्रमा मात्रै 52 अर्बको क्षति, होटेलमा मात्रै 19.5 अर्बको नोक्सानी शीर्षकमा मधुजङ पाण्डेले काठमाडौँबाट लेख्नु भएको खबर समेत रहेको छ। त्यसै गरी आमा बुवासँग बस्दैनन् 6 लाख बच्चा शीर्षकमा रुबी रनियारले काठमाडौँबाट लेख्नु भएको खबर समेत छ। नेपालमा 18 वर्ष मुनिका 6.8% बालबालिका आफ्ना जैविक आमा बुवा वा दुवै मध्ये कुनै एकसँग नबसेको तथ्याङ्क सार्वजनिक भएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार नेपालमा 18 वर्ष मुनिका बालबालिकाको संख्या करिब 90 लाख छ, जसमध्ये 6.8% अर्थात 6,12,000 बालबालिका जन्मदिने आमा बुबासँग नबसेको तथ्याङ्क कार्यालयले शुक्रबार सार्वजनिक गरेको हो। त्यसै गरी गोर्खा पत्रको पहिलो पृष्ठमा सब पहिचानमा फेस ट्र्याप प्रविधि शीर्षकमा शम्भु दङ्गालले लेख्नु भएको खबर छ। गत भदौ 10 गते भोटेकोसी हिमबाडीपछि फेला परेका सब पहिचानका लागि नेपाल प्रहरीले आफैले बनाएको फेस ट्र्याप एआई प्रविधि प्रयोगमा ल्याएको छ। प्रहरी मुख्यालयमा रहेको प्राविधिक टीम एआई सेलले आन्तरिक प्रयोजनका लागि निर्माण गरेको यो सफ्टवेयर हिमबाडीमा ज्यान गुमाएका व्यक्तिहरूको पहिचानका लागि पहिलो पटक प्रयोगमा ल्याइएको खबरमा उल्लेख रहेको छ। त्यसै गरी बस्नै नहुने गरी चर्के घर लोमान्थाङ भूकम्प शीर्षकमा अर्को खबर रहेको छ। मुक्तिनाथका समाचारदाताले लेख्नु भएको खबर हो। त्यसै गरी पुल नहुँदा जोखिमको यात्रा शीर्षकमा तिलासन पाण्डेले तमघास गुल्मीबाट लेख्नु भएको खबर रहेको छ। कालीगण्डकी करिडोर अन्तर्गत गुल्मी खण्डका विभिन्न खोलामा पुल नहुँदा यात्रु तथा सवारी चालकले बर्खायामा जोखिम मोलेरै यात्रा गर्नुपर्ने बाध्यता रहेको छ। बाढ़ीमा भाई डुब्यो हरायो अटवारीको खुशी शीर्षकमा सन्तोष दहितले दाङबाट लेख्नु भएको खबर रहेको छ भनेदेखि विपदपछि बस्ती व्यवस्थापन शीर्षकमा अर्को खबर पनि छापिएको छ। त्यसै गरी बाढ़ीले दिएको पीड़ा तुइन तर्न 5 घण्टा पर्खनुपर्छ शीर्षकमा अर्को खबर रहेको छ भने ठूलो आयोजना बन्दै कर्णालीको रूप फेरिँदै शीर्षकमा विष्णुप्रसाद नेउपानेले वीरेन्द्रनगरबाट लेख्नु भएको खबर छ। लगानी सुनिश्चिततापछि निर्माण शुरू हुने चरणमा रहेको पश्चिम सुर्खेतको वेतन कर्णाली जलविद आयोजनाको बारेमा लेखिएको छ। कालीगोठको तिलागुफा खडा चक्र नगरपालिका र महावै शुभकालिका गाउँपालिकाको बीचबाट बग्ने तिला नदीमा बन्न लागेको दुई ठूला जलविद्युत आयोजनाका लागि लगानी जुटेको खबरमा उल्लेख रहेको छ। त्यसै गरी नेपाल मलेसिया श्रम गन्तव्यमा पुनः सिन्डिकेटको त्रास शीर्षकमा अन्नपूर्णको भित्री पृष्ठमा खबर छापिएको छ। संचालक र कर्मचारीलाई अयोग्य बनाउने बाफिया ऐन संशोधन गर्नु पर्ने शीर्षकमा अर्को खबर पनि छापिएको छ। अर्थ समितिले बैंक तथा वित्तीय संस्थाका संचालक र कर्मचारीलाई अयोग्य बनाउने प्रावधान तत्काल संशोधन गर्न निर्देशन दिएको हो। शुक्रबार बसेको बैठकले बैंक तथा वित्तीय संस्थाको ऐन वाफिया 2073 दफा 18 संशोधन गर्न अर्थ मन्त्रीलाई निर्देशन दिएको हो। त्यसै गरी निर्माण व्यवसायी महासंघ कर्णालीको 1,11,000 सहयोग बाढ़ी पीड़ितका लागि सहयोग शीर्षकमा अर्को खबर छ भने भित्री पृष्ठमा कोशी प्रदेशको विपद चक्र हिमालमा हिमताल पहाड़मा पहिरो तराईमा डुबान शीर्षकमा शिवप्रसाद ढुंगानाले काठमाण्डुबाट लेख्नु भएको खबर छ। कोशी प्रदेशमा विपदको कथा जहाँ शुरू हुन्छ त्यही सकिँदैन। हिमालमा हिमताल फुट्दा होस् वा पहाड़मा पहिरो खस्दा त्यसको पानी माटो र गेग्रान नदी पछ्याउँदै तल झर्छ। माथिल्लो भेगमा आएको विपदको असर तराईको बस्तीमा डुबान र कटान बनेर देखिन सक्छ। यहाँका नदी प्रणालीमा हिमताल विस्फोट पहिरो भूक्षय गेग्रान थुप्रिने बाढ़ी डुबान र खडेरीसम्मका जोखिम एक अर्कासँग जोडिएको अध्ययनले देखाएका छन्। त्यसैगरी नागरिकको भित्री पृष्ठमा जापानिज इन्सेफ्लाइटिस संक्रमणले थप 1 जनाको मृत्यु शीर्षकमा खबर छ। पवित्र सुनारले लेख्नु भएको खबरमा जापानिज इन्सेफ्लाइटिस संक्रमणका कारण बिहिबारसम्म थप 1 जनाको मृत्यु भएको उल्लेख रहेको छ। कैलालीकी 50 वर्षीय महिलाको बुधबार मृत्यु भएको हो। ती महिलाले नेपाल मा चालू वर्षमा जापानिज इन्सेफ्लाइटिस संक्रमणका कारण मृत्यु हुनेको संख्या 25 पुगेको सरकारले जनाएको छ।
0: साझा खबरमा अब विदेशका खबर। यमनमा जारी द्वन्द्वका कारण हजारौं मानिस घरबाट विस्थापित भएका छन्। संयुक्त राष्ट्रसंघका अनुसार यो संख्या दोब्बर भन्दा बढ़ी रहने संयुक्त राष्ट्रसंघले बताएको छ। वर्षौंदेखि उत्तरी यमनका ठूला भागमाथि नियन्त्रण जमाइरहेको इरान समर्थित हुतीहरूले गत हप्ता साउदी समर्थित सरकारी सेना विरूद्ध ठूलो आक्रमण समेत गरेको थियो। द्वन्द्वका कारण घर छोड्नेको संख्या करिब 18,500 पुगेको समेत राष्ट्रसंघले जनाएको छ। तेहरानले सोमबार ओमनमा जारी खाड़ी मुलुकहरूसँग विश्वभर इन्धन आपूर्तिका लागि रणनीति महत्वपूर्ण हर्मुज जलमार्गका विषयमा छलफल गर्ने भएको छ। मध्यपूर्वको द्वन्द्वका क्रममा इरानले यो जलमार्गलाई पटक पटक अवरुद्ध पार्दै आएको छ। इराक र पर्सियाली राष्ट्रका अन्य तटवर्ती राज्यहरू सहभागी हुने समेत बताइएको छ। इरान अमेरिकी इजरायल आक्रमणका मा आफ्ना सर्वोच्च नेता मारिएपछि फेब्रुअरी 28 युद्धमा छ। इरानले देशभरि आक्रमण गरेर जवाफी कारवाही गरेको र हर्मुज जलमार्गलाई समेत नाकाबन्दी गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। र यमनमा पुनः द्वन्द्व चर्किएसँगै इरान र साउदी अरबका शीर्ष कूटनीतिज्ञ बीच क्षेत्रीय तनाव र बढ़दो असुरक्षालाई कम गर्ने विषयमा टेलिफोन वार्ता भएको छ। इरानी विदेश मन्त्री र साउदी विदेश मन्त्रीले वार्तामा तनाव फैलन नदिन तथा क्षेत्रीय स्थिरता पुनः स्थापित गर्न कूटनीतिक प्रयास र सहकार कार्य जारी राख्ने समेत बताएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका हुन्।
1: साझा खबरमा अब खेल खबर। नेपाल भलिबल लीग एनबीएलको उपाधिका लागि आज प्रतिस्पर्धा हुने भएको छ। उपाधिका लागि कर्णालीले अन्नपूर्ण स्पाइकर किङ्सको सामना गर्दछ। खेल अपहरान्न 4 बजे शुरू हुनेछ। छ टोली सहभागी लीगमा अन्नपूर्ण शीर्ष स्थानमा रहेर सिधै फाइनलमा प्रवेश गरेको हो। केडिया ग्रुपको आयोजनामा पहिलो पटक आयोजना भएको एनबीएलमा 6 फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गरेका थिए। एनबीएलको विजेताले नगद 20 लाख रूपियाँ पुरस्कार प्राप्त गर्नेछ। 10 राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंगिर 16 गतेदेखि 29 गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने भएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषदको सिफारिशका आधारमा प्रतियोगिता कर्णाली प्रदेशको सुर्खेत लगायत विभिन्न जिल्लामा आयोजना गर्ने निर्णय गरेको हो। र नेपाल र युएबीच आज एसीसी प्रिमियर कपको उपाधिका लागि भिडन्त हुँदैछ। यो भिडन्त उपाधि कब्जा गर्नुभन्दा पनि अर्को वर्ष एसिया कपका लागि छनौट प्रावधान हो। यसैकारण नेपाल र युएई फाइनल खेल गुमाउन चाहँदैनन्। प्रिमियर कप विजेता नै सन् 2027 आयोजना हुने एसिया कपमा छनौट हुनेछ। पछिल्लो 2 संस्करणको फाइनलमा नेपाल र युएई नै प्रतिस्पर्धा गरेका थिए। दुवै टोलीले समान 1 जित र हार निकाले। लगातार तेस्रो पटक फाइनलमा खेलिरहँदा यी दुवै टोलीका खेलाड़ीहरू एक आपसका कमी कमजोरी र बलियो पक्षसँग राम्रोसँग जानकारमा छन्।
0: भोटिको चाहिँ बारीपछि प्रभावित क्षेत्रमा पुनः बस्ती बसाउने कि सुरक्षित स्थानमा सार्ने विज्ञसँगको कुराकानी अनि कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: सर्थहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: साझा खबरमा अब भोटेकोसी बाढी प्रभावित क्षेत्रमा पुनर्वस्ती बसाउने विषय। भोटेकोसी बाढीले तहस नहस बनाएको क्षेत्रमा पुनः बस्ती बसाउने बहस चलिरहेको छ। कतिपय स्थानीयले ऐतिहासिक र धार्मिक स्थान रहेको भन्दै त्यस्ता स्थानको सुरक्षा गर्नुपर्ने बताएका छन्। स्थानीयको जीविकोपार्जन र सामाजिक सम्बन्ध जोगाउने कि सम्भावित जोखिमबाट सुरक्षित स्थानमा स्थानान्तरण गर्ने भन्ने प्रश्न अहिले प्रमुख बनेको छ। यही विषयमा हामीले बाढी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुलीसँग कुराकानी गरेका छौं।
4: पूर्व सूचना प्रणालीलाई थप विस्तार व्यापक बनाउनु पर्नेछ। यसमा मैले अघि पनि भने हामीले पछिल्लो दस वर्षमा उल्लेख्य काम गऱ्यौँ, प्रगति पनि उल्लेख्य हासिल गऱ्यौँ। ठुला नदीहरू तराईको क्षेत्रमा बाढीकै कारणले मान्छे मर्नुपर्ने अवस्था शून्यतामा गरेका
1: छ।
4: अब पहाडी क्षेत्रमा अलिक बढ्या छ, त्यसमा हामी काम गर्नुपर्नेछ, गर्छौँ। यसमा सबैको समुदाय, स्थानीय सरकार, प्रदेश सरकार, केन्द्रीय सरकार, सङ्घ संस्था, मित्र राष्ट्र सबैको सहयोगको खाँचो छ। हामी त्यो हात फिजाएका छौँ। हामी सबैलाई चाहिँ यहाँहरूले पनि विश्वास गरिदिनु, सहयोग गरौँ। हामी सबै लाग्यौँ भने हामी क्षतिलाई न्यूनीकरण गर्न सक्छौँ भविष्यमा।
1: सरकारले चाहिँ पछिल्लो समय जुन सडक निर्माणको कुरा छ त्यो चाहिँ एकदमै धेरै सजिलो हुन्छ भनेर, सहज पनि हुन्छ भनेर नदीको किनारमै बनायो, जसले गर्दाखेरि चाहिँ अहिले हामीले आफ्नो मान्छे गुमाउनु पर्यो पनि भन्नुहुँदैछ कि न। सडक नदीको किनारमा हुँदै गर्दाखेरि हामीलाई सहज भयो होइन, यात्रा गर्नदेखि लिएर सामान ल्याउनदेखि लिएर शिक्षा स्वास्थ्य सबै कुराको सहज भयो। त्यो कारणले हामी सडकको किनारमा गएर बस्यौँ, व्यापार गर्न पनि सजिलो भयो। सरकारले नै 40 मिटर माथि मात्र सडक बनाइदिएको भए हामी माथि बस्छौँ भन्ने खालको पनि कुरा गर्नुभयो कि। यसमा चाहिँ के छ तपाईँको यो अब सडक निर्माणकै कारणले गर्दाखेरि चाहिँ नेपालका धेरै सहरहरू चाहिँ नदी किनारमा बसे भन्ने हो अथवा के हो त?
4: अब यसलाई यसरी हेरौँ, सडक जाला भाँचिएला सडक फेरि पनि बनाउन सकिन्छ। तर सडक नदीको छेउमा गयो भन्दैमा हामी नदीको छेउमै गएर बस्ने, व्यापार गर्ने, जीविकोपार्जनको गर्ने काम चाहिँ नगरौँ। भलै राज्यले कानुन बनाएर त्यसलाई रोक्न सकेन, राज्यको दोष पनि त्यसमा होला। सडकको छेउछाउ, सडक भनेको चाहिँ एउटा यात्राको लागि मात्रै हो, स्थायी बसोबासको लागि त्यसको छेउछाउ होइन भन्ने भाष्य हामीले, अब यो बाढीले त त्यो भाष्य निर्माण गरेर गयो, अब हामी त्यसो नगरौँला। मलाई त के लागिराखेको छ भने मानिसहरूले अब सडकको छेउछाउ सुरक्षित देख्नुहुन्न र मोर सेफर लोकेसन खोज्नुहुन्छ, जानुहुन्छ।
1: तपाईँले भन्दै गर्दाखेरि म जोडिहालेँ फेरि, कतिपयले अहिले अब जस्तो बेत्रावती भयो, देवीघाट भयो होइन, चाहिँ ऐतिहासिक पृष्ठभूमि बोकेका सहरहरू जुन चाहिँ धार्मिक रूपले पनि जोडिएका ठाउँहरू छन् नि त, यसलाई चाहिँ जोगाउनुपर्छ र यहाँ फेरि पनि बस्ती बसाउनुपर्छ भनेर अभियान पनि सुरु गरिसक्नु भएको छ कि। अब यसमा चाहिँ अब बाढी पूर्वानुमान शाखाको प्रमुख र बाढीको विज्ञ भएको हिसाबले पनि त्यो अब नदी किनारमै छ, अब यसलाई चाहिँ कसरी लिनुहुन्छ तपाईँले?
4: अब यसमा म दुईटा कुरा राख्न चाहन्छु। जहाँसम्म संस्कृतिसँग जोडिएको विषय, धर्मसँग जोडिएको विषय छ, त्यसमा अघि मैले भनेकै विषय हो, त्यसमा हामीले फेरि पनि त्यहाँ निर्माण गरौँ सकिन्छ। अलि सेफ ठाउँमा अलि अग्लो बनाएर अलि ठुलो बाढीहरूबाट कसरी जोगिने भनेर निर्माण गर्न नसकिने विषय भएन। जहाँसम्म बस्तीको विषय छ त्यो कसैले त्यसो भनिराख्नु भएको छ भने कृपया त्यसो गर्न नगरौँ। र समाजकै मानिसहरू अगुवाले नै त्यसो भन्न थाल्नुभयो भने भोलिको पुस्ताले सिक्ने पनि त्यही हो। हामी कम्तीमा मेलम्चीको बाढी पछाडि मेलम्चीमा के देखिरहेका छौँ भने ती जुन घरहरू बगे त्यहाँ फेरि घर बनिरहेका छैनन्, ठुला स्थायी घरहरू। त्यस कारणले भविष्यमा हामी सुरक्षित हुँदै गइरहेका छौँ र यो बाढीले पनि हामीलाई त्यही सिकाएर गएको हो। जबरजस्ती नगरौँ, प्रकृतिसँग सकिँदैन।
0: यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौँ। सामुदायिक रेडियो प्रसारक संघद्वारा सञ्चालित सिआइएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
1: भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्वस्तीको बहस, जोखिमयुक्त ठाउँमा फेरि बस्ती नबसाल्न विज्ञको सुझाव, दशैं अघि नै अस्थायी आवास बनाउने सरकारको तयारी, सुरुङ उद्धार 17 दिनसम्म कठिन, अझै जीवितै भेटिने आशा।
0: बाढी प्रभावित क्षेत्रमा हैजा विरूद्ध खोप अभियान शुरू, सहकारले पनि उच्च पदस्थ पदाधिकारीको विवरण राख्नुपर्ने, विद्युत अभाव भएपछि हुम्लाका सरकारी कार्यालय हातैले पत्र लेख्दै।
1: आर्थिक अभाव भएकालाई निशुल्क उपचार कागजमा मात्रै, ग्यास आपूर्ति व्यवस्थापन सहज नबन्दा उपभोक्ता मारमा, ठूला पूर्वाधार निर्माणमा निजी क्षेत्रलाई अघि सार्ने सरकारको तयारी।
0: यमनमा जारी द्वन्द्वका कारण हजारौं मानिस विस्थापित, विश्वभर इन्धन आपूर्तिका लागि खाडी मुलुकहरू छलफलमा, इरान र साउदी अरबका शीर्ष कूटनीतिज्ञ बीच टेलिफोन वार्ता।

0: यी हिमालय टाइम्समा महेश बास्ताकोटीले बनाउनु भएको चसक्क शीर्षकको कार्टुन लिएका छौं। यो कार्टुनमा व्यङ्ग्य गर्न खोजिएको छ योभन्दा केही दिन अगाडि जेएनजी आन्दोलनमा सादत प्राप्त गरेका व्यक्तिहरूको शालिक निर्माण र अनावरण गर्ने कार्यक्रम थियो। त्यो कार्यक्रममा कतिको अनुहार नमिलेको भन्दै कार्यक्रम स्थगित भयो र त्यही कुरालाई व्यङ्ग्य गर्न खोजिएको छ। यहाँ दुईजना व्यक्ति झोला बोकेर स्कूल जाँदै गरेको या कलेज जाँदै गरेको जस्तो देखिन्छ। हातमा आन्दोलन जारी छ भन्ने एउटा प्ले कार्ड रहेको छ भने अलि पर हेऱ्यो भने जेएनजी आन्दोलन स्थल भनेर पनि लेखिएको छ र एउटा शालिक छ र शालिकमा जेएनजी सहित भनेर लेखिएको छ। माथि एकजना व्यक्तिले भन्दैछन्, माथि यस्तो लेखिएको छ, ठूलै परिवर्तन भइसक्यो साथी। हामीले सुशासनको आन्दोलन गर्दा 2082 साल थियो, अहिले 83 साल।
1: हौस् त, प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। अहिलेलाई सन्तोष गन्धर्व र सुशीला श्रेष्ठ विदा भयौं। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।
2: आयो आयो आयो, तीजको विशेष अफर आयो।
3: हिन्दू नेपाली नारीहरूको पर्व हरितालिका तीज 2083 को शुभ अवसरमा हेमदयाल सुनचादी गहना पसलमा सुन तथा चाँदीका गहना खरिद गर्दा विशेष छुटको व्यवस्था गरिएको छ।
4: यस विशेष अवसरमा आफूलाई मनपर्ने आकर्षक डिजाइनका गरगहना खरिद गर्नुहोस् र विशेष छुटको भरपूर फाइदा उठाउनुहोस्।
3: हेमदयाल सुनचाँदी गहना पसल सिद्धिचरण नगरपालिका 11 भीमसेन मन्दिर सेउ रमाइलो डाँडा ओखलढुङ्गा।
4: सम्पर्क नम्बर 9842808039 र 9861772745।
3: साथै सम्पूर्ण हिन्दू नेपाली आमा दिदी बहिनीहरूमा हरितालिका तीज 2083 को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।

0: तपाईँलाई घरको लागि एल्मुनियमको झ्याल ढोका चाहिएको छ भने सम्पर्क गर्नुहोस् होम्स एल्मुनियम एन्ड डेकोरलाई।
1: आउनुहोस्, यहाँ घरका लागि चाहिने एल्मुनियम ढोका, झ्याल, पल सिलिङ, कार्पेट, पर्दा, सिसा साथै एल्मुनियम सम्बन्धी सम्पूर्ण
2: पदार्थ सेवन लामो व्यथा लागेर जन्मन कठिन भएमा जबरजस्ती प्रसुति गराउँदा शिशुमा आघात पुग्दा विभिन्न दुर्घटना लगायतका कारणले अपाङ्गता हुने गर्दछ।
3: अपाङ्गतालाई शारीरिक, दृष्टि सम्बन्धी, सुनाइ सम्बन्धी, श्रवण दृष्टिविहीन, स्वर र बोलाइ सम्बन्धी, मानसिक वा मनोसामाजिक, बौद्धिक, अनुवंशीय रक्तस्राव सम्बन्धी, अटिजम सम्बन्धी र बहुअपाङ्गता गरी 10 भागमा वर्गीकरण गरिएको छ।
2: अपाङ्गताबाट बच्न नियमित गर्भजात, बालबालिकालाई पूर्ण खोप, पौष्टिक आहारा, गर्भवतीले डाक्टरको प्रिस्क्राइब बिना औषधि सेवन साथै धुम्रपान मद्यपान गर्नु हुँदैन। हरेक हुन सक्ने सम्भावित दुर्घटनाबाट बच्ने र बचाउने स्वास्थ्य संस्थामै प्रसुति गराउनु पर्दछ। यदि अपाङ्गता भइहाले समयमै पहिचान गरी उपचार गर्नुपर्दछ।
3: अपाङ्गता हुनु जीवनै सकिनु होइन, अवसर पाउन सके उनले परिवार, समाज र राष्ट्रका लागि महत्वपूर्ण योगदान गर्न सक्छ।
2: मानव विकास तथा सामुदायिक सेवा आफ्नो एफएमको जनहितमा जारी सन्देश।
4: भूकम्प जहिले र जति बेला पनि आउन सक्छ,
0: त्यसैले भूकम्पको समयमा लिएर हिँड्ने झटपट झोला तयारी अवस्थामा राख्नु पर्छ। झोलामा टर्च लाइट, रेडियो, एक दिनका लागि पुग्ने चिउरा तथा तयारी सुक्खा खाना, खाने पानीको बोतल, जरुरी औषधिहरू र आफ्नो कागजातको फोटोकपीहरू राख्न सकिन्छ।
4: भूकम्प गएपछिको समयमा टेलिफोन सञ्जाल व्यस्त रहने भएकोले सकभर मोबाइलबाट टेक्स्ट सन्देशहरू आदान प्रदान गर्नु पर्दछ।
0: चर्किएका तथा भत्किएका घर एवं अन्य संरचना भित्र नबस्ने, किनभने भूकम्पका

0: भूकम्पले यस्ता संरचनाहरू भत्काएर जनधनको थप क्षति हुन सक्छ।
1: भूकम्पको समयमा खस्ने वस्तुहरू फर्निचर, फोटो फ्रेम, सजावटका वस्तु, पुस्तक र्याक, ग्यास सिलिन्डर जस्ता सामग्रीहरू ठिकसँग राख्नु पर्दछ।
0: भूकम्प आएको बेला सुरक्षित रहन घुँडा टेकेर गुडुल किने, यदि ओत लाग्ने ठाउँ छैन भने आफ्नो टाउको र घाँटीलाई सुरक्षित राख्नु पर्छ।
1: जब भूकम्प रोकिन्छ, आग लागि पहिरो, ढुङ्गाहरू खस्नु, बाढी जस्ता जोखिमहरू हुने भएकोले जोखिम कम गर्नका लागि सावधानी अपनाउनु पर्दछ।
0: भूकम्प आएको बेला चिच्याउनु हुँदैन, शान्त रहनु पर्छ।
1: प्राकृतिक रूपमा भूकम्प जाँदा आफैमा दन्जनको क्षति हुँदैन, तर कमजोर संरचना र सचेतनाको अभाव जस्ता असुरक्षित प्रचलनहरूका कारण जनधनको क्षति हुने भएकोले सचेत रहनु पर्दछ।
0: यदि भूकम्प आयो र सहयोग चाहिएमा ओखलढुङ्गाको निम्न फोन नम्बरहरूमा सम्पर्क गर्न सकिनेछ।
1: नेपाल रेड क्रस सोसाइटीको फोन नम्बर 037-520-178,
0: जिल्ला प्रशासन कार्यालय 037-520-133,
1: जिल्ला प्रहरी कार्यालयको नम्बर 9852-88-90-50।
0: समुदायको हितको लागि आफ्नो एफएम परिवार ओखलढुङ्गा।
2: ए एन्जिला, तिमीले त कस्तो राम्रो राम्रो डिजाइनको गहना फेरिरहेको हैन, कुन पसलबाट किन्छौ?
3: दयाल सुनसादी उद्योगबाट ल्याउँछु नि, त्यहाँ त जस्तो सुकै डिजाइनमा पनि गरगहना किनबेच गरिन्छ नि।
2: ए हो र, त्यसो त म पनि अब दयाल सुनसादी उद्योगमै जान्छु। एउटा सानो डिजाइनमा सिक्री, औठी, अनि आमाको लागि पुरानो डिजाइनमा मालबाडी, दिदीको लागि मङ्गलसूत्र पनि बनाउनु छ। लौ म त लागे है दयाल सुनसादी उद्योगतिर।
4: हाम्रा सेवाहरू,
2: अर्डर अनुसार नयाँ तथा पुराना डिजाइनका सुनचादीका गरगहना बनाइन्छ,
4: पुरानोसँग नयाँ सट्टापट्टा गरिन्छ,
2: बिना रसायन गहना बनाइन्छ,
4: बनाइराखेकै रेडिमेड गरगहना पनि पाइन्छ।
2: प्रोप्राइटर भेषबहादुर दयाल, बेलकुमारी दयाल, मोबाइल नम्बर 9842-9932-06, 9842-9932-06 र 9842-8025-84, दयाल सुनचादी उद्योग, सिद्धिचरण नगरपालिका 12, हुलाक टोल, ओखलढुङ्गा।
5: वर्षायाम सुरु भएसँगै पानीका मुहानहरू दूषित हुने जोखिम बढ्छ। दूषित पानीले झाडा पोखला, हैजा, टाइफाइड लगायतका रोग निम्त्याउन सक्छ।
6: त्यसैले पिउने पानीलाई कम्तीमा 3 मिनट उमालेर, फिल्टर गरेर वा क्लोरिन प्रयोग गरी शुद्ध बनाएर मात्र प्रयोग गरौं।
0: पानीको मुहान वरपर फोहोर नगर्ने, पशु चौपाया प्रवेश गर्न नदिने र नियमित सरसफाई गर्ने पानी बसालौ।
6: स्वच्छ मुहान, शुद्ध पानी र स्वस्थ परिवारका लागि सबैको सहभागिता आवश्यक छ।
5: खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, ओखलढुङ्गा।
7: Du hörst AFNO FM auf 104,8 MHz.

0: प्रत्येक नेपालीको स्पन्दन बनेर धड्किएको छ संचार माध्यमको जगतमा गगन बनेर युग कवि सिद्धिचरण श्रेष्ठको जन्मथलो ओखलढुङ्गा जिल्लाको पहिलो सामुदायिक रेडियो 104.8 मेगाहर्ज तपाईँहरूकै घर आँगनमा घन्किएको छ।
1: मानव विकास तथा सामुदायिक सेवाद्वारा सञ्चालित आफ्नो एफएम उकाली ओरालीको यात्रामा मेलापातमा अनि घर घरमा सुख दुःखको साथी बनेर हरपल अब तपाईँकै साथमा रहनेछ।
2: बलात्कार, कुटपिट, गाली गलोज, मानसिक यातना या कुनै पनि किसिमका लैङ्गिकताका आधारमा भएका हिंसाहरूलाई लैङ्गिक हिंसा भनिन्छ। यस्ता कुनै पनि किसिमका घटनाहरू महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा पुरुषलाई भएमा त्यस्ता प्रभावितलाई जिल्ला अस्पताल ओखलढुङ्गाको ओसिएमसीमा निशुल्क रूपमा गोपनीयताका साथ स्वास्थ्य र कानुनी सेवा प्रदान गरिन्छ।
3: थप जानकारीको लागि ओसिएमसीको फोन नम्बर 9852024888 सम्पर्क गर्न सक्नुहुनेछ।
4: के तपाईँ स्वास्थ्य उपचार गराउने ठाउँको खोजीमा हुनुहुन्छ?
5: यदि त्यसो हो भने हामीलाई सम्झनुहोस्।
4: रुम्जाटार पोलिक्लिनिक एन्ड डायलोसिस सेन्टर प्राली।
6: हाम्रा सेवाहरू दैनिक बिरामी जाँच सेवा,
7: मुटु, मृगौला र कलेजो सम्बन्धी विशेष ल्याब सेवा,
5: एक्सरे सेवा,
6: 24 घण्टा इमर्जेन्सी सेवा,
7: एमसीएच सेवा, परिवार नियोजन सेवा
5: एवं पशु तथा पन्छीको औषधि समेत पाइन्छ।
6: साथै 50-70 जनाको एकै पटक तालिम प्रदान गर्न सकिने तालिम हलको व्यवस्था सँगै खाना तथा बासको व्यवस्था तथा गाडी रिजर्भको व्यवस्था गरिएको छ।
7: सम्पर्क पद्मा मेडिकल हल, सिद्धिचरण नगरपालिका 4, रुम्जाटार, ओखलढुङ्गा। फोन नम्बर 0375401124।
5: तपाईँलाई घरको लागि एल्मुनियमको झ्याल ढोका चाहिएको छ भने सम्पर्क गर्नुहोस् होम्स एल्मुनियम एन्ड डेकोरलाई।
8: आउनुहोस्, यहाँ घरका लागि चाहिने एल्मुनियम ढोका, झ्याल, पल सिलिङ, कार्पेट, पर्दा, सिसा साथै एल्मुनियम सम्बन्धी सम्पूर्ण काम गरिन्छ। प्रोप्राइटर चुरालाल श्रेष्ठ।
5: सम्पर्क नम्बर 9862-95-51-27 र 0375-20-396।
8: होम्स एल्मुनियम एन्ड डेकोर, सिद्धिचरण नगरपालिका 11, मिलन चौक, ओखलढुङ्गा।
9: माया, तिम्रो बगैँचा त कस्तो राम्रो भएछ, कसरी यति सुन्दर बनायो है। मेरो पनि कार्यालय सँगै आफ्नै घर पनि निर्माण सम्पन्न हुन लाग्यो। यस्तै सुन्दर बगैँचाले सजाउने अनि मेरो पुर्ख्यौली बाजु जमिनमा फलफुलको बिरुवा रोप्ने सोच्दैछु। कहाँ पाइन्छ होला यो सबै सुविधा?
5: ल, तिमीलाई थाहा छैन, यो सबै काम त ओखलढुङ्गाकै पहिलो इन्दिरा नर्सरी तथा कृषि फर्मले गरिदिइहाल्छ नि। त्यहाँ सजावटका लागि फुलहरू, मनी प्लान्ट, धुपी, कटहर, लिची, हरोबरो लगायतका सबै किसिमका बिरुवाहरू सुपथ मूल्यमा पाइन्छ।
9: ए लौ, कस्तो राम्रो सेवा दिने रहेछ। कसरी काठमाडौँबाट फुलहरू ल्याउने होला भनेर चिन्तित थिए। ल, मलाई सम्पर्क नम्बर देऊ त, म नि बुझिहाल्न पर्यो।
5: 9846-66-33-25 र 9919-90-59-26 मा सिधै इन्दिरा खतिवडालाई सम्पर्क गर्न सकिन्छ।
9: इन्दिरा नर्सरी तथा कृषि फार्म, सिद्धिचरण नगरपालिका 4, रुम्जाटार र सिद्धिचरण नगरपालिका 11, रमाइलो डाँडा, ओखलढुङ्गा।
10: आप्रवासी स्रोत केन्द्र सिद्धिचरण नगरपालिकाको अनुरोध।
11: आप्रवासनमा चुनौती र अवसर दुवै छन्। आप्रवासनलाई हामी व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन सक्छौ।
12: पर्याप्त सूचना र चाहिने सिप सिकेर विदेश जाँदा विदेशमा दुःख पाइँदैन। काम के हो, तलब कति हुन्छ, सिप कस्तो चाहिन्छ, विदेश जानुभन्दा पहिला सोधखोज गरौं र श्रम स्वीकृति लिएर मात्रै विदेश जाउँ। श्रम स्वीकृति लिएर जाँदा सुरक्षित भइन्छ र समस्यामा परेर फर्किनु परेमा न्याय पाउन पनि सहज हुन्छ।
11: अनि तपाईँलाई थाहा छ, स्थानीय सरकारले वैदेशिक रोजगारलाई व्यवस्थित र सुरक्षित बनाउन आप्रवासी स्रोत केन्द्रको सञ्चालन र व्यवस्थापन गरिरहेका छन् नि।
12: थाहा छ नि, धेरै जसो जिल्लामा जिल्ला प्रशासन कार्यालय भित्र वा कार्यालय छेउमै आप्रवासी स्रोत केन्द्रहरू स्थापना भएका छन्। यस्ता स्रोत केन्द्रहरूले सुरक्षित वैदेशिक रोजगारीका लागि सही सूचना दिने र सिप सिक्न सिफारिस गर्ने गर्छन्। साथै विदेश जाने क्रममा समस्यामा परे न्यायका लागि सहयोग पनि गर्छन्।
13: हजुर, वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिहरूलाई सरल, छिटो, सहज सेवा प्रवाह गर्ने उद्देश्यले सिद्धिचरण नगरपालिकामा संस्वीकृति सेवा सञ्चालन भइरहेको बेहोरा सहर्ष जानकारी गराइन्छ।
10: अन्य थप जानकारीको लागि सम्पर्क नम्बर 9849-91-82-08 9849-91-82-08।
13: सिद्धिचरण नगरपालिकाको कार्यालय ओखलढुङ्गा।
14: वर्षायाम सुरु भएसँगै पानीका मुहानहरू दूषित हुने जोखिम बढ्छ। दूषित पानीले झाडा पोखला, हैजा, टाइफाइड लगायतका रोग निम्त्याउन सक्छ।
15: त्यसैले पिउने पानीलाई कम्तीमा 3 मिनट उमालेर, फिल्टर गरेर वा क्लोरिन प्रयोग गरी शुद्ध बनाएर मात्र प्रयोग गरौ।
16: पानीको मुहान वरपर फोहोर नगर्ने, पशु चौपाया प्रवेश गर्न नदिने र नियमित सरसफाई गर्ने पानी बसालौ।
15: स्वच्छ मुहान, शुद्ध पानी र स्वस्थ परिवारका लागि सबैको सहभागिता आवश्यक छ।
14: खानेपानी तथा सरसफाई डिभिजन कार्यालय ओखलढुङ्गा।
17: मानसिक स्वास्थ्य बिना स्वस्थ जीवन सम्भव छैन। आफ्नो र परिवारका सदस्यहरूको मानसिक स्वास्थ्यको सधैँ ख्याल गरौ। मनमा अत्याधिक डर, चिन्ता, तनाव बढ्ने जस्ता लक्षणहरू दैनिक जीवनमा देखिए र फरक महसुस भए नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरौ। मानसिक स्वास्थ्य तथा मनोसामाजिक समस्या भएका व्यक्तिहरूले अन्य व्यक्ति सरह मर्यादापूर्ण जीवन बाँच्न अधिकार प्रयोग गर्ने वातावरण बनाउनका लागि सहकार्य गरौ।
18: समुदायको हितको लागि आफ्नो FM ओखलढुङ्गाद्वारा जनहितमा जारी सन्देश।

0: तिमीलाई भेट्नुभन्दा अगाडि एउटा कुरा देखाउँछु.
1: के?
0: कार एक्सिडेन्टमा 2 वर्ष अगाडि यही एउटा कुरा भन्न बाँकी थियो. तिमीले फेरि भेट्ने कुरा गर्यौ, त्यसैले भोलि भेट्छौ नि मलाई.
1: श्योर, बरु तिमी भन न कहाँ भेट्ने.
2: ओए, हेरेर हिँड्न सक्दैनस्? छोयो यहाँ. यो को हो थाहा छ?
3: को हो यो?
2: दलित हो, दलित. यसले छोएको पानी पनि चल्दैन, यसले छोएको लुगा चल्छ, पैसा चल्छ, तर यसलाई छुनु हुँदैन. जाउँ.
0: त्यसो भए तिमी र म दुवै अपाङ्ग. म शारीरिक अपाङ्ग अनि तिमी सामाजिक. मलाई भाग्यले अपाङ्ग बनायो अनि तिमीलाई समाजले. के तिमी मलाई साँच्चीकै माया गर्छौ?
1: धेरै गर्छु.
0: अनि त्यसो भए किन हामी स्याड? इट मेक्स नो सेन्स.
1: हामी बिच सिर्फ माया मात्रै छ. सायद हामीलाई चाहिने त्यति नै हो नि, होइन र?
0: हो.
4: अपाङ्गता र जातीय विभेद सामाजिक अपराध हो. यो दण्डनीय छ. समुदायको हितको लागि आफ्नो एफएम ओखलढुङ्गा.
5: के तपाईँ स्वास्थ्य उपचार गराउने ठाउँको खोजीमा हुनुहुन्छ?
6: यदि त्यसो हो भने हामीलाई सम्झनुहोस्।
5: रुम्जाटार पोलिक्लिनिक एन्ड डायलोसिस सेन्टर प्राली.
7: हाम्रा सेवाहरू: दैनिक बिरामी जाँच सेवा,
8: मुटु, मृगौला र कलेजो सम्बन्धी विशेष ल्याब सेवा,
6: एक्सरे सेवा,
7: 24 घण्टा इमर्जेन्सी सेवा,
8: एमसीएफ सेवा, परिवार नियोजन सेवा
6: एवं पशु तथा पन्छीको औषधि समेत पाइन्छ.
7: साथै 50-70 जनाको एकै पटक तालिम प्रदान गर्न सकिने तालिम हलको व्यवस्था सँगै खाना तथा बासको व्यवस्था तथा गाडी रिजर्भको व्यवस्था गरिएको छ.
8: सम्पर्क पद्मा मेडिकल हल, सिद्धिचरण नगरपालिका 4, रुम्जाटार, ओखलढुङ्गा. फोन नम्बर 0735401124.
4: वर्षायाम सुरु भएसँगै पानीका मुहानहरू दूषित हुने जोखिम बढ्छ. दूषित पानीले झाडा पोखला, हैजा, टाइफाइड लगायतका रोग निम्त्याउन सक्छ.
9: त्यसैले पिउने पानीलाई कम्तीमा 3 मिनट उमालेर, फिल्टर गरेर वा क्लोरिन प्रयोग गरी शुद्ध बनाएर मात्र प्रयोग गरौं.
10: पानीको मुहान वरपर फोहोर नगर्ने, पशु चौपाया प्रवेश गर्न नदिने र नियमित सरसफाई गर्ने पानी बसालौं.
9: स्वच्छ मुहान, शुद्ध पानी र स्वस्थ परिवारका लागि सबैको सहभागिता आवश्यक छ.
4: खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, ओखलढुङ्गा.
11: आफ्नो एफएम टाइम चेक.
12: अहिले बिहानको 7 बज्यो.
13: टाइम चेक का साथमा ओमदयाल सुनसादी उद्योग तथा भाडा पसल, सिद्धिचरण नगरपालिका 11, बाल मन्दिर माथि, ओखलढुङ्गा.

0: सुक्खा पहिरो खुस्ताउ खोलडुङ्गा सिद्धि चरण पाँच निकालेका आठ घर जोखिममा विपदमा एक वर्षको अवधिमा 37 परिवार प्रभावित 8 करोड बढीको क्षति सुलुखुम्ब कारागारमा 35 जनाको क्षमतामा 107 कैदीबन्दी सिन्धुलीमा वृक्षारोपणको नयाँ अभियान चितुवनको भरतपुरमा इभी गाडीमा आग लागि हुँदा 1 जनाको मृत्यु भोटेकोसी बारीमा अहिलेसम्म 1385 जनाको शव भेटियो बाढी प्रभावित महिला तथा बालबालिकाको सुरक्षाका लागि हेल्प डेस्क राख्न संसदीय समितिको निर्देशन र सिडियामा झन्डै 4500 वर्ष अघि नै खाना पकाउने कला विकास भइसकेको अध्ययनको निष्कर्ष एसिसी प्रिमियर कपको फाइनलमा आज नेपाल र युएई खेल्दै
1: तपाईँको समुदायमा कुनै घटना दुर्घटना घटेको छ
2: वा कुनै विकास निर्माणको काम भइरहेको छ
3: हामीलाई सत्य तथ्य सूचना दिनुहोस् हामी त्यसलाई बनाउनेछौ आफ्नो समाचार
2: र पुर्याउनेछौ लाखौं श्रोतामाझ
1: मात्र आफ्नो एफएम 104.8 मेगाहर्जबाट
3: फोन नम्बर 0375203445
0: नमस्कार समुदायिक रेडियो आफ्नो एफएम 104.8 मेगाहर्ज इन्टरनेट अनलाइन www.afnofm.org फेसबुक आफ्नो एफएम ओखलडुङ्गा सहित चितवन जिल्लामा सञ्चालित आफ्नो एफएम 87.6 मेगाहर्जबाट एक साथ प्रसारण भइरहेको बिहान 7 बजेको आफ्नो समाचारमा म मेनुका श्रेष्ठको स्वागत छ आफ्नो समाचार सुरु गरौं स्थानीय प्रसंगबाट ओखलडुङ्गाको सिद्धिचरण नगरपालिका 5 निगालीमा सुक्खा पहिरो खस्दा 8 घर जोखिममा परेका छन् बिहिबार दिउँसो सुक्खा पहिरो खसेर बस्तीभन्दा करिब 20 मिटर तलसम्म पहिरो पुगेको र घरहरू जोखिममा परेको जिल्ला प्रहरीकारीले ओखलडुङ्गाले जनाएको छ घटनाको खबर प्राप्त भएपछि प्रहरी टोली स्थानीय जनप्रतिनिधिसँग समन्वय गरी घटनास्थल पुगेको थियो पहिरोका कारण एक घर अति जोखिममा परी बस्न नमिल्ने भएपछि घरका सामान सहित परिवारलाई आफन्तको घरमा स्थानान्तरण गरिएको प्रहरीले जनाएको छ जोखिममा परेका अधिकांश घर ढुङ्गा माटोको गाह्रो र जस्ताको छानो भएको एकतले घर रहेका छन् त्यही घरमा रहेका परिवारलाई सुरक्षित रहन तथा पहिरोको जोखिम बढेमा तत्काल सुरक्षित स्थानमा स्थानान्तरण हुन प्रहरीले आग्रह गरेको छ यस्तै लगातार परेको वर्षा कारण ओखलडुङ्गाको सिद्धिचरण नगरपालिका 11 हुलाक डाँडामा 3 तले घर भाँसिएर जोखिममा परेको छ अविरल वर्षाका कारण स्थानीय प्रवीण शाहले पूजा मेडिकल सञ्चालन गर्दै आएको फलाम तथा जस्ताको ट्रस्टले भनेको 3 तले घर भाँसिएर जोखिममा परेको हो घटनाको जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय ओखलडुङ्गाबाट प्रहरी नायब परीक्षक राजबाबु महर्जनको कमाण्डमा 25 जना टोली खटिएको थियो प्रहरी टोलीले जोखिममा रहेको घरमा रहेका सबै सामान तथा परिवारका सदस्यलाई उद्धार गरी नजिकै रहेको सुरक्षित घरमा स्थानान्तरण गरेको जनाएको छ विपदबाट एक वर्षको अवधिमा ओखलडुङ्गाका 37 परिवार प्रभावित भएका छन् भने 13 घर परिवार विस्थापित भएका छन् आर्थिक वर्ष 2082-83 जिल्ला प्रहरी कार्यालय ओखलडुङ्गाको तथ्याङ्क अनुसार आग लागि पहिरो चट्याङ हावाहुरी लगायतका 90 विपदका घटनाबाट उक्त संख्यामा घर परिवार विस्थापित र प्रभावित भएका हुन् प्रहरीको तथ्याङ्क जसमध्ये 2 व्यक्तिको मृत्यु भएको छ भने 23 जना घाइते भएका छन् 18 चौपाई र 7 पंक्षीको मृत्यु भएको जनाइएको छ उक्त घटनाबाट करिब 8,72,54,750 रुपियाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय ओखलडुङ्गाले जनाएको छ विपदका कारण मानवीय क्षतिसँगै ठूलो भौतिक क्षति समेत भएको थियो विपदका कारण विस्थापितलाई विभिन्न स्थानमा स्थानान्तरण गरिएको साथै घाइतेहरूलाई आवश्यक अनुसार उपचार तथा उद्धार गरिएको प्रहरीले जनाएको छ अब जिल्ला आसपासको खबर क्षमताभन्दा बढी कैदीबन्दीको चाप झलिरहेको कारागार कार्यालय सुलुखुम्बुले सीमित स्रोत साधनका बीच वैकल्पिक व्यवस्थापनका उपाय अपनाउँदै सेवा सञ्चालन गरिरहेको छ 25 पुरुष र 10 महिला गरी जम्मा 35 जना कैदीबन्दी राख्न क्षमता रहेको सुलुखुम्बु कारागारमा हाल 107 जना कैदीबन्दी आश्रित रहेका छन् कारागारमा हाल 95 जना पुरुष र 11 जना महिला कैदीबन्दी रहेका छन् भने 1 जना आश्रित बालिका पनि रहेका छन्। कैदी बन्दीको संख्या अत्याधिक भएपछि उपलब्ध स्थानलाई अधिकतम उपयोग गर्दै कोठाहरूमा दुई तले खाट अर्थात डबल डेकर बेडको व्यवस्था गरिएको कारागार कार्यालय सुलुखुमुका प्रमुख जीवन महतोले जानकारी दिनुभएको छ। क्षमता भन्दा बढी कैदी बन्दी रहेका कारण भौतिक संरचनामाथि चाप बढे पनि उपलब्ध स्रोत र साधनको प्रयोग गर्दै दैनिक व्यवस्थापनलाई व्यवस्थित बनाउने प्रयास भइरहेको कारागार प्रशासनले जनाएको छ। सिन्धुलीमा वृक्षारोपणको अर्थ बदलिँदै गएको छ। वनको हरियाली बढाउने अभियानका रूपमा मात्रै सीमित रहेको वृक्षारोपण अहिले किसानको आमदानी र स्थानीय अर्थतन्त्रमा जोड्न थालेको छ। आर्थिक वर्ष 2082-83 डिभिजन वन कार्यालय सिन्धुलीले निजी जग्गामा आँप, लिची, बोधिचित्त, एभोकाडो, टिम्बुर, लोटस

गुलुन्द्री गाउँपालिकामा एभोकाडो 1675, टिम्बुर 880, दन्ते उखर 750 र कागती 400 बिरुवा पुगेका छन्। त्यसै गरी फिक्कल गाउँपालिकामा लोटसल्ला 3270, एभोकाडो 1200 र बोधिचित्त 1140 बिरुवा वितरण गरिएको छ। नदौलीमा आँप 220 र लिची 425 बिरुवा वितरण गरिएका छन्। पछिल्लो समय बजार क्षेत्रमा निजी उपभोक्ताले पनि फलफूल र बोगी बिरुवामा चासो देखाउन थालेका छन्। अब चितवन खबर। चितवनको भरतपुर महानगरपालिका 9 स्थित बसन्त चौकमा इभी कारमा आग लागि हुँदा एकजनाको मृत्यु भएको छ। जिल्ला प्रहरीकाले चितवनका प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार शुक्रबार बिहान 6 बजेको समयमा बसन्त चौक स्थित पूर्व पश्चिम राजमार्गको सर्भिस लेनमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बागमती प्रदेश 01-03-055579 नम्बरको इभी कार आग लागि भएको हो। दमकलको सहायताले आगो नियन्त्रणमा लिएपछि गाडीभित्र एकजना पुरूष जस्तो देखिने व्यक्ति जलेर मृत अवस्थामा फेला परेको प्रहरी उपरीक्षक पौडेलले जानकारी दिनुभएको छ। आग लागिबाट गाडी पूर्ण रूपमा जलेर नष्ट भएको छ। भदौ 10 गते रसुवाको भोटेकुसी बाढीबाट अहिलेसम्म 1385 जनाको ज्यान गएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सबैभन्दा धेरै चितवनमा 364 जनाको शव भेटिएको छ। नवलपरासी पूर्वमा 228, नवलपरासी पश्चिममा 222, नुवाकोटमा 199, रसुवामा 185, गोर्खामा 77, धादिङमा 70 र तनहुमा 38 जनाको शव फेला परेको हो। काठमाडौँमा उपचारका क्रममा 2 जनाको ज्यान गएको छ। प्राधिकरणका अनुसार अझै 5130 जना सम्पर्कविहीन रहेका छन्। बाढीमा परेर 337 जना घाइते भएका छन् भने 261 जना उपचारपछि डिस्चार्ज भएका छन्। अहिलेसम्म 13676 जनाको उद्धार भएको छ। नुवाकोट होल्डिङ सेन्टरमा 2615 जना, रसुवामा 775 र धादिङमा 295 जना रहेका छन्। भोटेकुसी बाढीले 17 दिन खोजी उद्धार तथा राहतको काम भएको प्राधिकरणले जनाएको छ। प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिले बाढी प्रभावित क्षेत्रका महिला बालबालिका तथा अन्य जोखिममा रहेका समूहको सुरक्षाका लागि होल्डिङ सेन्टरमा हेल्प डेस्कको व्यवस्थापन गर्न सरकारलाई निर्देशन दिएको छ। समितिको बैठकले हेल्प डेस्क राख्न, सम्पर्क व्यक्ति तोक्न निर्देशन दिएको सभापति आकृति अवस्थीले जानकारी दिनुभएको छ। उहाँले विपदको संवेदनशील अवस्थाको दुरूपयोग गर्दै रोजगारी, राहत, घर फर्काउने वा सुरक्षित ठाउँमा पुर्याउने नाममा पीड़ितलाई प्रलोभन, दबाव र छुट्टा आश्वासन दिने जोखिम रहेको समेत बताउनुभयो। विशेष गरी रसुवाको बेत्रावती तथा त्रिशुली करिडोर, टिमुरे, खोटे खोला, खट्टी खोला, स्याब्रुबेसी, हाकुबेसी र मैलुङ लगायत क्षेत्रमा होल्डिङ सेन्टरमा रहेका नागरिकको सुरक्षा संवेदनशील रहेको समितिको निष्कर्ष रहेको छ। समितिले महिला, किशोरी, बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका समूह, यौन शोषण, लैङ्गिक हिंसा, दुर्व्यवहार, मानव बेचबिखन तथा अन्य हिंसा र उत्पीडनको जोखिममा पर्न सक्ने भन्दै सुरक्षा र संरक्षणको प्रभावकारी व्यवस्थापन गर्न निर्देशन दिएको हो। समितिले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयलाई जोखिममा रहेका समूहलाई लक्षित गरी राहत शिविरमा हेल्प डेस्क सञ्चालन गर्न तथा पालिका भएका महिला सेललाई तत्काल सक्रिय र प्रभावकारी रूपमा परिचालन गर्न पनि निर्देशन दिएको छ। पीड़ितबाट प्राप्त उजुरी तथा सूचनाको गोपनीयता कायम गर्दै कानूनी सहायता उपलब्ध गराउने र आवश्यकता अनुसार सम्बन्धित निकायमा सुरक्षित रूपमा रेफर गर्ने संयन्त्र सुनिश्चित गर्न पनि समितिले निर्देशन दिएको सभापति अस्थीले बताउनु भएको छ।
मोरङ कारागारमा कैदी सजाय भुक्तान गरिरहेका एक कैदी बन्दीको शुक्रबार दिउँसो मृत्यु भएको छ। 3 सातासम्म उपचार गराउँदा पनि

0: कैदीको ज्यान बचेन। धनकुटाको महालक्ष्मी नगरपालिका नौ घर भएका 41 वर्षीय गोविन्द भण्डारीको उपचारका क्रममा मृत्यु भएको कारागारका निमित्त प्रशासन तुलसी पौडेलले बताउनु भएको छ। उहाँका अनुसार लागू औषध मुद्दामा कै सजाय भुक्तान गरिरहेका भण्डारीलाई छाती दुख्ने समस्या देखेपछि गत भदौ 5 गते उपचारका लागि कोशी अस्पताल भर्ना गरिएको थियो। अब विदेशको खबर। सिरियामा गरेको एक अध्ययनले आजभन्दा झण्डै 4,500 वर्ष अघि नै परिष्कृत खाना पकाउने कला विकास भइसकेको पत्ता लागेको छ। डेनमार्कका विशेषज्ञहरूले गरेको अध्ययन अनुसार त्यस बेला नै सिरियाका मानिसहरू फरक तापक्रमका भाँडा प्रयोग गरेर परिष्कृत खाना पकाउने गरेका थिए। हिजो सार्वजनिक भएको अध्ययन प्रतिवेदन अनुसार त्यस बेला युरोपका मानिसहरू साधारण बाक्लो सुप र रोटीमै निर्भर भएको रहने गरेकोमा सिरियामा भने खसी बाख्रा हरिणको मासुलाई अन्न मिसाएर मन्द तापमा लामो समय पकाएर खाना खान्थे। सिरियाली भान्सेहरूले खानाको प्रकार अनुसार फरक गुण भएका भाँडा प्रयोग गर्ने गरेको प्रतिवेदनमा भनिएको छ। अन्तमा खेल समाचार। मलेसियामा चलिरहेको एसीसी प्रिमियर कपको फाइनलमा आज नेपाल र युएई खेल्दैछन्। फाइनल खेल नेपाली समयअनुसार बिहान 7:15 बजेबाट शुरू भएको छ। आजको खेल जित्ने टोली प्रिमियर कपको उपाधिसँगै 2027 को एक दिवसीय एसिया कपमा पनि छनौट हुनेछ। एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र युएई बीच अहिलेसम्म 19 पटक प्रतिस्पर्धा भएको छ। नेपालले 11 खेल जित्दा युएईले 8 खेल जितेको छ। यदि नेपालले उपाधि जिते दोस्रो पटक एक दिवसीय एसिया कप खेल्ने भएको छ। आफ्नो फिल्म 104.8 MHz इन्टरनेट अनलाइन www.afnofilm.org फेसबुक आफ्नो फिल्म मुखलुङ्गा सहित चितवन जिल्लामा सञ्चालित आफ्नो फिल्म 87.6 MHz एकै साथ प्रसारण भइरहेको बिहान 7 बजेको आफ्नो समाचार सकिन लाग्यो। समाचारको अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः पटक। सुक्खा पहिरो खस्ता खलडुङ्गाको सिद्धिचरण 5 निकालेका 8 घर जोखिममा। विपदबाट 1 वर्षको अवधिमा 37 परिवार प्रभावित, 8 करोड बढीको क्षति। सोलुखुम्बु कारागारमा 35 जनाको क्षमतामा 107 कैदीबन्दी, सीमित स्रोत साधनकै वैकल्पिक व्यवस्थापन। सिन्धुलीमा वृक्षारोपणको नयाँ अभियान। चितवनको भरतपुरमा इभी गाडीमा आग लागि हुँदा 1 जनाको मृत्यु। बोटिकोशी बाढीमा अहिलेसम्म 1,385 जनाको शव भेटियो। बाढी प्रभावित महिला तथा बाल बालिकाको सुरक्षाका लागि हेल्प डेस्क राख्न संसदीय समितिको निर्देशन। र सिरियामा झन्डै 4,500 वर्ष अघि नै खाना पकाउने कला विकास भइसकेको अध्ययनको निष्कर्ष। एसिसी प्रिमियर कपको फाइनलमा आज नेपाल र युएई खेल्दै। हवस् त, बिहान 7 बजेको आफ्नो समाचार अहिलेलाई सकियो। तपाईँको प्रत्येक समाचारका लागि हाम्रो टेलिफोन नम्बर 0335-20-345 सम्पर्क गर्न सक्नुहुनेछ। अहिलेलाई आफ्नो समाचारबाट म बेलुका स्पष्ट बिदा हुन्छु। नमस्कार।
1: नमस्ते, शुभ प्रभात। हिमाली आशा सेवकाईको प्रस्तुति ख्रिस्टेन आध्यात्मिक कार्यक्रम सुसन्देशमा हार्दिक स्वागत छ। श्रोता मित्र, तपाईँहरूसँग रेडियो मार्फत भेट गर्न पाउँदा हामीलाई धेरै खुसी लागेको छ। हामी विश्वास गर्दछौ कि कार्यक्रम सुसन्देश सुनेर यहाँहरूले जीवनमा धेरै आशिष प्राप्त गर्नुहुनेछ। आशा विहीनहरूको निम्ति नयाँ आशा, निराशामा जिराखेकाहरूको निम्ति उत्साहको सन्देश, वास्तविक जीवनको अर्थ, संगीतमय आत्मिक कार्यक्रम सुसन्देश।
2: सुसन्देश छ चाहनेहरूलाई, बाटो बिराई बाटो खोजिनेहरूलाई।
1: प्रिय श्रोता मित्र, कार्यक्रम सुसन्देशमा अबको प्रस्तुति रहेको छ धर्मशास्त्र बाइबलबाट हृदयस्पर्शी सन्देश भक्तपुर चर्चका पास्टर श्री चन्द्र श्रेष्ठ ज्यूबाट।
3: आदरणीय श्रोता, यो सुन्दर बिहानी कार्यक्रम सुसन्देश मार्फत तपाईँसँग भेट गर्नका लागि म फेरि आइपुगिसकेको छु। त्यसकारणले यहाँलाई यस कार्यक्रममा हार्दिक न्यानो स्वागत अभिवादन छ। आउनुहोस् आज फेरि पनि तपाईँलाई मलाई प्रेम गर्नुहुने जीवन दिनुहुने जीवित परमेश्वरको वचनको सन्देश के छ हेर्दै कार्यक्रम सुसन्देशलाई बिस्तारै बिस्तारै अगाडि बढाउँदै लैजाउँ। सन्तुलित जीवन र समाज यस्तो कुरा हो जसको एक अर्कामा निकै गहिरो र छुटाउनै नसकिने, जसलाई अर्को शब्दमा अनुन्याश्रित भनेर भन्ने गरिन्छ, यस्तो खालको सम्बन्ध हुन्छ। समाज व्यक्ति मिलेर बन्ने हो भनेदेखि यसरी बनेको समाज त्यही व्यक्तिकै लागि हो। त्यसैले समाजमा नमिल्ने मानिस हुनुहुन्न भने मानिसलाई नमिल्ने समाज पनि हुनुहुन्न। समाज र मानिस एक अर्काका परिपूरक भएकोले यो कुरा बुझेर व्यवहार गर्नु र गराउनु हामी सबैको कर्तव्य हो। त्यसैले त राज्यले असामाजिक र अनैतिक कुराहरूको अनुगमन र नियमन गर्नुपर्ने हुन्छ, किनकि कुनै पनि देशमा सरकारको जनता वा रैती हुँदैन, तर जनताको सरकार भएको कारण नै यही हो। अर्को शब्दमा, सरकारको लागि जनता नभइकन जनताको लागि सरकार हुन पर्छ। बाइबल, जो पवित्र जीवित स्वर्ग पृथ्वीका सृष्टिकर्ता परमेश्वर, सम्पूर्ण जलचर थलचर वायुचर सबैका प्राणात्मा शरीरका सृष्टिकर्ता परमेश्वरले कहीँ कतै पनि देशमा के कस्तो राजनैतिक पद्धति हुन पर्छ भनेर डाक्टरले बिरामीलाई औषधि लेखिदिए झैं लेखिएको छैन। तर देशका हरेक नागरिकको सोच विचार दृष्टिकोण आचरण जीवन चरित्र रहन सहन व्यवहार कस्तो हुनुपर्छ भनेर व्यक्तिगत सल्लाह सुझाव पनि धेरै धेरै पाइन्छ बाइबल धर्मशास्त्रमा। तर बाइबलले कसैले कसैमाथि कुनै पनि प्रकारले अन्याय अत्याचार हत्या आतंक डर त्रास अशान्ति दबाव शोषण आदि आदि खालका कुनै पनि यस्ता खालका अमानवीय काम कुरा र व्यवहार गर्न नहुने कुरामा निकै जोड दिइएको छ। त्यसैले आदरणीय श्रोता, हामीले हाम्रा आफ्नै समाज के कस्तो बनाउनु पर्ला भन्ने विषयमा यसरी नै पवित्र धर्मशास्त्र बाइबलमा तपाईँ अनि मेरा लागि सुझाव दिइएको छ। बडो ध्यानसँग राम्ररी सुन्नका लागि म अनुरोध गर्दैछु, किनभने यो कुरा असाध्यै महत्त्वपूर्ण छ। यसरी लेखिएको छ, भाइ हो, तिमीहरू त स्वतन्त्रताको निम्ति बोलाइएका हौ, केवल त्यस स्वतन्त्रतालाई पापमय स्वभावको निम्ति प्रयोग नगर, तर प्रेममा तिमीहरू एक अर्काको सेवक बन, किनभने समस्त व्यवस्था एउटै वचनमा पूरा भएको छ, तैले आफ्नो छिमेकीलाई आफूलाई झैं प्रेम गर। तर तिमीहरू एउटाले अर्कोलाई टोक्ने र निल्ने गर्छौ भने त होसियार गर, तिमीहरू एक अर्काबाट नै खत्तम हुनु नपरोस्। तर म भन्दछु, पवित्र आत्माद्वारा हिँड र पापमय स्वभावका लालसा पूरा नगर, किनकि पापमय स्वभावका लालसा पवित्र आत्माको विरुद्ध हुन्छन्, अनि पवित्र आत्माको इच्छा पापमय स्वभावको विरुद्ध। तिमी जे गर्न चाहन्छौ त्यसबाट तिमीहरूलाई रोक्नका निम्ति यी चाहिँ एक अर्काको विरुद्धमा हुन्छन् भनेर गलाती नामक पुस्तकको 5:12-17 यी कुराहरू असाध्यै व्यवहारिक रूपमा शक्तिशाली रूपमा हामी सबैले बुझ्नै पर्ने किसिमले अत्यन्तै जोड दिएर लेखिएको छ। आदरणीय श्रोता, यो संसारको लागि परिकल्पना गरिएको समाजको आदर्श स्वरूप यहाँ प्रष्ट छ, किनकि संसारको सर्वोच्च विधान नियम भनेकै प्रेम हो। जहाँ प्रेम छैन त्यहाँ जतिसुकै कडा भन्दा कडा कानून बनाए तापनि अमानवीय र अनैतिक काम कुरा र क्रियाकलापहरू बढेको बढे हुन्छन्। र हाम्रो समाजमा पनि हामीले यो कुरा देखिरहेकै छौँ, हामी आफै साक्षी छौँ र यसका भुक्तभोगीहरू हौ। हामीहरू समाज समुदाय भनेकै कुनै ठाउँ विशेषको पूर्ण रूपमा व्यवस्थित जीवन शैली भएकोले यस्तो सामाजिक बनोट पूर्ण र स्वतस्फूर्त रूपमा समावेशी चाहिँ हुनै पर्छ। यो राजनैतिक कुरा नभइकन एउटा स्वस्थ समाज समुदायको जीवन्त तस्विर हो, किनकि समाज विभिन्न इच्छा चाहना स्वभाव उद्देश्य भएका फरक फरक व्यक्तिहरूको अथवा समूह भएको हुनाले यसलाई टुक्रिएर नभइकन एक ढिक्का बनाएर त्यहाँको स्वाभाविक बनोट जे जस्तो छ त्यसैलाई जस्ताको तस्तै ग्रहण गरेर स्वत स्फूर्त रूपमा सकारात्मक परिवर्तनतिर बढ्नका लागि प्रोत्साहन गर्नुपर्छ। यस्ता फरक फरक इच्छा चाहना स्वभाव उद्देश्य स्वार्थद्वारा सञ्चालित अनेक व्यक्तित्वलाई एक ढिक्का बनाएर अगाडि बढाउने एउटै सर्वस्वीकार्य सूत्र हो ईश्वरीय प्रेमद्वारा भरिएर नेतृत्व गर्नु र गराउनु, किनकि ईश्वरीय प्रेममा तेरो मेरो ठुलो सानो उच्च निच पानी चल्ने नचल्ने छोई छिटो लाग्ने नलाग्ने धनी गरिब शिक्षित अशिक्षित लगायतका यस्ता खालका अनेक सामाजिक राजनीतिक धार्मिक आर्थिक शैक्षिक कुराहरूका आधारमा विभेद पक्षपात हुन नहुने भएकोले हाम्रो देश र समाजलाई कुनै एउटा मुख्य ठुलो कुराको खाँचो छ भने त्यो हो ईश्वरीय प्रेम, अरू कुराको खाँचो छैन। आर्थिक सामाजिक राजनैतिक र व्यक्तिगत लगायतका क्षेत्रहरूमा आउने उन्नति विकास र उत्थान त त्यसपछि परिणामको रूपमा आउने कुराहरू हुन्, यसमा हामी दुविधामा परिरहन आवश्यक छैन। यसका लागि बलियो आधार जीवन दिने जीवित परमेश्वर र उहाँको वचन बाइबल नै हो, किनकि बाइबलमा वर्णित परमेश्वरले बाह्य नभई भित्री र दिगो सकारात्मक परिवर्तनका लागि अत्यन्तै जोड दिएको छ। यसलाई पुष्टि गर्न यहाँ एउटा खण्ड राख्दैछु, राम्ररी ध्यान दिएर सुनिदिनुहोला। तर भावनात्मक हुनु भने अस्थिरता र खतराको सङ्केत हुन सक्छ, त्यसैले राम्रोसँग ध्यान दिएर सुन्नुहोस्। किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्ना एक मात्र पुत्र दिनुभयो ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। किनकि परमेश्वरले संसारलाई दोषी ठहराउन भनी पुत्रलाई संसारमा पठाउनु भएन, तर संसार उहाँद्वारा बाँचोस् भनेर पठाउनु भयो। जसले उहाँमाथि विश्वास गर्छ त्यो दोषी ठहरिने छैन, तर विश्वास नगर्ने चाहिँ अघि नै दोषी ठहरिएको छ, किनभने उसले परमेश्वरका एकमात्र पुत्रको नाउँमा विश्वास गरेको छैन। फैसला चाहिँ यही हो, ज्योति संसारमा आएको छ र मानिसहरूले ज्योति भन्दा बरु अन्धकारलाई रुचाए, किनकि तिनीहरूका काम दुष्ट थिए, किनभने दुष्ट काम गर्ने हरेकले ज्योतिलाई घृणा गर्छ र ज्योतिमा आउँदैन, नत्र त त्यसका काम प्रकट हुनेछन्। सत्यद्वारा जिउने मानिस ज्योतिमा आउँछ र यसरी उसले गरेका कामहरू परमेश्वरमा गरिएका हुन् भन्ने प्रष्टै देखिन्छ भनेर यसरी असाध्यै जोरदार किसिमले हाम्रो आफ्नो समाजलाई कसरी हामीले उत्कृष्ट उच्च सकारात्मक र प्रगतिशील बनाउन सकिन्छ भन्ने कुरा पवित्र धर्मशास्त्र बाइबलमा लेखिएको छ। अनि यसको उल्लेख चाहिँ युहन्ना नामक पुस्तकको तेस्रो अध्यायको 16-21 पदमा भएको छ। अर्को एउटा खण्ड पनि सुन्नुहोस् अनि त्यसपछि हामी करिब करिब अन्ततिर जानेछौ। तिमीहरूले यसो भनेको सुनेका छौ, तिम्रो छिमेकीलाई प्रेम गर र तिम्रो शत्रुलाई घृणा गर। तर म तिमीलाई भन्दछु, आफ्ना शत्रुहरूलाई प्रेम गर र तिमीहरूलाई सताउनेहरूका निम्ति प्रार्थना गर, र तिमीहरू स्वर्गमा हुनुहुने आफ्ना पिताका छोराहरू हुनेछौ। उहाँले दुष्ट र सज्जन दुवैलाई सूर्यको ताप दिनुहुन्छ र धर्मी र पापी दुवैलाई वृष्टि दिनुहुन्छ। किनभने यदि तिमीहरूसँग प्रेम गर्नेहरूलाई मात्र प्रेम गर्दछौ भने तिमीहरूलाई के इनाम छ? के महसुल उठाउनेहरूले पनि त्यसै गर्दैनन् र? तिमीहरूले आफ्ना दाजुभाइहरूलाई मात्र अभिवादन गर्छौ भने अरूहरूले भन्दा बढी के गर्यौ र? के अन्य जातिहरूले पनि त्यसै गर्दैनन् र? यसकारण जस्तो तिमीहरूका स्वर्गमा हुनुहुने पिता सिद्ध हुनुहुन्छ, तिमीहरू पनि त्यस्तै सिद्ध भएर अगाडि बढ्न पर्छ भनेर हुनुपर्छ भनेर यसरी परमेश्वरको वचनमा लेखिएको छ। आदरणीय श्रोता, यो तपाईँका लागि हो, अनि यहाँ लेखिएका परमेश्वरको वचनलाई तपाईँले ग्रहण गरेर आफैलाई समर्पित गरेर अगाडि बढ्न थाल्नु भएको खण्डमा तपाईँ अनि तपाईँद्वारा तपाईँको समाजमा ठूलो आशिषमय परिवर्तन आउने कुरा पक्का छ। चुनौती तपाईँको हातमा छ आदरणीय श्रोता। त्यस कारणले यो भक्ति सङ्गीतलाई राम्रोसँग ध्यान दिएर सुनेर आजको सन्देशलाई आफ्नो हृदयमा मनन गरेर आजको दिनलाई र बाँकी जीवनलाई आशिषित बनाउनुहोस्। धन्यवाद।
1: प्रिय श्रोता मित्र, अहिले तपाईँले भर्खरै सुन्नुभयो पास्टर चन्द्र श्रेष्ठज्यूले दिनुभएको बाइबल सन्देश।

श्रोता मित्र, कार्यक्रम सुसन्देश आजको लागि यति नै। कार्यक्रम सुनेर तपाईँको मनमा कुनै जिज्ञासा र प्रतिक्रियाहरू भएको खण्डमा हामीलाई अवश्य पनि पत्र लेख्नुहोस्। पत्र व्यवहारको निम्ति हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम सुसन्देश, पोस्ट बक्स नम्बर 20252, काठमाडौँ, नेपाल। आफ्नो सल्लाह र सुझावहरू तपाईँहरूले हामीलाई टेलिफोन मार्फत पनि दिन सक्नुहुनेछ। हाम्रो फोन नम्बर रहेको छ 6616958। टेलिफोन फेरि एकपटक 6616958, बाराही स्थान, भक्तपुर। हवस् त श्रोता, भोलि बिहान ठिक 7 बजे हाम्रो भेट हुने नै छ। तबसम्मको लागि प्राविधिक मित्र राजेश हाडा, पास्टर चन्द्र श्रेष्ठ र म प्रस्तुता केशव लुइटेल बिदा चाहन्छौ। नमस्ते, जय मसीहा।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो सामुदायिक आवाज 104.8 मेगाहर्ट्ज।
1: श्रोता अब प्रसारण हुँदैछ TWR नेपालको प्रस्तुति कार्यक्रम नारी आशा। कार्यक्रम सुनेर आशीषित हुनुहोस्।
2: निराशमा आशा, निरुत्साहमा उत्साह, असहायमा सहारा, अशान्तिमा शान्ति, यो हो तपाईँहरूको आफ्नै कार्यक्रम नारी आशा।
1: प्रिय दिदी बहिनीहरू, अज्ञानता, असमानता, विपन्नता, अशिक्षा र विवशताका कारण नारीहरू हरेक क्षेत्रमा शोषित र पीडित छन्। यो कुरा हाम्रो समाजमा कुनै नौलो विषय होइन। नारीहरूले दैनिक जीवनमा झेल्दै आएका विभिन्न मुद्दाहरूलाई यो कार्यक्रम नारी आशामा समेट्ने कोसिस गरेका छौँ। आशा छ यस कार्यक्रमले दिदी बहिनीहरूलाई वास्तविक आशा र जीवनको साँचो अर्थ थाहा पाउन सहायता गर्नेछ।

जयमसी अनि नमस्कार प्रिय श्रोता मित्र, स्वागत छ कार्यक्रम नारी आशामा। मेरो नाम ममता नेपाली हो र म कार्यक्रममा यहाँहरूको बीचमा परमेश्वरमा भएको हाम्रो आशाको विषयमा कुराकानी गर्नको लागि उपस्थित भइसकेको छु। कार्यक्रम तपाईँले आफ्नो नजिकैको एफएम स्टेसनबाट अथवा तपाईँ मिडिया ग्रुपको सदस्य हुनुहुन्छ भने दिदी बहिनीहरूको समूहमा बसेर रेडियोमा मेमोरी कार्डको माध्यमबाट यसलाई सुनिरहनु भएको छ। जहाँबाट जसरी सुन्दै हुनुहुन्छ हामी तपाईँको उपस्थितिको लागि र सहभागिताको लागि अति नै आभारी छौँ। कार्यक्रममा हामी विभिन्न विषयवस्तुमा रहेर कुराकानी गर्छौँ र यही क्रममा आज मैले यस्तो विषय छानेको छु जुन विषय व्यक्तिगत रूपमा एकदमै मसँग एकदमै सम्बन्ध राख्ने विषय हो। म यो कुरालाई एकदमै धेरै अनुभव गर्ने गरिराखेको छु, यो कुराको बारेमा धेरै कुरा सोचिराखेको छु। मलाई विश्वास छ तपाईँहरू पनि यो कुरासँग त्यत्तिकै रिलेट गर्न सक्नुहुन्छ। आज हामी जे विषयमा कुराकानी गर्न जाँदैछौँ त्यो विषयमा धेरैले खुलेर कुरा गर्छन् जस्तो मलाई लाग्दैन, तर यदि तपाईँ आमा हुनुहुन्छ भनेदेखि, तपाईँको बच्चा बच्ची छन् भने, तपाईँले पक्कै पनि चुपचाप यो कुरा अनुभव गरिराख्नु भएको हुनसक्छ। म कुराकानी गर्दैछु बच्चाहरू हुर्किँदै जाँदा, बच्चाहरू ठुलो हुँदै जाँदाखेरि उनीहरूलाई हाम्रो आवश्यकता कम हुँदै जान्छ, होइन? सानोमा जति आवश्यकता आमाको बच्चाहरूलाई पर्छ, उनीहरू हुर्किँदै जाँदाखेरि उनीहरू इन्डिपेन्डेन्ट हुन थाल्छन्, होइन? उनीहरू आफैमा आफ्नो काम आफै गर्न सक्ने, निर्णय लिन सक्ने हुन्छन्, जुन कुरा एउटा आमाको लागि अति नै ठुलो कुरा हो। त्यो कुरामा हामी गर्व गर्छौँ। हाम्रा छोराछोरी ठुलो हुनु, जिम्मेवारी लिनु, आफ्नो काम आफै गर्नु, यी सबै कुराहरू त्यस्तै होस् भन्ने हामी चाहन्छौँ। तर त्यसले कहीँ कता एउटा छुट्टै खालको पीडा पनि हाम्रो मनमा दिँदो रहेछ, एउटा छुट्टै अनुभव हामीलाई हुँदो रहेछ, जसको बारेमा हामी कमै मात्र कुरा गर्छौँ या खुलेर मलाई यस्तो अनुभव हुन्छ भनेर हामी कमै मात्र कुरा गर्छौँ जस्तो लाग्छ। तपाईँलाई पनि त्यस्तो लाग्छ होला। हाम्रो बच्चाहरू सानो हुँदाखेरि हाम्रो हात समातेर हिँड्छन्, उनीहरू डराउँछन्, अथवा हाम्रो हात या हाम्रो एउटा हामीसँग हिँड्नु उनीहरूको लागि ठुलो कुरा हुन्थ्यो, हामी उनीहरूको लागि आवश्यक थियौँ, हाम्रो आवश्यकता उनीहरूलाई थियो। उसलाई भोक लाग्दाखेरि तपाईँलाई नै खोज्दै आउँछ, तपाईँको बच्चालाई भोक लाग्यो के खाने, होइन, खानेकुरा दिनुहोस्। उसलाई डर लाग्दाखेरि तपाईँको काखमा लुक्न आउँथ्यो। खुसी हुँदा सबैभन्दा पहिला तपाईँलाई सुनाउन आउँथ्यो। केही कुरा भेटायो भने, केही कुरा गऱ्यो भनेदेखि सासै नफेरिकन दौडिएर तपाईँलाई सुनाउन आउँथ्यो। तर बिस्तारै अब बच्चाहरू आफ्ना साथीभाइसँग व्यस्त हुन थाल्छन्, आफै निर्णय गर्न थाल्छन्। कतिवटा निर्णय त तपाईँलाई थाहा पनि नहुनसक्छ, तपाईँको बच्चाले के गर्दैछ, के निर्णय गर्यो, कतिचोटि हामीलाई त्यो थाहा नहुन पनि सक्छ। बच्चाहरूले आफ्नो संसार आफै बनाउन थाल्छन् र एक दिन तपाईँलाई लाग्न सक्छ, अब उसले मलाई पहिले जस्तो कहिले खोज्दैन। यदि तपाईँले यस्तो अनुभव गर्नुभएको छ भने तपाईँ एक्लो हुनुहुन्न। आज हामी सबैजना यो यात्राको बारेमा कुरा गर्नेछौँ। आजको कार्यक्रम विशेष गरी आमा बनिसकेकाहरूका लागि चाहिँ एकदमै हाम्रो मनकै कुरा भयो भन्ने जस्तो लाग्ला। तर यदि तपाईँ विवाह गर्नुभएको छैन या विवाह गरेर पनि बच्चा अहिलेसम्म भएको छैन, तपाईँ बच्चाको लागि सोच्दै हुनुहुन्छ भने पनि तपाईँको लागि यो कार्यक्रम फाइदाजनक हुनसक्छ भन्ने मैले विश्वास लिएको छु। आउनुहोस् कार्यक्रमलाई अगाडि बढाउँ।

बाइबलमा उपदेशकको पुस्तकले यसको 3 अध्यायले हामीलाई एउटा सत्यबारे सम्झाउँछ कि हरेक कुराको समय छ, हरेक कुराको आफ्नै एउटा निश्चित समय हुन्छ। आकाश पनि भएका प्रत्येक कामको लागि उचित समय छ या छुट्याइएको एउटा समय छ भन्ने कुरा छ। अर्को एउटा सुन्दर वचन यसैयाको पुस्तक 46:4 हामी पाउन सक्छौँ, तिमीहरू बुढेसकालसम्म पनि म उही हुनेछु, तिमीहरूको कपाल फुलेपछि पनि म तिमीहरूलाई थामिरहनेछु। प्रिय दिदी बहिनीहरू, बच्चाहरूको जीवनमा समय परिवर्तन हुन्छ। जसरी हामी पनि एक समयमा बच्चा थियौँ र अहिले हामी आफ्नो बच्चाहरू हुर्काइराखेका छौँ, त्यसै गरी हाम्रो बच्चाहरूको पनि परिवर्तन हुने समय छ। उनीहरूको जीवन पनि दिनदिनै परिवर्तन हुँदै जान्छ, परिवारका भूमिकाहरू पनि परिवर्तन हुँदै जान्छन्। तर एउटा कुरा चाहिँ कहिले पनि परिवर्तन हुँदैन, त्यो हो परमेश्वरको प्रेम। संसार बदलिन्छ, सम्बन्धहरू बदलिन्छ, प्राथमिकताहरू बदलिन्छ, आवश्यकताहरू बदलिन्छ, तर यी सबैको बिचमा परमेश्वर चाहिँ कहिले पनि बदलिनु हुँदैन। परमेश्वर चाहिँ जहिले पनि एक समान हुनुहुन्छ। अब आमाको हृदय परिवर्तनको विषयमा अलिकति कुराकानी गरौँ है त। सबै कुरा परिवर्तन हुन्छ, सँगसँगै हामी आमाहरूको हृदय पनि या हामी कस्तो अनुभव गर्छौँ भन्ने कुरा पनि परिवर्तन हुन्छ, हाम्रो परिस्थितिहरू पनि परिवर्तन हुन्छ। एकछिन यो परिवर्तनको विषयमा कुरा गरौँ है त। आमा हुनु भनेको एउटा अद्भुत बोलावट हो। आमा हुनु भनेको आफैमा एउटा ठुलो मिसन हो, ठुलो मिनिस्ट्री हो भनेर भनिन्छ। परमेश्वरले एउटा बच्चाको जीवन तपाईँको हातमा दिनुभएको छ, हुर्काउनको लागि, स्याहार्नको लागि, उसलाई प्रेम गर्नको लागि, उसलाई परमेश्वरका मार्गहरू सिकाउनको लागि परमेश्वरले तपाईँलाई विश्वास गर्नुभएको छ। त्यो व्यक्तिको जीवनको लागि परमेश्वरले तपाईँलाई विश्वास गरेर उसको जिम्मा तपाईँलाई दिनुभएको छ। त्यो आफैमा एउटा मिनिस्ट्री हो। त्यो बच्चाको लागि तपाईँले आफ्नो कति कुराहरू त्याग्नुभयो होला, कति कुराहरूमा तपाईँले सेक्रिफाइस गर्नुभयो, कति कुराहरू एडजस्ट गर्नुभयो, कति निन्द्रा तपाईँले त्याग्नुहुन्छ, कति आफ्ना चाहनाहरू तपाईँले त्यो बच्चाको लागि त्याग्नु भएको छ या कम्प्रोमाइज गर्नुभएको छ। आफ्नो चाहनाभन्दा पनि छोराछोरीको आवश्यकता के हो त्यो कुरातर्फ तपाईँले ध्यान दिनुभएको छ। बच्चाको पहिलो पाइला, पहिलो शब्द, पहिलोचोटि स्कुल गएको दिन, पहिलोचोटि खाना खाएको दिन, अथवा पहिलोचोटि तपाईँलाई प्रेम देखाएको दिन, यी सबै क्षणहरू तपाईँको हृदयमा बसिराखेका हुन्छन्। एकदमै प्रिय सम्झनाहरू बनेर, प्रिय मोमेन्टहरू बनेर बसिराखेका हुन्छन्। तर समय बिस्तारै बित्दै जान्छ, समय सकिँदै जान्छ, समय परिवर्तन हुँदै जान्छ, बच्चाहरू हुर्किन्छन् र त्यो स्वाभाविक पनि हो। ग्रोथ हुनु स्वाभाविक कुरा हो र हुनै पर्ने पनि कुरा हो। तर धेरै आमाहरूले यस समयमा एउटा मौन पीडा महसुस गर्नुहुन्छ। आमाहरू सोच्नुहुन्छ, अब मेरो भूमिका के हो त, मेरो आवश्यकता सकिएको हो, अब मेरो जीवनको उद्देश्य चाहिँ के हो त। यी प्रश्नहरू कमजोर विश्वासका चिन्हहरू भने पक्कै होइनन्। यी त एउटा प्रेम गर्ने आमाको स्वाभाविक भावनाहरू हुन् र यी भावनाहरू तपाईँमा छन् भने यी भावनाहरू भएका कारण तपाईँले आफूलाई दोषी अनुभव गर्नु चाहिँ पर्दैन। म यहाँहरूलाई मैले चिनेकी एकजना महिलाको उदाहरण दिन्छु है त। उहाँको नाम राधा हो। म उहाँको पुरा नाम चाहिँ बताउन सक्दिनँ। उहाँले आफ्नो सम्पूर्ण जीवनमा 3 छोराछोरीलाई जन्माउनुभयो, हुर्काउनुभयो, बढाउनुभयो। उहाँले दुःख कष्ट गरेर ती नानीहरूलाई पढाउनुभयो। उनीहरू बिरामी हुँदाखेरि रातभर जागा बसेर उनीहरूको स्याहार सुसार गर्नुभयो। उहाँले आफ्नो सबै इच्छाहरू त्याग्नुभयो अनि आफ्नो छोराछोरीको आवश्यकतालाई नै पहिलो प्राथमिकता दिनुभयो। समय बित्दै गयो, छोराछोरीले पढाइ पुरा गरे, काम गरे, छोरीको विवाह भएर गइन्, छोराहरू पनि आफ्नो जीवनमा व्यस्त भए, अहिले छोराहरू बाहिर देशमा छन् र घर चाहिँ पहिले जस्तो अब चहल पहल छैन। 3 बच्चाहरू सानो हुँदाखेरि घरमा जुन एउटा हो हल्ला हुन्थ्यो या चहल पहल हुन्थ्यो त्यो अब घरमा छैन, घर शान्त छ। एक दिन उहाँले आफ्नो श्रीमानलाई सोध्नु भएछ, मलाई किन यस्तो लागिराखेको छ कि म एकदमै खाली छु जस्तो महसुस भइराखेको छ, होइन? अब छोराछोरीहरू हुर्किए, विवाह भयो, उनीहरूको आफ्नो परिवार छ, उनीहरू अहिले त देशमा पनि छैनन्, विदेशमा नै बस्छन्, अनि मलाई चाहिँ मेरो जीवन कस्तो खाली खल्लो जस्तो लागिराखेको छ, मैले के गर्ने भन्ने नै मैले थाहा गर्न सकेँ कि छैन भनेर उहाँले आफ्नो श्रीमानसँग बताउनु भएछ। अनि उहाँले चाहिँ
उहाँको श्रीमानले चाहिँ एकदमै सजिलो प्रकारले उहाँलाई एउटा कुरा बताउनु भएछ। के बताउनु भएछ भने, तिमीले आमा बन्न सिक्यौ होइन, तिमी सुरुमै आमा थिएनौ, तिमी आमा बन्न सिक्यौ, आमाको भूमिका तिमीले निभायौ, अब फेरि आफूलाई चिन्न सक्ने समय आएको छ। उहाँले भन्नुभएछ कि तिमीले आफ्नो आमाको जिम्मेवारी पुरा गरिसक्यौ, अब तिमी आफूलाई चिन्ने कोसिस गर, तिमीलाई के कुरा चाहिँ मनपर्छ, तिमी के कुराको लागि चाहिँ असल छौ, या तिमीलाई के कुरा गर्न चाहिँ आउँछ, के कुराले तिमीलाई खुसी लाग्छ, किनकि तिमीले आमाको भूमिका त निभाइसक्यौ, तिमी अब आफूलाई चिन्ने कोसिस गर, आफ्नो लागि केही गर भनेर चाहिँ उहाँले सम्झाउनु भएछ। अनि उहाँको श्रीमानले भनेको त्यो कुराले चाहिँ साँच्चै ती महिलाको जीवन परिवर्तन गरिदियो। उहाँले फेरि पढ्न सुरु गर्नुभएछ, छिमेकी महिलाहरूलाई चाहिँ उहाँले पढाउन थाल्नुभएछ, आफू पढ्ने सँगसँगै आफ्नो छिमेकमा भएका सङ्गीहरूलाई साथीहरूलाई पनि पढ्नको लागि उत्साह दिने र आफूले जानेका कुराहरू उहाँलाई पढाउन सुरु गर्न थाल्नुभएछ। अनि मण्डलीमा पनि उहाँले सेवालाई निरन्तरता दिनुभएछ। बच्चाहरू भइसकेपछि हाम्रो जीवनमा चाहिँ कतिवटा कुराहरूमा ब्रेक लाग्छ, यो ब्रेक लाग्छ भन्ने शब्द भन्नु मलाई ठिक लाग्दैन, तर पनि वास्तविकता त्यही नै हो। हामी बच्चाहरू हुनुभन्दा अगाडि आफ्नो एउटा किसिमको हबीमा आफूलाई गर्न मन लागेका कुराहरूमा पनि समय दिन पाउँछौँ, अथवा जे गरिराखेका छौँ त्यसमा पूर्ण हामी ध्यान दिन सक्छौँ। अनि बच्चाहरू भइसकेपछि हाम्रो ध्यान भाडिन्छ, बच्चाहरूको प्रेमले उनीहरूको वास्ताले हाम्रो सबै ध्यानहरू बच्चातिर जान थाल्छ, र कतिवटा गर्न चाहेका र हामी गर्न सक्षम भएका कुराहरू गरिराखेका कुराहरू पनि हामीले रोक्नुपर्ने अवस्था पनि आउँछ, ब्रेक नै लाग्छ भनौँ होइन। तर हामीले यो कुरा बुझ्न जरुरी छ कि परमेश्वरको योजना तपाईँ र मेरो लागि केवल छोराछोरी हुर्काउन सम्म मात्र सीमित छैन। हो, बच्चाहरू पनि परमेश्वरबाट नै हामीलाई दिएको हो, बच्चाहरू हाम्रो लागि एउटा जिम्मेवारी हुन्, आशिष हुन्, एउटा सुन्दर उपहारहरू हुन्, तर हाम्रो जीवन केवल बच्चाहरूको वास्ता गर्नुमा मात्रै हामीले सीमित राख्नु हुँदैन। यदि हामीले त्यसो गर्छौँ भनेदेखि जिम्मेवारी पुरा गर्नुपर्छ, तर यदि हाम्रो जीवनको एकमात्र उद्देश्य चाहिँ बच्चाहरू हुर्काउनु मात्रै हुन जान्छ भनेदेखि, जब बच्चाहरू हुर्किएर आफ्नो जीवन उनीहरूले सुरु गर्छन्, जुन कुरा गर्नु पनि पर्छ, यसमा हामी बच्चाहरूलाई दोष दिन सक्दैनौँ, यो प्रकृतिको नियम हो। बच्चाहरू उनीहरूको आफ्नै परिवारलाई लिड गर्नको लागि उनीहरूलाई परमेश्वरले जिम्मेवारी दिनुभएको छ, त्यो कारणले गर्दा हामी बच्चाहरूलाई दोष दिन सक्दैनौँ, बच्चाहरूलाई जीवनभरि हामीसँगै बस हामी भन्न सक्दैनौँ। र यदि बच्चाहरूलाई हुर्काउनु सँगसँगै परमेश्वरबाट हामीले अरू के कुरा पाएका छौँ, ती कुरालाई चाहिँ हामीले वास्ता गरेनौँ भने, जब बच्चाहरू आफ्नो जीवनमा अगाडि बढ्छन्, तब यी महिलाले जस्तै हामीले पनि हाम्रो जीवनमा खालीपनको महसुस गर्छौँ, किनकि हामीले हाम्रो सम्पूर्ण ध्यान, समझ, शक्ति, हाम्रो सबै कुराहरू बच्चा हुर्काउनमा मात्रै लगाइराखेका छौँ। कुनै समयमा त्यो कुरा ठिक पनि हो, जब बच्चाहरू एकदमै साना हुन्छन् उनीहरूलाई हाम्रो एकदमै धेरै आवश्यकता हुन्छ, हामीले हाम्रो सम्पूर्ण ध्यान उनीहरूलाई दिनु पनि पर्छ, तर कुन समय कति समयको लागि र त्यसपछि के गर्ने भन्ने कुरा चाहिँ हामीमा निश्चित भयो भनेदेखि, बच्चाहरू हुर्किएर उनीहरू आफ्नो जीवनमा अगाडि बढ्दै गर्दा हामी परमेश्वरले हाम्रो जीवनमा राखिदिनु भएका अरू उद्देश्यहरू पुरा गर्नको लागि काम गर्न सक्छौँ र हामीले खालीपन महसुस गर्नु पर्दैन।

0: बाइबलमा हामी हन्नाको कथा पढ्छौँ। हन्नाले लामो समयसम्म सन्तानको लागि प्रार्थना गरिन्। उनी बाँझी थिइन् र त्यसको कारणले गर्दा आफ्नो सौताबाट उनले विभिन्न खालको तुच्छ व्यवहारहरूको सामना गर्नु पर्यो, हेपाईहरू सहनु पर्यो, र आफ्नो सन्तानको लागि उनले निकै लामो समयसम्म निरन्तर परमेश्वरसँग प्रार्थना गरिन्। परमेश्वरले उनको प्रार्थना सुन्नुभयो। उहाँले सामुएललाई हन्नाको निम्ति भनेर दिनुभयो र हन्नाले सामुएललाई जन्म दिइन्। तर जब सामुएल ठुलो भए, हन्नाले उनलाई परमेश्वरको सेवामा समर्पण गरिन्, समर्पित गरिदिन्। यो कुरा सजिलो कुरा पक्कै थिएन। एउटा आमाको रूपमा हामी यो कुरा बुझ्न सक्छौँ, आफ्नो बच्चालाई परमेश्वरको सेवामा मन्दिरमा लगेर छोडिदिनु, त्यो पनि दुध उसले छोड्ने बित्तिकै लगेर छोडिदिनु, यो सजिलो निर्णय पक्कै थिएन। तर हन्नाले यो कुरा बुझिन् कि बच्चाहरू हाम्रो सम्पत्ति होइनन्, उनीहरू परमेश्वरका उपहार हुन् हाम्रो लागि, उनीहरू परमेश्वरकै हुन्, हामीलाई केही समयका लागि सुम्पिएका जिम्मेवारीहरू हुन्। हजुर, मलाई पनि यी शब्दहरू सुन्दा कहीँ कतै मन दुखे जस्तो लाग्छ, तपाईँलाई पनि त्यस्तो लाग्न सक्छ, तर यो वास्तविकता हो। एक दिन हामीले उनीहरूलाई आफ्नै यात्रामा जान दिनुपर्छ। जे कुरा परमेश्वरले उनीहरूको लागि पहिल्यैबाटै तय गर्नुभएको छ, ती कुरा उनीहरूको जीवनबाट पुरा होस्, उनीहरूले परमेश्वरको सेवा गरून् र परमेश्वरले उनीहरूको निम्ति तय गर्नुभएको परिवारलाई उनीहरूले लिड गरून् भन्नको लागि हामीले उनीहरूलाई स्वतन्त्र छोडिदिनुपर्छ। अनि त्यो चाहिँ बच्चाहरूलाई गुमाउनु होइन, त्यो चाहिँ परमेश्वरको योजनामा विश्वास गर्नु र उनीहरूलाई परमेश्वरकै योजनामा छोडिदिनु हो। हामीले हाम्रो सन्तानलाई गुमाएका होइनौँ, त्यागेका होइनौँ, तर प्रकृतिको नियमै त्यस्तै छ। यो कुरा हामीले बुझ्न जरुरी छ। प्रिय दिदी बहिनी, सायद तपाईँको घर अहिले पहिलेभन्दा शान्त छ। यदि तपाईँका छोराछोरीहरू ठुला भइसकेका छन्, आफू काम गर्न सक्ने भएका छन्, कतिजना बाहिर विदेशमा छन् होला, कति नेपालमै पनि भिन्न ठाउँमा बसेर काम गरिराखेका छन् होला, पढाइको सिलसिलामा कहीँ टाढा छन् होला, अनि तपाईँको घर अहिले शान्त छ होला, तपाईँको फोन अहिले कम बज्छ होला, सम्भवतः तपाईँका छोराछोरीहरू व्यस्त छन् होला र दिनकै दुई तिनचोटि तपाईँलाई फोन गर्न, तपाईँसँग कुरा गर्न उनीहरूसँग समय छैन होला, र सायद तपाईँलाई लाग्छ होला कि अब त कसैले पनि मलाई आवश्यक ठान्दैन, म कसैको लागि पनि अब म आवश्यक छैन, मैले अब कसैको लागि केही पनि गर्न सक्ने ममा त्यो खुबी नै अब बाँकी रहेन भन्ने तपाईँलाई लाग्छ होला। तर परमेश्वर आज तपाईँको लागि भन्दै हुनुहुन्छ कि मैले तिम्रो लागि जुन योजना बनाएको छु त्यो म जान्दछु, त्यो योजनाहरू चाहिँ तिमीलाई आशा दिनको लागि र तिमीलाई भविष्यका योजनाहरू दिनको लागि हो भनेर उहाँ भन्दै हुनुहुन्छ। तपाईँको उद्देश्य अझै सकिएको छैन होला, तपाईँको आमाको रूपमा जुन भूमिका तपाईँले निभाइरहनु भएको थियो होला, अब त्यसमा तपाईँ अलिकति फ्री हुनुभएको छ। त्यसलाई हामी सकारात्मक रूपले पनि लिन सक्छौँ, ताकि त्यो समय अब तपाईँ अरू उद्देश्य प्राप्ति गर्नको लागि खर्च गर्न सक्नुहुन्छ। यो कुरालाई केवल नकारात्मक रूपमै लिएर हामी दुःखी हुनुपर्छ भन्ने पनि छैन। यो प्रकृतिको नियम हो, यो परमेश्वरले बनाउनु भएको नियम हो। मानिस हुर्कन्छ, बढ्छ र आफ्नो जीवनमा अगाडि बढ्छ। हामी सदैव हाम्रा छोराछोरीसँग सधैँ सँगै भइरहँदैनौँ। हाम्रा छोराछोरीहरूको निम्ति पनि परमेश्वरको छुट्टै योजना छ, र जब उनीहरूलाई हाम्रो आवश्यकता कम पर्न थाल्छ, या उनीहरू आफै यति सक्षम बन्न सक्छन् कि अब उनीहरू आफ्नो जीवनको लागि आफै काम गर्न सक्छन् भने, हामीसँग भएको समय अब हामीले असल कुराहरूको लागि चाहिँ हामीले खर्च गर्न सक्छौँ। तपाईँको जीवनको उद्देश्य समाप्त भएको होइन, तर त्यो उद्देश्य सम्भवतः परिवर्तन चाहिँ अब भएको हुनसक्छ। अब तपाईँ आफ्ना छोराछोरीको वास्ता फिक्री गर्ने समय चाहिँ अरू महिलाहरूको जीवनमा आशा बन्नको लागि प्रयोग गर्न सक्नुहुन्छ। तपाईँको जीवनमा परमेश्वरले तपाईँलाई नाति नतिनाको आशिष दिइसक्नु भएको छ भने, उनीहरूको लागि तपाईँ आशिषको स्रोत बन्न सक्नुहुन्छ। तपाईँको समुदायमा तपाईँले सेवा पुर्याउन सक्नुहुन्छ, आफ्ना अनुभवहरू नयाँ आमाहरूसँग बाँड्न सक्नुहुन्छ र उनीहरूलाई सिकाउन सक्नुहुन्छ, र आउने दिनहरूको लागि उनीहरूलाई तयार गर्न सक्नुहुन्छ। तपाईँ प्रार्थनाको योद्धा बन्न सक्नुहुन्छ। आफ्नो खाली समय, जुन समय तपाईँ पहिला साना बच्चाहरूको वास्ता फिक्री बारेमा बिताउनुहुन्थ्यो त्यो समय अब तपाईँ मानिसहरूको लागि प्रार्थना गरेर बिताउन सक्नुहुन्छ। तपाईँ आफूसँग भएको लामो अनुभवलाई अहिलेका नयाँ पुस्ताहरूसँग बाँड्न सक्नुहुन्छ र उनीहरूलाई जीवनको बारेमा, अभिभावकको एउटा भूमिकाको बारेमा, श्रीमतीको भूमिकाको बारेमा, या एउटा महिलाको रूपमा तपाईँले जीवनमा भोगेका, आमाको रूपमा तपाईँले भोगेका विभिन्न तपाईँका अनुभवहरूलाई नयाँ आमाहरूसँग या नयाँ पुस्ताका भाइ बहिनीहरूसँग तपाईँले बाँड्न सक्नुहुन्छ र उनीहरूलाई कति कुराहरू तपाईँले सिकाउन सक्नुहुन्छ। परमेश्वरले जीवनलाई ऋतुहरूमा बाँड्नु भएको छ र हरेक ऋतुको आफ्नै सौन्दर्य हुन्छ। प्रिय मित्र, हामीले आज कुराकानी गऱ्यौँ जुन विषय हाम्रो हृदयको एकदमै नजिक छ। हुन त अहिले मेरो छोरा केवल 18 महिनाको मात्रै छ, तर पनि यो कुराहरू भन्दै गर्दाखेरि म आफैले पनि कति कुरा अनुभव गरेँ, किनकि जुन न्युबर्न फिज हुन्छ भर्खर जन्मिएको अवस्थामा 2-3 महिनासम्म उसलाई मेरो जति आवश्यकता पर्थ्यो, अहिले 18 महिनामा पुग्दा उसलाई मेरो त्यति आवश्यकता पर्दैन। ऊ आफ्नो खाना आफै खान सक्छ, ऊ आफूलाई चाहिएका कुराहरू माग्न सक्छ, अनि त्यो कुराको लागि केवल म मात्रै चाहिन्छ भन्ने छैन, परिवारका अन्य सदस्यसँग पनि उसले आफ्नो कुराहरू राख्न सक्छ र आफै खेलेर एक्लै पनि समय बिताउन सक्छ। अनि त्यो कुरा देख्दाखेरि कहिलेकाहीँ मलाई खुसी लाग्छ कि ओहो, मेरो बच्चा अब यति गर्न सक्ने भयो र यो समय म अरू काम गर्न सक्छु भन्ने लाग्छ। तर कहिलेकाहीँ चाहिँ मेरो मन नै चुडिएला जस्तो, मेरो मुटु नै चुडिएला जस्तो हुन्छ कि कति छिटै मेरो बच्चा चाहिँ ठुलो भयो, मैले त कस्तो पर्याप्त समय उसलाई दिनै सकिनँ, मैले थाहै नपाइकन उसको जीवनबाट मेरो आवश्यकता कम हुन थालेछ। यी कुराहरू सम्झेर चाहिँ म कहिलेकाहीँ भावुक हुने गर्छु, जसरी म अहिले भइराखेको छु। म यी कुरा सम्झेर मलाई अहिले पनि मन दुखेर आउँछ कि जब ऊ 18-19 वर्षको हुन्छ त्यसपछि सम्भवतः ऊ पढाइको लागि या अरू कुनै उद्देश्यले या प्रभुको योजना अनुसार ऊ सम्भवतः हामी बसेको ठाउँबाट टाढा जाला, हामी बसेको देशबाट टाढा जाला, ओहो त्यो समयमा त झन् कस्तो होला भन्ने मलाई लाग्छ। यो कार्यक्रम सुनिरहनु भएका कतिजना दिदीबहिनीहरू अलरेडी त्यो समयमा हुनुहुन्छ होला, अलरेडी तपाईँका छोराछोरीहरू टिनेजर भइसके होलान्, या कतिको विवाह भएर उनीहरू आफ्नो परिवार सम्हालिराखेका होलान्, अनि तपाईँ कस्तो अनुभव गर्नुहुन्छ होला त्यो कुरा म यसो अनुमान चाहिँ लगाउन सक्छु। तर केही वर्षपछि म पनि तपाईँहरूकै अवस्थामा त्यहाँ पुग्दै नै छु त्यो ठाउँमा, तर त्यो ठाउँमा पुग्दा पनि हामीले हाम्रो उद्देश्य चाहिँ बिर्सनु भएन। तपाईँ र म हो आमा हौँ, हामीलाई छोराछोरीको प्रेम छ, छोराछोरीप्रति हाम्रो जिम्मेवारी छ, तर हाम्रो जीवन केवल त्यतिमा मात्र सीमित छैन। हाम्रो जीवनमा परमेश्वरले अरू पनि थुप्रै उद्देश्यहरू राखिदिनु भएको छ र हामी आमाको भूमिका निर्वाह गरिसकेर हामी अरू भूमिकाहरूमा अगाडि बढ्न सक्छौँ अनि सेवा गर्न सक्छौँ। परमेश्वरको उद्देश्यलाई यस संसारमा पुरा गर्नको लागि महत्त्वपूर्ण भूमिका हामी निर्वाह गर्न सक्छौँ। त्यो कुरा चाहिँ तपाईँ र मैले कहिले पनि बिर्सनु हुँदैन। हवस् त, आजको लागि मैले कार्यक्रमबाट बिदा लिनुपर्ने बेला भइसकेको छ, समय सकिनै सकेको छ। मलाई आशा छ आजको कार्यक्रम तपाईँको लागि आशिषमय भयो होला। अर्को हप्ता फेरि अर्को एउटा नयाँ विषयमा कुराकानी गर्न म यहाँहरूको बिचमा आउनेछु। तबसम्म कार्यक्रममा सुनेका कुराहरूप्रति तपाईँको धारणा के छ, तपाईँको प्रतिक्रिया के छ, कार्यक्रम तपाईँलाई कतिको आशिषित लाग्दैछ, अथवा कार्यक्रममा तपाईँ कस्ता विषयमा कुरा गरियोस् भन्ने चाहनुहुन्छ, त्यस्ता केही कुराहरू छन् भने हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। कार्यक्रमको अन्तिममा सधैँ जस्तै हाम्रो सम्पर्क ठेगाना तपाईँले पाउनुहुनेछ, तपाईँले हामीलाई त्यसमा पत्रचार गर्न सक्नुहुनेछ। हवस् त, तपाईँको जीवनमा परमेश्वरले तपाईँलाई प्रशस्त आशिष दिनुभएको होस् र तपाईँले आफ्नो जीवनमा उहाँले राखिदिनुभएका उद्देश्यहरू पुरा गर्नतर्फ पाइला अगाडि बढाउनु भएको होस् भन्ने मेरो प्रार्थना छ। अर्को हप्ता फेरि भेट हुने नै छ। आजलाई बिदा दिनुहोस्। जय मसीह अनि नमस्कार।
1: प्रिय श्रोताहरू, तपाईँहरूले यो कार्यक्रम TWR360.org मा पनि सुन्न सक्नुहुनेछ।

0: श्रोताहरू, आजको कार्यक्रम सुनि तपाईँलाई कस्तो लाग्यो? आशा गर्छौँ निश्चय नै आशिषमय भयो होला। यदि यस कार्यक्रमप्रति तपाईँको कुनै प्रश्न, जिज्ञासा र सुझाव छन् भने, साथै बाइबल सम्बन्धी कुनै पुस्तक पुस्तिका प्राप्त गर्न चाहनुहुन्छ भने निर्धक्क साथ हामीलाई पत्रचार गर्नुहोला। पत्रचारको लागि हाम्रो ठेगाना TWR नेपाल, GPO बक्स नम्बर 8975, EPC 2561, काठमाडौँ नेपाल। SMS को लागि NTC प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9847036579 भने, एनसेल प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9813300690, फोन नम्बर 01551100353, र साथै हाम्रो वेबसाइट www.twrnepal.com मा लगइन गरी अनलाइन मार्फत रेडियो पनि सुन्न सक्नुहुनेछ।
1: आफ्नो फिल्म टाइम चेक,
2: अहिले बिहानको 8 बजे हो।
1: टाइम चेक का साथमा ओम दयाल सुनसादी उद्योग तथा भाडा पसल, सिद्धिचरण नगरपालिका 11 बाल मन्दिर माथि ओखल ढुङ्गा।
2: प्रत्येक नेपालीको स्पन्दन बनेर धड्किएको छ संचार माध्यमको जगतमा, गगन बनेर युग कवि सिद्धिचरण श्रेष्ठको जन्मथलो ओखलढुङ्गा जिल्लाको पहिलो सामुदायिक रेडियो 104.8 MHz तपाईँहरूकै घर आँगनमा घन्किएको छ।
3: मानव विकास तथा सामुदायिक सेवाद्वारा सञ्चालित आफ्नो FM उक्काली ओरालीको यात्रामा मेलापातमा अनि घर घरमा सुख दुःखको साथी बनेर हरपल अब तपाईँकै साथमा रहनेछ।
4: माया, तिम्रो बगैँचा त कस्तो राम्रो भएछ, कसरी यति सुन्दर बनायो है। मेरो पनि कार्यालय सँगै आफ्नै घर पनि निर्माण सम्पन्न हुन लाग्यो। यस्तै सुन्दर बगैँचाले सजाउने अनि मेरो पुर्ख्यौली बाजु जमिनमा फलफुलको बिरुवा रोप्ने सोच्दैछु। कहाँ पाइन्छ होला यो सबै सुविधा?
5: ल, तिमीलाई थाहा छैन, यो सबै काम त ओखलढुङ्गाकै पहिलो इन्दिरा नर्सरी तथा कृषि फर्मले गरिदिइहाल्छ नि। त्यहाँ सजावटका लागि फुलहरू, मनी प्लान्ट, धुपी, कटहर, लिची, हरुबरु लगायतका सबै किसिमका बिरुवाहरू सुपथ मूल्यमा पाइन्छ।
4: ए लौ, कस्तो राम्रो सेवा दिने रहेछ। कसरी काठमाडौँबाट फुलहरू ल्याउने होला भनेर चिन्तित थिए। ल, मलाई सम्पर्क नम्बर देऊ त, म नि बुझिहाल्न पर्यो।
5: 9846663325 र 9919609926 सिधै इन्दिरा खतिवडालाई सम्पर्क गर्न सकिन्छ।
4: इन्दिरा नर्सरी तथा कृषि फार्म, सिद्धिचरण नगरपालिका 4 रुम्जटार र सिद्धिचरण नगरपालिका 11 रमाइलो डाँडा ओखलढुङ्गा। वर्षायाम सुरु भएसँगै पानीका मुहानहरू दूषित हुने जोखिम बढ्छ। दूषित पानीले झाडा पोखला, हैजा, टाइफाइड लगायतका रोग निम्त्याउन सक्छ।
6: त्यसैले पिउने पानीलाई कम्तीमा 3 मिनट उमालेर, फिल्टर गरेर वा क्लोरिन प्रयोग गरी शुद्ध बनाएर मात्र प्रयोग गरौँ।
5: पानीको मुहान वरपर फोहोर नगर्ने, पशु चौपाया प्रवेश गर्न नदिने र नियमित सरसफाई गर्ने पानी बसालौँ।
6: स्वच्छ मुहान, शुद्ध पानी र स्वस्थ परिवारका लागि सबैको सहभागिता आवश्यक छ।
4: खाने पानी तथा सरसफाई डिभिजन कार्यालय ओखलढुङ्गा।
7: भूकम्प जहिले र जति बेला पनि आउन सक्छ,
5: त्यसैले भूकम्पको समयमा लिएर हिँड्ने झटपट झोला तयारी अवस्थामा राख्नु पर्छ। झोलामा टर्च लाइट, रेडियो, एक दिनका लागि पुग्ने चिउरा तथा तयारी सुक्खा खाना, खाने पानीको बोतल, जरुरी औषधिहरू र आफ्नो कागजातको फोटो कपीहरू राख्न सकिन्छ।
7: भूकम्प गएपछिको समयमा टेलिफोन सञ्जाल व्यस्त रहने भएकोले सकभर मोबाइलबाट टेक्स्ट सन्देशहरू आदान प्रदान गर्नु पर्दछ।
5: चर्किएका तथा भत्किएका घर एवं अन्य संरचना भित्र नबस्ने, किनभने भूकम्पका पराकम्पले यस्ता संरचनाहरू भत्काएर जनधनको थप क्षति हुन सक्छ।
7: भूकम्पको समयमा खस्ने वस्तुहरू फर्निचर, फोटो फ्रेम, सजावटका वस्तु, पुस्तक र्याक, ग्यास सिलिन्डर जस्ता सामग्रीहरू ठिकसँग राख्नु पर्दछ।
5: भूकम्प आएको बेला सुरक्षित रहन घुँडा टेकेर गुडुल किने, यदि ओत लाग्ने ठाउँ छैन भने आफ्नो टाउको र घाँटी आफूलाई सुरक्षित राख्नु पर्छ।
7: जब भूकम्प रोकिन्छ, आगलागी, पहिरो, ढुङ्गाहरू खस्नु, बाढी जस्ता जोखिमहरू हुने भएकोले जोखिम कम गर्नका लागि सावधानी अपनाउनु पर्दछ।
5: भूकम्प आएको बेला चिच्याउनु हुँदैन, शान्त रहनु पर्छ।
7: प्राकृतिक रूपमा भूकम्प जाँदा आफैमा दञ्जनको क्षति हुँदैन, तर कमजोर संरचना र सचेतनाको अभाव जस्ता असुरक्षित प्रचलनहरूका कारण जनधनको क्षति हुने भएकोले सचेत रहनु पर्दछ।
5: यदि भूकम्प आयो र सहयोग चाहिएमा ओखलढुङ्गाको निम्न फोन नम्बरहरूमा सम्पर्क गर्न सकिनेछ।
7: नेपाल रेड क्रस सोसाइटीको फोन नम्बर 037-520-178,
5: जिल्ला प्रशासन कार्यालय 037-520-133,
7: जिल्ला परिकार्यालयको नम्बर 9852-88-90-50।
5: समुदायको हितको लागि आफ्नो एफएम परिवार ओखलढुङ्गा।
8: ए एन्जिला, तिमीले त कस्तो राम्रो राम्रो डिजाइनको गहना फेरिरहेको हौ। होइन, कुन पसलबाट किन्छौ?
9: दयाल सुनसादी उद्योगबाट ल्याउँछु नि, त्यहाँ त जस्तो सुकै डिजाइनमा पनि गरगहना किनबेच गरिन्छ नि।
8: ए हो र, त्यसो त म पनि अब दयाल सुनसादी उद्योगमै जान्छु। एउटा सानो डिजाइनमा सिक्री, औठी, अनि आमाको लागि पुरानो डिजाइनमा मालबाडी, दिदीको लागि मङ्गलसूत्र पनि बनाउनु छ। लौ म त लागे है दयाल सुनसादी उद्योगतिर।
10: हाम्रा सेवाहरू, अर्डर अनुसार नयाँ तथा पुराना डिजाइनका सुनचाँदीका गरगहना बनाइन्छ।
11: पुरानोसँग नयाँ सट्टापट्टा गरिन्छ।
10: बिना रसायन गहना बनाइन्छ।
11: बनाइराखेकै रेडिमेड गरगहना पनि पाइन्छ।
10: प्रोप्राइटर भेष बहादुर दयाल, बेलकुमारी दयाल। मोबाइल नम्बर 9842-9932-06, 9842-9932-06 र 9842-8025-84। दयाल सुनचाँदी उद्योग, सिद्धिचरण नगरपालिका 12, हुलाकटोल, ओखलढुङ्गा।
12: आयो आयो आयो, तिजको विशेष अफर आयो।
13: हिन्दू नेपाली नारीहरूको पर्व हरितालिका तिज 2083 शुभ अवसरमा हेमदयाल सुनचाँदी गहना पसलमा सुन तथा चाँदीका गहना खरिद गर्दा विशेष छुटको व्यवस्था गरिएको छ।
14: यस विशेष अवसरमा आफूलाई मनपर्ने आकर्षक डिजाइनका गरगहना खरिद गर्नुहोस् र विशेष छुटको भरपूर फाइदा उठाउनुहोस्।
13: हेमदयाल सुनचाँदी गहना पसल, सिद्धिचरण नगरपालिका 11, भीमसेन मन्दिर सेउ, रमाइलो डाँडा, ओखलढुङ्गा।
14: सम्पर्क नम्बर 9842-8039-06 र 9861-77।

0: तपाईँलाई घरको लागि एल्मुनियमको झ्याल ढोका चाहिएको छ भने सम्पर्क गर्नुहोस् होम्स एल्मुनियम एन्ड डेकोरलाई।
1: आउनुहोस्, यहाँ घरका लागि चाहिने एल्मुनियम ढोका, झ्याल, फल सिलिङ, कार्पेट, पर्दा, सिसा साथै एल्मुनियम सम्बन्धी सम्पूर्ण काम गरिन्छ। प्रोप्राइटर चुरालाल श्रेष्ठ।
0: सम्पर्क नम्बर 98625157 र 0335203690।
1: होम्स एल्मुनियम एन्ड डेकोर, सिद्धिचरण नगरपालिका 11 मिलन चौक, ओखलढुङ्गा।
2: दोजो पेला किरङ्गेन हुए आफ्नो एफएम गेथाम्बा चिक्तङ सितिग्या मेगाहर्ज ओखलढुङ्गा।
3: मेरो परिवारको कथा,
4: तपाईको परिवारको कथा,
5: हामी सबैको परिवारको कथा।
6: परिवार छ त समाज छ, समाज छ त देश छ, देश छ त यो सारा संसार छ।
3: तसर्थ हरेक परिवारको कथालाई समेट्दै उत्साह बाँड्ने कार्यक्रम पारिवारिक चौतारी।
7: श्रीमानले पनि आफ्नो ठाउँमा रहेर आफ्नो परिवारको लागि सकेसम्म जिम्मेवारी वहन गर्नु पर्यो, हेरचाह भयो, माया ममता भयो। श्रीमानले जति जिम्मेवारी छ त्यति नै श्रीमतीको नि हुनु पर्यो, अनि बाल बालिकाहरूको पनि उत्तिकै जिम्मेवारी हुन्छ।
8: नारीलाई सम्मान गर्न सिक्यो भने चाहिँ घरमा एकदम असल घर बन्छ जस्तो लाग्छ।
9: परिवार त एकदमै रमाइलो,
10: परिवार नभए त चल्दै चल्दैन, अब सबैजना मिलेर बस्नु पर्यो।
11: परिवार नै मेरो लाइफ हो के, अब काम त छँदैछ, त्योभन्दा बाहेक म फर्केर जाने ठाउँ, जसै मलाई खुल्ला उपनामले जतिखेर गए पनि स्वागत गर्नुहुन्छ।
3: आफ्नो समक्ष 4.8 मेगाहर्ज साथै इन्टरनेट अनलाइन www.afnofm.org मार्फत हरेक बुधबार बेलुका 8 बजे र यसैको पुनः प्रसारण शनिबार 8:15 बजेदेखि।
5: सुन्न नछुटाउनु होला कार्यक्रम पारिवारिक चौतारी।
12: जब परिवार बलियो हुन्छ तब तपाईँको संसार दरिलो हुँदछ। नमस्कार, कार्यक्रम पारिवारिक चौतारीमा तपाईँलाई हार्दिक स्वागत छ। पारिवारिक चौतारीमा आज एउटा अर्को परिवारको कथालाई लिएर उपस्थित भइसकेको छु म कार्यक्रम प्रस्तुता सागर ताम्राकर। यस कार्यक्रम तपाईँले मानव विकास तथा सामुदायिक सेवा एजिसियसद्वारा सञ्चालित डडेलधुरा जिल्लाकै पहिलो सामुदायिक रेडियो आफ्नो एफएम 104.8 मेगाहर्ज र इन्टरनेट अनलाइनको पहुँचमा www.afnofm.org मार्फत हरेक बुधबार साँझ 5 बजे र यसको पुनः प्रसारण शनिबार बिहान 7:30 बजे सुन्न सक्नुहुनेछ। त्यस्तै आफ्नो एफएम 104.8 मेगाहर्ज ओखलढुङ्गा, आफ्नो एफएम 90.4 मेगाहर्ज रुकुम, नयाँ आशा एफएम 89.3 मेगाहर्ज जनकपुर, आफ्नो एफएम 87.6 मेगाहर्ज चितवन र भरोसा एफएम 104.9 मेगाहर्ज दाङबाट पनि विभिन्न समयमा प्रसारण हुने गर्दछ। पारिवारिक चौतारीमा हामी हरेक परिवारको कथालाई समेट्छौ, कथा मार्फत घर समाजमा उत्साह र सन्देश बाँड्ने प्रयास गर्नेछौ। त्यस्तै शिक्षित परिवार र सभ्य समाज निर्माणका लागि हाम्रै गाउँघरका घर परिवारका कथा, परामर्शकर्ता र बुद्धिजीवीहरूसँगको छलफल तथा कुराकानी समावेश गर्नेछौ। स्वास्थ्य परिवार र सभ्य समाज आजको आवश्यकता हो, तर पछिल्लो समय विकास भएको प्रविधिहरूको सदुपयोग गर्न नजान्दा परिवारहरू तहस नहस भएको देखिन्छ। तसर्थ यस कार्यक्रमको मुख्य उद्देश्य भनेको स्वास्थ्य परिवार र सभ्य समाज निर्माणमा सहायता पुर्याउनु हो। परिवार जीवनको त्यो कोष हो जसबाट हामी बनेका छौँ। परिवार त्यो न्यानो ठाउँ हो जसले हामीलाई आश्रय दिन्छ र जहाँ हामीले निस्वार्थ प्रेम पाउँछौँ। परिवारको मिलन रगतको नाताले मात्र हुँदैन, त्यो मिलन इज्जत, स्नेह र खुसीबाट हुँदछ। हाम्रो जीवनमा हामीले पाउने सबैभन्दा ठुलो उपलब्धि भनेको मन, आत्मा र शरीरमा स्वस्थ परिवार हुनु हो। समाज स्वास्थ्य बनाउनका लागि हरेक परिवार असल र स्वस्थ हुनु जरुरी छ।
13: श्रोता, आज तपाईँलाई म हाम्रो पारिवारिक कथामा एउटा परिवारको कथालाई समेट्ने प्रयास गरेको छु। परिवारको कथाको शीर्षक रहेको छ एउटै छानो मुनि। एक गाउँमा एउटा सानो तर सुखी परिवार बस्थ्यो। परिवारमा बुबा हरिप्रसाद, आमा सीता, दुई छोरा सुमन र रमेश तथा छोरी ऋतु थिए। उनीहरूको घर ठुलो थिएन तर घरमा माया

र आत्मीयता प्रशस्त थियो। हरिप्रसाद गाउँका मेहनती किसान थिए। बिहान सबेरै उठेर खेतमा जान्थे र साँझ थाकेर घर फर्किन्थे। सीता घरको कामसँगै गाईबस्तुको हेरचाह गर्थिन्। छोराछोरीलाई पढाउनु नै उनीहरूको सबैभन्दा ठुलो सपना थियो। सुमन जेठो छोरा थियो, ऊ पढाइमा राम्रो थियो र सहर गएर ठुलो जागिर खाने सपना देख्थ्यो। रमेश पनि गाउँमै बसेर बुबालाई खेतीपातीमा सहयोग गर्न चाहन्थे। ऋतु सबैभन्दा कान्छी भएकाले घरका सबैको प्यारो थिए। समय बित्दै गयो। एक दिन सुमनले सहरको एउटा राम्रो कलेजमा पढ्ने अवसर पायो। सुमनले खुसी हुँदै भन्यो, बुबा मलाई सहरको कलेजमा भर्ना हुन मौका मिलेको छ, म धेरै पढेर ठुलो मान्छे बन्न चाहन्छु। बुबाले छोराको आँखामा देखेको सपना पढ्ने उनले मुस्कुराउँदै भने, छोरा तिमीले राम्रोसँग पढ हाम्रो सामर्थ्यले ब्याजसम्म हामी तिमीलाई सहयोग गर्नेछौँ। आमाले पनि आफ्नो बचतबाट केही पैसा निकालेर छोरालाई दिइन्। यो त धेरै होइन बाबु, तर तिम्रो सुरुवातको लागि राख, आमाले भनिन्। सुमन सहर गयो। सहर पुगेपछि उसको जीवन बदलिन थाल्यो। नयाँ साथीहरू बने, नयाँ संसार देख्यो। बिस्तारै उसले घरमा फोन गर्न पनि कम गर्न थाल्यो। एक दिन आमाले फोन गरिन्, बाबु खाना खायो? खाए आमा, सुमनले छोटो उत्तर दियो। पढाइ कस्तो हुँदैछ? राम्रै छ। घर कहिले आउँछौ? समय मिल्यो भने आउँछु। त्यति भनेर उसले फोन राख्यो। आमाले केही बेर फोनतिर हेरिरहन्। ऋतुले सोधी, आमा दाइ रिसाउनु भएको हो? आमाले मुस्कुराउँदै भनिन्, होइन छोरी, पढाइको व्यस्तता होला। तर आमा मन भने दुखेको थियो। उता गाउँमा रमेशले खेतमा बुबालाई सघाइरहेको थियो। बिहानदेखि बेलुकासम्म काम गर्दा पनि उसले कहिले गुनासो गर्दैन थियो। एक दिन बुबा खेतमा काम गर्दा अचानक बिरामी भए। रमेशले उनलाई घर ल्यायो, औषधि गरायो, घरको सबै जिम्मेवारी उसले सम्हाल्न थाल्यो। र सीताले भनिन्, रमेश तिमी पनि आफ्नो पढाइ र भविष्यबारे सोच, सधैँ हाम्रो चिन्ता नगर। रमेशले मुस्कुराउँदै भन्यो, आमा तपाईँहरू ठिक हुनुहुन्छ भने मेरो भविष्य पनि ठिक हुन्छ। केही महिनापछि सुमनले सहरमा जागिर पायो। उसले राम्रो पैसा कमाउन थाल्यो, तर पैसा बाँड्दै जाँदा परिवारसँगको दूरी पनि बढ्दै गयो। एक दिन उसले भाइ रमेशलाई फोन गर्यो, रमेश बुवाको उपचारमा कति खर्च भयो? रमेशले भन्यो, धेरै भएको छैन दाई, मैले मिलाएँ। सुमनले केही पैसा पठाउँदै भन्यो, अबदेखि घरको खर्च म पठाउँछु, तिमीले धेरै दुःख गर्नु पर्दैन। रमेश खुसी भयो। तर केही समयपछि सुमन गाउँ आयो। उसले देख्यो घर पुरानो थियो, सानो सुहिने अवस्थामा थियो। रमेश अझै पुरानो कपडा लगाएर खेतमा काम गरिरहेको थियो। सुमनले रिसाउँदै भन्यो, मैले पैसा पठाएको थिएँ नि, किन घर बनाएन? तिमीले त्यो पैसा के गर्यो? रमेश सुत लाग्यो। बोल न, सुमनले फेरि भन्यो। रमेशले बिस्तारै भन्यो, दाई बुबाको औषधि ऋतुको पढाइ र घर खर्चमा लाग्यो। सुमन झन् रिसायो, तिमीले मसँग एकपटक सोध्नु पनि जरुर ठानेनौ? रमेशले जवाफ दिएन। त्यो रात घरमा कसैले राम्रोसँग खाना खाएन। भोलिपल्ट सुमनले आमालाई भन्यो, आमा मैले यत्रो दुःख गरेर पैसा कमाउँछु, तर घरमा मेरो पैसाको कुनै हिसाब हुँदैन। आमाले केही बोलिनन्। बुबाले भने, छोरा पैसाको हिसाब खोज्नुभन्दा पहिले मायाको हिसाब खोज। सुमन चुप भयो। बुबाले फेरि भन्यो, तिमी सहरमा बसेर पैसा कमायौ त्यो राम्रो कुरा हो, तर तिमीलाई थाहा छ तिम्रो भाइले के कमायो? सुमनले केही बोलिन। उसले आफ्नो समय कमायो, आफ्नो इच्छा त्याग्यो र परिवारको लागि आफ्नो जवानी खर्च गर्यो। सुमनले भाइतिर हेऱ्यो, रमेशको हातमा खेतको माटो लागेको थियो। उसको खुट्टामा पुरानो चप्पल थियो। आँखामा भने कुनै गुनासो थिएन। त्यही बेला ऋतु दौडिँदै आइन्, दाइहरू तपाईँहरू किन झगडा गर्नुभएको? सुमनले केही बोलेन। ऋतुले भनिन्, दाई तपाईँले मलाई किताब किनिदिनु भएको थियो नि, याद छ? सुमनले मुस्कुराउँदै भने, याद छ। त्यो किताब किन्न पठाउनु भएको पैसा रमेश दाईले बसाएर मेरो परिचय शुल्क तिर्नु भएको थियो, ऋतुले भनिन्। सुमन छक्क पर्यो, के? ऋतुले भनिन्, दाईले भन्नुभएको थियो तिम्रो पढाइ रोकिनु हुँदैन। सुमनले रमेशलाई हेऱ्यो, रमेशले आँखा झुकायो, बाकस खोलेर केही कागज र रसिदहरू देखाउँदै भनिन्, यी सबै तिम्रो पैसाबाट भएको खर्च हुन्, तर तिम्रो भाइले आफ्नो लागि केही पनि राखेन। सुमनले ती कागजहरू हेर्दै गयो। बाबाको औषधि, ऋतुको विद्यालय शुल्क, घरको खाद्यान्न, बिजुलीको बिल, घरको छानो मर्मत, सबैको हिसाब थियो। सुमनको आँखामा आँसु आयो। उसले रमेशलाई अङ्गल हाल्दै भन्यो, भाइ मलाई माफ गर। रमेशले केही बोल्न सकेन। दुवै दाजुभाइ एकअर्कालाई अङ्गाल हालेर रोए। यो दृश्य देखेर आमाको आँखाबाट पनि आँसु झर्यो। बुबाले मुस्कुराउँदै भने, आज हाम्रो घर फेरि धनी भयो। सुमनले बुबालाई सोध्यो, बुबा हामीसँग त पैसा छैन, कसरी धनी भयौँ? बुबाले भने, पैसा भएको घर धनी हुँदैन छोरा,
जहाँ एक अर्काको लागि त्याग गर्ने मानिस हुन्छन् त्यो घर नै संसारको सबैभन्दा धनी घर हो। त्यस दिन सुमनले एउटा ठुलो निर्णय गर्यो। उसले सहरको जागिर छोडेन, तर परिवारबाट टाढा पनि भएन। उसले हरेक दिन केही समय परिवारसँग कुरा गर्ने बानी बसाल्यो। रमेशले पनि आफ्नो मनमा दबाएर राखेका कुरा दाईसँग खुलेर भन्न थाल्यो। रुतले पढाइमा अझ मेहनत गर्न थाले। सीता र हरिप्रसादले आफ्नो छोराछोरी एकजुट भएको देखेर आफूलाई संसारको भाग्यमा नै ठाने। केही वर्षपछि रुतले राम्रो पढेर शिक्षिका भनिन्। रमेशले आधुनिक तरिकाले खेती गर्न थाल्यो। सुमनले सहरमा राम्रो व्यवसाय सुरु गर्यो। तर सबैभन्दा ठुलो परिवर्तन उनीहरूको घरमा आएको थियो। अब घरमा पैसा मात्र आउने थिएन, समय आउँथ्यो, कुराकानी आउँथ्यो, माया आउँथ्यो, सम्मान आउँथ्यो। एक दिन सुमन गाउँ फर्कियो। उसले घरको आँगनमा सबैलाई सँगै बसेको देख्यो। उसले मुस्कुराउँदै भन्यो, हाम्रो घर सानो भए पनि संसारकै ठुलो घर रहेछ। ऋतुले सोधे, किन दाई? सुमनले भन्यो, किनकि यहाँ सबैका लागि ठाउँ छ, दुःखको पनि, सुखको पनि, गल्तीको पनि र माफीको पनि। बुबाले टाउको हल्लाउँदै भने, यही हो परिवार। तर त्यो दिनको कुराले परिवारका सबै सदस्यलाई एउटा अर्को कुरा पनि सिकाएको थियो। परिवारमा समस्या आउँदा समस्या ठुलो हुँदैन, यदि परिवार एक भएर त्यसको सामना गर्छ भने है। केही दिनपछि गाउँमा ठुलो पानी पर्न थाल्यो। लगातार 3 दिनसम्म पानी पर्यो। खोलामा पानीको सतह बढ्यो, खेतहरू डुब्न थाले, गाउँका धेरै घरमा पानी पस्न थाल्यो। हरिप्रसादको खेत पनि बाढीको जोखिममा थियो। रमेश बिहानै उठेर खेततिर जान लाग्दा आमाले रुँदै भनिन्, बाबु आज बाहिर नजाऊ, पानी धेरै परेको छ। रमेशले भन्यो, आमा, खेतमा लगाएको धान डुब्न लागिसक्यो, केही गर्न सकिएन भने सबै नष्ट हुन्छ। त्यही बेला सुमन पनि सहरबाट घर आइपुग्यो। उसले भाइलाई खेततिर जान लागेको देखेर भन्यो, रमेश म पनि आउँछु। रमेशले हाँस्दै भन्यो, तिमीलाई त खेतमा काम गर्ने बानी छैन नि दाई। सुमनले पनि हाँस्दै भन्यो, पहिले थिएन होला, तर अब सिक्छु। दुवै भाइ खेततिर गए। घोडासम्म पानी थियो, हिलोमा टेक्नु पनि गाह्रो थियो, तर उनीहरू दुवै मिलेर खेतको पानी निकास गर्न थाले। केही घण्टापछि सुमन थाकेर बसे। उसले भन्यो, भाइ तिमीले यति धेरै काम कसरी गर्न सकेको? रमेश मुस्कुराउँदै भन्यो, जब परिवारको कुरा आउँछ नि दाई, थकाइ बिर्सिन्छ। सुमन केही बेर चुप लाग्यो। उसलाई केही वर्ष अघिको कुरा सम्झना आयो। त्यति बेला उसले रमेशलाई केवल गाउँमा बसेर केही नगरेको भाइ सम्झेको थियो। तर आज उसले बुझ्यो, कसैको काम सानो हुँदैन। कसैले कार्यालयमा बसेर पैसा कमाउँछ, कसैले खेतमा पसिना बगाएर अन्न उब्जाउँछ, कसैले घरमा बसेर परिवारको हेरचाह गर्छ, तर सबैले योगदान बराबर महत्त्वपूर्ण हुन्छ। त्यस दिन दुवै भाइ साँझसम्म खेतमै रहे। घर फर्किँदा उनीहरू दुवैको कपडा हिलोले भरिएको थियो। रुतले ढोकामा उभिएर हाँस्दै भनिन्, दाईहरूलाई हेर्नुहोस् त, मानिस हो कि हिलोको पुतला? सबैजना हाँसे। सीताले दुवैलाई तातो पानी दिइन्। बुबाले भने, आज मेरो दुई छोराहरूलाई हेर्दा मलाई गर्व लागेको छ। सुमनले बुबाको हात समाउँदै भन्यो, बुबा आज मैले धेरै कुरा सिकेँ। के सिक्यो? बुबाले सोधे। सुमनले भन्यो, पैसा कमाउन सजिलो होला, तर परिवार कमाउन गाह्रो रहेछ। बुबाले मुस्कुराउँदै भने, र परिवार कमाएपछि त्यसलाई जोगाउन अझ महत्त्वपूर्ण हुन्छ। त्यसपछि घरमा एउटा नयाँ नियम बन्यो, हप्तामा कम्तीमा एक दिन सबैजना सँगै बसेर खाना खाने। त्यो दिन कसैले मोबाइल नचलाउने, सबैले आफ्नो कुरा भन्ने, कसैलाई समस्या छ भने खुलस्त बनाउने। सुरुमा सबैलाई अलि अनौठो लाग्यो, तर केही हप्तापछि त्यो दिन परिवारको सबैभन्दा रमाइलो दिन बन्न लाग्यो। एक दिन ऋतुले भनिन्, मलाई एउटा कुरा भन्नु छ। सबैजना उनको कुरा सुन्न तयार भए। ऋतुले भनिन्, मलाई सहरमा पढ्नका लागि छात्रवृत्ति आएको छ। आमा खुसी भइन्, त्यो त तिम्रो राम्रो हो नि। तर ऋतुको अनुहारमा खुसी थिएन। सुमनले सोध्यो, के भयो, तिमी खुसी छैनौ? ऋतुले बिस्तारै भनिन्, म सहर गएँ भने आमा र बुबालाई कसले हेर्छ? रमेश दाई पनि खेतमै व्यस्त हुनुहुन्छ। रमेशले तुरन्तै भन्यो, त्यसको चिन्ता नगर, तिमीले पढ्नुपर्छ। तर ऋतुले भनिन्, म परिवार छोडेर जान चाहन्न। त्यो सुनेर सुमनले भन्यो, ऋतु, परिवार छोडेर जाने होइन, भविष्य बनाउन जाने हो। हामी परिवार भएर तिम्रो साथमा हुन्छौँ। बुबाले पनि भने, छोरी, हाम्रो लागि तिम्रो सपना रोक्नु परिवारप्रतिको माया होइन, तिमी अघि बढ्नु नै हाम्रो खुसी हो। ऋतु सहर पढ्न गइन्। यसपटक भने परिवारको सम्बन्ध टाढिएन। हरेक साँझ उनीहरू भिडियो कलमा कुरा गर्थे। आमाले सोधिन, खाना खायो? बुबाले सोध्नुहुन्थ्यो, पढाइ कस्तो हुँदैछ? रमेशले सोध्यो, तिम्रो कलेजमा खेती सम्बन्धी केही नयाँ कुरा सिक्यो? ऋतुले हाँस्थ्यो भने, दाई, तपाईँलाई खेतबाहेक अरू कुरा आउँदैन? रमेशले भन्यो, खेती नआए त तिमीले खाने भात कहाँबाट आउँछ? सबैजना हाँस्थे। यसरी दूरी भए पनि उनीहरूको मन कहिल्यै टाढा भएन। केही वर्षपछि ऋतुले पढाइ पुरा गरिन्। उनी गाउँ फर्किन्। उनले गाउँका बच्चालाई पढाउन थालिन्। उनको सपना थियो गाउँका कुनै पनि बच्चाले पैसाको अभावमा पढाइ
छोड्न नपरोस्। उनले एउटा सानो पुस्तकालय खोल्ने योजना बनाइन्, तर त्यसका लागि पैसा चाहिन्थ्यो। ऋतुले दाइहरूलाई आफ्नो योजना सुनाइन्। सुमनले भन्यो, कति पैसा चाहिन्छ? ऋतुले भनिन्, धेरै होइन, तर मेरो लागि एक्लै सम्भव छैन। रमेशले भन्यो, पैसा कम भए के भयो, श्रमदान त गर्न सक्छौ नि। त्यसपछि तिनैजना दाजुभाइ दिदीबहिनी मिलेर पुस्तकालय बनाउन लागे। सुमनले पैसा हाल्यो, रमेशले निर्माणमा काम गर्यो, ऋतुले किताबहरू जुटाइन्। बुबा र आमाले गाउँका मानिसहरूलाई सहयोग गर्न आग्रह गर्नुभयो। केही दिनपछि एउटा सानो पुस्तकालय तयार भयो। उद्घाटनको दिन गाउँका धेरै बच्चाहरू आए। एउटा सानो बच्चाले ऋतुलाई सोध्यो, दिदी, यो पुस्तकालय कसले बनाएको? ऋतुले आफ्नै परिवारतिर हेर्दै भनिन्, यसलाई मेरा परिवारले बनाएको हो। बच्चाले फेरि सोध्यो, तपाईँहरूको परिवार यति राम्रो कसरी भयो? ऋतु केही क्षण चुप भइन्। त्यसपछि मुस्कुराउँदै भनिन्, हामी पनि कहिलेकाहीँ झगडा गर्छौँ, रिसाउँछौँ, गलत बुझ्छौँ, तर हामी एउटा कुरा कहिल्यै बिर्सिँदैनौँ। के कुरा? ऋतुले भनिन्, हामी एउटै परिवार हौ। त्यो कुरा सुनेर सबैले ताली बजाए। त्यति बेला सुमन अगाडि आयो। उसले गाउँका मानिसहरूलाई भन्यो, म तपाईँहरूलाई एउटा कुरा भन्न चाहन्छु। पहिले मलाई लाग्थ्यो परिवारको जिम्मेवारी भनेको पैसा कमाएर घर पठाउनु हो, तर आज बुझ्छु परिवारको जिम्मेवारी पैसा मात्र होइन, परिवारको जिम्मेवारी भनेको समय दिनु हो, कुरा सुन्नु हो, गल्ती हुँदा माफ गर्नु हो, समस्या पर्दा साथ दिनु हो, र सबैभन्दा महत्त्वपूर्ण आफ्नो मानिसलाई एक्लो महसुस हुन नदिनु हो। सबैजना शान्त भएर उनको कुरा सुनिरहेका थिए। सुमनले रमेशले हेर्दै भन्यो, मेरो भाइले मलाई परिवारको अर्थ सिकायो। उसले कहिल्यै ठुलो कुरा गरेन, तर आफ्नो कामले देखायो कि माया भनेको शब्द होइन, व्यवहार हो। रमेशको आँखामा आँसु आयो। उसले भन्यो, दाई, तपाईँले पनि मलाई एउटा कुरा सिकाउनु भयो कि परिवारको लागि टाढा गएर मेहनत गर्नु पनि माया नै रहेछ। दुवै भाइले एकअर्कालाई अँगालो हाले। बुबा र आमाले दृश्य हेर्दै मुस्कुराउनु भयो। त्यसपछि बुबाले गाउँका सबैलाई एउटा कुरा भन्नुभयो, हामी सबैले आफ्नो घरलाई ठुलो बनाउन खोज्छौँ। ठुलो घर, राम्रो गाडी, धेरै पैसा, यी सब आवश्यक हुन सक्छन्, तर घर ठुलो भएर मात्र परिवार खुसी हुँदैन। घरभित्र बस्ने मानिसहरूको मन ठुलो हुनुपर्छ, एकअर्कालाई सुन्ने कान हुनुपर्छ, समस्या बुझ्ने मन हुनुपर्छ, माफ गर्ने हृदय हुनुपर्छ, अनि दुःखमा समात्ने हात हुनुपर्छ। त्यो दिन गाउँका धेरै मानिसहरूले आफ्नो परिवारबारे सोच्न थाले। कसैले धेरै दिनदेखि बोल्न छोडेको भाइलाई फोन गर्यो, कसैले रिसाएर माइती नगएकी बहिनीलाई बोलायो, कसैले बुबा आमासँग बसेर खाना खायो, कसैले आफ्ना छोराछोरीलाई अँगालो हाल्यो। किनकि कहिलेकाहीँ ठुलो परिवर्तन गर्न धेरै पैसा चाहिँदैन, एउटा राम्रो शब्द पर्याप्त हुन्छ, एउटा फोन पर्याप्त हुन्छ, एउटा अँगालो पर्याप्त हुन्छ, र कहिलेकाहीँ एउटा माफ गरेर वर्षौँको दूरी समाप्त गरिदिन्छ। समय बित्दै गयो। हरिप्रसाद र सीता बुढाबुढी हुँदै गए। अब उनीहरूको खेतमा पहिले जस्तो काम गर्न सक्दैनथे। एक दिन बुबाले सधैँ छोराछोरीलाई बोलाएर भन्नुभयो, अब हामी बुढा भयौँ, हाम्रो शरीर कमजोर हुँदैछ, तर एउटा कुराको डर छैन। सुमनले सोध्यो, के कुराको? बुबाले मुस्कुराउँदै भन्नुभयो, तिमीहरू एकअर्काको साथमा छौ। आमाले थपिन्, हामीले तिमीहरूलाई धेरै सम्पत्ति दिन सकेनौ, तर एउटा कुरा दिन सकेका छौँ। ऋतुले के? आमाले भनिन्, एकअर्कालाई आफ्नो सम्झने संस्कार। यो सुनेर सबैको आँखा रसे। सुमनले आफ्नो हात समात्दै भन्यो, आमा, तपाईँहरूले हामीलाई सम्पत्ति नदिनु भएको होइन, तपाईँहरूले त्योभन्दा ठुलो सम्पत्ति दिनुभएको छ, परिवार। सबैजना एकअर्कालाई हेरेर मुस्कुराए। त्यसपछि सुमनले आफ्नो मोबाइल निकाल्यो। उसले परिवारको एउटा फोटो खिच्यो। फोटोमा बुबा थिए, आमा थिइन्, सुमन थियो, रमेश थियो, ऋतु थिए। सबैको अनुहारमा मुस्कान थियो। सुमनले फोटो हेर्दै भन्यो, यो फोटो म सधैँ राख्छु। रमेशले हाँस्दै भन्यो, फोटो मात्र राखेर हुँदैन दाई, परिवार पनि राख्नुपर्छ। सुमनले भन्यो, हो भाइ, अब मैले बुझिसकेँ। बुबाले अन्तिम पटक सबैलाई हेर्दै भन्नुभयो, समय बदलिन्छ, मानिसको अवस्था बदलिन्छ, पैसा आउँछ जान्छ, घर पुरानो हुन्छ नयाँ बन्छ, तर परिवार बीचको माया जोगाउन सकियो भने जीवन कहिल्यै गरिब हुँदैन। सबैजना बुबाको वरिपरि बसे। त्यो साँझ उनीहरूले लामो समयपछि धेरै कुरा गरे, पुराना सम्झनाहरू सम्झिए, बाल्यकाल रमाइला घटना सम्झिए, गल्तीहरू सम्झिए, र एकअर्कालाई धन्यवाद दिए। रात परिसकेको थियो, तर त्यो घरमा कसैलाई सुत्न हतार थिएन, किनकि उनीहरूले महसुस गरेका थिए, संसारमा सबैभन्दा मूल्यवान कुनै पैसा होइन, कुनै कुरा होइन, आफूलाई आफ्नै भनेर स्वीकार गर्ने मानिसहरू रहेछन्। त्यो सानो घरको छानो पुरानो थियो, भित्ताहरूमा पुराना दाग थिए, आँगन पनि ठुलो थिएन, तर त्यो घरभित्र एउटा ठुलो संसार थियो। त्यहाँ माया थियो, विश्वास थियो, त्याग थियो, सम्मान थियो, एकता थियो। तर त्यसैले त्यो परिवारले जीवनभर एउटा कुरा सम्झाइरह्यो, परिवारमा सबै कुरा पूर्ण हुनु पर्दैन, तर परिवारका मानिसहरूले एकअर्कालाई छोड्नु हुँदैन। श्रोता,
यस कथाबाट हामी बुझ्न सक्छौँ, हामीमध्ये धेरै मानिस आफ्नो भविष्य बनाउन दौडिरहेका हुन्छौँ, पैसा कमाउन दौडिरहेका हुन्छौँ, ठुलो घर बनाउन दौडिरहेका हुन्छौँ, तर कहिलेकाहीँ हामीले पछाडि फर्केर हिँड्न बिर्सन्छौँ। हामीले हिँड्न सिकाउने बुबा आमा कहाँ हुनुहुन्छ? हामीसँग खेल्ने दाजुभाइ दिदीबहिनी कहाँ छन्? हाम्रो सफलता देखेर सबैभन्दा खुसी हुने मानिसहरू को हुन्? हामी असफल हुँदा हामीलाई छोडेर नजाने मानिसहरू को हुन्? यो कुराहरू हामी कहिले केयर गर्दैनौँ, तर यसको एउटै उत्तर हुन्छ परिवार। त्यसैले परिवारसँग हामीले समय बिताउनुपर्छ, आफ्ना आमा बुबालाई सम्मान गर्नुपर्छ, दाजुभाइ दिदीबहिनीहरूलाई माया गर्नुपर्छ, सानो कुरामा सम्बन्ध तोड्नु हुँदैन, गल्ती हुँदा माफी मागिहाल्नुपर्छ, अरूको गल्ती हुँदा माफ गर्नैपर्छ, किनकि मानिसले जीवनमा धेरै कुरा गुमाए पनि फेरि कमाउन सक्छ, तर गुमेको समय र टुटेको सम्बन्ध सधैँ फर्काउन सक्दैन। घर इँटा ढुङ्गा र सिमेन्टले बन्छ, तर परिवार माया विश्वास र सम्मानले बन्छ, र जहाँ ती कुरा हुन्छन् ती घर संसारकै सबैभन्दा सुन्दर घर हुन्छ। धन्यवाद। हवस् त श्रोता, अब भने मैले पनि पारिवारिक चौतारीबाट बिदा लिने समय भइसकेको छ। तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो? कार्यक्रमको विषयमा तपाईँको सल्लाह सुझाव प्रतिक्रिया र पारिवारिक चौतारीमा तपाईँको परिवारको कथा प्रसारण गर्नको लागि हाम्रो स्टुडियोको सम्पर्क नम्बर 0996 42 27 वा 98 69 62 24 सम्पर्क गर्नुहोला। यतिन्जेल कार्यक्रम सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्ण श्रोताप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछ। आउने हप्ता एउटा अर्को परिवारको कथालाई लिएर आउने पासाका साथ आजको लागि भने पारिवारिक चौतारीबाट म सागर ताम्रकारलाई बिदा दिनुहोस्। नमस्कार।

0: दिदी, आज त मेरो घरमा पाहुना आउँदैछन्। ताजा र राम्रो मासु कहाँ पाइन्छ होला?
1: अरे, त्यसको किन चिन्ता गर्नुहुन्छ? हाम्रै ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका 11 रमाइलो डाँडामा रहेको सरोज फ्रेस हाउस एन्ड सप्लायर्स जानुहोस् न।
0: ए, अनि त्यहाँ मासु चाहिँ के के को पाइदो रहेछ?
1: त्यहाँ त सधैँ ताजा राँगा र सुँगुरको मासु पाइन्छ नि, साथै राँगा, भैँसी, सुँगुर खरिद वा बिक्री पनि गरिन्छ।
0: ओहो, यो त एकदमै सजिलो रहेछ। बरु सम्पर्क नम्बर पनि भनिदिइहाल्नुहोस् न।
1: सम्पर्क नम्बर प्रोप्राइटर सरोज कुखरे 98-62-81-252, अरुणा 98-62-49-46-39।
0: सरोज फ्रेस हाउस एन्ड सप्लायर्स, सिद्धिचरण नगरपालिका 11 रमाइलो डाँडा ओखलढुङ्गा।
1: ताजा मासु सुपथ मूल्य र भरपर्दो सेवा, एकपटक सेवा लिनुहोस्, फेरि सम्झिनु हुनेछ।
2: बलात्कार, कुटपिट, गाली गलोच, मानसिक यातना या कुनै पनि किसिमका लैङ्गिकताका आधारमा भएका हिंसाहरूलाई लैङ्गिक हिंसा भनिन्छ। यस्ता कुनै पनि किसिमका घटनाहरू महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा पुरुषलाई भएमा त्यस्ता प्रभावितलाई जिल्ला अस्पताल ओखलढुङ्गाको ओसिएमसीमा निशुल्क रूपमा गोपनीयताका साथ स्वास्थ्य र कानुनी सेवा प्रदान गरिन्छ।
0: थप जानकारीको लागि ओसिएमसीको फोन नम्बर 9852-08-2488 सम्पर्क गर्न सक्नुहुनेछ।
3: के तपाईँ स्वास्थ्य उपचार गराउने ठाउँको खोजीमा हुनुहुन्छ?
4: यदि त्यसो हो भने हामीलाई सम्झनुहोस्।
3: रुम्जाटार पोलिक्लिनिक एन्ड डायलोसिस सेन्टर प्राली।
5: हाम्रा सेवाहरू दैनिक बिरामी जाँच सेवा,
6: मुटु, मृगौला र कलेजो सम्बन्धी विशेष ल्याब सेवा,
4: एक्सरे सेवा,
5: 24 घण्टा इमर्जेन्सी सेवा,
6: एमसीएच सेवा, परिवार नियोजन सेवा
4: एवं पशु तथा पन्छीको औषधि समेत पाइन्छ।
5: साथै 50-70 जनाको एकै पटक तालिम प्रदान गर्न सकिने तालिम हलको व्यवस्था सँगै खाना तथा बासको व्यवस्था तथा गाडी रिजर्भको व्यवस्था गरिएको छ।
6: सम्पर्क पद्मा मेडिकल हल, सिद्धिचरण नगरपालिका 4, रुम्जाटार, ओखलढुङ्गा। फोन नम्बर 0375-40-124।

0: सोलुखुम्बु जिल्लाको सोलोदुतकुण्ड नगरपालिका 11 तिङला घुन्सागर भई हाल काठमाडौँमा बसोबास गर्दै आउनुभएका यस गुठीका साधारण सदस्य दीपक कुमार बस्नेत, गोपालका बुबा मानबहादुर बस्नेतको 83 वर्षको उमेरमा उपचारको क्रममा छाउनी हस्पिटलमा असामयिक निधन भएको हुँदा उहाँको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति ईश्वरले प्रदान गरून् भनी जनसेवा गुठी परिवार हार्दिक समवेदना प्रकट गर्दछौ।
1: अध्यक्ष सानो बाबु खड्का, उपाध्यक्ष प्रमिला राज भण्डारी श्रेष्ठ, सचिव ज्ञान बहादुर खत्री, को सदस्य बालकुमार श्रेष्ठ तथा जनसेवा गुठी परिवार सिद्धिचरण नगरपालिका 11 रमाइलो डाँडा ओखर।

0: প্রসম চাই ওরাই আমলো এফএম মন হয়েছা তবলো করে শূন্য সম্পন্ন হলা এসেছে সাত সুপা আট নয় বস
1: तपाईँलाई घरको लागि एल्मुनियमको झ्याल ढोका चाहिएको छ भने सम्पर्क गर्नुहोस् होम्स एल्मुनियम एन्ड डेकोरलाई।
2: आउनुहोस्, यहाँ घरका लागि चाहिने एल्मुनियम ढोका, झ्याल, पल सिलिङ, कार्पेट, पर्दा, सिसा साथै एल्मुनियम सम्बन्धी सम्पूर्ण काम गरिन्छ। प्रोप्राइटर चुरालाल श्रेष्ठ,
1: सम्पर्क नम्बर 9862-95-51-27 र 0335-20-396।
2: होम्स एल्मुनियम एन्ड डेकोर, सिद्धिचरण नगरपालिका 11 मिलन चौक ओखलढुङ्गा।
3: एन्जिला, तिमीले त कस्तो राम्रो राम्रो डिजाइनको गहना फेरिरहेको हौ। होइन, कुन पसलबाट किन्छौ?
4: दयाल सुन साथी उद्योगबाट ल्याउँछु नि। त्यहाँ त जस्तो सुकै डिजाइनमा पनि गरगहना किनबेच गरिन्छ नि।
3: ए हो र, त्यसो त म पनि अब दयाल सुन साथी उद्योगमै जान्छु। एउटा सानो डिजाइनमा सिक्री, औठी अनि आमाको लागि पुरानो डिजाइनमा मालबाडी, दिदीको लागि मङ्गलसूत्र पनि बनाउनु छ। लौ म त लागे है दयाल सुन साथी उद्योगतिर।
4: हाम्रा सेवाहरू,
3: अर्डर अनुसार नयाँ तथा पुराना डिजाइनका सुनचाँदीका गरगहना बनाइन्छ।
4: पुरानोसँग नयाँ सट्टापट्टा गरिन्छ।
3: बिना रसायन गहना बनाइन्छ।
4: बनाइराखेकै रेडिमेड गरगहना पनि पाइन्छ।
3: प्रोप्राइटर भेष बहादुर दयाल, बेलकुमारी दयाल। मोबाइल नम्बर 9842-9932-06 9842-9932-06 र 9842-8025-84 दयाल सुनचाँदी उद्योग, सिद्धिचरण नगरपालिका 12 हुलाकटोल ओखलढुङ्गा।
5: आयो आयो आयो, तिजको विशेष अफर आयो।
1: हिन्दू नेपाली नारीहरूको पर्व हरितालिका तिज 2083 शुभ अवसरमा हेमदयाल सुनचाँदी गहना पसलमा सुन तथा चाँदीका गहना खरिद गर्दा विशेष छुटको व्यवस्था गरिएको छ।
6: यस विशेष अवसरमा आफूलाई मनपर्ने आकर्षक डिजाइनका गरगहना खरिद गर्नुहोस् र विशेष छुटको भरपूर फाइदा उठाउनुहोस्।
1: हेमदयाल सुनचाँदी गहना पसल, सिद्धिचरण नगरपालिका 11, भीमसेन मन्दिर स्याउ, रमाइलो डाँडा, ओखलढुङ्गा।
6: सम्पर्क नम्बर 9842-80-39-06 र 9861-77-72-45।
1: साथै सम्पूर्ण हिन्दू नेपाली आमा दिदी बहिनीहरूमा हरितालिका तिज 2083 को हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु।

0: हन जेठी, आजभोलि त किन झोक्राई बस्छस्? झ्यान पनि सुकेर पातलै भइसकेछ।
1: हेर्नु न दिदी, तल्लो पेट बेसखाना दुख्छ, महिनावारी पनि गडबडी छ, रगत धेरै बग्छ। राम्रो डाक्टर देखाउन काठमाडौँ जाउँ भनेको, खर्चको जोहै गर्न सकिएको छैन।
0: ल, समस्या त अलि गम्भीर नै रहेछ, तर यतिको लागि किन काठमाडौँ नै जाने? हाम्रै फुलुङ्गा सामुदायिक अस्पताल मिसनमा स्त्री रोग लगायतका अन्य विशेषज्ञ डाक्टरद्वारा अत्याधुनिक उपकरणबाट उपचार गरिन्छ नि।
1: ए हो र, मलाई त थाहै थिएन। त्यसो भए भोलि नै जचाउनु जानु पर्ला।
0: अस्पतालमा उपलब्ध सेवाहरू:
1: आकस्मिक र प्रसूति सेवा 24 घण्टा,
0: बहिरङ्ग सेवा आइतबार र बुधबार बाहेक अन्य दिनहरूमा बिहान 9 बजेदेखि बेलुकी 5 बजेसम्म,
1: नाम दर्ता बिहान 8:30 बजेदेखि बेलुका 4 बजेसम्म,
0: निशुल्क पोषण पुनर्स्थापना केन्द्र, प्रसूति प्रतीक्षालय सेवा,
1: क्षयरोग केन्द्र,
0: डिजिटल एक्सरे सेवा,
1: भिडियो एक्सरे सेवा,
0: ईसीजी सेवा,
1: इन्डोस्कोपी सेवा,
0: इको सेवा,
1: प्रयोगशाला सेवा,
0: गरिब तथा असहायहरूका लागि निशुल्क सेवा,
1: परामर्श सेवा,
0: प्रेषण सेवा,
1: क्षयरोग परीक्षण सेवा,
0: कल्चर परीक्षण,
1: रक्तदान लिने र दिने केन्द्र,
0: खोप सेवा,
1: दन्त चिकित्सा सेवा,
0: प्रसूति सेवा,
1: स्त्री रोग सेवा,
0: अर्थोपेडिक सेवाहरू,
1: सामान्य शल्य चिकित्सा सेवाहरू,
0: एपेन्डिक्टोमी, हर्निया, हाइड्रोसिल, ल्याप्रोटोमी, हिस्ट्रेक्टोमी, पित्त थैलीका ढुङ्गा निकाल्ने लगायतका सेवाहरू,
1: फिजियोथेरापी,
0: चिनी रोग क्लिनिक हरेक शुक्रबार,
1: दम रोगीको क्लिनिक हरेक मंगलबार,
0: कपाल झर्ने समस्याको लागि पीआरपी सेवा।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 0375201076 र 0375201035 सम्पर्क गर्न सक्नुहुनेछ।
0: ओखलढुङ्गा सामुदायिक अस्पताल, सिद्धिचरण नगरपालिका 11, ओखलढुङ्गा।

0: आफ्नै फिल्म टाइम चेक।
1: अहिले बिहानको 9 बजे हो।
2: टाइम चेक का साथमा ओम दयाल सुनसादी उद्योग तथा भाडा पसल सिद्धिचरण नगरपालिका 11 बाल मन्दिर माथि ओखलढुङ्गा।
3: मन्त्री शाहले संयुक्त राष्ट्र संघ महासभामा अघि सञ्चालन गर्न प्रभाव रहेको प्रहरीले जनाएको छ। यस्तै सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका 2 अरण्यको राजमार्ग पहिरोको कारण भदौ 25 गतेदेखि पूर्ण रूपमा अवरूद्ध छ। कालीकोटको शुभकालिका गाउँपालिका 1 गगनखोलामा पहिरो खसेपछि भदौ 26 गते बेलुकादेखि कर्णाली राजमार्ग पनि पूर्ण रूपमा अवरूद्ध भएको प्रहरीले जनाएको छ। यसैबीच भोटेकोशी बाढीले फुर्के खोलाको पुल बगाएपछि धादिङ बेसी पुग्ने वैकल्पिक मार्गको रूपमा प्रयोगमा ल्याएको परेवाटार मास्टर सड़क आजदेखि समय धारण गरेर एकतर्फी गाडी सञ्चालनको व्यवस्था गरेको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार बिहान 6 बजेदेखि दिउँसो 12 बजीसम्म गल्छी मास्टरबाट परेवाटार हुँदै धादिङ बेसीतर्फ गुड्ने गाडी सञ्चालन हुनेछन्। धादिङ बेसीतर्फ गुड्ने गाडी दिउँसो 12 बजेभित्र मास्टरको पुल पार गरिसक्नुपर्छ। यस्तै दिउँसो 1 बजेदेखि बेलुका 7 बजीसम्म धादिङ बेसीबाट परेवाटार हुँदै मास्टर गल्छीतर्फ गुड्ने गाडी सञ्चालन हुनेछन्। गल्छीतर्फ गुड्ने गाडी बेलुका 7 बजेभित्र परेवाटार पार गरिसक्नुपर्नेछ। प्रधानमन्त्री बालेन्द्र शाह बालिनले संयुक्त राष्ट्रसंघको महासभामा गर्ने सम्बोधनमा जलवायु न्याय र विपद व्यवस्थापनलाई आफ्नो मुख्य एजेण्डा बनाएको छ। परराष्ट्र मन्त्रालयका अनुसार आउँदो असोज 8 गते प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको 81 महासभालाई सम्बोधन गर्दा भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीको क्षतिको सन्दर्भ जोड्दै नेपाल जलवायु संकटको उच्च जोखिममा रहेको यथार्थ विश्व समुदाय सामु राख्नुहुनेछ। अमेरिकाको न्यूयोर्कमा हुने महासभामा शाहले विश्वव्यापी कार्बन उत्सर्जनमा नगण्य भूमिका भए पनि जलवायु विपदबाट प्रताड़ित नेपालले हानि तथा नोक्सानी कोषबाट तत्काल र न्यायोचित क्षतिपूर्ति पाउनुपर्ने दावी प्रस्तुत गर्नुहुनेछ। यसका साथै धनी र औद्योगिक देशहरूलाई जलवायु वित्त र प्रविधि उपलब्ध गराउन अपील गरिनेछ। सम्बोधनका क्रममा नेपालको पछिल्लो राजनीतिक परिवर्तन, शान्तिपूर्ण चुनाव र वर्तमान सरकारका सुशासनका प्राथमिकतालाई पनि अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। महासभाकै अवसरमा नेपालले सगरमाथादेखि समुद्रसम्म शीर्षकमा एक विशेष उच्च स्तरीय साइट इभेन्ट पनि आयोजना गर्दैछ। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले राइट टू रिकल सम्बन्धी दस्तावेज बनाउन समिति गठन गरेको छ। पार्टी महामन्त्री विपिन कुमार आचार्यको संयोजकत्वमा 11 सदस्यीय समिति गठन भएको हो। भदौ 5 गतेको केन्द्रीय समितिको बैठकको निर्णय अनुसार समिति गठन गरेको रासोपाले जनाएको छ। समितिमा सदस्यहरूमा गणेश पराजुली, मनिष झा, समीक्षा बास्कोटा, अनुष्का श्रेष्ठ, सुशान्त वैदिक, गजल समीम मिकरानी, करिश्मा कडोरिया र प्रमोद नेउपाने हुनुहुन्छ। रासोपाका कतिपय सांसदहरू जथाभावी अभिव्यक्तिका कारण विवादित बनिरहेका बेला राइट टू रिकल सम्बन्धी दस्तावेजको लागि समिति बन्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ। राइट टू रिकल भनेको जनप्रतिनिधिले सन्तोषजनक काम नगरेमा वा जनहित विपरीत काम गरेमा उनीहरूको कार्यकाल पूरा हुनु अगावै फिर्ता बोलाउन वा पदबाट हटाउन पाउने मतदाताको अधिकार हो। यसलाई नेपालीमा प्रत्यावहनको अधिकार पनि भनिन्छ। अहिले कोशी प्रदेशका केही ठाउँमा पानी परिरहेको छ। यस्तै मधेसका केही ठाउँमा छिटपुट पानी परेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार देशका धेरै ठाउँमा सामान्यदेखि आंशिक बदली भएको छ। आज दिउँसो देशभर साधारणतया बादल लाग्ने पूर्वानुमान छ। देशका हिमाली भूभागका केही ठाउँमा मेघगर्जन, चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। दिउँसो देशका पहाड़ी भूभागका धेरै ठाउँमा मेघगर्जन, चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही ठाउँमा र प्रदेश तथा बागमती, गण्डकी प्रदेशका तराईका थोरै ठाउँमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका केही ठाउँ तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली तथा पहाड़ी भूभागका थोरै ठाउँमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको तराई भूभागका 1-2 ठाउँमा भने अत्यधिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
4: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवनको सूचना।
5: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत वर्णा स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टर र कृषितर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
4: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
5: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सिट रिक्त रहेको हुँदा आइओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
4: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौँ।
5: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन, फोन नम्बर 056-421-261, 596-617,
4: मोबाइल 98550-6076, 98550-6079, 98511-62594, 98510-5424।

0: कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
1: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
0: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने,
1: इतिहास, गाथा र कथा, गाँठका कुरा,
0: गाँठका कुरा,
1: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
2: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। आज विश्व प्राथमिक उपचार दिवस, बसाइसराईको सन्दर्भमा प्राथमिक उपचार भन्ने मूल नाराका साथ नेपाल सहित विश्वभर मनाइँदैछ। विपद, बाढ़ी, पहिरो र अवसरको खोजीमा मानिसहरू एक ठाउँबाट अर्को ठाउँमा बसाइसराई गर्न बाध्य छन्। बसाइसराईको यात्राको क्रममा धेरैले थकान, कुपोषण, आघातजन्य चोटपटक, मानसिक तनाव र दुर्व्यवहार जस्ता अनेकौं शारीरिक तथा मनोवैज्ञानिक जोखिमहरूको सामना गर्नुपर्ने हुन्छ। यस्तो कठिन आकस्मिक अवस्थामा घाइते वा बिरामीको जीवन रक्षा गर्न र उनीहरूको स्वास्थ्य अवस्था थप बिग्रन नदिन प्राथमिक उपचारको ज्ञान र सिप अत्यन्तै महत्वपूर्ण हुन्छ। यसै अवसरमा नेपाल रेडक्रस सोसाइटीले विज्ञप्ति निकालेर महामारी, दुर्घटना, विपद र द्वन्द्वका बेला प्राथमिक उपचारको आवश्यकता झनै बढ़ने कुरामा जोड़ दिएको छ। भर्खरैको भोटेकोशी बाढ़ीमा पनि रेडक्रसका प्रशिक्षित स्वयंसेवकहरूले दिएको प्राथमिक उपचार र मनोवैज्ञानिक सेवाले यसको महत्वलाई थप पुष्टि गरेको छ। प्राथमिक उपचारको ज्ञान र अभ्यासलाई व्यापक बनाउन नेपाल रेडक्रसले हरेक घरमा एक प्राथमिक उपचारकर्ता भन्ने अभियानलाई सार्थक बनाउन सबैमा आह्वान गरेको छ। अमेरिकी डलरको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको आजको विदेशी मुद्रा विनिमय दर अनुसार हिजोको तुलनामा आज डलरको मूल्य 17 पैसाले बढेर प्रति डलर खरिद दर 152.59 रुपियाँ र बिक्री दर 153.19 रुपियाँ कायम भएको छ। यस्तै नेपालसँग प्रत्यक्ष व्यापार तथा वैदेशिक रोजगारीका दृष्टिले जोडिएको साउदी रियाल एकको खरिद दर 40.63 रुपियाँ र बिक्री दर 40.79 रुपियाँ तोकिएको छ। कतारी रियल एकको खरिद दर 41.86 रुपियाँ र बिक्री दर 42.02 रुपियाँ तोकिएको छ भने युएई दिराम एकको खरिद दर 41.55 रुपियाँ र बिक्री दर 41.71 रुपियाँ तोकिएको छ। मलेसियन रिङ्गेट एकको खरिद दर 37.49 रुपियाँ र बिक्री दर 37.63 रुपियाँ तोकिएको छ। वाणिज्य बैंकहरूले तोक्ने विनिमय दर भने केही फरक हुन सक्ने केन्द्रीय बैंकले जनाएको छ। अब विदेशको खबर। युक्रेन र मध्यपूर्वमा चलिरहेको युद्ध तथा अमेरिका चीन तनावका बीच 18 ब्रिक्स शिखर सम्मेलन आजदेखि भारतको संघीय राजधानी दिल्लीमा शुरू हुँदैछ। भारत, चीन, रूस, ब्राजिल, दक्षिण अफ्रिका, इरान, युएई लगायत 11 देश सहभागी सम्मेलनमा भाग लिन रूसी राष्ट्रपति भ्लादिमिर पुटिन लगायतका नेता दिल्ली पुगिसक्नु भएको छ। चीनका राष्ट्रपति सी जिनपिङ पनि दिल्लीका लागि प्रस्थान गर्नुभएको छ। विश्वको ठूलो जनसंख्या र आर्थिक तथा ऊर्जा स्रोत समेटेको समूहले विश्व व्यवस्थामा प्रभाव बढाउन जो खोजे पनि सदस्य राष्ट्रका फरक राजनीतिक तथा विदेश नीतिका कारण साझा धारणा बनाउन भने चुनौती देखिएको छ। आयोजक भारतले चीन र रूससँगको सम्बन्धलाई अमेरिका तथा पश्चिमी शक्तिसँगको बढ्दो साझेदारीसँग सन्तुलन राख्नुपर्ने अवस्था छ। सम्मेलनमा छलफल हुने सबैजसो मुद्दामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका नीतिहरूको प्रभाव देखिन सक्ने बीबीसी हिन्दीले जनाएको छ। विश्वको झण्डै आधा जनसंख्या प्रतिनिधित्व गर्ने समूहमा भारत, चीन, इरान, साउदी अरेबिया तथा इजिप्ट, इथियोपिया जस्ता क्षेत्रीय प्रतिस्पर्धा भएका राष्ट्रहरू छन्। त्यसैले युक्रेन र इरानका विषयमा एकीकृत धारणा बनाउन कठिन हुने विज्ञहरूको भनाइ छ। भारतका लागि सम्मेलन चीनसँगको सम्बन्ध सुधार गर्ने अवसरको रूपमा भने देखिएको छ। अब खेल खबर। मलेसियामा चलिरहेको एसिसी प्रिमियर कपको फाइनलमा अहिले नेपाल र युएई खेलिरहेका छन्। टस जितेर ब्याटिङ रोजेको नेपालले ताजा अवस्थामा 28 ओभरको खेल सकिँदा 2 विकेट गुमाएर 136 रन बनाएको छ। आजको खेल जित्ने टोली प्रिमियर कपको उपाधिसँगै सन् 2027 एक दिवसीय एसिया कपमा पनि छनौट हुनेछ। सन् 2023 फाइनलमा पनि नेपाल र युएई खेलेका थिए। त्यसबेला नेपालले युएईलाई 7 विकेटले पराजित गरेको थियो। एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र युएई बीच अहिलेसम्म 19 पटक प्रतिस्पर्धा भएको छ। नेपालले 11 खेल जित्दा युएले 8 खेल जितेको छ। यदि नेपालले उपाधि जिते दोस्रो पटक एक दिवसीय एसिया कप खेल्नेछ। सन् 2023 एसिया कपमा नेपालले समूह चरणमा भारत र पाकिस्तानसँग खेलेको थियो। नेपाल र युएई दुवै इमर्जिङ टिम्स एसिया कपका लागि भने छनौट भइसकेका छन्। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। रसुवा र नुवाकोटमा मुख्य राजमार्ग अझै पूर्ण रूपमा अवरूद्ध। धादिङको परेवाटार मास्टर सड़क आजदेखि समय तोकेर एकतर्फी सञ्चालन। प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघ महासभामा गर्ने सम्बोधनमा जलवायु न्याय र विपद व्यवस्थापन मुख्य एजेण्डा। हानि तथा नोक्सानी कोषबाट तत्काल। रसुवा र नुवाकोटमा मुख्य राजमार्ग अझै पूर्ण रूपमा अवरूद्ध। धादिङको परेवाटार मास्टर सड़क आजदेखि समय तोकेर एकतर्फी सञ्चालन। प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघ महासभामा गर्ने सम्बोधनमा जलवायु

र विपद व्यवस्थापन मुख्य एजेन्डा, हानि तथा नोक्सानी कोषबाट तत्काल र अझै पूर्ण रूपमा अवरुद्ध धादिङको परेवाटार मास्टर सडक आजदेखि समय तोकेर एकतर्फी सञ्चालन। प्रधानमन्त्री शाहले संयुक्त राष्ट्र संघ महासभामा गर्ने सम्बोधनमा जलवायु न्याय र विपद व्यवस्थापन मुख्य एजेन्डा, हानि तथा नोक्सानी कोषबाट तत्काल र न्याय।

0: सोलुखुम्बु जिल्लाको सोलोदुतकुण्ड नगरपालिका 11 तिङला घुन्साघर भई हाल काठमाडौँमा बसोबास गर्दै आउनुभएका यस गुठीका साधारण सदस्य दीपक कुमार बस्नेत, गोपालका बुबा मानबहादुर बस्नेतको 83 वर्षको उमेरमा उपचारको क्रममा छाउनी हस्पिटलमा असामयिक निधन भएको हुँदा उहाँको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति ईश्वरले प्रदान गरून् भनी जनसेवा गुठी परिवार हार्दिक समवेदना प्रकट गर्दछौ।
1: अध्यक्ष सानो बाबु खड्का, उपाध्यक्ष प्रमिला राज भण्डारी श्रेष्ठ, सचिव ज्ञान बहादुर खत्री, को सदस्य बालकुमार श्रेष्ठ तथा जनसेवा गुठी परिवार सिद्धिचरण नगरपालिका 11 रमाइलाडा।

0: 20 वर्ष भइसकेछ झन्डै मैले आफैलाई गुमाएको। डिप्रेसनको कारण म आत्महत्यासम्म पुग्न लागेको थिएँ। धन्न मसँग मलाई बुझ्ने साथी थियो। मैले सबै आफ्नो समस्या उसलाई सुनाए। समयमै परामर्श उपचार भयो र म आज यहाँ छु। अहिले थाहा पाएँ आत्महत्या गर्नु महापाप रहेछ र जीवन ईश्वरको सबैभन्दा सुन्दर अनि अमूल्य उपहार। आजभोलि आत्महत्याको घटनाहरू सुन्दा झस्कन्छु र लाग्छ उनीहरूले पनि मैले जस्तै उपचार पाएको भए जीवन गुमाउने थिएनन् होला। म बाँचेर पो संसार देख्न अनि समाजलाई योगदान दिन पाएकोमा खुसी छु। आत्महत्याको मुख्य कारण मानसिक स्वास्थ्य समस्या हो। यस्ता मानिसहरूको विशेष ख्याल गरौं र आत्महत्या गर्नबाट बचाऊ। समुदायको हितको लागि आफ्ना फेम ओखलढुङ्गा।
1: त्यसले धर्म गरे पो राम्रो छोरा पाउँछ, त्यसले धर्म गरेन अनि त्यस्तो छोरा पाएको भन्छ, अनि मलाई नराम्रो नमिठो हुन्छ। आफूले बनाएको भए पो राम्रो बनाउनु, अब कोखमा त्यस्तो आएपछि अब त्यस्तै जन्मिने।
2: अपाङ्गताहरूको आवाज बुलन्द गर्ने
3: उनीहरूमा पनि क्षमता हुन्छ, जसले आफ्नो लागि मात्र नभएर राज्यलाई नै टेवा पुर्याउन सक्छन् भन्ने अपाङ्गता र उनको परिवारलाई प्रेरणा दिने कार्यक्रम दृष्टिकोण।
4: धेरै कठिनहरू आउँछ, त्यस कारण म बात कस्तो गाह्रो।
5: अपाङ्गताले अवसर पाए भने उनीहरू जे पनि गर्न सक्छ। साइन्टिस्टहरू पनि कति अपाङ्गता भएका व्यक्तिहरू भन्दा ठुला मान्छे भएका छन्।
2: ओखलढुङ्गामा सञ्चालित आफ्नो फेम 104.8 मेगाहर्ज र इन्टरनेट अनलाइन www.afnofm.org हरेक शनिबार राति 8 बजे र पुनः प्रसारण आइतबार बिहान 9:30 बजे।
6: कार्यक्रम दृष्टिकोण।
0: मानव विकास तथा सामुदायिक सेवाद्वारा सञ्चालित सामुदायिक रेडियो

0: गर्नुहोस्।
1: प्रत्येक शनिबार बिहान 9:15 देखि 10 बजेसम्म ओखलढुङ्गा जिल्लाकै पहिलो सामुदायिक रेडियो आफ्नो एफएम 104.8 MHz र इन्टरनेट अनलाइन www.afnofm.org मा कार्यक्रम हेलो होलिडे

हेलो आई एन्ड गुड मर्निङ नमस्ते श्रोता. कार्यक्रम हेलो लिडेको साथमा उपस्थित भइसकेको छु. म कार्यक्रम प्रस्तुता विनु राई र तपाईँ ती बेला सुन्दै हुनुहुन्छ ओखलढुङ्गा जिल्लाकै पहिलो सामुदायिक रेडियो आफ्ना फ्याम 104.8 मेगाहर्जसँगै इन्टरनेट अनलाइन www.afnafm.org त्यस्तै हाम्रो पात्रो नेपाली पात्रोमा पनि गएर रेडियोमा आफ्नो फ्याम ओखलढुङ्गा खोज्नुभयो भने त्यहाँबाट एकदम सहज रूपमा हामीलाई सुन्न सक्नुहुन्छ. त्यस्तै फेसबुक र टिकटकमा आफ्नै फेम ओखलढुङ्गाबाट पनि एकसाथ लाइभ भइरहेको यहाँलाई अनुरोध गर्दछु. मलाई आशा छ तपाईँहरू सम्पूर्ण आराम कुशल हुनुहुन्छ होला. आज शनिबार बिदाको दिन पनि हो. आज भने एकदमै सुन्दर घाम लागेको छ, निलो आकाश पनि देख्न पाइया छ. त्यसकारणले गर्दाखेरि बाहिर न्यानो न्यानो घाम अनि विशेष गरिकन अलिकति हिमाली भेगतिर हाम्रो भेगतिर पनि भनौँ चिसो बढ्न थालेछ. त्यसकारणले बाहिर घाममा घामको न्यानो स्पर्शमा बसौँ बसौँ लाग्दा लाग्दै अब स्टुडियोमा बसेर फेरि तपाईँहरूसँग रमाइलो गफगाफ गर्नै पर्यो, दुःख सुख बाँड्नै पर्यो होइन. त्यसकारणले यो तपाईँसँग आज दुःख सुख बाँड्ने रमाइलो गफगाफहरू गर्ने कार्यक्रममा रमाइलो गर्नको लागि म कार्यक्रम स्टुडियोमा छिरिसकेको छु र कार्यक्रममा यहाँ सम्पूर्णलाई फेरि पनि पुनः स्वागत गर्दछु. र अब विशेष तीज एकदमै तीज मनाउने क्रममा छौँ हामी. तथापि यस वर्ष भोटेकोसी बाढीको कारणले गर्दाखेरि देशलाई ठूलो चोट पुगेको छ, जसले गर्दाखेरि यो वर्षका हाम्रा पर्वहरू अलिकति एउटा परम्परा जोगाउने हिसाबले मात्रै मनाइरहेको अवस्था छ. विभिन्न जात जाति विभिन्न वेशभूषा विभिन्न आफ्नो संस्कृति अनुसार आफ्नो संस्कृतिलाई बचाउने हिसाबले मात्रै गरिरहनु भएको छ. यो पनि एकदमै राम्रो कुरा हो, किनभने देश रोइरहेको बेला हामी हाँस्न सक्दैनौँ, देशलाई चोट पुगेको बेला हामी एकदम खुसियाली मनाउन सक्दैनौँ. तसर्थ यस वर्षको पर्वहरू हाम्रो लागि अलिकति दुःखद नै रहनेछन्, त्यति धेरै सुखद नहोला भन्ने खालको देखिन्छ. किन भन्दाखेरि यदि धेरै ठुलो भोटेकोसी बाढीले चाहिँ क्षति पुर्याएको छ कि अहिलेसम्म पनि सरकारले एकिन क्षतिको एकिन डाटाहरू दिन सकेको अवस्था छैन भनेपछि कति ठुलो क्षति पुग्यो होला. यसकारणले गर्दाखेरि पनि हामी अब त्यो क्षति पुग्यो भनेर एकदमै फेरि मानसिक रूपमा तनाव लिएर बस्यौँ भने पनि हामी उठ्न सक्दैनौँ. फेरि हामी उठ्नुपर्ने, जुट्नुपर्ने र फेरि देशलाई बनाउनु पर्नेतिर लैजानुपर्ने, सँगसँगै सचेत हुनुपर्ने कुरा पनि एकदम ठुलो सिकाइ भएको छ यो वर्ष. किन भन्दाखेरि चाहिँ यदि हामी अब यो जलवायु परिवर्तनको कारणले गर्दाखेरि हामी त हाम्रो शिरमा हिमाल छ अनि जलवायु परिवर्तनले ती हिमालहरू पग्लने छन्, त्यस्तै अन्य नदीहरूमा पनि त्यसरी नै बाढीहरू आउने छन्। तसर्थ तपाईँ र हाम्रो बसोबासहरू चाहिँ खोलाको किनारहरूतिर नभइकन अलिकति सचेत भएर हामी अलिक सुरक्षित स्थानतिर मात्रै हाम्रो आफ्नो बसोबासलाई पनि राख्नुपर्ने, आफ्नो बसोबास बस्तीहरू बसाल्नुपर्ने कुराहरूदेखि लिएर हामी आफै नागरिक पनि सचेत हुनुपर्ने एउटा कुरा छ. तर सरकारले पनि यसको लागि नीति नियम कानुनहरू लिएर त्यस्ता कोशी किनारहरूमा का बस्तीहरूलाई चाहिँ सुरक्षित स्थानमा सार्नुपर्ने कुराहरू चाहिँ देखिन्छ. अब यति भन्दै गर्दाखेरि तपाईँले कार्यक्रममा कल गर्न सक्नुहुनेछ 97-62-44-00-77 तपाईँसँग रमाइलो गफगाफहरू हुनेछन् र रमाइला गीतहरू पनि बजाउनेछु कार्यक्रममा आज म. तर कार्यक्रमको सुरुवात गर्न चाहन्छु एउटा ढोका खोल्दै एउटा गीत बजाउन चाहन्छु र यो गीत पश्चात कार्यक्रममा म तपाईँको फोन कललाई लिएर आउनेछु. म अनुरोध गर्छु धेरैचोटि चाहिँ कि चाहिँ अहिले पनि मलाई फोन आइरहेको छ, तर जब फोन लिने बेला हुन्छ त्यतिखेर कहिलेकाहीँ नआउन सक्छ. त्यस कारणले तपाईँले ठिक समयमा फोनहरू गर्नुहोस्, तपाईँसँग रमाइलो गफगाफहरू हुनेछन्, तपाईँका प्रतिभाहरू पनि कार्यक्रममा लिएर आउन सक्नुहुन्छ. कविता, गजल, मुक्तक, चुटकिला के जे छ, कथा, छोटो कथाहरू होइन, र गीत पनि गाउन सक्नुहुनेछ, साथीहरूलाई सम्झन पाउनुहुनेछ. अहिलेको लागि पनि यो निकै नै रमाइलो गीत तपाईँको लागि पनि

0: तपाईँले निकै नै रमाइलो गीत सुन्नुभयो। कार्यक्रम हेलो होलिडेको बसाइमा छौँ। आज शनिबारे बसाइमा भएको कारणले गर्दाखेरि तपाईँसँग रमाइलो गफगाफ अनि आफ्नो दुःख सुखको कुरा बाँडचुट गर्ने यी सबै परिस्थिति पक्कै पनि बन्नेछ। तपाईँले डायल गर्नुहोला 97 62 44 77 र तपाईँसँग रमाइलो गफगाफ अनि तपाईँको प्रतिभाहरू पनि कार्यक्रममा तपाईँले पस्ट गर्न पाउनुहुनेछ। र कार्यक्रम हेलो होलिडेको बसाइमा विशेष गरिकन तपाईँले फोन गर्नुभएर आफ्नो प्रतिभाहरू कार्यक्रममा प्रस्तुत गर्न सक्नुहुनेछ। र कार्यक्रममा विशेष गरिकन यो आफ्नो एफएमको विभिन्न कार्यक्रमहरूमध्ये एउटा मनोरञ्जनात्मक कार्यक्रम रहेको छ र मनोरञ्जनात्मक कार्यक्रममा मनोरञ्जन लिनको लागि पनि तपाईँ कार्यक्रममा आउन सक्नुहुनेछ। र कार्यक्रममा तपाईँसँग रमाइलो गफगाफहरू हुनेछन्। तपाईँले कार्यक्रममा कल गर्न सक्नुहुनेछ। तपाईँले डायल गर्ने नम्बर चाहिँ मैले भनिरहेको छु कि 97 62 44 77 77। प्रायः गरिकन कस्तो हुन्छ भन्दाखेरि चाहिँ मैले गीत बजाउँदाखेरि कार्यक्रम सुरु हुने बेला एकदम धेरै फोन आउँछ अनि त्यसपछि फेरि बिदा लिने बेला एकदम धेरै फोन आउँछ। सो कार्यक्रममा यति बेला कल गर्नुभयो भने तपाईँको फोन लाग्छ अनि म तपाईँलाई अनुरोध गर्छु 97 62 44 77 77 कल गर्न सक्नुहुनेछ। र तपाईँ यति बेला सुन्दै हुनुहुन्छ आफ्नो पनको आवाज दिने रेडियो आफ्ना फ्याम खिचार प्लो 8 मेगाहर्जसँगै इन्टरनेट अनलाइन www.afnafm.org र फेसबुक र टिकटक मार्फत आफ्नो फ्याम खोलढुङ्गाबाट लाइभ पनि भइरहेको छ। र तपाईँले www.afnafm.org लगन गर्नुभयो भने त्यहाँबाट हामीलाई मजाले सुन्न सँगसँगै पढ्न पनि सक्नुहुनेछ। अनि हाम्रो पात्रो नेपाली पात्रोमा गएर चाहिँ रेडियोमा आफ्नो फ्याम खोलढुङ्गा खोज्नुभयो भने त्यहाँबाट पनि हामीलाई सुन्न सक्नुहुनेछ एकदम सहज रूपमा। र कार्यक्रम अनुरोधसँगै कार्यक्रम हेलो होलिडेको बसाइमा थुप्रै साथीहरूको म्यासेज मलाई प्राप्त भइरहेको छ। सो विशेष गरिकन कार्यक्रममा तपाईँले कल पनि गर्नुहोला। मलाई तपाईँको कल अहिले जतिखेर तपाईँको कल लिन्छु भन्दाखेरि तपाईँको कल आइरहेको छैन, तर फेरि अहिले तपाईँले कार्यक्रम बिदा हुने बेला भएपछि धेरैले कल गर्नुहुन्छ। बरु अहिले नै कल गरिदिनुहोस् है भन्ने म अनुरोध गर्छु। र कार्यक्रममा लाइभ मार्फत साथीहरूले म्यासेज गरिरहनु भएको छ, उहाँहरूको म्यासेज लिन्छु कल नआएको कारणले गर्दाखेरि। निश्चल राईले भन्नुहुन्छ गुड मर्निङ भनेर लेख्नु भएको छ। निश्चल भाइलाई गुड मर्निङ भन्छु। अनि जनक रजाली मगरजीले गुड मर्निङ मिस यु अल भनेर लेख्नु भएको छ। गुड मर्निङ दर्शन नमस्कार दिदी हजुर, म पनि सुन्दैछु खोटाङबाट, सुजन भुजेल हो, फेसबुक लाइभबाट मजाले सुनिरहेको छु। सबै साथीहरूलाई शुभ दिनको कामना भन्छु र अस्मिता भुजेललाई धेरै सम्झना माया छ, मेरो घर परिवार सबैमा मिठो सम्झना माया भन्दै बिदा हुन्छु। नमस्ते, बाई बाई, टेक केयर भनेर लेख्नु भएको छ। सुजनजीलाई धेरै धेरै धन्यवाद भन्छु। र कार्यक्रममा अर्को साथी लेख्नुहुन्छ, नमस्कार, म पनि आएँ है हजुर चितवनबाट भनेर रामजी घिमिरेजीले लेख्नु भएको छ। उहाँ हाम्रो नियमित श्रोता पनि हुनुहुन्छ। रामजी घिमिरेजीलाई धेरै धेरै धन्यवाद भन्छु र प्राय गरिकन उहाँले कार्यक्रम सुन्नुहुन्छ, कमेन्ट पनि गर्नुहुन्छ, यसको लागि हामी हार्दिक आभार पनि प्रकट गर्छौँ। यति बेला भने कल आएको छ साथीको, म उहाँलाई कार्यक्रममा लिन्छु। हेरौँ कहाँबाट को हुनुहुन्छ। नमस्ते हजुर। दर्शन नमस्ते, ह्याप्पी तिज हजुर तपाईँलाई पनि। अनि कहाँबाट को बोल्दै हुनुहुन्छ? सृजना कटवाल ओखलढुङ्गाको कुन ठाउँबाट भन्नुभयो? ए, अनि श्रीचोरतिरको खबर के छ नि? हजुर, हाम्रोतिर पनि त्यस्तै त्यस्तै नै छ। अनि तिज चाहिँ कस्तो खालको तिज लागिरहेछ नि यो साल? अब खुसी मनाउँ भन्दाखेरि पनि मनले दिँदैन नि त, होइन? किनभने देश दुःखमा डुबिरहेको बेला हामी कसरी रमाउन सक्छौँ र, होइन? अनि अब तिज दुःखको साथमा तिज मनाउँदैछौँ भन्ने खालको कुरा पनि गर्नुभयो, त्यसो भए यो वर्ष कसरी फरक तरिकाले तिज मनाइँदैछ त? तपाईँहरूले कसरी के गरिरहनु भएको छ त्यो पनि बताइदिनुहोस् न। हजुर,
1: एउटा मूर्ति थियो, त्यो मूर्ति चाहिँ
0: अनि तपाईँलाई यो कुरा चाहिँ प्रहरीमा उजुरी दिनुभयो कि भएन, कस्तो के हुँदैछ? श्रावणको 7 गते कि कति गते भयो भन्नुभयो हराएको? अनि भेटिएको चाहिँ? अनि जे होस् मूर्तिको टाउको चाहिँ छैन होइन त? अनि मूर्ति चाहिँ के को बनाएको थियो? हजुर हजुर हुन्छ, एकदमै दुःख लाग्यो सृजनाजी, तपाईँले यो घटना भन्नुभयो, हामीलाई चाहिँ थाहा थिएन। अब कस्तो मान्छे, कसै उपद्रवले त्यस्तो गर्यो कि कसले, के कारणले त्यसो गर्यो होला, केही छलफल त भयो होला गाउँ घरमा होइन? ठिकै छ, ल हुन्छ, थप कुराहरू हामी बुझौँला। तर अब कार्यक्रम हेलो लेडेमा आउनु भएको छ, कसैले के छ आज हाम्रो लागि? पाइन्छ, किन नपाउनु र मजाले गीत गाउन पाउनुहुन्छ। सुरु गर्नुहोस्, कुन गीत गाउनुहुन्छ?
1: हुन्छ, सुरु गरिदिनुहोस्।

श्रीजनाजी आउनुभएर विभिन्न जानकारी पनि दिनुभयो र गीत पनि गाउनुभयो, तपाईँलाई धेरै धेरै धन्यवाद। अनि यो वर्षको तपाईँहरूको तिज एउटा अर्थपूर्ण बनोस् अनि धेरै रमझम गर्नुभन्दा पनि यो वर्ष दुःख पनि मनाउँदै एउटा परम्परालाई जोगाउने कुरा चाहिँ हामीले त्यतातिर लाग्नुपर्छ होला भन्ने लाग्छ। यसको लागि अनुरोध गरेँ, जाँदा जाँदै केही साथीहरूलाई सम्झिनुहुन्छ? ओके, बाई बाई। श्रोता कुराकानीमा हुनुहुन्थ्यो सृजना कटवाल उखलढुङ्गाको श्रीचोरबाट, र उहाँले पनि केही जानकारी सँगसँगै गीत गाएर कार्यक्रमलाई अझ रौनकता बढाइदिनु भएको छ। उहाँलाई धेरै धेरै धन्यवाद भन्छु। र कार्यक्रम हेलेउलेको बसाइमा छौँ हामी। म तपाईँको आफ्नै कार्यक्रम सञ्चालिका बिनु राई तपाईँको साथमा छु र तपाईँ यति बेला सुन्दै हुनुहुन्छ उखलढुङ्गा जिल्लाकै पहिलो सामुदायिक रेडियो आफ्ना फेम 104.8 MHz इन्टरनेट अनलाइन www.afnafm.org र फेसबुक र टिकटक मार्फत आफ्ना फेम उखलढुङ्गाबाट एकसाथ लाइभ भइरहेको यहाँलाई अनुरोध पनि गर्छु। र कार्यक्रममा 97 64 44 77 तपाईँ पनि कल गरेर रमाइलो कुराकानीको साथमा आउन सक्नुहुनेछ। यो समयमा म फेरि केही लाइभ मार्फत आएका साथीहरूको म्यासेजलाई लिन चाहन्छु। सुनिता राई नखोक बान्तावाजीले लेख्नु भएको छ, बसन्त राई अनि बालकृष्ण नखोक राई सबैजनालाई सुनाउन चाहन्छु। गुड मर्निङ दिदी, म भोजपुरबाट हो सुनिता नखोक। मेरो साथीहरू सबैलाई चाहिँ एकदम शुभकामना भन्न चाहन्छु र धेरै मिस गरिरहेको छु मलाई चिन्ने सबै साथीहरूलाई भन्नुहुन्छ। हेलो सिस्टर, गुड मर्निङ, हजुरको प्रोग्राम सुन्दैछु फेसबुक पेजबाट, काठमाडौँबाट हो, नाम चाहिँ प्रमिसा चामलिङ। अपकमिङ सङ्ग डेडिकेट टु उदयपुर लिम्चुङबुङमा हुनुहुने मम्मी पापालाई मिठो माया, अल सम्पूर्ण साथीहरूलाई पनि एकदम धेरै सम्झिन चाहन्छु सिस्टर हजुर भनेर लेख्नु भएको छ। म पनि सुन्दैछु दाङ भरोसाको आज वार्षिक उत्सव, रेडियो सुन्ने सबैमा शुभकामना यसै प्रोग्राम मार्फत दिन चाहन्छु भनेर हाम्रो आफ्नो फेमको संयोजक विजय कुमार मानन्दजीले लेख्नु भएको छ। हाम्रो त्यहाँको एउटा संस्था र हाम्रो संस्थाको साझेदारीमा रेडियो भरोसा दाङमा सञ्चालितमा छ 104.9 MHz, अनि आज सम्भवतः यो दोस्रो वार्षिक उत्सव हुनुपर्छ, मैले पनि ठ्याक्कै बिर्सेँ है कति समय चाँडो जान्छ। अनि भरोसा रेडियोलाई चाहिँ हाम्रो तर्फबाट धेरै धेरै शुभकामना, र त्यहाँको रेडियो श्रोताहरूको लागि पनि साँच्चीकै त्यहाँ रेडियो भरोसा सुरु भइसकेपछि धेरै श्रोता साथीहरूले जुन प्रकारले हामीलाई माया गर्नुभएको छ सम्पूर्ण श्रोतालाई पनि म आभार प्रकट गर्न चाहन्छु। र भरोसा रेडियो परिवार जसले चाहिँ विभिन्न दुःख कष्ट गरेर त्यो रेडियोलाई अगाडि बढाइरहनु भएको छ यसको लागि पनि धन्यवाद भन्छु। किन भन्दाखेरि रेडियोमा हामी सुन्छौँ, एकदम सुन्दर स्वरहरू सुन्छौँ, सुन्दर कार्यक्रमहरू बनाएर आएको सुन्छौँ, हामी त्यो देख्दैनौँ, तर रेडियोमा अत्याधिक दुःख हुन्छ। म मेरो लगभग यो 2 दशकको मेरो अनुभूतिमा, मेरो अनुभवमा रेडियोमा काम गर्दाखेरि अत्यन्तै दुःख, काम पनि नदेखिने तर धेरै दुःख हुने भएको कारणले गर्दाखेरि पनि रेडियो सञ्चालन गर्न त्यति धेरै सहज छैन। पछिल्लो समय झन् आर्थिक कुराले गर्दाखेरि जुन खालको एउटा आर्थिक क्राइसिस छ यसले गर्दाखेरि अब रेडियोहरू धेरै त बन्द भएका छन्, अरू रेडियोहरू बन्द हुने क्रममा छन्, त्यसकारणले रेडियोलाई कसरी अगाडि बढाउने नबढाउने अथवा के गर्ने भन्ने खालको कुराले चाहिँ धेरै रेडियो सञ्चालकहरू रेडियो कर्मीहरूलाई एउटा चिन्तामा छ भन्नु पर्दाखेरि फरक टपरलाई। अब यो हाम्रो आफ्नो कहिलेकाहीँ आफ्नो दुःखको कुराहरू आफ्नो गुनासोहरू पनि पोख्नुपर्ने हुन्छ यसै क्रममा आयो। र ती रेडियोहरूलाई त्यहाँका स्थानीयहरूले, धेरै रेडियोहरू यस्तो छन् कि सामुदायिक रेडियोहरू विभिन्न समाजमा रहेका समुदाय विभिन्न समाजहरूले सहयोग गर्नुभएर पनि रेडियो चलिरहेको हुन्छ। तपाईँहरूको सानो सानो सपोर्ट पनि हाम्रो लागि त ठुलो हुनसक्छ, किनभने रेडियो कति महत्त्वपूर्ण छ भन्ने कुरा आज पनि हामी आफ्नो मोबाइलमा रेडियो ट्युन गर्छौँ, रेडियो सेट किनेर लिएर आउँछौँ, विभिन्न माध्यमबाट अनलाइनबाट पनि हामी रेडियो सुन्न पाउँछौँ भनेपछि
रेडियो अत्यन्तै महत्त्वपूर्ण छ अहिले पनि सञ्चार माध्यममा. त्यसको लागि अब तपाईँहरू जतिले सुनिरहनु भएको छ, तपाईँले दिनुभएको सानो सानो सपोर्ट विभिन्न अकेजनमा, अब बिस्तारै दसैँ तिहार आइरहेको छ, अरू बेला तिजको पनि शुभकामना आउने गर्थ्यो, तर यो वर्ष अलिकति यो भोटेकोसीको कारणले गर्दाखेरि हामीले ती कुराहरूलाई पनि अलि ओझेलमा परेको छ, हामी चोटमा छौँ, दुःखमा छौँ. तर तपाईँहरूले दिनुभएको सानो सहयोगले पनि समाजमा ठुलो परिवर्तन ल्याउन सक्छ रेडियोको थ्रुबाट भनेर चाहिँ मैले तपाईँलाई अनुरोध गर्न चाहेँ. टक्सन किरातीजीले नमस्कार नाना भनेर भन्दै हुनुहुन्छ. नमस्कार हजुर. निमा शेर्पाजीले हेलो गुड मर्निङ सिस्टर हाउ आर यु, आई एम फ्रम साइप्रस, हेभ अ गुड डे भनेर लेख्नु भएको छ. निमा शेर्पाजीलाई धेरै धेरै धन्यवाद. तपाईँको साइप्रस बसाइ राम्रो होस्. अनि हेलो सिस्टर गुड मर्निङ, म उदयपुरबाट विपना खपाङ्गे मिसुवाल भनेर लेख्नु भएको छ. हेलो दिदी गुड मर्निङ. झोरले है हेर्दैछु है फेसबुक पेजबाट खोलडुङ्गाको बलखुबाट दीपिका लुङ्गेली मगर हो. नाइस प्रोग्राम, मिस यु अल माई फ्रेन्ड्स भन्दै छुट्टिन्छु भनेर लेख्नु भएको छ. कार्यक्रममा अब फेरि एउटा गीत बजाउन चाहन्छु. यो गीत पश्चात फेरि पनि म कार्यक्रममा तपाईँको फोन आएको खण्डमा तपाईँको फोन पनि लिनेछु. तपाईँले कार्यक्रममा कल गर्नुहुँदाखेरि मैले आज के प्रस्तुत गर्ने, के भन्ने, के बोल्ने भन्ने खालको कुराहरूमा पनि अलिकति ख्याल गरिदिनु भयो भने अझ गजब हुन्थ्यो होइन. र यो समयमा चाहिँ म एउटा तीज गीत बजाउन चाहन्छु, किनभने तीजको रमझममा छौँ. तथापि यो वर्ष तीज त्यति धेरै के भन्छ त्यस्तो अरू बेला जस्तो हामीले मजाले मनाउन पाएका छैनौँ. त्यस कारणले गर्दाखेरि किनभने हामी दुःखमा छौँ, दुःखमा भएको कारणले गर्दाखेरि पनि धेरै कुराहरूमा चाहिँ हामी रमाइलो खुसी मनाउन सक्छौँ. त्यसलाई नै चोट पुगेको कारणले गर्दाखेरि, त्यो कारणले गर्दाखेरि पनि. र अहिलेको लागि यो तीजको गीत तपाईँको लागि

0: आएन बाबा आएन, यो तिजामा आएन, निकै नै अलि दुःखको गीत थियो, तिज सम्बन्धी गीत रहेको थियो र यो वर्ष सायद सम्भवतः धेरैजना सेलिब्रेटीहरू आफ्नो माइत तिजमा जानुहुन्छ कि जानुहुन्न थाहा छैन, किनभने यो वर्ष हामी दुःखमा छौँ, त्यस कारणले गर्दाखेरि पनि आफ्नो ठाउँमा एउटा परम्परा जोगाउने हिसाबले मात्रै तिज मनाउने गरिरहनु भएको छ आमा दिदीबहिनीहरूले। यो पनि राम्रो कुरा हो, किनभने देश दुखिरहेको बेला हामी चाहिँ खुसी मनाउनु पक्कै सक्दैनौँ। अर्को साथी आउनु भएको छ यति बेला कुराकानीको लागि, उहाँलाई कार्यक्रममा लिन चाहन्छु। यो कहाँबाटको हुनुहुन्छ? नमस्ते हजुर।
1: नमस्कार, गुड मर्निङ हजुर।
0: गुड मर्निङ हजुर, कहाँबाटको बोल्दै हुनुहुन्छ होला?
1: मामखाबाट म निश्चल भाइ बोल्दैछु।
0: ए ल, निश्चल भाइ सन्चै हुनुहुन्छ? त्यही त है, आजभोलि फेरि यो के भन्छ सिजनै आयो, अब बिस्तारै चिसो बढ्दै गर्दाखेरि चाहिँ यो सिजन पनि हो, त्यस कारणले गर्दाखेरि पनि अलिक ख्याल गर्नुपर्ने हुन्छ होइन? अनि तपाईँ मामखातिरै हुनुहुन्छ कि बजार आउनुभयो आज खोलडुङ्गा? ए ए, के गर्दै हुनुहुन्छ खास यति बेला? त्यही त खुसी लाग्यो, अस्ति हाम्रो आफ्नो फेमको स्टुडियोमा आउनुभएको थियो, त्यस्तै धेरै तपाईँसँग समय बिताउन त पाइएन, हाम्रो अर्को दिदी आउनुभएको थियो त्यही समयमा, त्यसले गर्दाखेरि पनि तपाईँसँग अलि राम्रोसँग कुरा गर्न पाइएन है।
1: हजुर हजुर, तपाईँहरू पनि के अरे हतारै हुनुहुन्थ्यो, म पनि हतारमै थिएँ कि, एकछिन बस्नु भनेको, फेरि माइस्टर फेरि साथीले बोलाएको
0: बोलाएको
1: काम थियो
0: हो,
1: अनि त्यही भएर अनि फेरि झर्नु पऱ्यो, फेरि तल एकछिन चाहिँ बस्नु भनेको 10-15 मिनट जस्तो, त्यस्तै आधी घन्टा जस्तो भए पनि आधी घन्टा त्यस्तै 30-35 मिनट जस्तो बस्नु पऱ्यो भनेको साथीले कल गरेको गरे, त्यसपछि अब बात त्यही भयो कि दिदी।
0: फेरि आउँदाखेरि निस्किनु होला नि, कुराकानी गरौँला हुन्न?
1: हुन्छ।
0: तपाईँ पहिलोचोटि आउनु भएको है त्यतिखेर हाम्रो आफ्नो एफएमको स्टुडियोमा?
1: हजुर, पहिलोचोटि भन्नुपर्दा होइन, पहिला आउन त आएको थिएँ, तर त्यो के अरे उसभित्र चाहिँ नछिरेको भनौँ न।
0: ए ए, जे होस् हाम्रो स्टुडियोहरू भिजिट गर्नुभयो
1: के अरे उसमा आएको के अरे के भन्छ ठिकमा आएको भन्दा पनि मेडिकलमै आएको थिएँ म।
0: ए हजुर,
1: अनि ठ्याक्कै त्यहाँ कार्यक्रम आउँदै गरेको सुने, कति 9 बजेकै कार्यक्रममा त्यहाँ माया दिदीले कार्यक्रम चलाउँदै हुनुहुन्थ्यो, कल गरेको, अनि उहाँले आउनुभएको रहेछ, आउनु यता पनि भन्नुभयो, अनि त्यो ठिकै छ आउनु पऱ्यो, चिन्जान गरेर फर्किनु पऱ्यो भनेर आएको, राम्रोसँग गफ गर्न पाइएन, फेरि आउँदाखेरि अब गरौँला नि के भयो।
0: हुन्छ, ठिकै छ, केही छैन। अनि अब तिज आएको छ भन्छन्, अब तिज खास महिलाहरूले मनाउने तिज भए पनि हामी एउटा समाजमा बस्दाखेरि चाहिँ सबै जाति भाषा धर्म अर्थात् सबै लिङ्गहरूले चाहिँ हामी तिज मनाउँछौँ, अनि मामखातिर तिजको माहौल कस्तो देख्नुहुन्छ यो वर्ष?
1: अहिले मामखातिर तिजको माहौल त खासै म देख्दिनँ दिदी त्यतिसाह्रो,
0: किनभने यो वर्ष अलिकति
1: राई जातिले, अब हाम्रो राई जातिले त्यति अब तिज मान्दैन, अब त्यही अब मान्नेहरू भन्दा पनि त्यस्तै अब छेत्री बाहुन त्यस्तै अब कर्महरूले त्यस्तै गर्नुपर्छ, हाम्रो प्रायः राई जातिले मान्दैन हाम्रो गाउँतिर भनौँ न,
0: त्यही भएर पनि
1: त्यस्तो चिजको महल त्यस्तो खासै देखेको छैन आजसम्म मैले।
0: हजुर, अनि विशेष गरिकन हाम्रो देशमा एकदम ठुलो दुःखको कुरामा अहिले पनि हामी चपेटामा छौँ, त्यसमा कति क्षति भयो भन्ने कुरा अहिले पनि एकिन हुन सकेको अवस्था छैन, यो कुरालाई चाहिँ कसरी हेरिरहनु भएको छ तपाईँले, कस्तो लागिरहेछ?
1: यो कुरा भन्नुपर्दा के भन्नु अब होइन, त्यस्तो अब हेर्दाखेरि हेर्नै नसकिने अब त्यस्तै अब त्यस्तै भन्नुपर्छ दिदी, अब मन बुझाउनु पर्यो होइन, अब भित्रभित्र छ नि सबैलाई
0: हो,
1: त्यस्तै भन्नुपर्छ।
0: हुन्छ, अनि के छ आज हाम्रो लागि कोसेली तपाईँको? हाम्रो साथी हुनुहुन्थ्यो निश्चल राई मामखाउ खोलढुङ्गाबाट, निश्चलजीसँग कुराकानी गर्दा गर्दै हाम्रो सम्पर्क विच्छेद भएको छ। सो निश्चलजी, तपाईँ रेडियो सुन्दै हुनुहुन्छ भने हाम्रो टेक्निकल कारणले गर्दाखेरि हाम्रो सम्पर्क विच्छेद भएको छ, सो बाँकी कुराकानी अर्को कार्यक्रममा गर्नेछौँ। तपाईँको सायद मिठो गीत गाउनुहुन्थ्यो होला जस्तो मैले अपेक्षा गरेको थिएँ कि भुक्तक भन्नुहुन्थ्यो, सो अर्को हप्ताको कार्यक्रममा फेरि तपाईँसँग जोडिने र तपाईँको बाँकी रहेको अर्को तपाईँको प्रतिभा कार्यक्रममा लिने म बाचा गर्दछु। र कार्यक्रममा केही साथीहरूको म्यासेज अझै मसँग बाँकी छ, टिकटक मार्फत पनि धेरै साथीहरूले मलाई म्यासेज गरिरहनु भएको छ, तसर्थ कार्यक्रममा मलाई प्राप्त भएको म्यासेजतर्फ नै जान चाहन्छु, सम्भवतः अरू साथीहरूको म्यासेज अब लिन पाउँदिनँ होला कार्यक्रमको निर्धारित समयअनुसार। हेलो सिस्टर, गुड मर्निङ, म उदयपुरबाट विपना खपाङ्गी हो, मिस यु अल भनेर लेख्नु भएको छ। अनि हेलो दिदी, गुड मर्निङ। झोरले हेर्दैछु है फेसबुक पेजबाट, बलखुबाट ए उहाँको अलरेडी मैले लिइसकेको म्यासेज रहेछ। सो हेलो झोरले दर्शन, है म पनि सुन्दैछु खलुङ्गाको दियालेबाट जमुना आले मगर सम्पूर्ण साथीहरूमा चाहिँ धेरै धेरै सम्झना माया भन्दै छुट्टिन्छु भनेर लेख्नु भएको छ। धेरै धेरै धन्यवाद हाम्रो जमुनाजीलाई पनि। नमस्ते दिदी, सुन्दैछु लाइभबाट स्नेह चामलिङ खोटाङबाट भनेर लेख्नु भएको छ। सलिमाना छिरिङजीले सेवा गुड मर्निङ सिस्टर, म सलिमाना छिरिङ खोटाङबाट मिस युअल भनेर लेख्नु भएको छ। दर्शन नमस्कार, म टिकाराम सुनवार तिनजुरे मिडिया ग्रुपको मेम्बर रामेछाप घर भई हाल काठमाडौँबाट प्रोग्राम मार्फत सम्झिनु पर्दा साथीहरू सोना कङ्दुवा मिडिया प्रेमी निर्मला बनेम कमल श्रेष्ठ लगायत मलाई चिने सबै सबै साथीहरूलाई सम्झिन चाहन्छु भन्नुहुन्छ। हेलो गुड मर्निङ दिजी, झोले खोटाङबाट संसार मगर हो, सुन्दैछु प्रोग्राम मजाले भनेर लेख्नु भएको छ। धेरै धेरै धन्यवाद हाम्रो संसार मगरजीलाई पनि। अनि सुशीला मगरजीले लेख्नुहुन्छ, नमस्ते नमस्कार झोले सिस, म पनि सुन्दैछु है खोटाङबाट, सुशीला मगर नि मिस यु अल माई फ्रेन्ड्स भनेर लेख्नु भएको छ। सुशीलाजीलाई पनि धेरै धेरै धन्यवाद भन्छु। र यति बेला टिकटक मार्फत पनि मलाई साथीहरूले म्यासेज गरिरहनु भएको छ, उहाँहरूको म्यासेज पनि लिन्छु, तर अरू साथीको फोन भने अब म लिन सक्ने छैन कार्यक्रमको निर्धारित समयअनुसार। तसर्थ कार्यक्रममा प्रवीण थापाजीले लेख्नु भएको छ, गुड मर्निङ दिदी भनेर लेख्नु भएको छ। गुड मर्निङ प्रवीणजी, कुन ठाउँबाट हुनुहुन्थ्यो है, यो पनि उल्लेख गरिदिनु भएको भए चाहिँ गजब हुन्थ्यो, किनभने हाम्रो एउटै नाम धेरै हुन्छ अनि कहाँको प्रवीण भन्ने खालको पर्छ नि त। तपाईँ ठ्याक्कै आफ्नो ठेगाना भन्नुभयो भने तपाईँलाई चिन्न पनि सजिलो हुन्थ्यो। डियर सन्तोषजीले नमस्ते हजुर भनेर लेख्नु भएको छ। नमस्ते हजुर, म कतारबाट हेरिरहेको छु, सुनिरहनु भएको छ भनेर लेख्नु भएको छ। सन्तोषजी, तपाईँको कतार बसाइ राम्रो होस् कामना गरे। अस्तित्व सहितको देश नेपाल भन्ने साथीले चाहिँ जय मङ्गल नाना भनेर लेख्नु भएको रहेछ। धेरै धेरै धन्यवाद यहाँलाई, कुन ठाउँबाट हुनुहुन्थ्यो, यो पनि गजब हुन्थ्यो झोले दिज्यू भनेर युनिका थापा मगरजीले लेख्नु भएको छ। युनिकाजीलाई धेरै धेरै धन्यवाद। जेडीजीले के छ दिदी भनेर लेख्नु भएको रहेछ। जेडीजी मेरो एकदम ठिकठाक छ, हाम्रो आफ्नै फेम परिवारको, तपाईँहरूको पनि ठिकै होला। अनि मोतीलाल जीले चाहिँ हाई भनेर लेख्नु भएको छ। अनि दिपक गलानजीले हाई भनेर लेख्नु भएको छ। किरत कान्छाजीले हेलो भनेर लेख्नु भएको रहेछ। सो दिनेश दहालजीले गुड मर्निङ हजुर भनेर लेख्नु भएको छ, गुड मर्निङ। अनि राइनी सुमिनाजीले गुड मर्निङ भनेर लेख्नु भएको छ। तपाईँले आफ्नो ठेगाना उल्लेख गरिदिनु भयो, गजब हुन्थ्यो होइन। अनि हेलो गुड मर्निङ नाना, म खोटाङ हलेसितुवाचुङ नगरपालिका 9 सल्लेबाट नारायण राई हो है भनेर लेख्नु भएको रहेछ। नारायणजीलाई पनि धेरै धेरै धन्यवाद। अनि यस्तै हेलो गुड मर्निङ सिस, मेरो घर चाहिँ ओखलढुङ्गाको पातले हो, हाल चाहिँ युएईदेखि सुन्दैछु हेर्दैछु भनेर लेख्नु भएको रहेछ। पेम्बाजी, तपाईँको त्यहाँको बसाइ राम्रो होस् कामना गरे। नमस्ते सिस, म नि सुन्दैछु है, घर सिन्धुली फिक्कल छ, हाल चाहिँ मलेसियाबाट सुन्दैछु, सम्झिनु पर्दा मेरो सबै परिवारलाई सम्झिन चाहन्छु भनेर लेख्नु भएको छ। धेरै धेरै धन्यवाद हाम्रो साथी लक्ष्मण लगुनजीलाई, तपाईँको त्यहाँको बसाइ राम्रो होस्। अनि हेलो गुड मर्निङ भनेर लेख्नु भएको छ फुर्बा शेर्पाजीले, गुड मर्निङ हजुर। मिङमार शेर्पाजीले हेलो गुड मर्निङ है सिस्टर भनेर लेख्नु भएको छ, गुड मर्निङ। कुन ठाउँबाट हुनुहुन्थ्यो फुर्बा शेर्पाले चाहिँ, ओखलढुङ्गा जन्तर खानीबाट सुन्दैछु है भनेर लेख्नु भएको रहेछ। धेरै धेरै धन्यवाद। अहिले रेडियो बन्द पनि टिकटक रेडियो खोल्नु पर्यो भनेर लेख्नु भएको रहेछ हाम्रो मिङमार शेर्पाजीलाई, धेरै धेरै धन्यवाद। त्यही भएर हामी टिकटक मार्फत पनि हामी यो रेडियोबाट पनि प्रसारण भएको छ र टिकटकबाट पनि यसरी तपाईँले सुन्न पाउनु भएको छ। सुनेर साथ दिनुभएको लागि पनि यहाँलाई आभार प्रकट गरे। नमस्कार सिस्टर, आई मिस यु भनेर लेख्नु भएको रहेछ गीता बस्नेत कार्कीजी। तपाईँसँग कुरा नभएको धेरै धेरै भयो, तपाईँलाई त्यसको विशेष शुभकामना छ भनेर लेखे। अनि अरू साथीहरूको म्यासेज पनि मलाई प्राप्त हुँदैछ। मेक लामा लोप्चनजीले चाहिँ गुड मर्निङ, काप्रे तेमालबाट हो भनेर लेख्नु भएको रहेछ। बुद्ध बज्रचार्यजीले चाहिँ दर्शन दि भनेर लेख्नु भएको रहेछ। धेरै धेरै धन्यवाद यहाँलाई पनि। म बुद्ध बज्रचार्यजीलाई दाई भन्छु, उहाँ मलाई दिदी भन्नुहुन्छ, यस्तै यस्तै छ हाम्रो साइनो। हाइदी के छ हौ, सन्चै हुनुहुन्छ भनेर तेन्जिङ एलएसजीले लेख्नु भएको रहेछ। म त एकदम ठिक छु, तपाईँ पनि ठिकै हुनुहुन्छ होला। गुड मर्निङ दिदी, म रोसी गाउँपालिकादेखि सुन्दैछु भनेर लेख्नु भएको रहेछ। राज तामाङजीलाई धेरै धेरै धन्यवाद। हालकुबीदेखि सबै मेरो घर परिवारलाई सम्झिन चाहन्छु, विशेष हजुरलाई धन्यवाद भनेर सुनिता बलजीले लेख्नु भएको रहेछ। धेरै धेरै धन्यवाद सुनिताजी, तपाईँको कुबेत बसाइ राम्रो होस्। नमस्ते सिस भनेर राजु श्रेष्ठले लेख्नु भएको छ। ताई नमस्कार, अनि आराम हुनुहुन्छ होला, बुङ्कु आलु खाँदै मजाले रिल्दु खाँदै हुनुहुन्छ होला होइन, हामीलाई पनि खुवाउनुहोस् है कहिलेकाहीँ चाहिँ भनेर मैले अनुरोध गर्न चाहेँ। सो अब भने कार्यक्रमबाट बिदा लिने बेला भएको छ, दुःख लाग्यो सिस। बोल्दा बोल्दै फोन काटियो किन होला भनेर लेख्नु भएको रहेछ निश्चल भाइ. सरी, हाम्रो यहाँ टेक्निकल रूपमा चाहिँ ठ्याक्कै फोन कट्यो होइन, यहाँ समस्या भएको कारणले गर्दाखेरि अर्को कार्यक्रममा फेरि मैले अघि पनि सरी भनेको थिएँ, फेरि पनि तपाईँसँग सरी भन्छु. र अब भने कार्यक्रमबाट मैले पनि बिदा लिने बेला भइसकेको छ. जाँदा जाँदै विशेष गरिकन हामी तिजको माहौलमा छौँ, तिज सँगसँगै बिस्तारै दसैँ तिहार पनि आउँदैछन्. तर अब यो वर्षको चाडपर्व सायद अरू वर्षको जस्तो हर्षोल्लास पक्कै पनि हुँदैन, किनभने हाम्रो यो भोटेकोसी बाढीको कारणले गर्दाखेरि 35 देशका विभिन्न नागरिकहरूले, हजारौँ नागरिकहरूले आफ्नो ज्यान गुमाएका छन्, अझै पनि हजारौँ चाहिँ हराइरहेका छन्। त्यस कारणले गर्दाखेरि पनि यति ठुलो विपद परेको छ, थुप्रै घर परिवार चाहिँ पुरै परिवार जानुभएको छ, कतिजनाले धेरैजनाले आफ्नो परिवारका सदस्यहरू गुमाउनु भएको छ, धेरैजनाले आफ्नो सम्पत्ति गुमाउनु भएको छ, धेरैले धेरै कुरा गुमाउनु भएको छ. यो अहिलेसम्म पनि त्यो कति ककलले कति गुमाएको छ, त्यसले कति गुमाएको छ भन्ने यकिन तथ्याङ्क नआएको कारणले गर्दाखेरि यति ठुलो क्षति भएको छ हामी भन्न पनि सक्दैनौँ. तसर्थ यो समयमा धैर्य धारण गर्दै एउटा हामी जो सबै कुराले ठिकठाक छौँ भने पनि यो सबै आफ्नो दाजुभाइ पर्दाखेरि होइन, देशलाई यत्रो चोट पर्दाखेरि कुनै पनि नागरिक खुसी मनाउन पक्कै पनि सक्दैनौँ. त्यस कारणले गर्दाखेरि पनि यो वर्षको पर्वहरू सकेसम्म एउटा परम्परा जोगाउने हिसाबले मात्रै मनाउन चाहिँ राम्रो हुन्छ होला जस्तो लाग्छ. कम्तीमा आफ्नो परिवारसँग बसेर सानोतिनो प्रकारले चाहिँ मनाउन सकिन्छ, बरु आफूसँग त्यस्तो केही कुराहरू छन् भने सकिन्छ भने सहयोग गर्न सकिन्छ होइन, ती परिवारहरूको लागि पनि. सबैजनाले हामी जुन जुन धर्महरूमा आस्था राख्छौँ आफ्नो धर्मअनुसार हामीले प्रार्थना पनि गर्नुपर्छ, शान्तिको कामना गर्नुपर्छ त्रिमृत आत्माहरूमा, अनि शोक सन्ताप्त परिवारहरूमा समवेदना प्रकट गर्दै उहाँहरूको शान्ति र उहाँहरूको फेरि पनि पुनर्स्थापनाको लागि प्रार्थना गर्न एकदमै जरुरी छ. यसको लागि हामी सबैजनाले पनि पक्कै गरिरहेका छौँ, गरौँ भनेर फेरि आह्वान गरेँ. र अन्तिममा दुईजना साथीको म्यासेज लिन्छु. हेलो, गुड मर्निङ सिस्टर, म अलिक बिजी भएर हो भनेर गीता कार्कीजीले लेख्नु भएको रहेछ. धेरै धेरै धन्यवाद, ठिकै छ. गुड मर्निङ सिस्टर, मेरो घर चाहिँ मुलुङ छ, माने डाँडा चेप्टे, हाल चाहिँ रोमानियाबाट सुन्दैछु है भनेर लेख्नु भएको रहेछ माइला घिसिङजीलाई. धेरै धेरै धन्यवाद, तपाईँको त्यहाँको रोमानियाको बसाइ राम्रो होस्. अब भने फाइनल्ली मैले बिदा लिने बेला भइसकेको छ, त्यस कारणले गर्दाखेरि आज जतिजनाले पनि मलाई यतिन्जेल सुनेर साथ दिनुभयो तपाईँहरूलाई धेरै धेरै धन्यवाद भन्छु. जतिजनाले भन्दा पनि दुईजना साथीसँग कल मार्फत कुराकानी हुन सक्यो यहाँलाई पनि धेरै धन्यवाद भन्छु. कल ट्राई गर्ने साथीहरूलाई पनि विशेष धन्यवाद भन्छु र धेरै धेरै धन्यवाद मलाई यतिन्जेल कार्यक्रम सुनेर साथ दिनुभएकोमा सम्पूर्ण परिवारमा. अनि हामीसँग थुप्रै समस्याहरू होला, ती सबै समस्याको चाहिँ समाधान हुन्छ, धैर्य गरेर आफ्नो समस्यासँग लडौँ. अनि हामी हार्ने व्यक्तिहरू होइनौँ, हामी विजय हासिल गर्ने व्यक्तिहरू हौँ. विजय हासिल गर्नलाई तपाईँ र मलाई एक दिन पक्कै पनि मिल्नेछ. यो कुरा छोड्दै म कार्यक्रम प्रस्तुता बिनु राई आजलाई भने कार्यक्रम हेलो लेडेबाट छुटिन चाहन्छु. नमस्कार, शुभ दिन.

0: आफ्नै फिल्म टाइम चेक।
1: अहिले बिहानको 10 बज्यो।
2: टाइम चेक का साथमा ओम दयाल सुनसादी उद्योग तथा भाडा पसल सिद्धिचरण नगरपालिका 11 बाल मन्दिर माथि ओखलढुङ्गा।
3: प्रत्येक नेपालीको स्पन्दन बनेर धड्किएको छ संचार माध्यमको जगतमा गगन बनेर युग कवि सिद्धिचरण श्रेष्ठको जन्मथलो ओखलढुङ्गा जिल्लाको पहिलो सामुदायिक रेडियो 104.8 मेगाहर्ज तपाईँहरूकै घर आँगनमा घन्किएको छ।
2: मानव विकास तथा सामुदायिक सेवाद्वारा सञ्चालित आफ्नो एफएम उक्काली ओह्रालीको यात्रामा मेलापातमा अनि घर घरमा सुख दुःखको साथी बनेर हरपल अब तपाईँकै साथमा रहनेछ।

0: अब तपाईका रोजाइका गीत तपाईकै एसएमएस मार्फत
1: मात्र कार्यक्रम अनुरोध संगीतमा
0: हरेक बिहान 10-11 बजेसम्म आफ्नो एफएम 104.8 मेगाहर्जमा कार्यक्रम अनुरोध संगीत
1: गीत सुन्न र सुनाउनको लागि आफ्नो मोबाइल उठाउनुहोस् र एसएमएस गर्नुहोस्। बीडीआर टाइप गरेर एक स्पेस दिनुहोस्, स्मल लेटरमा एएस लेख्नुहोस् अनि एक स्पेस दिएर तपाईँको नाम र तपाईँले रोजेको गीत लेख्नुहोस्। तपाईँले सुनाउन चाहनु भएका साथीहरूको नाम लेख्नुहोस् र पठाउनुहोस् 37799 मा।
0: कार्यक्रम अनुरोध संगीत।
2: तिमलाई भेट्नुभन्दा अगाडि एउटा कुरा देखाउँछु।
3: के?
2: कार एक्सिडेन्टमा 2 वर्ष अगाडि यही एउटा कुरा भन्न बाँकी थियो। तिमीले फेरि भेट्ने कुरा गर्यौ, त्यसैले भोलि भेट्छौ नि मलाई।
3: श्योर, बरु तिमी भन न कहाँ भेट्ने।
4: ओए, हेरेर हिँड्न सक्दैनस्? छोयो यहाँ। यो को हो थाहा छ?
5: को हो यो?
4: दलित हो, दलित। यसले छोएको पानी पनि चल्दैन, यसले छोएको लुगा चल्छ, पैसा चल्छ, तर यसलाई छुनु हुँदैन। जाउँ।
2: त्यसो भए तिमी र म दुवै अपाङ्ग, म शारीरिक अपाङ्ग अनि तिमी सामाजिक। मलाई भाग्यले अपाङ्ग बनायो अनि तिमीलाई समाजले। के तिमी मलाई साँच्चीकै माया गर्छौ?
3: धेरै गर्छु।
2: अनि त्यसो भए किन हामी स्याड? इट मेक्स नो सेन्स।
3: हामी बिच सिर्फ माया मात्रै छ, सायद हामीलाई चाहिने त्यति नै हो नि, होइन र?
2: हो।
6: अपाङ्गता र जातीय विभेद सामाजिक अपराध हो, यो दण्डनीय छ। समुदायको हितको लागि आफ्नो एफएम ओखलढुङ्गा।
7: आप्रवासी स्रोत केन्द्र सिद्धिचरण नगरपालिकाको अनुरोध।
8: आप्रवासनमा चुनौती र अवसर दुवै छन्। आप्रवासनलाई हामी व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन सक्छौ।
9: पर्याप्त सूचना र चाहिने सिप सिकेर विदेश जाँदा विदेशमा दुःख पाइँदैन। काम के हो, तलब कति हुन्छ, सिप कस्तो चाहिन्छ, विदेश जानुभन्दा पहिला सोधखोज गरौं र श्रम स्वीकृति लिएर मात्रै विदेश जाउँ। श्रम स्वीकृति लिएर जाँदा सुरक्षित भइन्छ र समस्यामा परेर फर्किनु परेमा न्याय पाउन पनि सहज हुन्छ।
8: अनि तपाईँलाई थाहा छ, स्थानीय सरकारले वैदेशिक रोजगारलाई व्यवस्थित र सुरक्षित बनाउन आप्रवासी स्रोत केन्द्रको सञ्चालन र व्यवस्थापन गरिरहेका छन् नि।
9: थाहा छ नि, धेरै जसो जिल्लामा जिल्ला प्रशासन कार्यालय भित्र वा कार्यालय छेउमै आप्रवासी स्रोत केन्द्रहरू स्थापना भएका छन्। यस्ता स्रोत केन्द्रहरूले सुरक्षित वैदेशिक रोजगारीका लागि सही सूचना दिने र सिप सिक्न सिफारिस गर्ने गर्छन्, साथै विदेश जाने क्रममा समस्यामा परे न्यायका लागि सहयोग पनि गर्छन्।
10: हजुर, वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिहरूलाई सरल, छिटो, सहज सेवा प्रवाह गर्ने उद्देश्यले सिद्धिचरण नगरपालिकामा श्रम स्वीकृति सेवा सञ्चालन भइरहेको बेहोरा सहर्ष जानकारी गराइन्छ।
7: अन्य थप जानकारीको लागि सम्पर्क नम्बर 9849-9182-08 9849-9182-08।
10: सिद्धिचरण नगरपालिकाको कार्यालय ओखलढुङ्गा।
6: हन जेठी, आज भोलि त किन झोक्राइ बस्छस्? झ्यान पनि सुकेर पातलै भइसकेछ।
11: हेर्नु न दिदी, तल्लो पेट बेसकना दुख्छ, महिनावारी पनि गडबडी छ, रगत धेरै बग्छ। राम्रो डाक्टर देखाउन काठमाडौँ जाउँ भनेको, खर्चको जोहै गर्न सकिएको छैन।
6: ल, समस्या त अलि गम्भीर नै रहेछ, तर यतिको लागि किन काठमाडौँ नै जाने? हाम्रै फुलुङ्गा सामुदायिक अस्पताल मिसनमा स्त्री रोग लगायतका अन्य विशेषज्ञ डाक्टरद्वारा अत्याधुनिक उपकरणबाट उपचार गरिन्छ नि।
11: ए हो र, मलाई त थाहै थिएन। त्यसो भए भोलि नै जचाउनु जानु पर्ला।
6: अस्पतालमा उपलब्ध सेवाहरू:
11: आकस्मिक र प्रसूति सेवा 24 घण्टा,
6: बहिरङ्ग सेवा आइतबार र बुधबार बाहेक अन्य दिनहरूमा बिहान 9 बजेदेखि बेलुकी 5 बजेसम्म,
11: नाम दर्ता बिहान 8:30 बजेदेखि बेलुका 4 बजेसम्म,
6: निशुल्क पोषण पुनर्स्थापना केन्द्र, प्रसूति प्रतीक्षालय सेवा,
11: क्षयरोग केन्द्र,
6: डिजिटल एक्सरे सेवा,
11: भिडियो एक्सरे सेवा,
6: ईसीजी सेवा,
11: इन्डोस्कोपी सेवा,
6: इको सेवा,
11: प्रयोगशाला सेवा,
6: गरिब तथा असहायहरूका लागि निशुल्क सेवा,
11: परामर्श सेवा,
6: प्रेषण सेवा,
11: क्षयरोग परीक्षण सेवा,
6: कल्चर परीक्षण,
11: रक्तदान लिने र दिने केन्द्र,
6: खोप सेवा,
11: दन्त चिकित्सा सेवा,
6: प्रसूति सेवा,
11: स्त्री रोग सेवा,
6: अर्थोपेडिक सेवाहरू,
11: सामान्य शल्य चिकित्सा सेवाहरू,
6: एपेन्डिक्टोमी, हर्निया, हाइड्रोसिल, ल्याप्रोटोमी, हिस्ट्रेक्टोमी, पित्त थैलीका ढुङ्गा निकाल्ने लगायतका सेवाहरू,
11: फिजियोथेरापी,
6: चिनी रोग क्लिनिक हरेक शुक्रबार,
11: दम रोगीको क्लिनिक हरेक मङ्गलबार,
6: कपाल झर्ने समस्याको लागि पीआरपी सेवा।
11: थप जानकारीका लागि सम्पर्क नम्बर 0735201076 र 0735205335 सम्पर्क गर्न सक्नुहुनेछ।
6: ओखलढुङ्गा सामुदायिक अस्पताल, सिद्धिचरण नगरपालिका 11, ओखलढुङ्गा।
5: दाई, अब उठ्नुपर्छ अनि उठाउनुपर्छ, अब बन्नुपर्छ र बनाउनै पर्छ।
12: हो, तर उठ्नका लागि सहारा चाहिन्छ, उठाउनका लागि बल, बन्नका लागि ज्ञान चाहिन्छ त बनाउनका लागि बुद्धि।
5: अनि यी सबै कहाँ पाउने त दाई?
12: यी सबैको उत्तर पाउनका लागि एउटै स्रोत छ, त्यो हो कार्यक्रम मुक्तिको मार्ग।
5: कार्यक्रम

0: हामीलाई सम्पर्क गर्नुहोस् होम्स एल्युमिनियम एन्ड डेकोरलाई।
1: आउनुहोस्, यहाँ घरका लागि चाहिने आल्मुनियम ढोका, झ्याल, फल सिलिङ, कार्पेट, पर्दा, सिसा साथै आल्मुनियम सम्बन्धी सम्पूर्ण काम गरिन्छ। प्रोप्राइटर चुरालाल श्रेष्ठ।
0: सम्पर्क नम्बर 9862-95-51-27 र 0337-520-3690।
1: होम्स आल्मुनियम एन्ड डेकोर, सिद्धिचरण नगरपालिका 11 मिलन चौक, ओखलढुङ्गा।
2: माया, तिम्रो बगैँचा त कस्तो राम्रो भएछ, कसरी यति सुन्दर बनायो है। मेरो पनि कार्यालय सँगै आफ्नै घर पनि निर्माण सम्पन्न हुन लाग्यो। यस्तै सुन्दर बगैँचाले सजाउने अनि मेरो पुर्ख्यौली बाजु जमिनमा फलफुलको बिरुवा रोप्ने सोच्दैछु। कहाँ पाइन्छ होला यो सबै सुविधा?
0: ल, तिमीलाई थाहा छैन, यो सबै काम त ओखलढुङ्गाकै पहिलो इन्दिरा नर्सरी तथा कृषि फर्मले गरिदिइहाल्छ नि। त्यहाँ सजावटका लागि फुलहरू, मनी प्लान्ट, धुपी, कटहर, लिची, हरोबरो लगायतका सबै किसिमका बिरुवाहरू सुपथ मूल्यमा पाइन्छ।
2: ए लौ, कस्तो राम्रो सेवा दिने रहेछ। कसरी काठमाडौँबाट फुलहरू ल्याउने होला भनेर चिन्तित थिए। ल, मलाई सम्पर्क नम्बर देऊ त, म नि बुझिहाल्न पर्यो।
0: 9846-6633-25 र 9919-6026 मा सिधै इन्दिरा खतिवडालाई सम्पर्क गर्न सकिन्छ।
2: इन्दिरा नर्सरी तथा कृषि फार्म, सिद्धिचरण नगरपालिका 4 रुम्जटार र सिद्धिचरण नगरपालिका 11 रमाइलो डाँडा, ओखलढुङ्गा।
3: भूकम्प जहिले र जति बेला पनि आउन सक्छ,
0: त्यसैले भूकम्पको समयमा लिएर हिँड्ने झटपट झोला तयारी अवस्थामा राख्नु पर्छ। झोलामा टर्च लाइट, रेडियो, एक दिनका लागि पुग्ने चिउरा तथा तयारी सुक्खा खाना, खाने पानीको बोतल, जरुरी औषधिहरू र आफ्नो कागजातको फोटोकपीहरू राख्न सकिन्छ।
3: भूकम्प गएपछिको समयमा टेलिफोन सञ्जाल व्यस्त रहने भएकोले सकभर मोबाइलबाट टेक्स्ट सन्देशहरू आदान प्रदान गर्नु पर्दछ।
0: चर्किएका तथा भत्किएका घर एवं अन्य संरचना भित्र नबस्ने, किनभने भूकम्पका पराकम्पले यस्ता संरचनाहरू भत्काएर जनधनको थप क्षति हुन सक्छ।
3: भूकम्पको समयमा खस्ने वस्तुहरू फर्निचर, फोटो फ्रेम, सजावटका वस्तु, पुस्तक र्याक, ग्यास सिलिन्डर जस्ता सामग्रीहरू ठिकसँग राख्नु पर्दछ।
0: भूकम्प आएको बेला सुरक्षित रहन घुँडा टेकेर गुडुल किने, यदि ओत लाग्ने ठाउँ छैन भने आफ्नो टाउको घाटीलाई सुरक्षित राख्नु पर्छ।
3: जब भूकम्प रोकिन्छ, आगलागी, पहिरो, ढुङ्गाहरू खस्नु, बाढी जस्ता जोखिमहरू हुने भएकोले जोखिम कम गर्नका लागि सावधानी अपनाउनु पर्दछ।
0: भूकम्प आएको बेला चिच्याउनु हुँदैन, शान्त रहनु पर्छ।
3: प्राकृतिक रूपमा भूकम्प जाँदा आफैमा दन्जनको क्षति हुँदैन, तर कमजोर संरचना र सचेतनाको अभाव जस्ता असुरक्षित प्रचलनहरूका कारण जनधनको क्षति हुने भएकोले सचेत रहनु पर्दछ।
0: यदि भूकम्प आयो र सहयोग चाहिएमा ओखलढुङ्गाको निम्न फोन नम्बरहरूमा सम्पर्क गर्न सकिनेछ।
3: नेपाल रेड क्रस सोसाइटीको फोन नम्बर 0375-20-178,
0: जिल्ला प्रशासन कार्यालय 0375-20-133,
3: जिल्ला प्रहरी कार्यालयको नम्बर 9852-88-90-50।
0: समुदायको हितको लागि आफ्नो एफएम परिवार ओखलढुङ्गा।
4: ए एन्जिला, तिमीले त कस्तो राम्रो राम्रो डिजाइनको गहना फेरिरहेको हौ, होइन कुन पसलबाट किन्छौ?
5: दयाल सुनसादी उद्योगबाट ल्याउँछु नि, त्यहाँ त जस्तो सुकै डिजाइनमा पनि गरगहना किनबेच गरिन्छ नि।
4: ए हो र, त्यसो त म पनि अब दयाल सुनसादी उद्योगमै जान्छु। एउटा सानो डिजाइनमा सिक्री, औठी अनि आमाको लागि पुरानो डिजाइनमा मालबाडी, दिदीको लागि मङ्गलसूत्र पनि बनाउनु छ। लौ म त लागे है दयाल सुनसादी उद्योगतिर।
5: हाम्रा सेवाहरू,
4: अर्डर अनुसार नयाँ तथा पुराना डिजाइनका सुनचाँदीका गरगहना बनाइन्छ,
5: पुरानोसँग नयाँ सट्टापट्टा गरिन्छ,
4: बिना रसायन गहना बनाइन्छ,
5: बनाइराखेकै रेडिमेड गरगहना पनि पाइन्छ।
4: प्रोप्राइटर भेष बहादुर दयाल, बेलकुमारी दयाल, मोबाइल नम्बर 9842-39-32-06, 9842-39-32-06 र 9842-80-25-84। दयाल सुनचाँदी उद्योग, सिद्धिचरण नगरपालिका 12 हुलाकटोल, ओखलढुङ्गा।
6: आयो आयो आयो, तिजको विशेष अफर आयो।
0: हिन्दू नेपाली नारीहरूको पर्व हरितालिका तिज 2083 को शुभ अवसरमा हेमदयाल सुनचाँदी गहना पसलमा

0: सुन तथा चाँदीका गहना खरिद गर्दा विशेष छुटको व्यवस्था गरिएको छ।
1: यस विशेष अवसरमा आफूलाई मनपर्ने आकर्षक डिजाइनका गरगहना खरिद गर्नुहोस् र विशेष छुटको भरपूर फाइदा उठाउनुहोस्।
0: हेमदयाल सुनचाँदी गहना पसल सिद्धिचरण नगरपालिका 11 भीमसेन मन्दिर सेउ रमाइलो डाँडा ओखलढुङ्गा।
1: सम्पर्क नम्बर 9842804906 र 9861772745।
0: साथै सम्पूर्ण हिन्दू नेपाली आमा दिदी बहिनीहरूमा हरितालिका 30/2083 को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।

0: दिदी, आज त मेरो घरमा पाहुना आउँदैछन्। ताजा र राम्रो मासु कहाँ पाइन्छ होला?
1: अरे, त्यसको किन चिन्ता गर्नुहुन्छ? हाम्रै ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका 11 रमाइलो डाँडामा रहेको सरोज फ्रेस हाउस एन्ड सप्लायर्स जानुहोस् न।
0: ए, अनि त्यहाँ मासु चाहिँ के को पाइँदो रहेछ?
1: त्यहाँ त सधैँ ताजा राँगा र सुँगुरको मासु पाइन्छ नि, साथै राँगा, भैँसी, सुँगुर खरिद वा बिक्री पनि गरिन्छ।
0: ओहो, यो त एकदमै सजिलो रहेछ। बरु सम्पर्क नम्बर पनि भनिदिइहाल्नुहोस् न।
1: सम्पर्क नम्बर प्रोपाइटर सरोज कुखरे 98-62-81-252, अरुणा 98-62-49-46-39।
0: सरोज फ्रेस हाउस एन्ड सप्लायर्स, सिद्धिचरण नगरपालिका 11 रमाइलो डाँडा ओखलढुङ्गा।
1: ताजा मासु सुपथ मूल्य र भरपर्दो सेवा, एकपटक सेवा लिनुहोस्, फेरि सम्झिनु हुनेछ।

0: सोलुखुम्बु जिल्लाको सोलोदुतकुण्ड नगरपालिका 11 तिङला घुन्साघर भई हाल काठमाडौँमा बसोबास गर्दै आउनुभएका यस गुठीका साधारण सदस्य दीपक कुमार बस्नेत गोपालका बुबा मानबहादुर बस्नेतको 83 वर्षको उमेरमा उपचारको क्रममा छाउनी हस्पिटलमा असामयिक निधन भएको हुँदा उहाँको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति ईश्वरले प्रदान गरून् भनी जनसेवा गुठी परिवार हार्दिक समवेदना प्रकट गर्दछौ।
1: अध्यक्ष सानोबाबु खड्का, उपाध्यक्ष प्रमिला राज भण्डारी श्रेष्ठ, सचिव ज्ञानबहादुर खत्री, को सदस्य बालकुमार श्रेष्ठ तथा जनसेवा गुठी परिवार सिद्धिचरण नगरपालिका 11 रमाइलो डाँडा।

0: 20 वर्ष भइसकेछ झन्डै मैले आफैलाई गुमाएको। डिप्रेसनको कारण म आत्महत्यासम्म पुग्न लागेको थिएँ। धन्न मसँग मलाई बुझ्ने साथी थियो। मैले सबै आफ्नो समस्या उसलाई सुनाएँ। समयमै परामर्श उपचार भयो र म आज यहाँ छु। अहिले थाहा पाएँ आत्महत्या गर्नु महापाप रहेछ र जीवन ईश्वरको सबैभन्दा सुन्दर अनि अमूल्य उपहार। आजभोलि आत्महत्याको घटनाहरू सुन्दा झस्कन्छु र लाग्छ उनीहरूले पनि मैले जस्तै उपचार पाएको भए जीवन गुमाउने थिएनन् होला। म बाँचेर पो संसार देख्न अनि समाजलाई योगदान दिन पाएकोमा खुसी छु। आत्महत्याको मुख्य कारण मानसिक स्वास्थ्य समस्या हो। यस्ता मानिसहरूको विशेष ख्याल गरौं र आत्महत्या गर्नबाट बचाऊ। समुदायको हितको लागि आफ्ना फेम ओखलढुङ्गा।
1: बलात्कार, कुटपिट, गाली गलोज, मानसिक यातना या कुनै पनि किसिमका लैङ्गिकताका आधारमा भएका हिंसाहरूलाई लैङ्गिक हिंसा भनिन्छ। यस्ता कुनै पनि किसिमका घटनाहरू महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा पुरुषलाई भएमा त्यस्ता प्रभावितलाई जिल्ला अस्पताल ओखलढुङ्गाको ओसिएमसीमा निशुल्क रूपमा गोपनीयताका साथ स्वास्थ्य र कानुनी सेवा प्रदान गरिन्छ।
2: थप जानकारीको लागि ओसिएमसीको फोन नम्बर 9952082488 सम्पर्क गर्न सक्नुहुनेछ।
3: जिल्ला, तिमीले त कस्तो राम्रो राम्रो डिजाइनको गहना फेरिरहेको हौ। होइन, कुन पसलबाट किन्छौ?
4: दयाल सुन साथी उद्योगबाट ल्याउँछु नि। त्यहाँ त जस्तो सुकै डिजाइनमा पनि गरगहना किनबेच गरिन्छ नि।
3: ए हो र, त्यसो त म पनि अब दयाल सुन साथी उद्योगमै जान्छु। एउटा सानो डिजाइनमा सिक्री, औठी अनि आमाको लागि पुरानो डिजाइनमा मालबाडी, दिदीको लागि मङ्गलसूत्र पनि बनाउनु छ। लौ म त लागे है दयाल सुन साथी उद्योगतिर।
4: हाम्रा सेवाहरू
3: अर्डर अनुसार नयाँ तथा पुराना डिजाइनका सुनचाँदीका गरगहना बनाइन्छ।
4: पुरानोसँग नयाँ सट्टापट्टा गरिन्छ।
3: बिना रसायन गहना बनाइन्छ।
4: बनाइराखेकै रेडिमेड गरगहना पनि पाइन्छ।
3: प्रोप्राइटर भेष बहादुर दयाल, बेलकुमारी दयाल। मोबाइल नम्बर 9842939306 9842939306 र 9842805584। दयाल सुन चाँदी उद्योग, सिद्धिचरण नगरपालिका 12, हुलाक टोल, ओखलढुङ्गा।
0: मानव विकास तथा सामुदायिक सेवाद्वारा सञ्चालित सामुदायिक रेडियो

0: अब तपाईँका रोजाइका गीत तपाईँकै एसएमएस मार्फत
1: मात्र कार्यक्रम अनुरोध संगीतमा
0: हरेक बिहान 10 देखि 11 बजेसम्म आफ्नो एफएम 104.8 MHz कार्यक्रम अनुरोध संगीत
1: गीत सुन्न र सुनाउनको लागि आफ्नो मोबाइल उठाउनुहोस् र एसएमएस गर्नुहोस्। BDR टाइप गरेर एक स्पेस दिनुहोस्, स्मल लेटरमा AS लेख्नुहोस् अनि एक स्पेस दिएर तपाईँको नाम र तपाईँले रोजेको गीत लेख्नुहोस्, तपाईँले सुनाउन चाहनुभएका साथीहरूको नाम लेख्नुहोस् र पठाउनुहोस् 37799
0: कार्यक्रम अनुरोध संगीत।

नमस्कार, कार्यक्रम अनुरोध संगीतको बसाइमा आज पनि तपाईँकै हर पलको साथी माया राई उपस्थित भइसकेकी छु। त्यसो त तपाईँ सुन्दै हुनुहुन्छ ओखलढुङ्गा जिल्लाकै पहिलो सामुदायिक रेडियो आफ्ना एफएम 104.8 मेगाहर्ज इन्टरनेट अनलाइनमा www.afnafm.org मार्फत पनि संसारभरकै साथ सुनिरहनु भएको छ भने फेसबुकमा लाइभ गर्ने प्रयास भइरहेको छ। लाइभ भइरहेको अवस्था छैन है। आजको बसाइमा पनि तपाईँले आफूलाई मनपर्ने गीत रोज्नुहोस्, आफ्नो साथी सङ्गीहरूलाई सम्झना समर्पण राख्नुहोस्, जसको लागि मैले एउटा स्ट्याटस पोस्ट गरिसकेकी छु। स्ट्याटसको कमेन्ट बक्समा म्यासेज गर्नुहोस् भन्दै सदा जस्तै सुरुवाती चरणमा एउटा गीत राख्छु। गीत पश्चात तपाईँको माझमा उपस्थित हुनेछु। म्यासेज गर्दै रहनुहोला। मैले एउटा स्ट्याटस पोस्ट गरेकी छु स्ट्याटसको कमेन्ट बक्समा तपाईँको लागि। तिमीले चुमेका हातहरूको बोलको गीत राख्दैछु यो गीत सम्पूर्णको लागि। गीत पश्चात तपाईँको माझमा फेरि पनि म उपस्थित हुने नै छु।

यो साङ्गीतिक कोसेली सँगसँगै सम्पूर्णलाई हार्दिक स्वागत गर्न चाहन्छु। मेलिना राई र उर्गेन दोङको आवाजमा रहेको यो साङ्गीतिक कोसेली तपाईँको लागि राखिसकेकी छु। अबको बसाइमा भने तपाईँ म्यासेज गर्न सक्नुहुनेछ। म्यासेज गर्नको लागि बाँकी रहनु भएको छ भने कार्यक्रम अनुरोध सङ्गीतको बसाइमा छौँ हामी। हरेक दिन तपाईँले कार्यक्रम अनुरोध सङ्गीत बिहान 10 बजेदेखि 11 बजेसम्म सुन्दै आइरहनु भएको कार्यक्रम हो र धेरै साथीहरूको म्यासेज प्राप्त भइसकेका छन्। म म्यासेज लिन्छु। मिस यु अल भनेर राज विरही काइलाजीले म्यासेज गर्नुभएको छ भने दर्शन नमस्कार, म टिकाराम सुनवार तिनजोरे मिडिया ग्रुपको मेम्बर रामी छापकर भई हाल काठमाडौँबाट प्रोग्राम मार्फत सम्झिनु पर्दा साथीहरू सोना कन्दङवा मिडिया प्रेमी निर्मला मुनेम कमल श्रेष्ठ जीवन सुब्बा भूमिका राई काल अबिर मान सुनवार पलपल अपेक्षा सेन टिका गाइडु रामलाल सङफाङ राई देववास कोटा अधिकारी निस रामलाल सुमन प्रेमकला आचार्य बेली आछामे समर्पित सुनवार सपना तामाङ रुबिना थामी भागिनी राई युनिसा लगायत टिकाराम सुनवारजीले पनि धेरै साथीहरूको नाम मेन्सन गर्नुभएको छ। धन्यवाद भन्छु म्यास

केही हरा निशा राई, पुष्पा डब्लु राई, सहयात्री सम्झना राई, मिडिया प्रेमी सुनवार सम्झना, पुनम सुनवार, एल्सना कुलुङ राई, आरती मगर, श्रेया चामलिङ राई, मिना मगर, एलिना अली मगर लगायत सलिमा नाछिरिङजीले पनि धेरै साथीहरूको नाम मेन्सन गर्नुभएको छ। धन्यवाद भन्छु म्यासेजको लागि। भोजपुर घर भई हाल काठमाडौँबाट गुड मर्निङ, नमस्ते नाना, सन्चै हुनुहुन्छ भन्दै कल्पना साङपाङजीले म्यासेज गर्नुभएको छ। बस्न गीत समुतामाङलाई ह्याप्पी बर्थडे टु यु, मेरो प्यारो मान्छे दिलपाली शर्मिला राईलाई गेट विल सुन, मिस यु, लभ यु, मामु अञ्जयत्री, प्यारी साङपाङलाई अग्रिम जन्मदिनको शुभकामना छ। बाबा विनोद साङपाङ, मनिषा बान्तावा, रञ्जित राई, स्नेह चामलिङ, रामलाल साङपाङ, एमपीबीबस लिम्बू, भूमिका राई, अल्का बान्तावा लगायत कल्पना साङपाङजीले पनि धेरै साथीहरूको नाम मेन्सन गर्नुभएको छ। धन्यवाद भन्छु। सन्ध्या लिम्बुजीले पनि मिस यु अल भनेर म्यासेज गर्नुभएको छ भने, गुड मर्निङ नाना, म तामाङनी सुहाना कटुन्जेबाट प्रोग्राम सुन्दैछु, मिस यु, आई लभ यु भन्दै तामाङनी सुहानाजीले म्यासेज गर्नुभएको छ भने, हेलो गुड मर्निङ, नमस्ते नाना, के छ खबर, सन्चै हुनुहुन्छ, मी चाहना मिडिया ग्रुपको मेम्बर खोटाङबाट, लभली मेलिना सिआर, आज सँगसँगै प्रमोद खरेल को आवाजमा रहेको तिम्रो जन्मदिन भन्ने सङ बजाइदिनु होला। त्यसै गरी लेख्नु भएको छ, आज मात्र जन्मदिन परेको छ भाइ, सबिन भोजीलाई जन्मदिनको शुभकामना भाइ, ह्याप्पी बर्थडे टु यु भाइ, मेनी मेनी ह्याप्पी रिटर्न्स अफ द डे, गड ब्लेस यु, मिस यु अल फ्रेन्ड्स भनेर म्यासेज गर्नुभएको छ। लभली मेलिना सिआरजीलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु म्यासेज गर्नुभएको लागि। सँगसँगै आजको दिनमा जति पनि साथीहरूको जन्मदिन परेको छ सम्पूर्णलाई जन्मदिनको हार्दिक हार्दिक शुभकामना पनि व्यक्त गर्न चाहन्छु। सँगसँगै हाम्रो मेलिनाजीको रोजाइको गीत केही समय पश्चात म बजाउँछु। अर्को साथी लेख्नुहुन्छ, हेलो नमस्ते दिदी, नमस्कार, शुभ बिहानी, म पनि हजुरहरूको कार्यक्रम सुन्दैछु, सिन्धुलीबाट यो कार्यक्रम नियमित सुन्ने गर्छु, निकै राम्रो छ भनेर म्यासेज गर्नुभएको छ। म्यासेजको लागि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। सिन्धुलीबाट सिम्पल गदाईलीजीले म्यासेज गर्नुभएको छ भने, अर्को साथी लेख्नुहुन्छ, उहाँले मिस यु अल सलिमा, मिठो सम्झना सबैमा भन्नुभएको रहेछ है। सुजन भुजेल भाइ खोटाङ्गेजीले मिस यु अल सबैमा मिठो सम्झना भन्नुभएको रहेछ, धन्यवाद भन्छु म्यासेज गर्नुभएको लागि। हेलो गुड मर्निङ फ्रम शङ्खसभा भनेर यो शोधन राईजीले म्यासेज गर्नुभएको छ। यो शोधन राईजीलाई पनि धन्यवाद भन्दै अब भने गीत सुन्छौँ हामी, ज जसको आजको दिनमा जन्मदिन परेको छ सम्पूर्णलाई जन्मदिनको हार्दिक हार्दिक शुभकामना भन्दै प्रमोद खरेलको आवाजमा रहेको गीत सम्पूर्णको लागि।

प्रमोद खरेलको आवाजमा रहेको यो साङ्गीतिक कोसेली सँगसँगै सम्पूर्णलाई हार्दिक स्वागत गर्दै अब भने प्राप्त म्यासेजतर्फ अगाडि बढ्छु। गुड मर्निङ भनेर विमला बोजलजीले म्यासेज गर्नुभएको छ। गुड मर्निङ भन्न चाहन्छु अर्को साथीको म्यासेज। हेलो हजुर, नमस्ते फ्याफुल्ला। म भोजपुरी जेन्जी भोजपुर घरबाही हाल सात समुद्र पारिबाट आज मलाई मिल्छ भने डे के मोनो गुरुङको साइनो के जोडे तिमीले बोलको गीत बजाइदिनुहोस् ल भन्नुभएको रहेछ। तपाईँको रोजाइको गीत म केही समय पश्चात बजाउँछु। अब चाहिँ गीत सुनाउनु पर्दा हजुरको लागि अनि भोजपुरमा हुनुहुने मेरो घर परिवारमा धेरै सम्झना अनि साथीहरू मन्सुए याखा राई, आकाश राई, सुरज राई तुम्सा, राज विरही काइला, एक्सन विराज राई, वरुण चञ्चले राई, हेमा राई, युनिसा तामाङ, सपना तामाङ मोक्तान, भूमिका राई, सानु कमला, फुच्ची एमकला कुलुङ लगायत मन मोक्तान तामाङजीले पनि धेरै साथीहरूको नाम मेन्सन गर्नुभयो भएको छ। धन्यवाद भन्छु म्यासेज गर्नुभएको लागि। हेलो नमस्ते सेवारो, म सयपत्र मिडिया ग्रुपको मेम्बर कमला वनेम लिम्बू ताप्लेजुङ घर भए हाल काठमा कुवेतबाट। विशेष गरी मेरो प्यारी आमालाई धेरै धेरै सम्झना माया छ। मेरो आत्मीय साथीहरूलाई सम्झनु पर्दा निर्मला वनेम, सन्देश गुरुङ, खुसी यमुना विष्ट, अतित अञ्जन राई, कुमार प्रजा, सेम निर्दोष, लक्ष्मी राई, लक्ष्मी छेत्री, रमेश साङपाङ, सुरज राई तुम्सा, बसन्त श्रेष्ठ, नम्रता शेर्पा, पूर्वेली आकाश राई, छत्र याम्फू, ढकाल धर्मराज, हरपल रोस्ने, विष्णु खनाल, मुना मुखिया, अरुण भण्डारी, देवमान देवान, हजारमान राई, गालबेरमान सुनवार, एबिसी ताजप्रिया, शुक्रराज रसाइली, विपिन रुम्दाली, अल्का भन्तावा, अन्त्यमा प्रोग्राम सुनेर बसाउने सबैमा मिठो सम्झना सहित शुभ दिनको कामना भन्न चाहन्छु। बाबाई भनेर कमला उनेम लिम्बुजीले म्यासेज गर्नुभएको छ। धन्यवाद भन्छु, मिस यु अल भनेर सन्तोष काफ्लेजीले लेख्नु भएको छ भने नमस्ते। म धर्मराज ढकाल दुबईबाट कार्यक्रम सुन्दैछु। आज मलाई खुमन अधिकारीको पैसा छन्जेलका फुन्ती बोलको गीत बजाइदिनुहोस् ल भन्नुभएको रहेछ। अन्तिमसम्म सुन्नु होला, तपाईँहरूको रोजाइको गीत म क्रमशः बजाउँछु। आज जन्मदिन मनाउनु हुने भोजपुरका दाजु अर्जुन ढकाल, युएसएमा हुनुहुने दिदी सन्जु घिमिरे, धरानकी मिडिया प्रेमी साथी नानु सबिना राई र सुनसरीका साथी डम्बर माझीलाई जन्मदिनको शुभकामना। सबैमा शुभ दिनको कामना, मिठो सम्झना भन्दै धर्मराज ढकालले म्यासेज गर्नुभएको छ भने गुड मर्निङ हजुर, म भोजपुरको जरायोटारबाट सुनिता राई, मिस यु बसन्त राई, बालकुमार राई, अनिता राई, एल्सन कुलुङ राई, वन्दना कुलुङ राई, कुलुङ रानी कुलुङ, विजय राई भनेर म्यासेज गर्नुभएको छ। सुनिता राईजीलाई म्यासेजको लागि धन्यवाद भन्छु। नवीन देवानजीले मिस यु अल भनेर लेख्नु भएको छ भने नमस्कार हजुर, म दुर्गा वम्बोले राई होखलुङ्गाको माने भन्जङ तिन उभो घर भई हाल कतारबाट कार्यक्रम सुन्दैछु र अब बस्ने गीत मार्फत कार्यक्रम सुनेर बस्नुहुने सबैलाई समर्पण गर्न चाहन्छु भनेर म्यासेज गर्नुभएको छ। दुर्गा वाम्बुले राईजीलाई धन्यवाद। अर्को साथी लेख्नुहुन्छ, नमस्कार नाना, म पनि सुन्दैछु है खोटाङबाट ठक्सन किराती। आज मलाई मेलिना राईको आवाजमा रहेको कक्का किकी भन्ने गीत बजाइदिनुहोस् है भनेर म्यासेज गर्नुभएको छ। ठक्सन किरातीजीलाई धन्यवाद। रेडियो सुन्दै गर्नुहोला, क्रमशः गीतहरू बजाउँछु। सुजन भाइ खोटाङगे लेख्नुहुन्छ, गुड मर्निङ नमस्कार दिदी खोटाङबाट। सुजन भुजेल फेसबुक लाइभबाट मजाले सुन्दैछु, साथीहरूलाई शुभ दिनको कामना। र मेरी प्यारी मान्छे अस्मिता भुजेललाई मायालु सानो भन्छु र धेरै माया ल सानो भन्छु र मेरो घर परिवार सबैलाई मिठो सम्झना माया भन्दै बिदा हुन्छु। नमस्ते बाबाई, टेक केयर दे भनेर सुजन भुजेल खोटाङ्गे भाइले म्यासेज गर्नुभएको छ। म्यासेजको लागि धन्यवाद भन्छु। गुड मर्निङ नमस्ते नमस्कार, लाइभ मार्फत सुन्दैछु चिसङकोगरी चार ओखलढुङ्गाबाट सुरेश कुमार राई। आज गीत रोज्नु पर्दा त्यो मनमा बज्ने गीत सम्पूर्ण साथीहरूलाई
लिम्बुनी सजा, अनिता राई, मिडिया प्रेमी सुनवार सम्झना, आरती मगर, लप्रेमी लिनासी आर, मन्जिता लिलामी सुनवार, श्रेया चामलिङ सम्पूर्णमा भनेर सुरेश कुमार राईजीले म्यासेज गर्नुभएको छ। म्यासेजको लागि धन्यवाद भन्दै साइनो नेपाली गीत रहेको छ, साइनो बोलको गीत। यो गीत सम्पूर्णको लागि गीत सुनौ, गीत पश्चात तपाईँको माझमा उपस्थित हुने नै छु।

0: यो साङ्गीतिक कोसेली सँगसँगै सम्पूर्णलाई हार्दिक स्वागत गर्न चाहन्छु। अब भने म्यासेज गर्नको लागि बाँकी रहनु भएको छ भने म्यासेज गर्नुहोला भन्दै प्राप्त म्यासेजतर्फ अगाडि बढ्छु। हेलो नमस्ते सबैजना साथीहरूलाई। सम्झना भनेर सङ्गीत सुब्बाजीले म्यासेज गर्नुभएको छ, म्यासेजको लागि धन्यवाद भन्छु। नमस्ते सिन्धुलीबाट हन्जित मल्ल ठकुरी छेत्री, मिठो सम्झना प्यारे मामु बाबा बुनु भाइ, डियर प्रदीप खत्री, रोली राई, सुमिला शेर्पा, अर्जुन याका, रामलाल सुमन, दादा दीपक मकर परिवर्तन, दादा घाल अभिरमान सुनवार, दादा बुद्ध बिर्तामाङ, ग्रैंड फादर राजन सुनवार एंड अल भनेर मैसेज गर्नु भएको छ। अञ्जित मल्ल ठकुरीजीलाई धन्यवाद भन्छु। अञ्जिता मल्ल ठकुरी हुनुहुन्छ रहेछ है। सिन्धुलीबाट सुनिसा जेरोहाङ राई, मिश्रु सानी, सलिमा नाछरिङ, सपना चामलिङ, बाँकी सबैमा भनेर निशा राईजीले, यानकी सुनिसा राई जेरोहाङ राई हुनुहुँदो रहेछ फेसबुकमा निशा राई, धन्यवाद भन्छु म्यासेज गर्नुभएको लागि। मिस यु अल भनेर अश्मी सोताङजीले म्यासेज गर्नुभएको छ भने हेलो दिदी नमस्ते सन्चै हुनुहुन्छ भन्नुभएको रहेछ। म हल्का हल्का अस्वस्थ अस्वस्थ छु, रुगा मर्की लाग्ला लाग्ला जस्तो छ, अरू सबै ठिकै छ है। ओखलुङ्गाको मामखाबाट मेके राज परियार, मिस यु अल फ्रेन्ड्स, ओके बाबा है भनेर मेघराज परियारजीले लेख्नु भएको छ भने नमस्कार दिदी, म पनि सुन्दैछु खलुङ्गाको दियालेबाट जमुनाले। साथीहरूमा सम्झना गर्नुपर्दा त फर्स्टमा तपाईँको लागि अनि दिदी गङ्गाले, भाइ मेघधन, डिप्लोप डिप्लोप हाले, केवल सामलिङ र बाँकी सम्पूर्ण साथीहरूमा पनि धेरै धेरै सम्झना छ भन्दै छुट्टिन्छु नमस्कार भनेर टिका मगरजीले लेख्नु भएको छ भने हेलो गुड मर्निङ नमस्कार दिदी, म खोटाङबाट सुन्दैछु प्रोग्राम, मिस यु अल भनेर बिना मगरजीले म्यासेज गर्नुभएको छ। म्यासेज गर्नुभएको लागि धेरै धेरै धन्यवाद भन्छु। त्यसै गरी अर्को साथी नमस्कार दी, माया नै माया छ तिम्रो नाउँमा भन्ने सङ्ग राख्दिन हुन अनुरोध गर्दछु। मिठो सम्झनासँगै मायाको साथमा सहभागी भएको छु, मामखाबाट निश्चल राई, आजको दिन शुभ रहोस् सबैको भनेर निश्चल राईजीले म्यासेज गर्नुभएको छ। धेरै धेरै धन्यवाद म्यासेज गर्नुभएको लागि। आज मलाई वरिष्ठ गायक प्रकाश श्रेष्ठले गाउनु भएको गीत सफाई तिम्रो त्यो जिन्दगीलाई सुनाइदिनुहोस् ल भनेर म्यासेज गर्नुभएको छ। पौडेल एम्पेजीले म्यासेज गर्नुभएको लागि धेरै धेरै धन्यवाद भन्छु। कार्यक्रमको अन्तिममा छौँ, अहिलेदेखि नै मैले भने जति पनि साथीहरूको रोजाइको गीत आजको दिनमा बस्न सफल हुँदैन सम्पूर्णलाई क्षमा दिनुहोला पनि भन्न चाहन्छु। हामीसँग समय सीमित रहन्छ र साथी धेरैजनाले आज गीत रोज्नु भएको छ, सम्पूर्णलाई धन्यवाद भन्छु। र फेरि पनि अर्को गीत सुन्छौँ हामी सम्पूर्णको लागि। यो गीत रहनेछ पैसा छन्जेलका आफन्ती खुमन अधिकारीको आवाजमा रहेको, तपाईँहरू मध्येको एकजनाको रोजाइमा रहेको गीत हो यो। गीत सुनौ, गीत पश्चात तपाईँको माझमा उपस्थित हुनेछु शान्तारानी परियार र खुमन अधिकारीको आवाजमा रहेको यो गीतलाई नै।
1: यही रहेछ जिन्दगी सुखमा सबै आफ्ना

खुमन अधिकारी र सन्ता रानी परियारको आवाजमा रहेको यो साङ्गीतिक कोसेली सँगै सम्पूर्णलाई कार्यक्रमको अन्तिममा हार्दिक स्वागत गर्न चाहन्छु। लेख्नु भएको छ, आवाज आएन फेसबुक लाइभमा कार्यक्रममा भन्नुभएको रहेछ, माफ गर्नुहोला है, आवाज आएन भने अहिले भर्खर थाहा पाउँदैछु है, के भएर समस्या भएको होला। म पक्कै पनि अर्को कार्यक्रममा सकेसम्म समस्याको समाधान गर्ने कोसिस गर्छौँ हामी भन्दै आजको बसाइबाट म तपाईँकै हरपलको साथी माया राई छुट्टिने बेला भइसकेको छ। सम्पूर्णलाई कुस्तमा हार्दिक हार्दिक धन्यवाद भन्दै माया नै माया छ तिम्रो नाउँमा तपाईँको लागि अन्तिम गीत छाड्दै आजको बसाइबाट बिदा चाहन्छु। नमस्कार, शुभ दिन।

नमस्कार, ओखलढुङ्गा जिल्ला र डडेलधुरा जिल्लाबाट सञ्चालित आफ्ना एफएम 104.8 मेगाहर्ज इन्टरनेट अनलाइनमा www.afnafm.org मार्फत संसारभर एकैसाथ सुनिरहनु भएको बिहान 11 बजेको न्युज अपडेटबाट माया राईको स्वागत छ। आज विश्व प्राथमिक उपचार दिवस, बसाई सराईको सन्दर्भमा प्राथमिक उपचार भन्ने मूल नाराका साथ नेपाल सहित विश्वभर मनाइँदैछ। विपद, पहिरो र अवसरको खोजीमा मानिसहरू एक ठाउँबाट अर्को ठाउँमा बसाई सराई गर्न बाध्य छन्। बसाई सराईको यात्राका क्रममा धेरैले थकान, कुपोषण, अघात जस्ता चोटपटक, मानसिक तनाव, दुर्व्यवहार जस्ता अनेकौं शारीरिक तथा मनोवैज्ञानिक जोखिमहरूको सामना गर्नुपर्ने हुन्छ। यस्तो कठिन र आकस्मिक अवस्थामा घाइते वा बिरामीको जीवन रक्षा गर्न र उनीहरूको स्वास्थ्य अवस्था थप बिग्रन नदिन प्राथमिक उपचारको ज्ञान र सिप अत्यन्तै महत्वपूर्ण हुन्छ। यसै अवसरमा नेपाल रेड क्रस सोसाइटीले विज्ञप्ति निकालेर महामारी, दुर्घटना, विपद र द्वन्द्वका बेला प्राथमिक उपचारको आवश्यकता झनै बढ्ने कुरामा जोड दिएको छ। भर्खरैको भोटेकोसी बाढीमा पनि रेड क्रस का प्रशिक्षित स्वयंसेवकहरूले दिएको प्राथमिक उपचार र मनोवैज्ञानिक सेवाले यसको महत्व थप पुष्टि गरेको छ। 2046 सालपछि बन्द भएको ऐतिहासिक शारदा पुस्तकालय ललितपुर महानगरपालिकाले सञ्चालनमा ल्याएको छ। 2046 सालको जनआन्दोलन अघिसम्म मंगल बजारको तत्कालीन ललितपुर नगर पञ्चायतको भवनमा सञ्चालन रहेको शारदा पुस्तकालय त्यस यता बेखबर बनेको थियो। बन्द भएको शारदा पुस्तकालयलाई ललितपुर महानगरपालिकाले आफ्नै कार्यालय भवनमा हिजोदेखि फेरि सञ्चालनमा ल्याएको हो। पुस्तकालयको उद्घाटन गर्दै संस्कृति शिरोमणि हरिराम जोशीले ओझेलमा परेको र मृत भइसकेको पुस्तकालय सञ्चालनमा आउनु महत्वपूर्ण भएको भन्दै यस ज्ञानको प्रचार प्रसारमा ठूलो योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो। ललितपुर महानगरपालिकाका मेयर चिरी बाबु महर्जनले पठन संस्कृतिलाई जगेर्न गर्न पुस्तकालयलाई प्राथमिकता दिएको बताउनुभयो। प्रधानमन्त्री बालिन्द्र शाह बालिनले संयुक्त राष्ट्रसंघको महासभामा गर्ने सम्बोधनमा नेपाली जलवायु न्याय र विपद व्यवस्थापनलाई आफ्नो मुख्य एजेण्डा बनाएको छ। परराष्ट्र मन्त्रालयको अनुसार आउँदो असोज 7 गते प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको 81 औं महासभालाई सम्बोधन गर्दा भोटेकोसी नदीमा आएको विनाशकारी बाढ़ीको क्षतिको सन्दर्भ जोड्दै नेपाल जलवायु संकटको उच्च जोखिममा रहेको यथार्थ विश्व समुदाय सामु राख्नुहुनेछ। अमेरिकाको न्यूयोर्कमा हुने महासभामा शाहले विश्वव्यापी कार्बन उत्सर्जन नगर्ने भूमिका भए पनि जलवायु विपदबाट प्रताडित नेपालले हानि तथा नोक्सानी कोषबाट तत्काल र न्यायोचित क्षतिपूर्ति पाउनुपर्ने दावी प्रस्तुत गर्नुहुनेछ। यसका साथै धनी र औद्योगिक देशहरूलाई जलवायु वित्त र प्रविधि उपलब्ध गराउन अपील गरिनेछ। बाढी तथा पहिरोका विभिन्न राजमार्ग अन्तर्गत 8 ठाउँको सडक पूर्ण रूपमा अवरुद्ध रहेको छ। नेपाल प्रहरीले आज बिहान सार्वजनिक गरेको विवरण अनुसार रसुवामा मुख्य राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ। भदौ 10 गतेदेखि बाढीका कारण अवरुद्ध सडकमा अझै यातायात सञ्चालन हुन सकेको छैन। रसुवाको मैलुङ, स्याप्रोबेसी तथा नुवाकोटको टोखा, छहरे सडक खण्डमा पनि बाढी तथा पहिरोको जोखिमका कारण यातायात प्रभावित रहेको प्रहरीले जनाएको छ। त्यस्तै सिन्धुपाल्चोक भोटेकोसी गाउँपालिका 2 मा अरणीको राजमार्ग पहिरोका कारण भदौ 15 गतेदेखि पूर्ण रूपमा अवरुद्ध छ। कालीकोटको शुभ कालिका गाउँपालिका 1 गगने खोलामा पहिरो खसेपछि भदौ 26 गते साँझदेखि कर्णाली राजमार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। त्यसै गरी काप्रे बिपी राजमार्ग अन्तर्गत खुर्कोट नेपाल थोक कटुन्जे बेसी सडक खण्ड भदौ 16 गतेदेखि रातिको समयमा अर्को सूचना नभएसम्मका लागि बन्द छ। यसै बीच भोटेखुसी बाढीले फुर्के खोलाको पुल बगाएपछि धादिङ बेसी पुग्ने वैकल्पिक मार्गका रूपमा प्रयोगमा ल्याइएको परिवाटार मास्टर सडकमा आजदेखि समय निर्धारण गरी एकतर्फी गाडी सञ्चालनको व्यवस्था गरिएको छ।
काठमाडौँ उपत्यका सहित नेवार समुदायले एक महिनासम्म मनाउने गुलाब पर्व आज विधिपूर्वक पूजा आराधना र विशेष भोज खाँदै सम्पन्न हुनेछ। सम्पूर्ण श्रवण शुक्ल प्रतिपदादेखि सुरु भएको यस पर्वमा विशेष गरी बौद्ध नेवार समुदायले गुलाब बाजा बजाउँदै विभिन्न चैत्य र मन्दिरहरूको दर्शन गर्ने परम्परा छ। महिना दिनसम्म चल्ने यो परम्परामा धा ढोलक पछिमा र नयाँखी जस्ता नौ थरीका बाजा धुन गुन्जिनेछन्। बाजाको तालसँगै हाकु पटासे पहिरिएर महिलाहरू मन्दिरको परिक्रमा गर्छन् भने व्रतालुहरू महिनाभर एक छाक मात्र भात खाएर चोखी नीति पालना गर्छन्। अन्तिम दिन आज पारूप भए अर्थात् विशेष भोज खाएर व्रत समापन गरिँदैछ। गुला धर्म केवल धार्मिक आस्था मात्र होइन, यो नेवार समुदायको कला संस्कृति र लोपन्मुख बाजागाजा संरक्षण गर्ने बलियो कडी पनि हो। यही पर्वको अवसर पारेर नयाँ पुस्तालाई परम्परागत बाजा बजाउन र दाफा भजन गाउन सिकाइन्छ। यसले मौलिक संस्कृतिको पुस्तान्तरणमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ। अब विदेशको खबर। युक्रेन र मध्यपूर्वमा चलिरहेको युद्ध तथा अमेरिका चीन तनावका बीच 18 ब्रिक्स शिखर सम्मेलन आजदेखि भारतको संघीय राजधानी दिल्लीमा शुरू हुँदैछ। भारत चीन रूस ब्राजिल दक्षिण अफ्रिका इरान युएई लगायत 11 देश सहभागी सम्मेलनमा भाग लिन रूसी राष्ट्रपति भ्लादिमिर पुटिन लगायतका नेता दिल्ली आइसक्नु भएको छ। चीनका राष्ट्रपति सी जिनपिङ पनि दिल्ली

16 गतेदेखि 27 गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने भएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले प्रतियोगिता कर्णाली प्रदेशको सुर्खेत सहित विभिन्न जिल्लामा सञ्चालन गर्ने निर्णय गरेको हो। राष्ट्रिय खेलकुद परिषदको 125 बैठकको सिफारिसका आधारमा मन्त्रालयले प्रतियोगिताको मिति र आयोजना क्षेत्र टुङ्गो लगाएको मन्त्रालयका प्रवक्ता एवं महासहसचिव श्री प्रसाद भट्टराईले विज्ञप्ति मार्फत जानकारी दिनुभएको छ। यसअघि राष्ट्रिय खेलकुदको 9 संस्करण 2079 असोज 28 कार्तिक 3 गतेसम्म गण्डकी प्रदेशमा आयोजना भएको थियो। त्यस यता राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन हुन सकेको छैन। आफ्ना एफएम 104.8 मेगाहर्ज इन्टरनेट अनलाइन www.afnafm.org मार्फत संसारभर एकैसाथ सुनिरहनु भएको बिहान 11 बजेको न्यूज अपडेट सकियो। माया राई बिदा हुन्छु। नमस्कार।

0: मनको आवाज आफ्नो एफएम 104.8 मेगाहर्ज
1: सुनो मिले
2: बलात्कार कुटपिट गाली गलोज मानसिक यातना या कुनै पनि किसिमका लैङ्गिकताका आधारमा भएका हिंसाहरूलाई लैङ्गिक हिंसा भनिन्छ। यस्ता कुनै पनि किसिमका घटनाहरू महिला बालबालिका ज्येष्ठ नागरिक तथा पुरुषलाई भएमा त्यस्ता प्रभावितलाई जिल्ला अस्पताल ओखलढुङ्गाको ओसिएमसीमा निशुल्क रूपमा गोपनीयताका साथ स्वास्थ्य र कानुनी सेवा प्रदान गरिन्छ।
3: थप जानकारीको लागि ओसिएमसीको फोन नम्बर 9852024888 सम्पर्क गर्न सक्नुहुनेछ।
4: के तपाईँ स्वास्थ्य उपचार गराउने ठाउँको खोजीमा हुनुहुन्छ?
3: यदि त्यसो हो भने हामीलाई सम्झनुहोस्।
4: रुम्जाटार पोलिक्लिनिक एन्ड डायलोसिस सेन्टर प्राली।
5: हाम्रा सेवाहरू दैनिक बिरामी जाँच सेवा,
6: मुटु मृगौला र कलेजो सम्बन्धी विशेष ल्याब सेवा,
3: एक्सरे सेवा,
5: 24 घण्टा इमर्जेन्सी सेवा,
6: एमसीआर सेवा, परिवार नियोजन सेवा
3: एवं पशु तथा पन्छीको औषधि समेत पाइन्छ।
5: साथै 50-70 जनाको एकै पटक तालिम प्रदान गर्न सकिने तालिम हलको व्यवस्था सँगै खाना तथा बासको व्यवस्था तथा गाडी रिजर्भको व्यवस्था गरिएको छ।
6: सम्पर्क पद्मा मेडिकल हल, सिद्धिचरण नगरपालिका 4, रुम्जाटार, ओखलढुङ्गा। फोन नम्बर 037-45-124।

0: सोलुखुम्बु जिल्लाको सोलो दुतकुण्ड नगरपालिका 11 तिङला घुन्साघर भई हाल काठमाडौँमा बसोबास गर्दै आउनुभएका यस गुठीका साधारण सदस्य दीपक कुमार बस्नेत गोपालका बुबा मानबहादुर बस्नेतको 83 वर्षको उमेरमा उपचारको क्रममा छाउनी हस्पिटलमा असामयिक निधन भएको हुँदा उहाँको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति ईश्वरले प्रदान गरून् भनी जनसेवा गुठी परिवार हार्दिक समवेदना प्रकट गर्दछौ।
1: अध्यक्ष सानो बाबु खड्का, उपाध्यक्ष प्रमिला राज भण्डारी श्रेष्ठ, सचिव ज्ञान बहादुर खत्री, को सदस्य बालकुमार श्रेष्ठ तथा जनसेवा गुठी परिवार सिद्धिचरण नगरपालिका 11 रमाइलो डाँडा

0: छन्, ताजा र राम्रो मासु कहाँ पाइन्छ होला?
1: अरे त्यसको किन चिन्ता गर्नुहुन्छ, हाम्रै ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका 11 रमाइलो डाँडामा रहेको सरोज फ्रेस हाउस एन्ड सप्लायर्स जानुहोस् न।
0: ए, अनि त्यहाँ मासु चाहिँ के के को पाइदो रहेछ?
1: त्यहाँ त सधैँ ताजा राँगा र सुँगुरको मासु पाइन्छ नि, साथै राँगा भैँसी सुँगुर खरिद वा बिक्री पनि गरिन्छ।
0: ओहो, यो त एकदमै सजिलो रहेछ, बरु सम्पर्क नम्बर पनि भनिदिइहाल्नुहोस् न।
1: सम्पर्क नम्बर प्रोपाइटर सरोज कुखरे 98 62 81 252, अरुणा 98 62 49 46 39।
0: सरोज फ्रेस हाउस एन्ड सप्लायर्स, सिद्धिचरण नगरपालिका 11 रमाइलो डाँडा ओखलढुङ्गा।
1: ताजा मासु सुपथ मूल्य र भरपर्दो सेवा, एकपटक सेवा लिनुहोस्, फेरि फेरि सम्झिनु हुनेछ।
2: बिस वर्ष भइसकेछ झन्डै मैले आफैलाई गुमाएको। डिप्रेसनको कारण म आत्महत्यासम्म पुग्न लागेको थिएँ। धन्न मसँग मलाई बुझ्ने साथी थियो। मैले सबै आफ्नो समस्या उसलाई सुनाएँ। समयमै परामर्श उपचार भयो र म आज यहाँ छु। अहिले थाहा पाएँ आत्महत्या गर्नु महापाप रहेछ र जीवन ईश्वरको सबैभन्दा सुन्दर अनि अमूल्य उपहार। आजभोलि आत्महत्याको घटनाहरू सुन्दा झस्कन्छु र लाग्छ उनीहरूले पनि मैले जस्तै उपचार पाएको भए जीवन गुमाउने थिएनन् होला। म बाँचेर पो संसार देख्न अनि समाजलाई योगदान दिन पाएकोमा खुसी छु। आत्महत्याको मुख्य कारण मानसिक स्वास्थ्य समस्या हो। यस्ता मानिसहरूको विशेष ख्याल गरौं र आत्महत्या गर्नबाट बचाऊ। समुदायको हितको लागि आफ्ना फेम ओखलढुङ्गा।
3: अपाङ्गता भएका व्यक्तिहरू अन्य व्यक्ति भन्दा बढी मानसिक समस्याबाट ग्रसित भएको पाइन्छ। उनीहरूलाई समयमै आवश्यक सल्लाह तथा परामर्श दिन सकेमा आफैले पनि मनोसामाजिक स्वास्थ्य समस्यालाई सन्तुलनमा राख्न सक्दछन्। यस्तो वातावरण सृजना गर्नका लागि परिवारका सदस्यहरूको महत्वपूर्ण भूमिका हुन्छ। समुदायले समेत उचित सहयोग, सम्मान र परामर्श दिन सकेमा अपाङ्गता भएका व्यक्तिहरूको मानसिक स्वास्थ्य समस्या सहजै न्यूनीकरण गर्न सकिन्छ। तसर्थ अपाङ्गता भएका व्यक्तिहरूको मानसिक स्वास्थ्यमा सकारात्मक परिवर्तन ल्याउन तपाईँ हामी सबैले हातेमालो गरी उनीहरूलाई सम्मान र सहयोग गरौं।
4: समुदायको हितको लागि आफ्नो फिल्म ओखलढुङ्गाद्वारा जनहितमा जारी सन्देश।
5: समुदायको हितको लागि आफ्नो FM 104.5 MHz अब तपाईँकै साथमा।

0: You're listening to the first community station in the district, AFNO FM, 104.8 MHz.
1: आयो आयो आयो तिजको विशेष अफर आयो
2: हिन्दू नेपाली नारीहरूको पर्व हरितालिका तिज 2083 को शुभ अवसरमा हेमदयाल सुनचारी गहना पसलमा सुन तथा चाँदीका गहना खरिद गर्दा विशेष छुटको व्यवस्था गरिएको छ।
3: यस विशेष अवसरमा आफूलाई मनपर्ने आकर्षक डिजाइनका गरगहना खरिद गर्नुहोस् र विशेष छुटको भरपूर फाइदा उठाउनुहोस्।
2: हेमदयाल सुनचाँदी गहना पसल सिद्धिचरण नगरपालिका 11 भीमसेन मन्दिर स्याउ रमाइलो डाँडा ओखलढुङ्गा।
3: सम्पर्क नम्बर 9842480 39 र 9861772745।
2: साथै सम्पूर्ण हिन्दू नेपाली आमा दिदी बहिनीहरूमा हरितालिका तिज 2083 को हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु।

0: तपाईँलाई घरको लागि एल्मुनियमको झ्याल ढोका चाहिएको छ भने सम्पर्क गर्नुहोस् होम्स एल्मुनियम एन्ड डेकोरलाई।
1: आउनुहोस्, यहाँ घरका लागि चाहिने एल्मुनियम ढोका, झ्याल, पल सिलिङ, कार्पेट, पर्दा, सिसा साथै एल्मुनियम सम्बन्धी सम्पूर्ण काम गरिन्छ। प्रोप्राइटर चुरालाल श्रेष्ठ।
0: सम्पर्क नम्बर 98625157 र 0335203690।
1: होम्स एल्मुनियम एन्ड डेकोर, सिद्धिचरण नगरपालिका 11 मिलन चौक, ओखलढुङ्गा।
2: दाई, अब उठ्नु पर्छ अनि उठाउनु पर्छ, अब बन्नुपर्छ र बनाउनै पर्छ।
3: हो, तर उठ्नका लागि सहारा चाहिन्छ, उठाउनका लागि बल, बन्नका लागि ज्ञान चाहिन्छ त बनाउनका लागि बुद्धि।
2: अनि यी सबै कहाँ पाउने त दाई?
3: यी सबैको उत्तर पाउनका लागि एउटै स्रोत छ, त्यो हो कार्यक्रम मुक्तिको मार्ग।
2: कार्यक्रम मुक्तिको मार्ग?
3: हो, कार्यक्रम मुक्तिको मार्ग, जहाँ छ जीवनका सबै प्रश्नहरूको उत्तर। तपाईँ हाम्रो आफ्नै रेडियो, आफ्नो एफएममा हरेक दिन सोमबारदेखि शुक्रबारसम्म बिहान 5:30 छ बजेसम्म सुन्न नभुल्नुहोला है।
4: मुक्तिको मार्ग, जहाँ छ जीवनको उत्तर।
5: तिमलाई भेट्नुभन्दा अगाडि एउटा कुरा देखाउँछु।
6: के?
5: कार एक्सिडेन्टमा 2 वर्ष अगाडि यही एउटा कुरा भन्न बाँकी थियो। तिमीले फेरि भेट्ने कुरा गर्यौ, त्यसैले भोलि भेट्छौ नि मलाई?
6: श्योर, बरु तिमी भन न कहाँ भेट्ने।
7: ओए, हेरेर हिँड्न सक्दैनस्? छोयो यहाँ, यो को हो थाहा छ?
8: को हो यो?
7: दलित हो, दलित। यसले छोएको पानी पनि चल्दैन, यसले छोएको लुगा चल्छ, पैसा चल्छ, तर यसलाई छुनु हुँदैन। जाउ।
5: त्यसो भए तिमी र म दुवै अपाङ्ग, म शारीरिक अपाङ्ग अनि तिमी सामाजिक। मलाई भाग्यले अपाङ्ग बनायो अनि तिमीलाई समाजले। के तिमी मलाई साँच्चीकै माया गर्छौ?
6: धेरै गर्छु।
5: अनि त्यसो भए किन हामी स्याड? It makes no sense.
6: हामी बीच सिर्फ माया मात्रै छ, सायद हामीलाई चाहिने त्यति नै हो नि, होइन र?
5: हो।
9: अपाङ्गता र जातीय विभेद सामाजिक अपराध हो, यो दण्डनीय छ। समुदायको हितको लागि आफ्नो एफएम ओखलढुङ्गा।

मेरो घरमा बिहेको कुरा गरिरहेछ। तर मेरो आमा बुवाले त एकदम सोझो संस्कारी सिम्पल केटी खोजिरहनु भएको हो। तिमी त सरी ल।

0: बुझो पेला किरङ्गिन हुए आफ्नो एफएम ग्याथाम्बा चिक्तङ सितिग्य मेगाहर्ज ओखलढुङ्गा
1: व्यक्ति स्वयं अपाङ्ग हुँदैन, व्यक्ति यस्तो वातावरणमा बाँचिरहेको हुन्छ त्यो वातावरणलाई चाहिँ अपाङ्गता भनिन्छ। त्यो वातावरण कस्तो हो त भन्दाखेरि व्यक्तिको शारीरिक मानसिक इन्द्रिय र बौद्धिक कार्यगत विचलन र ऊ बाँचेको वातावरणसम्ममा रहेको अवरोधसँगको अन्तर्क्रियाले उसलाई सहभागिताबाट वञ्चित हुनुपर्ने अवस्था सृजना हुन्छ भने त्यस्तो अवस्थालाई अपाङ्गता भनिन्छ र त्यस्तो अवस्थामा बाँचेको व्यक्तिलाई चाहिँ अपाङ्गता भएका व्यक्ति भनेर भनिन्छ।
2: गर्भवतीले जथाभावी औषधि सेवन गर्नाले गर्भपतन गर्नाले आमालाई कुपोषण भएमा विषयुक्त पदार्थ सेवन लामो व्यथा लागेर जन्मन कठिन भएमा जबरजस्ती प्रसुति गराउँदा शिशुमा आघात पुग्दा विभिन्न दुर्घटना लगायतका कारणले अपाङ्गता हुने गर्दछ।
3: अपाङ्गतालाई शारीरिक, दृष्टि सम्बन्धी, सुनाइ सम्बन्धी, श्रवण दृष्टिविहीन, स्वर र बोलाइ सम्बन्धी, मानसिक वा मनोसामाजिक, बौद्धिक, अनुवंशीय रक्तस्राव सम्बन्धी, अटिजम सम्बन्धी र बहु अपाङ्गता गरी 10 भागमा वर्गीकरण गरिएको छ।
2: अपाङ्गताबाट बच्न नियमित गर्भजात बालबालिकालाई पूर्ण खोप, पौष्टिक आहारा, गर्भवतीले डाक्टरको प्रिस्क्राइब बिना औषधि सेवन साथै धुम्रपान मद्यपान गर्नु हुँदैन। हरेक हुन सक्ने सम्भावित दुर्घटनाबाट बच्ने र बचाउने स्वास्थ्य संस्थामै प्रसुति गराउनु पर्दछ। यदि अपाङ्गता भइहाले समयमै पहिचान गरी उपचार गर्नुपर्दछ।
3: अपाङ्गता हुनु जीवनै सकिनु होइन, अवसर पाउन सके उनले परिवार, समाज र राष्ट्रका लागि महत्वपूर्ण योगदान गर्न सक्छ।
2: मानव विकास तथा सामुदायिक सेवा आफ्नो एफएमको जनहितमा जारी सन्देश।
4: भूकम्प जहिले र जति बेला पनि आउन सक्छ,
5: त्यसैले भूकम्पको समयमा लिएर हिँड्ने झटपट झोला तयारी अवस्थामा राख्नु पर्छ। झोलामा टर्च लाइट, रेडियो, एक दिनका लागि पुग्ने चिउरा तथा तयारी सुक्खा खाना, खाने पानीको बोतल, जरुरी औषधिहरू र आफ्नो कागजातको फोटोकपीहरू राख्न सकिन्छ।
4: भूकम्प गएपछिको समयमा टेलिफोन सञ्जाल व्यस्त रहने भएकोले सकभर मोबाइलबाट टेक्स्ट सन्देशहरू आदान प्रदान गर्नु पर्दछ।
5: चर्किएका तथा भत्किएका घर एवं अन्य संरचना भित्र नबस्ने, किनभने भूकम्पका पराकम्पले यस्ता संरचनाहरू भत्काएर जनधनको थप क्षति हुन सक्छ।
4: भूकम्पको समयमा खस्ने वस्तुहरू फर्निचर, फोटो फ्रेम, सजावटका वस्तु, पुस्तक र्याक, ग्यास सिलिन्डर जस्ता सामग्रीहरू ठिकसँग राख्नु पर्दछ।
5: भूकम्प आएको बेला सुरक्षित रहन घुँडा टेकेर गुडुल किने, यदि ओत लाग्ने ठाउँ छैन भने आफ्नो टाउको घाटीलाई सुरक्षित राख्नु पर्छ।
4: जब भूकम्प रोकिन्छ, आगलागी, पहिरो, ढुङ्गाहरू खस्नु, बाढी जस्ता जोखिमहरू हुने भएकोले जोखिम कम गर्नका लागि सावधानी अपनाउनु पर्दछ।
5: भूकम्प आएको बेला चिच्याउनु हुँदैन, शान्त रहनु पर्छ।
4: प्राकृतिक रूपमा भूकम्प जाँदा आफैमा दन्जनको क्षति हुँदैन, तर कमजोर संरचना र सचेतनाको अभाव जस्ता असुरक्षित प्रचलनहरूका कारण जनधनको क्षति हुने भएकोले सचेत रहनु पर्दछ।
5: यदि भूकम्प आयो र सहयोग चाहिएमा ओखलढुङ्गाको निम्न फोन नम्बरहरूमा सम्पर्क गर्न सकिनेछ।
4: नेपाल रेडक्रस सोसाइटीको फोन नम्बर 037-520-178,
5: जिल्ला प्रशासन कार्यालय 037-520-133,
4: जिल्ला प्रहरी कार्यालयको नम्बर 9852-88-90-50।
5: समुदायको हितको लागि आफ्नो एफएम परिवार ओखलढुङ्गा।
6: ए एन्जिला, तिमीले त कस्तो राम्रो राम्रो डिजाइनको गहना फेरिरहेको होइन, कुन पसलबाट किन्छौ?
7: दयाल सुनसादी उद्योगबाट ल्याउँछु नि, त्यहाँ त जस्तो सुकै डिजाइनमा पनि गरगहना किनबेच गरिन्छ नि।
6: ए हो र, त्यसो त म पनि अब दयाल सुनसादी उद्योगमै जान्छु। एउटा सानो डिजाइनमा सिक्री, औठी, अनि आमाको लागि पुरानो डिजाइनमा मालबाडी, दिदीको लागि मङ्गलसूत्र पनि बनाउनु छ। लौ म त लागे है दयाल सुनसादी उद्योगतिर। हाम्रा सेवाहरू अर्डर अनुसार नयाँ तथा पुराना डिजाइनका सुनचरीका गरगहना बनाइन्छ।
7: पुरानो सँग नयाँ सट्टापट्टा गरिन्छ।
6: बिना रसायन गहना बनाइन्छ।
7: बनाइराखेकै रेडिमेड गरगहना पनि पाइन्छ।
6: प्रोप्राइटर भेष बहादुर दयाल, बेलकुमारी दयाल। मोबाइल नम्बर 9842939306, 9842939306 र 9842808584। दयाल सुनचाँदी उद्योग, सिद्धिचरण नगरपालिका 12, हुलाकटोल, ओखलढुङ्गा।
8: आप्रवासी स्रोत केन्द्र सिद्धिचरण नगरपालिकाको अनुरोध।
9: आप्रवासनमा चुनौती र अवसर दुवै छन्। आप्रवासनलाई हामी व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन सक्छौ।
10: पर्याप्त सूचना र चाहिने सिप सिकेर विदेश जाँदा विदेशमा दुःख पाइँदैन। काम के हो, तलब कति हुन्छ, सिप कस्तो चाहिन्छ, विदेश जानुभन्दा पहिला सोधखोज गरौं र श्रम स्वीकृति लिएर मात्रै विदेश जाउँ। श्रम स्वीकृति लिएर जाँदा सुरक्षित भइन्छ र समस्यामा परेर फर्किनु परेमा न्याय पाउन पनि सहज हुन्छ।
9: अनि तपाईँलाई थाहा छ, स्थानीय सरकारले वैदेशिक रोजगारलाई व्यवस्थित र सुरक्षित बनाउन आप्रवासी स्रोत
11: समुदायको हितका लागि आफ्नो आफ्नो 104.5 आफ्नो घर

0: आफ्नै फिल्म टाइम चेक।
1: अहिले मध्याह्नको 12 बज्यो। टाइम चेकको साथमा उमदयाल सुनचाँदी उद्योग तथा भाँडा पसल, सिद्धिचरण नगरपालिका 11, बाल मन्दिर माथि उखलढुङ्गा।

0: भूकम्प जहिले र जति बेला पनि आउन सक्छ,
1: त्यसैले भूकम्पको समयमा लिएर हिँड्ने झटपट झोला तयारी अवस्थामा राख्नु पर्छ। झोलामा टर्च लाइट, रेडियो, एक

0: राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले बताउनुभयो। परिवर्तनशील हिमाली जलवायुको कारण विपदको जोखिम बढेको भन्दै प्रकोप पूर्व तयारी सञ्जाल नेपाल डिपिनेट नेपालले राष्ट्रिय उत्थानशीलता निर्माण गर्न आह्वान गरेको छ। रसुवाको भोटेकोसी नदीमा भदौ 10 गते आएको बाढीले हिमाली क्षेत्रमा बढ्दो तापक्रम र हिउँ पग्लिने जोखिमलाई स्पष्ट पारेको डिपिनेटले जनाएको छ। संस्थाले विपद पछिको पुनर्निर्माण भौतिक पूर्वाधारमा मात्र सीमित नभए प्रभावितहरूको मानवीय मर्यादा जीविकोपार्जन र दीर्घकालीन सुरक्षामा केन्द्रित हुनुपर्नेमा जोड़ दिएको छ। डिपिनेट नेपालले सरकार तथा सरकारवाला सक्षम विभिन्न सिफारिसहरू प्रस्तुत गर्दै भोटेकोसी बाढीको तत्काल स्वतन्त्र वैज्ञानिक तथा फरेन्सिक अनुसन्धान गर्न माग गरेको छ। यस्तै बाढी प्रभावितहरूको सुरक्षित पुनर्वास गर्दै जग्गाधनी प्रमाण पूर्जा अनिवार्य रूपमा उपलब्ध गराइनुपर्ने, पुनर्लाभ र पुनर्स्थापनामा प्रक्रियामा बालबालिका, ज्येष्ठ नागरिक, महिला र अपाङ्गता भएका व्यक्तिहरूलाई विशेष प्राथमिकता दिनुपर्ने र नेपाल, चीन र भारत लगायतका देशहरूबीच बहुविपद पूर्व सूचना प्रणाली, तथ्याङ्क आदान प्रदान र वैज्ञानिक सहकार्य सुदृढ गर्नुपर्ने डिपिनेटको सिफारिस छ। यो बाढीबाट प्राप्त सिकाइलाई केवल प्रतिकार्यमा सीमित नराखी दीर्घकालीन राष्ट्रिय उत्थानशीलता सुधारका लागि निर्णायक मोडका रूपमा उपयोग गर्न डिपिनेट नेपालले ध्यानाकर्षण गराएको छ। उज्यालो नेपाल पार्टीका अध्यक्ष खुलमान घिसिङले पछिल्लो प्राकृतिक प्रलयलाई आधार बनाएर नेपालमा लगानी गर्नु हुँदैन भन्ने धारणा बन्द नहुने बताउनु भएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाली पानले आयोजना गरेको कार्यक्रममा घिसिङले प्राकृतिक विपदका कारण नेपालमा लगानीको वातावरणप्रति नकारात्मक धारणा बन्ने अवस्था सृजना हुन नहुने बताउनु भएको हो। उहाँले हजारौं वा 5,000 वर्षमा एकपटक आउने खालको असाधारण प्रलयलाई आधार बनाएर नेपालमा लगानी नै गर्न नहुने, निष्कर्ष निकाल्न नहुने बताउनुभयो। यस्ता घटनालाई आधार मानेर जलविद्युत आयोजनाको डिजाइन मापदण्ड अत्यधिक कडा बनाउँदै गएको आयोजना आर्थिक रूपमा सम्भव नहुने अवस्था आउन सक्ने उहाँको भनाइ छ। काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यासको अभावसँगै कालोबजारी बढेको पाइएको छ। नेपाल आयल निगमले प्रहरी सहितको कमाण्ड पोस्ट बनाएर सुरु गरेको निगरानीका क्रममा कालोबजारी बढेको पाइएको छ। तोकिएको भन्दा बढी मूल्यमा ग्यास बेच्ने व्यापारीहरूलाई सरकारले कार्यवाही तीव्र पारेको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बढी मूल्य लिने 7 पसललाई कार्यवाही गरेको छ र 2 जनाही 3,00,000 रुपियाँसम्म जरिवाना गरेको जनाएको छ। उपभोक्ताबाट प्रति सिलिन्डर 2300 रुपियाँसम्म असुल लिएको उजुरी परेको छ। उपभोक्ता भक्तपुरमा 28-29,00 मूल्य लिने 2 पसल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ। ग्यास विक्रेता महासंघले पनि कालोबजारी गर्नेलाई कडा कार्यवाही गर्न सरकारसँग माग गरेको छ। भदौ 14 कृष्णभीरमा राजमार्ग अवरुद्ध हुँदा 4 ग्यास आयात ठप्प भएको थियो। त्यस यता ग्यासका ठूला बुलेट आउन नसक्दा उपत्यका बाहिरका उद्योगमै सिलिन्डर भरेर ट्रक मार्फत ल्याइँदैछ। नेपाल आयल निगमका अनुसार अहिले दैनिक 40,000 भन्दा बढी सिलिन्डर भित्रिरहेका छन्। तर अभावको हल्लाले उपभोक्ताले अनावश्यक सञ्चय गर्न थालेपछि बजारमा माग धान्न मुस्किल परेको निगमको दावी छ। ग्यास अभावकै विषयलाई लिएर उद्योग मन्त्रीले राजीनामा दिइसके पनि बजारमा आपूर्ति कहिलेबाट सहज हुन्छ भन्ने यकिन जवाब सरकारसँग छैन। काठमाडौँ उपत्यकामा ग्यास किन्नका लागि उपभोक्ताहरू नाम टिपाएर कैयौँ दिनदेखि पालोमा बसेका छन् भने विभिन्न डिपो तथा उद्योगमा सिलिन्डर लिएर लामो लाइन बसेका देखिन्छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 नेपाल खबरमा सल्यानमा जीप दुर्घटना हुँदा 2 ज्यान गयो, 4 घाइते, धारापानीमा सडक ठलान गर्न बेसी सहर चामे सडक भरि बेलुका 5 लागि बन्द लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा BCA तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा UAE पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा BBA, BCA, BE कम्प्युटर र BE सिभिल कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ,
2: फोन नम्बर 082-562-601 98-578-35-990 98-578-31-684 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट एन्ट्रान्स लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सिट रिक्त रहेको हुँदा आइओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्ण

अन्ठानब्बे पाँच एघार बैसठी पाँच चौरानब्बे अन्ठानब्बे पाँच दस चौवन्न बाइस चार सिधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा नब्बे मेगा हर्ज यतिन्जेल हामीले सड़क विच्छेद भएको रसुवाका बस्तीमा राहत पुर्याउन ड्रोनको प्रयोग प्रभावकारी बन्दै भोटेकोशी बाढीबाट पीड़ितको सुरक्षित पुनर्वास पूर्व सूचना प्रणाली र जलवायु न्याय सुनिश्चित गर्न डिपी नेटको आह्वान खाना पकाउने ग्यासमा कालोबजारी बढ़ेको पाइएकोले कार्यवाही गरिरहेको सरकारको भनाई लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। सल्यानमा जीप दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ, अरू चारजना घाइते भएका छन्। त्रिवेणी गाउँपालिका पाँच सिमकमा जीप अनियन्त्रित भई सड़कबाट झण्डै 90 मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। प्रहरीका अनुसार दुर्घटनामा त्रिवेणी गाउँपालिका छ पोखरीका 8 वर्षीय रेशम बुढाथोकी र त्रिवेणी गाउँपालिका पाँच सल्लेका 18 वर्षीय विपना बुढाथोकीको ज्यान गएको हो। घाइते मध्ये चालक त्रिवेणी गाउँपालिका पाँच सिमकका 24 वर्षीय भूपाल पुनको अवस्था गम्भीर रहेको छ। लमजुङ र मनाङ जोड्ने बेसीसहर चामे सड़क अन्तर्गत मनाङको नासो गाउँपालिका तीन धारा पानीमा सड़क ढलान गर्न भरि बेलुका 5 बजेसम्मका लागि बन्द भएको छ। बिहान 9 बजेदेखि बन्द गरेको सड़क बेलुका 5 बजेपछि मात्र खुलाउने मनाङका प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालले जानकारी दिनुभयो। उहाँका अनुसार धारापानी क्षेत्रमा 135 मेगावाट क्षमताको मनाङ मर्स्याङ्दी जलविद्युत आयोजनाले झण्डै 50 मिटर सड़क ढलान गर्ने भएको हो। अब विदेशको खबर। भारतको राजधानी नयाँ दिल्लीमा 18 ब्रिक्स शिखर सम्मेलन शुरू भएको छ। यो सम्मेलनमा 10 वर्षपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनिया राष्ट्रपति सी जिनपिङ भारतमा एउटै मञ्चमा सँगै देखिँदै हुनुहुन्छ। सन् 2020 गलवान झडपपछि पहिलो पटक भारत भ्रमणमा जानुभएका चिनिया राष्ट्रपति सी र प्रधानमन्त्री मोदी बीच आज बेलुका बहुप्रतीक्षित द्विपक्षीय वार्ता हुँदैछ। भेटमा लामो समयदेखिको सीमा विवाद र व्यापार लगायतका 6 ठूला मुद्दा सुल्झाउने प्रयास हुने बताइएको छ। विश्वको झण्डै आधा जनसङ्ख्या र अमेरिका भन्दा 3 गुणा ठूलो अर्थतन्त्रको प्रतिनिधित्व गर्ने 11 सदस्यीय राष्ट्रको यस समूहले डलरको निर्भरता घटाउने रणनीति बनाएको छ। भारतको अध्यक्षतामा भइरहेको यस सम्मेलनमा स्थानीय मुद्रामा व्यापार र अन्तर्देशीय डिजिटल भुक्तानी प्रणालीको विस्तारमा विशेष जोड़ दिइनेछ। सम्मेलनले साइडलाइनमा प्रधानमन्त्री मोदीले इथियोपिया र मलेसिया लगायत का विभिन्न देशका राष्ट्रप्रमुखहरूसँग श्रृङ्खलाबद्ध द्विपक्षीय वार्ता गर्दै हुनुहुन्छ। 11 सदस्यीय राष्ट्रका अतिरिक्त 10 साझेदार देशका नेताहरू समेत सहभागी हुने यस सम्मेलनलाई लक्षित गरी नयाँ दिल्लीको सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ। अब खेल खबर। एसिसी प्रिमियर कपको फाइनलमा नेपालले युएईलाई 314 रनको लक्ष्य दिएको छ। मलेसियाको बायुमास क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित 50 ओभरमा 9 विकेट गुमाएर 313 रन बनाएको हो। नेपालका ओपनर आसिफ शेखले शतक प्रहार गरेका छन्। उनले 106 बलमा 102 रन बनाए। यो आसिफको एक दिवसीय क्रिकेटमा दोस्रो शतक हो। अर्का ओपनर अर्जुन कुमारले 43 रन बनाएर रनआउट भए। त्यस्तै ईशान पाण्डेले 13, रोहित पौडेलले 40, गुलशन झाले 52 रन बनाए, दिपेन्द्र सिंह ऐरीले 18, सन्दीप जोराले 7 र बशीर अहमदले नट आउट 15 रन बनाए। बलिङतर्फ युएका इब्रास अहमदले 4 विकेट लिए। खुजाइमा बिनले 2 तथा हैदर अली र अदिब अस्मानीले 1-1 विकेट लिए। अहिले जवाफी ब्याटिङ गरिरहेको युएईले ताजा अवस्थामा 7 ओभरको खेल सकिँदा 2 विकेट गुमाएर 53 रन बनाएको छ। आजको फाइनल जित्ने टोलीले सन् 2027 हुने एक दिवसीय एसिया कपमा स्थान सुरक्षित गर्नेछ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। सड़क विच्छेद भएको रसुवाका बस्तीमा राहत पुर्याउन ड्रोनको प्रयोग प्रभावकारी बन्दै भोकै पर्ने अवस्थामा खाद्यान्न लगायत राहत पाएपछि स्थानीयवासीमा खुसी। भोटेकोशी बाढीले हिमाली क्षेत्रको बढ्दो जोखिमलाई उजागर गरेको प्रकोप पूर्व तयारी सञ्जाल नेपालको भनाई। सुरक्षित पुनर्वास पूर्व सूचना प्रणाली र जलवायु न्याय सुनिश्चित गर्न आह्वान।
काठमाडौँ उपत्यका लगायत मुख्य शहरमा खाना

0: आउने ग्यासको अभाव झनै चर्को बन्दै कालोबजारी बढेको पाइएकोले कारवाही गरिरहेको सरकारको भनाई। भारतको राजधानी नयाँ दिल्लीमा 18 ब्रिक्स शिखर सम्मेलन सुरु, मोदी, सी जिनपिङ र पुटिन 10 वर्षपछि एउटै मञ्चमा देखिँदै। र एसिसी प्रिमियर कपको फाइनलमा नेपालले युएईलाई 314 रनको लक्ष्य दियो, आसिफ शेखको शतक। दिउँसो 12 बजेको नेपाल खबर सकियो, दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ। नमस्कार।
1: भूकम्प जहिले र जति बेला पनि आउन सक्छ, त्यसैले भूकम्पको समयमा लिएर हिँड्ने झटपट झोला तयारी अवस्थामा राख्नु पर्छ। झोलामा टर्च लाइट, रेडियो, एक दिनका लागि पुग्ने चिउरा तथा तयारी सुक्खा खाना, खाने पानीको बोतल, जरुरी औषधिहरू र आफ्नो कागजातको फोटोकपीहरू राख्न सकिन्छ।
2: भूकम्प गएपछिको समयमा टेलिफोन सञ्जाल व्यस्त रहने भएकोले सकभर मोबाइलबाट टेक्स्ट सन्देशहरू आदान प्रदान गर्नु पर्दछ।
1: चर्किएका तथा भत्किएका घर एवं अन्य संरचना भित्र नबस्ने, किनभने भूकम्पका पराकम्पले यस्ता संरचनाहरू भत्काएर जनधनको थप क्षति हुन सक्छ।
2: भूकम्पको समयमा खस्ने वस्तुहरू फर्निचर, फोटो फ्रेम, सजावटका वस्तु, पुस्तक र्याक, ग्यास सिलिन्डर जस्ता सामग्रीहरू ठिकसँग राख्नु पर्दछ।
1: भूकम्प आएको बेला सुरक्षित रहन घुँडा टेकेर गुडुल किने, यदि ओत लाग्ने ठाउँ छैन भने आफ्नो टाउको घाटीलाई सुरक्षित राख्नु पर्छ।
2: जब भूकम्प रोकिन्छ, आगलागी, पहिरो, ढुङ्गाहरू खस्नु, बाढी जस्ता जोखिमहरू हुने भएकोले जोखिम कम गर्नका लागि सावधानी अपनाउनु पर्दछ।
1: भूकम्प आएको बेला चिच्याउनु हुँदैन, शान्त रहनु पर्छ।
2: प्राकृतिक रूपमा भूकम्प जाँदा आफैमा दन्जनको क्षति हुँदैन, तर कमजोर संरचना र सचेतनाको अभाव जस्ता असुरक्षित प्रचलनहरूका कारण जनधनको क्षति हुने भएकोले सचेत रहनु पर्दछ।
1: यदि भूकम्प आयो र सहयोग चाहिएमा ओखलढुङ्गाको निम्न फोन नम्बरहरूमा सम्पर्क गर्न सकिनेछ।
2: नेपाल रेडक्रस सोसाइटीको फोन नम्बर 037-520-178,
1: जिल्ला प्रशासन कार्यालय 037-520-133,
2: जिल्ला प्रहरी कार्यालयको नम्बर 9852-88-90-50।
1: समुदायको हितको लागि आफ्नो FM परिवार ओखलढुङ्गा।
3: ए एन्जिला, तिमीले त कस्तो राम्रो राम्रो डिजाइनको गहना फेरिरहेको हौ। होइन, कुन पसलबाट किन्छौ?
4: दयाल सुनसादी उद्योगबाट ल्याउँछु नि, त्यहाँ त जस्तो सुकै डिजाइनमा पनि गरगहना किनबेच गरिन्छ नि।
3: ए हो र, त्यसो त म पनि अब दयाल सुनसादी उद्योगमै जान्छु। एउटा सानो डिजाइनमा सिक्री, औठी, अनि आमाको लागि पुरानो डिजाइनमा मालबाडी, दिदीको लागि मङ्गलसूत्र पनि बनाउनु छ। लौ म त लागे है दयाल सुनसादी उद्योगतिर।
4: हाम्रा सेवाहरू,
3: अर्डर अनुसार नयाँ तथा पुराना डिजाइनका सुनचादीका गरगहना बनाइन्छ।
4: पुरानोसँग नयाँ सट्टापट्टा गरिन्छ।
3: बिना रसायन गहना बनाइन्छ।
4: बनाइराखेकै रेडिमेड गरगहना पनि पाइन्छ।
3: प्रोप्राइटर भेष बहादुर दयाल, बेलकुमारी दयाल। मोबाइल नम्बर 9842-9932-06 9842-9932-06 र 9842-8025-84। दयाल सुनचाँदी उद्योग, सिद्धिचरण नगरपालिका 12, हुलाक टोल, ओखलढुङ्गा।
5: हन जेठी, आजभोलि त किन झोक्राई बस्छस्? झ्यान पनि सुकेर पातलै भइसकेछ।
6: हेर्नु न दिदी, तल्लो पेट बेसकन दुख्छ, महिनावारी पनि गडबडी छ, रगत धेरै बग्छ। राम्रो डाक्टर देखाउन काठमाडौँ जाउँ भनेको, खर्चको जोहै गर्न सकिएको छैन।
5: ल, समस्या त अलिक गम्भीर नै रहेछ, तर यतिको लागि किन काठमाडौँ नै जाने? हाम्रै फुलुङ्गा सामुदायिक अस्पताल मिसनमा स्त्री रोग लगायतका अन्य विशेषज्ञ डाक्टरद्वारा अत्याधुनिक उपकरणबाट उपचार गरिन्छ नि।
6: ए हो र, मलाई त थाहै थिएन, त्यसो भए भोलि नै जचाउनु जानु पर्ला।
5: अस्पतालमा उपलब्ध सेवाहरू:
6: आकस्मिक र प्रसूति सेवा 24 घण्टा,
5: बहिरङ्ग सेवा आइतबार र बुधबार बाहेक अन्य दिनहरूमा बिहान 9 बजेदेखि बेलुकी 5 बजेसम्म,
6: नाम दर्ता बिहान 8:30 बजेदेखि बेलुका 4 बजेसम्म,
5: निशुल्क पोषण पुनर्स्थापना केन्द्र, प्रसूति प्रतीक्षालय सेवा,
6: क्षयरोग केन्द्र,
5: डिजिटल एक्सरे सेवा,
6: भिडियो एक्सरे सेवा,
5: ईसीजी सेवा,
6: इन्डोस्कोपी सेवा,
5: इको सेवा,
6: प्रयोगशाला सेवा,
5: गरिब तथा असहायहरूका लागि निशुल्क सेवा,
6: परामर्श सेवा,
5: प्रेषण सेवा,
6: क्षयरोग परीक्षण सेवा,
5: कल्चर परीक्षण,
6: रक्तदान लिने र दिने केन्द्र,
5: खोप सेवा,
6: दन्त चिकित्सा सेवा,
5: प्रसूति सेवा,
6: स्त्री रोग सेवा,
5: अर्थोपेडिक सेवाहरू,
6: सामान्य शल्य चिकित्सा सेवाहरू,
5: एपेन्डिक्टोमी, हर्निया, हाइड्रोसिल, ल्याप्रोटोमी, हिस्ट्रेक्टोमी, पित्त थैलीका ढुङ्गा निकाल्ने लगायतका सेवाहरू,
6: फिजियोथेरापी,
5: चिनी रोग क्लिनिक हरेक शुक्रबार,
6: दम रोगीको क्लिनिक हरेक मंगलबार,
5: कपाल झर्ने समस्याको लागि पीआरपी सेवा।
6: थप जानकारीका लागि सम्पर्क नम्बर 0375201076 र 0375201035 सम्पर्क गर्न सक्नुहुनेछ।
5: ओखलढुङ्गा सामुदायिक अस्पताल, सिद्धिचरण नगरपालिका 11, ओखलढुङ्गा।
7: दाई, अब उठ्नु पर्छ अनि उठाउनु पर्छ, अब बन्नुपर्छ र बनाउनै पर्छ।
8: हो, तर उठ्नका लागि सहारा चाहिन्छ, उठाउनका लागि बल, बन्नका लागि ज्ञान चाहिन्छ त बनाउनका लागि बुद्धि।
7: अनि यी सबै कहाँ पाउने त दाई?
8: यी सबैको उत्तर पाउनका लागि एउटै स्रोत छ, त्यो हो कार्यक्रम मुक्तिको मार्ग।
7: कार्यक्रम मुक्तिको मार्ग?
8: हो, कार्यक्रम मुक्तिको मार्ग, जहाँ छ जीवनका सबै प्रश्नहरूको उत्तर। तपाईँ हाम्रो आफ्नै रेडियो आफ्नो एफएममा हरेक दिन सोमबारदेखि शुक्रबारसम्म बिहान 5:30 6 बजेसम्म सुन्न नभुल्नुहोला है।
9: मुक्तिको मार्ग, जहाँ छ जीवनको उत्तर।
10: तिमलाई भेट्नुभन्दा अगाडि एउटा कुरा देखाउँछु।
11: के?
10: कार एक्सिडेन्टमा 2 वर्ष अगाडि यही एउटा कुरा भन्न बाँकी थियो। तिमीले फेरि भेट्ने कुरा गर्यौ, त्यसैले भोलि भेट्छौ नि मलाई?
11: श्योर, बरु तिमी भन न कहाँ भेट्ने।
12: ओए, हेरेर हिँड्न सक्दैनस्? छोयो यहाँ, यो को हो थाहा छ?
13: को हो यो?
12: दलित हो, दलित। यसले छोएको पानी पनि चल्दैन, यसले छोएको लुगा चल्छ, पैसा चल्छ, तर यसलाई छुनु हुँदैन। जाउँ।
10: त्यसो भए तिमी र म दुवै अपाङ्ग, म शारीरिक अपाङ्ग अनि तिमी सामाजिक। मलाई भाग्यले अपाङ्ग बनायो अनि तिमीलाई समाजले। के तिमी मलाई साँच्चीकै माया गर्छौ?
11: धेरै गर्छु।
10: अनि त्यसो भए किन हामी स्याड? It makes no sense.
11: हामी बीच सिर्फ माया मात्रै छ, सायद हामीलाई चाहिने त्यति नै हो नि, होइन र?
10: हो।
14: अपाङ्गता र जातीय विभेद सामाजिक अपराध हो, यो दण्डनीय छ। समुदायको हितको लागि आफ्नो एफएम ओखलढुङ्गा।
15: आप्रवासी स्रोत केन्द्र सिद्धिचरण नगरपालिकाको अनुरोध।
16: आप्रवासनमा चुनौती र अवसर दुवै छन्। आप्रवासनलाई हामी व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन सक्छौ।
17: पर्याप्त सूचना र चाहिने सिप सिकेर विदेश जाँदा विदेशमा दुःख पाइँदैन। काम के हो, तलब कति हुन्छ, सिप कस्तो चाहिन्छ, विदेश जानुभन्दा पहिला सोधखोज गरौं र श्रम स्वीकृति लिएर मात्रै विदेश जाउँ। श्रम स्वीकृति लिएर जाँदा सुरक्षित भइन्छ र समस्यामा परेर फर्किनु परेमा न्याय पाउन पनि सहज हुन्छ।
16: अनि तपाईँलाई थाहा छ, स्थानीय सरकारले वैदेशिक रोजगारलाई व्यवस्थित र सुरक्षित बनाउन आप्रवासी स्रोत केन्द्रको सञ्चालन र व्यवस्थापन गरिरहेका छन् नि।
17: थाहा छ नि, धेरै जसो जिल्लामा जिल्ला प्रशासन कार्यालय भित्र वा कार्यालय छेउमै आप्रवासी स्रोत केन्द्रहरू स्थापना भएका छन्। यस्ता स्रोत केन्द्रहरूले सुरक्षित वैदेशिक रोजगारीका लागि सही सूचना दिने र सिप सिक्न सिफारिस गर्ने गर्छन्, साथै विदेश जाने क्रममा समस्यामा परे न्यायका लागि सहयोग पनि गर्छन्।
18: हजुर, वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिहरूलाई सरल, छिटो, सहज सेवा प्रवाह गर्ने उद्देश्यले सिद्धिचरण नगरपालिकामा श्रम स्वीकृति सेवा सञ्चालन भइरहेको बेहोरा सहर्ष जानकारी गराइन्छ।
15: अन्य थप जानकारीको लागि सम्पर्क नम्बर 9849812808, 9849812808।
18: सिद्धिचरण नगरपालिकाको कार्यालय, ओखलढुङ्गा।
13: व्यक्ति स्वयं अपाङ्ग हुँदैन, व्यक्ति यस्तो वातावरणमा बाँचिरहेको हुन्छ त्यो वातावरणलाई चाहिँ अपाङ्गता भनिन्छ। त्यो वातावरण कस्तो हो त भन्दाखेरि व्यक्तिको शारीरिक, मानसिक, इन्द्रिय र बौद्धिक कार्यगत विचलन र ऊ बाँचेको वातावरणसम्ममा रहेको अवरोधसँगको अन्तर्क्रियाले उसलाई सहभागिताबाट वञ्चित हुनुपर्ने अवस्था सृजना हुन्छ भने त्यस्तो अवस्थालाई अपाङ्गता भनिन्छ र त्यस्तो अवस्थामा बाँचेको व्यक्तिलाई चाहिँ अपाङ्गता भएका व्यक्ति भनेर भनिन्छ।
3: गर्भवतीले जथाभावी औषधि सेवन गर्नाले, गर्भपतन गर्नाले आमालाई कुपोषण भएमा, विषयुक्त पदार्थ सेवन, लामो व्यथा लागेर जन्मन कठिन भएमा, जबरजस्ती प्रसुति गराउँदा, शिशुमा आघात पुग्दा, विभिन्न दुर्घटना लगायतका कारणले अपाङ्गता हुने गर्दछ।
5: अपाङ्गतालाई शारीरिक, दृष्टि सम्बन्धी, सुनाइ सम्बन्धी, श्रवण दृष्टिविहीन, स्वर र बोलाइ सम्बन्धी, मानसिक वा मनोसामाजिक, बौद्धिक, अनुवंशीय रक्तस्राव सम्बन्धी, अटिजम सम्बन्धी र बहुअपाङ्गता गरी 10 भागमा वर्गीकरण गरिएको छ।
3: अपाङ्गताबाट बच्न नियमित गर्भजात, बालबालिकालाई पूर्ण खोप, पौष्टिक आहारा, गर्भवतीले डाक्टरको प्रिस्क्राइब बिना औषधि सेवन साथै धुम्रपान मद्यपान गर्नु हुँदैन, हरेक हुन सक्ने सम्भावित दुर्घटनाबाट बच्ने र बचाउने स्वास्थ्य संस्थामै प्रसुति गराउनु पर्दछ, यदि अपाङ्गता भइहाले समयमै पहिचान गरी उपचार गर्नुपर्दछ।
5: अपाङ्गता हुनु जीवनै सकिनु होइन, अवसर पाउन सके उनले परिवार, समाज र राष्ट्रका लागि महत्वपूर्ण योगदान गर्न सक्छ।
3: मानव विकास तथा सामुदायिक सेवा, आफ्नो एफएमको जनहितमा जारी सन्देश।
19: Du hörst Afno FM auf 104,8 MHz.
20: तिमलाई एक पल खुसी दिएर म तिमीलाई जिन्दगीभर रुवाउन चाहन्छु।
21: पहिले मेरो कुरा त सुन।

0: हेर्नुहोस्, तपाईँको दुइटै किडनी फेल भइसकेको छ। समयमा उपचार भएन भने जे पनि हुन सक्छ।
1: तिमीलाई एक पल खुसी थियो, म तिमीलाई जिन्दगीभर रुवाउन चाहन्न।

0: केटी संस्कारी छ भनेर मैले तेरो बिहे पनि फिक्स गर्ने, यत्रो बेर हामी कुरिसक्यौ, आई त त्यो आखिर हाम्रो विश्वास तोडेर गए होइन, हिँड जाउँ, हिँड भनेको
1: मलाई यही छोड्दिनु एक्लै
0: जेसुकै गर।

आँखाले देखेको कुरा त असत्य हुन्छ, मैले त देख्दै नदेखेको कुरालाई सत्य ठानेर अन्जानमै तिमीलाई गलत सोचेछु। अब त चाहेर पनि तिमीसँग माफी माग्न सक्दैन।

0: 104 تا زمان احمد دار.
1: के तपाईँ स्वास्थ्य उपचार गराउने ठाउँको खोजीमा हुनुहुन्छ?
2: यदि त्यसो हो भने हामीलाई सम्झनुहोस्।
1: रुम्जाटार पोलिक्लिनिक एन्ड डायलोसिस सेन्टर प्राली।
3: हाम्रा सेवाहरू दैनिक बिरामी जाँच सेवा,
4: मुटु मृगौला र कलेजो सम्बन्धी विशेष ल्याब सेवा,
2: एक्सरे सेवा,
3: 24 घण्टा इमर्जेन्सी सेवा,
4: एमसीएच सेवा, परिवार नियोजन सेवा
2: एवं पशु तथा पन्छीको औषधि समेत पाइन्छ।
3: साथै 50-70 जनाको एकै पटक तालिम प्रदान गर्न सकिने तालिम हलको व्यवस्था सँगै खाना तथा बासको व्यवस्था तथा गाडी रिजर्भको व्यवस्था गरिएको छ।
4: सम्पर्क पद्मा मेडिकल हल, सिद्धिचरण नगरपालिका 4, रुम्जाटार, ओखलढुङ्गा। फोन नम्बर 0537541124।

0: सोलुखुम्बु जिल्लाको सोलो दुधकुण्ड नगरपालिका 11 तिङला घुन्साघर भई हाल काठमाडौँमा बसोबास गर्दै आउनुभएका यस गुठीका साधारण सदस्य दीपक कुमार बस्नेत, गोपालका बुबा मानबहादुर बस्नेतको 83 वर्षको उमेरमा उपचारको क्रममा छाउनी हस्पिटलमा असामयिक निधन भएको हुँदा उहाँको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति ईश्वरले प्रदान गरून् भनी जनसेवा गुठी परिवार हार्दिक समवेदना प्रकट गर्दछौ।
1: अध्यक्ष सानो बाबु खड्का, उपाध्यक्ष प्रमिला राज भण्डारी श्रेष्ठ, सचिव ज्ञान बहादुर खत्री, को सदस्य बालकुमार श्रेष्ठ तथा जनसेवा गुठी परिवार सिद्धिचरण नगरपालिका 11 रमाइलो डाँडा ओखलढुङ्गा।
2: तपाईँलाई घरको लागि एल्मुनियमको झ्याल ढोका चाहिएको छ भने सम्पर्क गर्नुहोस् होम्स एल्मुनियम एन्ड डेकोरलाई।
3: आउनुहोस्, यहाँ घरका लागि चाहिने एल्मुनियम ढोका, झ्याल, पल सिलिङ, कार्पेट, पर्दा, सिसा साथै एल्मुनियम सम्बन्धी सम्पूर्ण काम गरिन्छ। प्रोप्राइटर चुरालाल श्रेष्ठ,
2: सम्पर्क नम्बर 98625157 र 0335203690।
3: होम्स एल्मुनियम एन्ड डेकोर, सिद्धिचरण नगरपालिका 11 मिलन चौक ओखलढुङ्गा।
4: माया, तिम्रो बगैँचा त कस्तो राम्रो भएछ, कसरी यति सुन्दर बनायो है। मेरो पनि कार्यालय सँगै आफ्नै घर पनि निर्माण सम्पन्न हुन लाग्यो। यस्तै सुन्दर बगैँचाले सजाउने अनि मेरो पुर्ख्यौली बाजु जमिनमा फलफुलको बिरुवा रोप्ने सोच्दैछु। कहाँ पाइन्छ होला यो सबै सुविधा?
5: ल, तिमीलाई थाहा छैन, यो सबै काम त ओखलढुङ्गाकै पहिलो इन्दिरा नर्सरी तथा कृषि फर्मले गरिदिइहाल्छ नि। त्यहाँ सजावटका लागि फुलहरू, मनी प्लान्ट, धुपी, कटहर, लिची, हरुबरु लगायतका सबै किसिमका बिरुवाहरू सुपथ मूल्यमा पाइन्छ।
4: ए लौ, कस्तो राम्रो सेवा दिने रहेछ। कसरी काठमाडौँबाट फुलहरू ल्याउने होला भनेर चिन्तित थिए। ल, मलाई सम्पर्क नम्बर देऊ त, म नि बुझिहाल्न पर्यो।
5: 9846663325 र 9919906026 सिधै इन्दिरा खतिवडालाई सम्पर्क गर्न सकिन्छ।
4: इन्दिरा नर्सरी तथा कृषि फार्म, सिद्धिचरण नगरपालिका 4 रुम्जटार र सिद्धिचरण नगरपालिका 11 रमाइलो डाँडा ओखलढुङ्गा।
6: वर्षायाम सुरु भएसँगै पानीका मुहानहरू दूषित हुने जोखिम बढ्छ। दूषित पानीले झाडा पोखला, हैजा, टाइफाइड लगायतका रोग निम्त्याउन सक्छ।
7: त्यसैले पिउने पानीलाई कम्तीमा 3 मिनट उमालेर, फिल्टर गरेर वा क्लोरिन प्रयोग गरी शुद्ध बनाएर मात्र प्रयोग गरौ।
8: पानीको मुहान वरपर फोहोर नगर्ने, पशु चौपाया प्रवेश गर्न नदिने र नियमित सरसफाई गर्ने पानी बसालौ।
7: स्वच्छ मुहान, शुद्ध पानी र स्वस्थ परिवारका लागि सबैको सहभागिता आवश्यक छ।
6: खानेपानी तथा सरसफाई डिभिजन कार्यालय ओखलढुङ्गा।
9: मानसिक स्वास्थ्य बिना स्वास्थ्य जीवन सम्भव छैन। आफ्नो र परिवारका सदस्यहरूको मानसिक स्वास्थ्यको सधैँ ख्याल गरौ। मनमा अत्याधिक डर, चिन्ता, तनाव बढ्ने जस्ता लक्षणहरू दैनिक जीवनमा देखिए र फरक महसुस भए नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरौ। मानसिक स्वास्थ्य तथा मनोसामाजिक समस्या भएका व्यक्तिहरूले अन्य व्यक्ति सरह मर्यादापूर्ण जीवन बाँच्न अधिकार प्रयोग गर्ने वातावरण बनाउनका लागि सहकार्य गरौ।
10: समुदायको हितको लागि आफ्नै फिल्म ओखलढुङ्गाद्वारा जनहितमा जारी सन्देश।
11: बलात्कार, कुटपिट, गाली गलोज, मानसिक यातना या कुनै पनि किसिमका लैङ्गिकताका आधारमा भएका हिंसाहरूलाई लैङ्गिक हिंसा भनिन्छ। यस्ता कुनै पनि किसिमका घटनाहरू महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा पुरुषलाई भएमा त्यस्ता प्रभावितलाई जिल्ला अस्पताल ओखलढुङ्गाको ओसिएमसीमा निशुल्क रूपमा गोपनीयताका साथ स्वास्थ्य र कानुनी सेवा प्रदान गरिन्छ।
8: थप जानकारीको लागि ओसिएमसीको फोन नम्बर 9952082488 मा सम्पर्क गर्न सक्नुहुनेछ।
12: Du hörst Afno FM auf 104,8 MHz.

0: ए एन्जिला, तिमीले त कस्तो राम्रो राम्रो डिजाइनको गहना फेरिरहेको हौ। होइन, कुन पसलबाट किन्छौ?
1: दयाल सुनसादी उद्योगबाट ल्याउँछु नि। त्यहाँ त जस्तो सुकै डिजाइनमा पनि गरगहना किनबेच गरिन्छ नि।
0: ए हो र, त्यसो त म पनि अब दयाल सुनसादी उद्योगमै जान्छु। एउटा सानो डिजाइनमा सिक्री, औठी, अनि आमाको लागि पुरानो डिजाइनमा मालबाडी, दिदीको लागि मङ्गलसूत्र पनि बनाउनु छ। लौ म त लागे है दयाल सुनसादी उद्योगतिर।
2: हाम्रा सेवाहरू
0: अर्डर अनुसार नयाँ तथा पुराना डिजाइनका सुनचादीका गरगहना बनाइन्छ।
2: पुरानोसँग नयाँ सट्टापट्टा गरिन्छ।
0: बिना रसायन गहना बनाइन्छ।
2: बनाइराखेकै रेडिमेड गरगहना पनि पाइन्छ।
0: प्रोप्राइटर भेष बहादुर दयाल, बेलकुमारी दयाल। मोबाइल नम्बर 9842939306, 9842939306 र 9842808584। दयाल सुनचादी उद्योग, सिद्धिचरण नगरपालिका 12, हुलाक टोल, ओखलढुङ्गा।
3: आयो आयो आयो, तिजको विशेष अफर आयो।
4: हिन्दू नेपाली नारीहरूको पर्व हरितालिका तिज 2083 शुभ अवसरमा हेमदयाल सुनचादी गहना पसलमा सुन तथा चाँदीका गहना खरिद गर्दा विशेष छुटको व्यवस्था गरिएको छ।
5: यस विशेष अवसरमा आफूलाई मनपर्ने आकर्षक डिजाइनका गरगहना खरिद गर्नुहोस् र विशेष छुटको भरपूर फाइदा उठाउनुहोस्।
4: हेमदयाल सुनचाँदी गहना पसल, सिद्धिचरण नगरपालिका 11, भीमसेन मन्दिर स्याउ, रमाइलो डाँडा, ओखलढुङ्गा।
5: सम्पर्क नम्बर 9842808946 र 9861772745।
4: साथै सम्पूर्ण हिन्दू नेपाली आमा दिदी बहिनीहरूमा हरितालिका तिज 2083 को हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।

0: हन जेठी, आज भोलि त किन झोक्राइ बस्छस्? झ्यान पनि सुकेर पातलै भइसकेछ।
1: हेर्नु न दिदी, तल्लो पेट बेसकना दुख्छ, महिनावारी पनि गडबडी छ, रगत धेरै बग्छ। राम्रो डाक्टर देखाउन काठमाडौँ जाउँ भनेको, खर्चको जोहै गर्न सकिएको छैन।
0: ल, समस्या त अलि गम्भीर नै रहेछ, तर यतिको लागि किन काठमाडौँ नै जाने? हाम्रै फुलुङ्गा सामुदायिक अस्पताल मिसनमा स्त्री रोग लगायतका अन्य विशेषज्ञ डाक्टरद्वारा अत्याधुनिक उपकरणबाट उपचार गरिन्छ नि।
1: ए हो र, मलाई त थाहै थिएन। त्यसो भए भोलि नै जचाउनु जानु पर्ला।
0: अस्पतालमा उपलब्ध सेवाहरू:
1: आकस्मिक र प्रसूति सेवा 24 घण्टा,
0: बहिरङ्ग सेवा आइतबार र बुधबार बाहेक अन्य दिनहरूमा बिहान 9 बजेदेखि बेलुकी 5 बजेसम्म,
1: नाम दर्ता बिहान 8:30 बजेदेखि बेलुका 4 बजेसम्म,
0: निशुल्क पोषण पुनर्स्थापना केन्द्र, प्रसूति प्रतीक्षालय सेवा,
1: क्षयरोग केन्द्र,
0: डिजिटल एक्सरे सेवा,
1: भिडियो एक्सरे सेवा,
0: ईसीजी सेवा,
1: इन्डोस्कोपी सेवा,
0: इको सेवा,
1: प्रयोगशाला सेवा,
0: गरिब तथा असहायहरूका लागि निशुल्क सेवा,
1: परामर्श सेवा,
0: प्रेषण सेवा,
1: क्षयरोग परीक्षण सेवा,
0: कल्चर परीक्षण,
1: रक्तदान लिने र दिने केन्द्र,
0: खोप सेवा,
1: दन्त चिकित्सा सेवा,
0: प्रसूति सेवा,
1: स्त्री रोग सेवा,
0: अर्थोपेडिक सेवाहरू,
1: सामान्य शल्य चिकित्सा सेवाहरू,
0: एपेन्डिक्टोमी, हर्निया, हाइड्रोसिल, ल्याप्रोटोमी, हिस्ट्रेक्टोमी, पित्तथैलीका ढुङ्गा निकाल्ने लगायतका सेवाहरू,
1: फिजियोथेरापी,
0: चिनी रोग क्लिनिक हरेक शुक्रबार,
1: दम रोगीको क्लिनिक हरेक मंगलबार,
0: कपाल झर्ने समस्याको लागि पीआरपी सेवा।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 0375201076 र 0375205335 सम्पर्क गर्न सक्नुहुनेछ।
0: ओखलढुङ्गा सामुदायिक अस्पताल, सिद्धिचरण नगरपालिका 11, ओखलढुङ्गा।
2: दाई, अब उठ्नु पर्छ अनि उठाउनु पर्छ, अब बन्नु पर्छ र बनाउनै पर्छ।
3: हो, तर उठ्नका लागि सहारा चाहिन्छ, उठाउनका लागि बल, बन्नका लागि ज्ञान चाहिन्छ त बनाउनका लागि बुद्धि।
2: अनि यी सबै कहाँ पाउने त दाई?
3: यी सबैको उत्तर पाउनका लागि एउटै स्रोत छ, त्यो हो कार्यक्रम मुक्तिको मार्ग।
2: कार्यक्रम मुक्तिको मार्ग?
3: हो, कार्यक्रम मुक्तिको मार्ग, जहाँ छ जीवनका सबै प्रश्नहरूको उत्तर। तपाईँ हाम्रो आफ्नै रेडियो, आफ्नो एफएममा हरेक दिन सोमबारदेखि शुक्रबारसम्म बिहान 5:30 देखि 6 बजेसम्म सुन्न नभुल्नु होला है।
4: मुक्तिको मार्ग, जहाँ छ जीवनको उत्तर।
5: तिमलाई भेट्नुभन्दा अगाडि एउटा कुरा देखाउँछु।
6: के?
5: कार एक्सिडेन्टमा 2 वर्ष अगाडि यही एउटा कुरा भन्न बाँकी थियो, तिमीले फेरि भेट्ने कुरा गर्यौ, त्यसैले भोलि भेट्छौ नि मलाई?
6: श्योर, बरु तिमी भन न कहाँ भेट्ने।
7: ओए, हेरेर हिँड्न सक्दैनस्? छोयो यहाँ, यो को हो थाहा छ?
8: को हो यो?
7: दलित हो, दलित। यसले छोएको पानी पनि चल्दैन, यसले छोएको लुगा चल्छ, पैसा चल्छ, तर यसलाई छुनु हुँदैन। जाउँ।
5: त्यसो भए तिमी र म दुवै अपाङ्ग, म शारीरिक अपाङ्ग अनि तिमी सामाजिक। मलाई भाग्यले अपाङ्ग बनायो अनि तिमीलाई समाजले। के तिमी मलाई साँच्चीकै माया गर्छौ?
6: धेरै गर्छु।
5: अनि त्यसो भए किन हामी स्याड? It makes no sense.
6: हामी बीच सिर्फ माया मात्रै छ, सायद हामीलाई चाहिने त्यति नै हो नि, होइन र?
5: हो।
0: अपाङ्गता र जातीय विभेद सामाजिक अपराध हो, यो दण्डनीय छ। समुदायको हितको लागि आफ्नो एफएम ओखलढुङ्गा।
9: आप्रवासी स्रोत केन्द्र सिद्धिचरण नगरपालिकाको अनुरोध।
10: आप्रवासनमा चुनौती र अवसर दुवै छन्। आप्रवासनलाई हामी व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन सक्छौँ।
11: पर्याप्त सूचना र चाहिने सिप सिकेर विदेश जाँदा विदेशमा दुःख पाइँदैन। काम के हो, तलब कति हुन्छ, सिप कस्तो चाहिन्छ, विदेश जानुभन्दा पहिला सोधखोज गरौँ र श्रम स्वीकृति लिएर मात्रै विदेश जाउँ। श्रम स्वीकृति लिएर जाँदा सुरक्षित भइन्छ र समस्यामा परेर फर्किनु परेमा न्याय पाउन पनि सहज हुन्छ।
10: अनि तपाईँलाई थाहा छ

0: खाने व्यक्तिहरूलाई सरल छिटो सहज सेवा प्रवाह गर्ने उद्देश्यले सिद्धिचरण नगरपालिकामा समस्वीकृति सेवा सञ्चालन भइरहेको बेहोरा सहर्ष जानकारी गराइन्छ।
1: अन्य थप जानकारीको लागि सम्पर्क नम्बर 9849912808 9849912808।
0: सिद्धिचरण नगरपालिकाको कार्यालय ओखलढुङ्गा।
2: व्यक्ति स्वयं अपाङ्ग हुँदैन, व्यक्ति यस्तो वातावरणमा बाँचिरहेको हुन्छ त्यो वातावरणलाई चाहिँ अपाङ्गता भनिन्छ। त्यो वातावरण कस्तो हो त भन्दाखेरि व्यक्तिको शारीरिक मानसिक इन्द्रिय र बौद्धिक कार्यगत विचलन र ऊ बाँचेको वातावरणसम्ममा रहेको अवरोधसँगको अन्तर्क्रियाले उसलाई सहभागिताबाट वञ्चित हुनुपर्ने अवस्था सृजना हुन्छ भने त्यस्तो अवस्थालाई अपाङ्गता भनिन्छ र त्यस्तो अवस्थामा बाँचेको व्यक्तिलाई चाहिँ अपाङ्गता भएका व्यक्ति भनेर भनिन्छ।
3: गर्भवतीले जथाभावी औषधि सेवन गर्नाले, गर्भपतन गर्नाले आमालाई कुपोषण भएमा विषयुक्त पदार्थ सेवन, लामो व्यथा लागेर जन्मन कठिन भएमा जबरजस्ती प्रसूति गराउँदा, शिशुमा आघात पुग्दा, विभिन्न दुर्घटना लगायतका कारणले अपाङ्गता हुने गर्दछ।
4: अपाङ्गतालाई शारीरिक, दृष्टि सम्बन्धी, सुनाइ सम्बन्धी, श्रवण दृष्टिविहीन, स्वर र बोलाइ सम्बन्धी, मानसिक वा मनोसामाजिक, बौद्धिक, अनुवंशीय रक्तस्राव सम्बन्धी, अटिजम सम्बन्धी र बहुअपाङ्गता गरी 10 भागमा वर्गीकरण गरिएको छ।
3: अपाङ्गताबाट बच्न नियमित गर्भजात, बालबालिकालाई पूर्ण खोप, पौष्टिक आहारा, गर्भवतीले डाक्टरको प्रिस्क्राइब बिना औषधि सेवन साथै धुम्रपान मद्यपान गर्नु हुँदैन। हरेक हुन सक्ने सम्भावित दुर्घटनाबाट बच्ने र बचाउने स्वास्थ्य संस्थामै प्रसूति गराउनु पर्दछ। यदि अपाङ्गता भइहाले समयमै पहिचान गरी उपचार गर्नुपर्दछ।
4: अपाङ्गता हुनु जीवनै सकिनु होइन, अवसर पाउन सके उनले परिवार, समाज र राष्ट्रका लागि महत्वपूर्ण योगदान गर्न सक्छ।
3: मानव विकास तथा सामुदायिक सेवा, आफ्नो एफएमको जनहितमा जारी सन्देश।
5: भूकम्प जहिले र जति बेला पनि आउन सक्छ,
6: त्यसैले भूकम्पको समयमा लिएर हिँड्ने झटपट झोला तयारी अवस्थामा राख्नु पर्छ। झोलामा टर्च लाइट, रेडियो, एक दिनका लागि पुग्ने चिउरा तथा तयारी सुक्खा खाना, खाने पानीको बोतल, जरुरी औषधिहरू र आफ्नो कागजातको फोटोकपीहरू राख्न सकिन्छ।
5: भूकम्प गएपछिको समयमा टेलिफोन सञ्जाल व्यस्त रहने भएकोले सकभर मोबाइलबाट टेक्स्ट सन्देशहरू आदान प्रदान गर्नु पर्दछ।
6: चर्किएका तथा भत्किएका घर एवं अन्य संरचना भित्र नबस्ने, किनभने भूकम्पका पराकम्पले यस्ता संरचनाहरू भत्काएर जनधनको थप क्षति हुन सक्छ।
5: भूकम्पको समयमा खस्ने वस्तुहरू फर्निचर, फोटो फ्रेम, सजावटका वस्तु, पुस्तक र्याक, ग्यास सिलिन्डर जस्ता सामग्रीहरू ठिकसँग राख्नु पर्दछ।
6: भूकम्प आएको बेला सुरक्षित रहन घुँडा टेकेर गुडुल किने, यदि ओत लाग्ने ठाउँ छैन भने आफ्नो टाउको घाटीलाई सुरक्षित राख्नु पर्छ।
5: जब भूकम्प रोकिन्छ, आग लागि पहिरो, ढुङ्गाहरू खस्नु, बाढी जस्ता जोखिमहरू हुने भएकोले जोखिम कम गर्नका लागि सावधानी अपनाउनु पर्दछ।
6: भूकम्प आएको बेला चिच्याउनु हुँदैन, शान्त रहनु पर्छ।
5: प्राकृतिक रूपमा भूकम्प जाँदा आफैमा दन्जनको क्षति हुँदैन, तर कमजोर संरचना र सचेतनाको अभाव जस्ता असुरक्षित प्रचलनहरूका कारण जनधनको क्षति हुने भएकोले सचेत रहनु पर्दछ।
6: यदि भूकम्प आयो र सहयोग चाहिएमा ओखलढुङ्गाको निम्न फोन नम्बरहरूमा सम्पर्क गर्न सकिनेछ।
5: नेपाल रेडक्रस सोसाइटीको फोन नम्बर 0375201178,
6: जिल्ला प्रशासन कार्यालय 0375201133,
5: जिल्ला प्रहरी कार्यालयको नम्बर 9852988090050।
6: समुदायको हितको लागि आफ्नो एफएम परिवार ओखलढुङ्गा।
7: तपाईँ सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो, सामुदायिक आवाज 104.8 मेगाहर्ट्ज।

0: опусти. Не люблі.
1: Намаскар. Ма, калагар нарат хатиоля. अहिले तपाईँ सुन्दै हुनुहुन्छ ओखलढुङ्गा जिल्लाको पहिलो सामुदायिक रेडियो आफ्नो एफएम 104.8 MHz।
2: दिदी, आज त मेरो घरमा पाहुना आउँदैछन्, ताजा र राम्रो मासु कहाँ पाइन्छ होला?
3: अरे, त्यसको किन चिन्ता गर्नुहुन्छ? हाम्रै ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका 11 रमाइलो डाँडामा रहेको सरोज फ्रेस हाउस एन्ड सप्लायर्स जानुहोस् न।
2: ए, अनि त्यहाँ मासु चाहिँ के के को पाइदो रहेछ?
3: त्यहाँ त सधैँ ताजा राँगा र सुँगुरको मासु पाइन्छ नि, साथै राँगा, भैँसी, सुँगुर खरिद वा बिक्री पनि गरिन्छ।
2: ओहो, यो त एकदमै सजिलो रहेछ। बरु सम्पर्क नम्बर पनि भनिदिइहाल्नुहोस् न।
3: सम्पर्क नम्बर प्रोप्राइटर सरोज कुखरे 98-62-81-252, अरुणा 98-62-49-46-39।
2: सरोज फ्रेस हाउस एन्ड सप्लायर्स, सिद्धिचरण नगरपालिका 11 रमाइलो डाँडा ओखलढुङ्गा।
3: ताजा मासु सुपथ मूल्य र भरपर्दो सेवा, एकपटक सेवा लिनुहोस्, फेरि फेरि सम्झिनु हुनेछ।
4: बिस वर्ष भइसकेछ झन्डै मैले आफैलाई गुमाएको। डिप्रेसनको कारण म आत्महत्यासम्म पुग्न लागेको थिएँ। धन्न मसँग मलाई बुझ्ने साथी थियो। मैले सबै आफ्नो समस्या उसलाई सुनाए। समयमै परामर्श उपचार भयो र म आज यहाँ छु। अहिले थाहा पाएँ आत्महत्या गर्नु महापाप रहेछ र जीवन ईश्वरको सबैभन्दा सुन्दर अनि अमूल्य उपहार। आजभोलि आत्महत्याको घटनाहरू सुन्दा झस्कन्छु र लाग्छ उनीहरूले पनि मैले जस्तै उपचार पाएको भए जीवन गुमाउने थिएनन् होला। म बाँचेर पो संसार देख्न अनि समाजलाई योगदान दिन पाएकोमा खुसी छु। आत्महत्याको मुख्य कारण मानसिक स्वास्थ्य समस्या हो। यस्ता मानिसहरूको विशेष ख्याल गरौं र आत्महत्या गर्नबाट बचाऊ। समुदायको हितको लागि आफ्नो फेम ओखलढुङ्गा।
5: वर्षायाम शुरू भएसँगै पानीका मुहानहरू दूषित हुने जोखिम बढ्छ। दूषित पानीले झाडा पोखला, हैजा, टाइफाइड लगायतका रोग निम्त्याउन सक्छ।
6: त्यसैले पिउने पानीलाई कम्तीमा 3 मिनट उमालेर, फिल्टर गरेर वा क्लोरिन प्रयोग गरी शुद्ध बनाएर मात्र प्रयोग गरौं।
2: पानीको मुहान वरपर फोहोर नगर्ने, पशु चौपाया प्रवेश गर्न नदिने र नियमित सरसफाई गर्ने पानी बसालौ।
6: स्वच्छ मुहान, शुद्ध पानी र स्वस्थ परिवारका लागि सबैको सहभागिता आवश्यक छ।
5: खानेपानी तथा सरसफाई डिभिजन कार्यालय ओखलढुङ्गा।
7: मानसिक स्वास्थ्य बिना स्वास्थ्य जीवन सम्भव छैन। आफ्नो र परिवारका सदस्यहरूको मानसिक स्वास्थ्यको सधैँ ख्याल गरौ। मनमा अत्याधिक डर, चिन्ता, तनाव बढ्ने जस्ता लक्षणहरू दैनिक जीवनमा देखिए र फरक महसुस भए नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरौ। मानसिक स्वास्थ्य तथा मनोसामाजिक समस्या भएका व्यक्तिहरूले अन्य व्यक्ति सरह मर्यादापूर्ण जीवन बाँच्न अधिकार प्रयोग गर्ने वातावरण बनाउनका लागि सहकार्य गरौ।
8: समुदायको हितको लागि आफ्नो एफएम ओखलढुङ्गाद्वारा जनहितमा जारी सन्देश।
9: बलात्कार, कुटपिट, गाली गलोज, मानसिक यातना या कुनै पनि किसिमका लैङ्गिकताका आधारमा भएका हिंसाहरूलाई लैङ्गिक हिंसा भनिन्छ। यस्ता कुनै पनि किसिमका घटनाहरू महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा पुरुषलाई भएमा त्यस्ता प्रभावितलाई जिल्ला अस्पताल ओखलढुङ्गाको ओसिएमसीमा निशुल्क रूपमा गोपनीयताका साथ स्वास्थ्य र कानुनी सेवा प्रदान गरिन्छ।
2: थप जानकारीको लागि ओसिएमसीको फोन नम्बर 9852-08-2488 सम्पर्क गर्न सक्नुहुनेछ।
10: के तपाईँ स्वास्थ्य उपचार गराउने ठाउँको खोजीमा हुनुहुन्छ?
11: यदि त्यसो हो भने हामीलाई सम्झनुहोस्।
10: रुम्जाटार पोलिक्लिनिक एन्ड डायलोसिस सेन्टर प्राली।
12: हाम्रा सेवाहरू दैनिक बिरामी जाँच सेवा,
13: मुटु मृगौला र कलेजो सम्बन्धी विशेष ल्याब सेवा,
14: एक्सरे सेवा,
12: चौबिसै घण्टा इमर्जेन्सी सेवा,
13: एमसीएच सेवा, परिवार नियोजन सेवा
14: एवं पशु तथा पन्छीको औषधि समेत पाइन्छ।
12: साथै 50-70 जनाको एकै पटक तालिम प्रदान गर्न सकिने तालिम हलको व्यवस्था सँगै खाना तथा बासको व्यवस्था तथा गाडी रिजर्भको व्यवस्था गरिएको छ।
13: सम्पर्क पद्मा मेडिकल हल, सिद्धिचरण नगरपालिका 4, रुम्जाटार, ओखलढुङ्गा। फोन नम्बर 0537541624।

0: सोलुखुम्बु जिल्लाको सोलो दुधकुण्ड नगरपालिका 11 तिङला घुन्साघर भई हाल काठमाडौँमा बसोबास गर्दै आउनुभएका यस गुठीका साधारण सदस्य दीपक कुमार बस्नेत गोपालका बुबा मानबहादुर बस्नेतको 83 वर्षको उमेरमा उपचारको क्रममा छाउनी हस्पिटलमा असामयिक निधन भएको हुँदा उहाँको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति ईश्वरले प्रदान गरून् भनी जनसेवा गुठी परिवार हार्दिक समवेदना प्रकट गर्दछौ।
1: अध्यक्ष सानो बाबु खड्का, उपाध्यक्ष प्रमिला राज भण्डारी श्रेष्ठ, सचिव ज्ञान बहादुर खत्री, को सदस्य बालकुमार श्रेष्ठ तथा जनसेवा गुठी परिवार सिद्धिचरण नगरपालिका 11 रमाइलो डाँडा ओखलढुङ्गा।
2: हितको लागि आफ्नो एफएम 104 थोप्ला आफ्नो घर अब तपाईँकै साथमा।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो सामुदायिक आवाज 104.8 मेगाहर्ट्ज।
1: वर्षायाम शुरू भएसँगै पानीका मुहानहरू दूषित हुने जोखिम बढ्छ। दूषित पानीले झाडा पोखला, हैजा, टाइफाइड लगायतका रोग निम्त्याउन सक्छ।
2: त्यसैले पिउने पानीलाई कम्तीमा 3 मिनट उमालेर फिल्टर गरेर वा क्लोरिन प्रयोग गरी शुद्ध बनाएर मात्र प्रयोग गरौं।
3: पानीको मुहान वरपर फोहोर नगर्ने, पशु चौपाया प्रवेश गर्न नदिने र नियमित सरसफाई गर्ने पानी बसालौं।
2: स्वच्छ मुहान, शुद्ध पानी र स्वस्थ परिवारका लागि सबैको सहभागिता आवश्यक छ।
1: खानेपानी तथा सरसफाई डिभिजन कार्यालय ओखलढुङ्गा।
4: मानसिक स्वास्थ्य बिना स्वस्थ जीवन सम्भव छैन। आफ्नो र परिवारका सदस्यहरूको मानसिक स्वास्थ्यको सधैँ ख्याल गरौ। मनमा अत्याधिक डर, चिन्ता, तनाव बढ्ने जस्ता लक्षणहरू दैनिक जीवनमा देखिए र फरक महसुस भए नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरौ। मानसिक स्वास्थ्य तथा मनोसामाजिक समस्या भएका व्यक्तिहरूले अन्य व्यक्ति सरह मर्यादापूर्ण जीवन बाँच्न अधिकार प्रयोग गर्ने वातावरण बनाउनका लागि सहकार्य गरौ।
5: समुदायको हितको लागि आफ्नो एफएम ओखलढुङ्गाद्वारा जनहितमा जारी सन्देश।
6: आयो आयो आयो, तिजको विशेष अफर आयो।
7: हिन्दू नेपाली नारीहरूको पर्व हरितालिका तिज 2083 शुभ अवसरमा हेमदयाल सुनचारी गहना पसलमा सुन तथा चाँदीका गहना खरिद गर्दा विशेष छुटको व्यवस्था गरिएको छ।
8: यस विशेष अवसरमा आफूलाई मनपर्ने आकर्षक डिजाइनका गरगहना खरिद गर्नुहोस् र विशेष छुटको भरपूर फाइदा उठाउनुहोस्।
7: हेमदयाल सुनचाँदी गहना पसल सिद्धिचरण नगरपालिका 11 भीमसेन मन्दिर सेउ रमाइलो डाँडा ओखलढुङ्गा।
8: सम्पर्क नम्बर 9842-80-39-06 र 9861-77-72-45।
7: साथै सम्पूर्ण हिन्दू नेपाली आमा दिदी बहिनीहरूमा हरितालिका तिज 2083 को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

0: तपाईँलाई घरको लागि एल्मुनियमको झ्याल ढोका चाहिएको छ भने सम्पर्क गर्नुहोस् होम्स एल्मुनियम एन्ड डेकोरलाई।
1: आउनुहोस्, यहाँ घरका लागि चाहिने एल्मुनियम ढोका, झ्याल, पल सिलिङ, कार्पेट, पर्दा, सिसा साथै एल्मुनियम सम्बन्धी सम्पूर्ण काम गरिन्छ। प्रोप्राइटर चुरालाल श्रेष्ठ।
0: सम्पर्क नम्बर 98625157 र 0375203690।
1: होम्स एल्मुनियम एन्ड डेकोर, सिद्धिचरण नगरपालिका 11 मिलन चौक, ओखलढुङ्गा।
2: माया, तिम्रो बगैँचा त कस्तो राम्रो भएछ, कसरी यति सुन्दर बनायो है। मेरो पनि कार्यालय सँगै आफ्नै घर पनि निर्माण सम्पन्न हुन लाग्यो। यस्तै सुन्दर बगैँचाले सजाउने अनि मेरो पुर्ख्यौली बाजु जमिनमा फलफुलको बिरुवा रोप्ने सोच्दैछु। कहाँ पाइन्छ होला यो सबै सुविधा?
3: ल, तिमीलाई थाहा छैन, यो सबै काम त ओखलढुङ्गाकै पहिलो इन्दिरा नर्सरी तथा कृषि फर्मले गरिदिइहाल्छ नि। त्यहाँ सजावटका लागि फुलहरू, मनी प्लान्ट, धुपी, कटहर, लिची, हरुबरु लगायतका सबै किसिमका बिरुवाहरू सुपथ मूल्यमा पाइन्छ।
2: ए लौ, कस्तो राम्रो सेवा दिने रहेछ। कसरी काठमाडौँबाट फुलहरू ल्याउने होला भनेर चिन्तित थिए। ल, मलाई सम्पर्क नम्बर देऊ त, म नि बुझिहाल्न पर्यो।
3: 9846663325 र 9919596 मा सिधै इन्दिरा खतिवडालाई सम्पर्क गर्न सकिन्छ।
2: इन्दिरा नर्सरी तथा कृषि फार्म, सिद्धिचरण नगरपालिका 4 रुम्जटार र सिद्धिचरण नगरपालिका 11 रमाइलो डाँडा, ओखलढुङ्गा।
4: बलात्कार, कुटपिट, गाली गलोज, मानसिक यातना या कुनै पनि किसिमका लैङ्गिकताका आधारमा भएका हिंसाहरूलाई लैङ्गिक हिंसा भनिन्छ। यस्ता कुनै पनि किसिमका घटनाहरू महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा पुरुषलाई भएमा त्यस्ता प्रभावितलाई जिल्ला अस्पताल ओखलढुङ्गाको ओसिएमसीमा निशुल्क रूपमा गोपनीयताका साथ स्वास्थ्य र कानुनी सेवा प्रदान गरिन्छ।
3: थप जानकारीको लागि ओसिएमसीको फोन नम्बर 9952082488 मा सम्पर्क गर्न सक्नुहुनेछ।
5: आप्रवासी स्रोत केन्द्र सिद्धिचरण नगरपालिकाको अनुरोध।
6: आप्रवासनमा चुनौती र अवसर दुवै छन्। आप्रवासनलाई हामी व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन सक्छौँ।
7: पर्याप्त सूचना र चाहिने सिप सिकेर विदेश जाँदा विदेशमा दुःख पाइँदैन। काम के हो, तलब कति हुन्छ, सिप कस्तो चाहिन्छ, विदेश जानुभन्दा पहिला सोधखोज गरौँ र श्रम स्वीकृति लिएर मात्रै विदेश जाउँ। श्रम स्वीकृति लिएर जाँदा सुरक्षित भइन्छ र समस्यामा परेर फर्किनु परेमा न्याय पाउन पनि सहज हुन्छ।
6: अनि तपाईँलाई थाहा छ, स्थानीय सरकारले वैदेशिक रोजगारलाई व्यवस्थित र सुरक्षित बनाउन आप्रवासी स्रोत केन्द्रको सञ्चालन र व्यवस्थापन गरिरहेका छन् नि।
7: थाहा छ नि, धेरै जसो जिल्लामा जिल्ला प्रशासन कार्यालय भित्र वा कार्यालय छेउमै आप्रवासी स्रोत केन्द्रहरू स्थापना भएका छन्। यस्ता स्रोत केन्द्रहरूले सुरक्षित वैदेशिक रोजगारीका लागि सही सूचना दिने र सिप सिक्न सिफारिस गर्ने गर्छन्, साथै विदेश जाने क्रममा समस्यामा परे न्यायका लागि सहयोग पनि गर्छन्।
8: हजुर, वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिहरूलाई सरल, छिटो, सहज सेवा प्रवाह गर्ने उद्देश्यले सिद्धिचरण नगरपालिकामा श्रम स्वीकृति सेवा सञ्चालन भइरहेको बेहोरा सहर्ष जानकारी गराइन्छ।
5: अन्य थप जानकारीको लागि सम्पर्क नम्बर 9849912808 9849912808।
8: सिद्धिचरण नगरपालिकाको कार्यालय ओखलढुङ्गा।

0: még szétszártozom átmétálás.
1: आफ्नो फिल्म टाइम चेक
2: अहिले दिउँसोको 2 बज्यो। टाइम चेकको साथमा अन्धेर सुनसान थियो तथा भाँडा पसल सिद्धिचरण नगरपालिका 11 बाल मन्दिरमाथि उखलढुङ्गा।
0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो सामुदायिक आवाज 104.8 मेगाहर्ज।
3: भूकम्प जहिले न जति बेला पनि आउन सक्छ,
4: त्यसैले भूकम्पको समयमा लिएर हिँड्ने झटपट झोला तयारी अवस्थामा राख्नु पर्छ। झोलामा टर्च लाइट, रेडियो, एक दिनका लागि पुग्ने चिउरा तथा तयारी सुक्खा खाना, खाने पानीको बोतल, जरुरी औषधिहरू र आफ्नो कागजातको फोटोकपीहरू राख्न सकिन्छ।
3: भूकम्प गएपछिको समयमा टेलिफोन सञ्जाल व्यस्त रहने भएकोले सकभर मोबाइलबाट टेक्स्ट सन्देशहरू आदान प्रदान गर्नु पर्दछ।
4: चर्किएका तथा भत्किएका घर एवं अन्य संरचना भित्र नबस्ने, किनभने भूकम्पका पराकम्पले यस्ता संरचनाहरू भत्काएर जनधनको थप क्षति हुन सक्छ।
3: भूकम्पको समयमा खस्ने वस्तुहरू फर्निचर, फोटो फ्रेम, सजावटका वस्तु, पुस्तक र्याक, ग्यास सिलिन्डर जस्ता सामग्रीहरू ठिकसँग राख्नु पर्दछ।
4: भूकम्प आएको बेला सुरक्षित रहन घुँडा टेकेर गुडुल किने, यदि ओत लाग्ने ठाउँ छैन भने आफ्नो टाउको घाटीलाई सुरक्षित राख्नु पर्छ।
3: जब भूकम्प रोकिन्छ, आग लागि पहिरो, ढुङ्गाहरू खस्नु, बाढी जस्ता जोखिमहरू हुने भएकोले जोखिम कम गर्नका लागि सावधानी अपनाउनु पर्दछ।
4: भूकम्प आएको बेला चिच्याउनु हुँदैन, शान्त रहनु पर्छ।
3: प्राकृतिक रूपमा भूकम्प जाँदा आफैमा दन्जनको क्षति हुँदैन, तर कमजोर संरचना र सचेतनाको अभाव जस्ता असुरक्षित प्रचलनहरूका कारण जनधनको क्षति हुने भएकोले सचेत रहनु पर्दछ।
4: यदि भूकम्प आयो र सहयोग चाहिएमा ओखलढुङ्गाको निम्न फोन नम्बरहरूमा सम्पर्क गर्न सकिनेछ।
3: नेपाल रेड क्रस सोसाइटीको फोन नम्बर 037-520-178,
4: जिल्ला प्रशासन कार्यालय 037-520-133,
3: जिल्ला प्रहरी कार्यालयको नम्बर 9852-88-90-50।
4: समुदायको हितको लागि आफ्नो एफएम परिवार ओखलढुङ्गा।
5: ए एन्जिला, तिमीले त कस्तो राम्रो राम्रो डिजाइनको गहना फेरिरहेको हौ। होइन, कुन पसलबाट किन्छौ?
6: दयाल सुनसादी उद्योगबाट ल्याउँछु नि, त्यहाँ त जस्तो सुकै डिजाइनमा पनि गरगहना किनबेच गरिन्छ नि।
5: ए हो र, त्यसो त म पनि अब दयाल सुनसादी उद्योगमै जान्छु। एउटा सानो डिजाइनमा सिक्री, औठी, अनि आमाको लागि पुरानो डिजाइनमा मालबाडी, दिदीको लागि मङ्गलसूत्र पनि बनाउनु छ। लौ म त लागे है दयाल सुनसादी उद्योगतिर।
7: हाम्रा सेवाहरू, अर्डर अनुसार नयाँ तथा पुराना डिजाइनका सुनचाँदीका गरगहना बनाइन्छ।
8: पुरानोसँग नयाँ सट्टापट्टा गरिन्छ।
7: बिना रसायन गहना बनाइन्छ।
8: बनाइराखेकै रेडिमेड गरगहना पनि पाइन्छ।
7: प्रोप्राइटर भेषबहादुर दयाल, बेलकुमारी दयाल। मोबाइल नम्बर 9842-9932-06, 9842-9932-06 र 9842-8025-84। दयाल सुनचाँदी उद्योग, सिद्धिचरण नगरपालिका 12 हुलाक टोल, ओखलढुङ्गा।
9: हन जेठी, आज भोलि त किन झोक्राई बस्छस्? झ्यान पनि सुकेर पातलै भइसकेछ।
10: हेर्नु न दिदी, तल्लो पेट बेसखाना दुख्छ, महिनावारी पनि गडबडी छ, रगत धेरै बग्छ। राम्रो डाक्टर देखाउन काठमाडौँ जाउँ भनेको, खर्चको जोहै गर्न सकिएको छैन।
9: ल, समस्या त अलिक गम्भीर नै रहेछ, तर यतिको लागि किन काठमाडौँ नै जाने? हाम्रै फुलडुङ्गा सामुदायिक अस्पताल मिसनमा स्त्री रोग लगायतका अन्य विशेषज्ञ डाक्टरद्वारा अत्याधुनिक उपकरणबाट उपचार गरिन्छ नि।
10: ए हो र, मलाई त थाहै थिएन, त्यसो भए भोलि नै जचाउनु जानु पर्ला।
9: अस्पतालमा उपलब्ध सेवाहरू:
10: आकस्मिक र प्रसूति सेवा 24 घण्टा,
9: बहिरङ्ग सेवा आइतबार र बुधबार बाहेक अन्य दिनहरूमा बिहान 9 बजेदेखि बेलुकी 5 बजेसम्म,
10: नाम दर्ता बिहान 8:30 बजेदेखि बेलुका 4 बजेसम्म,
9: निशुल्क पोषण पुनर्स्थापना केन्द्र, प्रसूति प्रतीक्षालय सेवा,
10: क्षयरोग केन्द्र,
9: डिजिटल एक्सरे सेवा,
10: भिडियो एक्सरे सेवा,
9: ईसीजी सेवा,
10: इन्डोस्कोपी सेवा,
9: इको सेवा,
10: प्रयोगशाला सेवा,
9: गरिब तथा असहायहरूका लागि निशुल्क सेवा,
10: परामर्श सेवा,
9: प्रेषण सेवा,
10: क्षयरोग परीक्षण सेवा,
9: कल्चर परीक्षण,
10: रक्तदान लिने र दिने केन्द्र,
9: खोप सेवा,
10: दन्त चिकित्सा सेवा,
9: प्रसूति सेवा,
10: स्त्री रोग सेवा,
9: अर्थोपेडिक सेवाहरू,
10: सामान्य शल्य चिकित्सा सेवाहरू,
9: एपेन्डिक्टोमी, हर्निया, हाइड्रोसिल, ल्याप्रोटोमी, हिस्ट्रेक्टोमी, पित्त थैलीका ढुङ्गा निकाल्ने लगायतका सेवाहरू,
10: फिजियोथेरापी,
9: चिनी रोग क्लिनिक हरेक शुक्रबार,
10: दम रोगीको क्लिनिक हरेक मंगलबार,
9: कपाल झर्ने समस्याको लागि पीआरपी सेवा।
10: थप जानकारीका लागि सम्पर्क नम्बर 0735201076 र 0735201035 सम्पर्क गर्न सक्नुहुनेछ।
9: ओखलढुङ्गा सामुदायिक अस्पताल, सितिचरण नगरपालिका 11, ओखलढुङ्गा।
11: दाई, अब उठ्नु पर्छ अनि उठाउनु पर्छ, अब बन्नु पर्छ र बनाउनै पर्छ।
12: हो, तर उठ्नका लागि सहारा चाहिन्छ, उठाउनका लागि बल, बन्नका लागि ज्ञान चाहिन्छ त बनाउनका लागि बुद्धि।
11: अनि यी सबै कहाँ पाउने त दाई?
12: यी सबैको उत्तर पाउनका लागि एउटै स्रोत छ, त्यो हो कार्यक्रम मुक्तिको मार्ग।
11: कार्यक्रम मुक्तिको मार्ग?
12: हो, कार्यक्रम मुक्तिको मार्ग, जहाँ छ जीवनका सबै प्रश्नहरूको उत्तर। तपाईँ हाम्रो आफ्नै रेडियो, आफ्नो एफएममा हरेक दिन सोमबारदेखि शुक्रबारसम्म बिहान 5:30 देखि 6 बजेसम्म सुन्न नभुल्नु होला है।
13: मुक्तिको मार्ग, जहाँ छ जीवनको उत्तर।
14: तिमलाई भेट्नुभन्दा अगाडि एउटा कुरा देखाउँछु।
15: के?
14: कार एक्सिडेन्टमा 2 वर्ष अगाडि यही एउटा कुरा भन्न बाँकी थियो। तिमीले फेरि भेट्ने कुरा गर्यौ, त्यसैले भोलि भेट्छौ नि मलाई?
15: श्योर, बरु तिमी भन न कहाँ भेट्ने।
16: ओए, हेरेर हिँड्न सक्दैनस्? छोए यहाँ, यो को हो थाहा छ?
15: को हो यो?
16: दलित हो, दलित। यसले छोएको पानी पनि चल्दैन, यसले छोएको लुगा चल्छ, पैसा चल्छ, तर यसलाई छुनु हुँदैन। जाउँ।
14: त्यसो भए तिमी र म दुवै अपाङ्ग, म शारीरिक अपाङ्ग अनि तिमी सामाजिक। मलाई भाग्यले अपाङ्ग बनायो अनि तिमीलाई समाजले। के तिमी मलाई साँच्चीकै माया गर्छौ?
15: धेरै गर्छु।
14: अनि त्यसो भए किन हामी स्याड? It makes no sense.
15: हामी बीच सिर्फ माया मात्रै छ, सायद हामीलाई चाहिने त्यति नै हो नि, होइन र?
14: हो।
17: अपाङ्गता र जातीय विभेद सामाजिक अपराध हो, यो दण्डनीय छ। समुदायको हितको लागि आफ्नो एफएम ओखलढुङ्गा।
18: आप्रवासी स्रोत केन्द्र सिद्धिचरण नगरपालिकाको अनुरोध।
19: आप्रवासनमा चुनौती र अवसर दुवै छन्। आप्रवासनलाई हामी व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन सक्छौँ।
20: पर्याप्त सूचना र चाहिने सिप सिकेर विदेश जाँदा विदेशमा दुःख पाइँदैन। काम के हो, तलब कति हुन्छ, सिप कस्तो चाहिन्छ, विदेश जानुभन्दा पहिला सोधखोज गरौँ र श्रम स्वीकृति लिएर मात्रै विदेश जाउँ। श्रम स्वीकृति लिएर जाँदा सुरक्षित भइन्छ र समस्यामा परेर फर्किनु परेमा न्याय पाउन पनि सहज हुन्छ।
19: अनि तपाईँलाई थाहा छ, स्थानीय सरकारले वैदेशिक रोजगारलाई व्यवस्थित र सुरक्षित बनाउन आप्रवासी स्रोत केन्द्रको सञ्चालन र व्यवस्थापन गरिरहेका छन् नि।
20: थाहा छ नि, धेरै जसो जिल्लामा जिल्ला प्रशासन कार्यालय भित्र वा कार्यालय छेउमै आप्रवासी स्रोत केन्द्रहरू स्थापना भएका छन्। यस्ता स्रोत केन्द्रहरूले सुरक्षित वैदेशिक रोजगारीका लागि सही सूचना दिने र सिप सिक्न सिफारिस गर्ने गर्छन्, साथै विदेश जाने क्रममा समस्यामा परे न्यायका लागि सहयोग पनि गर्छन्।
21: हजुर, वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिहरूलाई सरल, छिटो, सहज सेवा प्रवाह गर्ने उद्देश्यले सिद्धिचरण नगरपालिकामा श्रम स्वीकृति सेवा सञ्चालन भइरहेको

0: व्यक्ति स्वयं अपाङ्ग हुँदैन, व्यक्ति यस्तो वातावरणमा बाँचिरहेको हुन्छ त्यो वातावरणलाई चाहिँ अपाङ्गता भनिन्छ। त्यो वातावरण कस्तो हो त भन्दाखेरि व्यक्तिको शारीरिक, मानसिक, इन्द्रिय र बौद्धिक कार्यगत विचलन र ऊ बाँचेको वातावरणसम्ममा रहेको अवरोधसँगको अन्तर्क्रियाले उसलाई सहभागिताबाट वञ्चित हुनुपर्ने अवस्था सृजना हुन्छ भने त्यस्तो अवस्थालाई अपाङ्गता भनिन्छ र त्यस्तो अवस्थामा बाँचेको व्यक्तिलाई चाहिँ अपाङ्गता भएका व्यक्ति भनेर भनिन्छ।
1: गर्भवतीले जथाभावी औषधि सेवन गर्नाले, गर्भपतन गर्नाले आमालाई कुपोषण भएमा विषयुक्त पदार्थ सेवन, लामो व्यथा लागेर जन्मन कठिन भएमा जबरजस्ती प्रसुति गराउँदा, शिशुमा आघात पुग्दा, विभिन्न दुर्घटना लगायतका कारणले अपाङ्गता हुने गर्दछ।
2: अपाङ्गतालाई शारीरिक, दृष्टि सम्बन्धी, सुनाइ सम्बन्धी, श्रवण दृष्टिविहीन, स्वर र बोलाइ सम्बन्धी, मानसिक वा मनोसामाजिक, बौद्धिक, अनुवंशीय रक्तस्राव सम्बन्धी, अटिजम सम्बन्धी र बहु अपाङ्गता गरी 10 भागमा वर्गीकरण गरिएको छ।
1: अपाङ्गताबाट बच्न नियमित गर्भजात, बालबालिकालाई पूर्ण खोप, पौष्टिक आहारा, गर्भवतीले डाक्टरको प्रिस्क्राइब बिना औषधि सेवन साथै धुम्रपान मद्यपान गर्नु हुँदैन, हरेक हुन सक्ने सम्भावित दुर्घटनाबाट बच्ने र बचाउने स्वास्थ्य संस्थामै प्रसुति गराउनु पर्दछ, यदि अपाङ्गता भइहाले समयमै पहिचान गरी उपचार गर्नुपर्दछ।
2: अपाङ्गता हुनु जीवनै सकिनु होइन, अवसर पाउन सके उनले परिवार, समाज र राष्ट्रका लागि महत्वपूर्ण योगदान गर्न सक्छ।
1: मानव विकास तथा सामुदायिक सेवा, आफ्नो एफएमको जनहितमा जारी सन्देश।
3: Du hörst AFNO FM auf 104,8 MHz.

0: सोलुखुम्बु जिल्लाको सोलो दुधकुण्ड नगरपालिका 11 तिङला घुन्साघर भई हाल काठमाडौँमा बसोबास गर्दै आउनुभएका यस गुठीका साधारण सदस्य दीपक कुमार बस्नेत, गोपालका बुबा मानबहादुर बस्नेतको 83 वर्षको उमेरमा उपचारको क्रममा छाउनी हस्पिटलमा असामयिक निधन भएको हुँदा उहाँको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति ईश्वरले प्रदान गरून् भनी जनसेवा गुठी परिवार हार्दिक समवेदना प्रकट गर्दछौ।
1: अध्यक्ष सानो बाबु खड्का, उपाध्यक्ष प्रमिला राज भण्डारी श्रेष्ठ, सचिव ज्ञान बहादुर खत्री, को सदस्य बालकुमार श्रेष्ठ तथा जनसेवा गुठी परिवार सिद्धिचरण नगरपालिका 11 रमाइलो डाँडा

0: दिदी, आज त मेरो घरमा पाहुना आउँदैछन्, ताजा र राम्रो मासु कहाँ पाइन्छ होला?
1: अरे, त्यसको किन चिन्ता गर्नुहुन्छ? हाम्रै ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका 11 रमाइलो डाँडामा रहेको सरोज फ्रेस हाउस एन्ड सप्लायर्स जानुहोस् न।
0: ए, अनि त्यहाँ मासु चाहिँ के को पाइँदो रहेछ?
1: त्यहाँ त सधैँ ताजा राँगा र सुँगुरको मासु पाइन्छ नि, साथै राँगा, भैँसी, सुँगुर खरिद वा बिक्री पनि गरिन्छ।
0: ओहो, यो त एकदमै सजिलो रहेछ। बरु सम्पर्क नम्बर पनि भनिदिइहाल्नुहोस् न।
1: सम्पर्क नम्बर प्रोपाइटर सरोज कुखरे 98-62-81-252, अरुणा 98-62-79-46-39।
0: सरोज फ्रेस हाउस एन्ड सप्लायर्स, सिद्धिचरण नगरपालिका 11 रमाइलो डाँडा ओखलढुङ्गा।
1: ताजा मासु सुपथ मूल्य र भरपर्दो सेवा, एकपटक सेवा लिनुहोस्, फेरि सम्झिनु हुनेछ।
2: माया, तिम्रो बगैँचा त कस्तो राम्रो भएछ, कसरी यति सुन्दर बनायो है? मेरो पनि कार्यालय सँगै आफ्नै घर पनि निर्माण सम्पन्न हुन लाग्यो। यस्तै सुन्दर बगैँचाले सजाउने अनि मेरो पुर्ख्यौली बाजु जमिनमा फलफुलको बिरुवा रोप्ने सोच्दैछु। कहाँ पाइन्छ होला यो सबै सुविधा?
0: ल, तिमीलाई थाहा छैन, यो सबै काम त ओखलढुङ्गाकै पहिलो इन्दिरा नर्सरी तथा कृषि फर्मले गरिदिइहाल्छ नि। त्यहाँ सजावटका लागि फुलहरू, मनी प्लान्ट, धुपी, कटहर, लिची, हरोबरो लगायतका सबै किसिमका बिरुवाहरू सुपथ मूल्यमा पाइन्छ।
2: ए लौ, कस्तो राम्रो सेवा दिने रहेछ! कसरी काठमाडौँबाट फुलहरू ल्याउने होला भनेर चिन्तित थिए। ल, मलाई सम्पर्क नम्बर देऊ त, म नि बुझिहाल्न पर्यो।
0: 98-46-66-33-25 र 98-19-90-59-26 सिधै इन्दिरा खतिवडालाई सम्पर्क गर्न सकिन्छ।
2: इन्दिरा नर्सरी तथा कृषि फार्म, सिद्धिचरण नगरपालिका 4 रुम्जटार र सिद्धिचरण नगरपालिका 11 रमाइलो डाँडा ओखलढुङ्गा।
3: वर्षायाम सुरु भएसँगै पानीका मुहानहरू दूषित हुने जोखिम बढ्छ। दूषित पानीले झाडा पोखला, हैजा, टाइफाइड लगायतका रोग निम्त्याउन सक्छ।
4: त्यसैले पिउने पानीलाई कम्तीमा 3 मिनट उमालेर, फिल्टर गरेर वा क्लोरिन प्रयोग गरी शुद्ध बनाएर मात्र प्रयोग गरौँ।
0: पानीको मुहान वरपर फोहोर नगर्ने, पशु चौपाया प्रवेश गर्न नदिने र नियमित सरसफाई गर्ने पानी बसालौँ।
4: स्वच्छ मुहान, शुद्ध पानी र स्वस्थ परिवारका लागि सबैको सहभागिता आवश्यक छ।
3: खानेपानी तथा सरसफाई डिभिजन कार्यालय ओखलढुङ्गा।
5: मानसिक स्वास्थ्य बिना स्वास्थ्य जीवन सम्भव छैन। आफ्नो र परिवारका सदस्यहरूको मानसिक स्वास्थ्यको सधैँ ख्याल गरौ। मनमा अत्याधिक डर, चिन्ता, तनाव बढ्ने जस्ता लक्षणहरू दैनिक जीवनमा देखिए र फरक महसुस भए नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरौ। मानसिक स्वास्थ्य तथा मनोसामाजिक समस्या भएका व्यक्तिहरूले अन्य व्यक्ति सरह मर्यादापूर्ण जीवन बाँच्न अधिकार प्रयोग गर्ने वातावरण बनाउनका लागि सहकार्य गरौ।
6: समुदायको हितको लागि आफ्नो एफएम ओखलढुङ्गाद्वारा जनहितमा जारी सन्देश।
7: बलात्कार, कुटपिट, गाली गलोज, मानसिक यातना या कुनै पनि किसिमका लैङ्गिकताका आधारमा भएका हिंसाहरूलाई लैङ्गिक हिंसा भनिन्छ। यस्ता कुनै पनि किसिमका घटनाहरू महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा पुरुषलाई भएमा त्यस्ता प्रभावितलाई जिल्ला अस्पताल ओखलढुङ्गाको ओसिएमसीमा निशुल्क रूपमा गोपनीयताका साथ स्वास्थ्य र कानुनी सेवा प्रदान गरिन्छ।
0: थप जानकारीको लागि ओसिएमसीको फोन नम्बर 9852-08-2488 सम्पर्क गर्न सक्नुहुनेछ।
8: के तपाईँ स्वास्थ्य उपचार गराउने ठाउँको खोजीमा हुनुहुन्छ?
9: यदि त्यसो हो भने हामीलाई सम्झनुहोस्।
8: रुम्जाटार पोलिक्लिनिक एन्ड डायलोसिस सेन्टर प्राली।
10: हाम्रा सेवाहरू दैनिक बिरामी जाँच सेवा,
11: मुटु, मृगौला र कलेजो सम्बन्धी विशेष ल्याब सेवा,
12: एक्सरे सेवा,
10: 24 घण्टा इमर्जेन्सी सेवा,
11: एमसीएच सेवा, परिवार नियोजन सेवा
12: एवं पशु तथा पन्छीको औषधि समेत पाइन्छ।
10: साथै 50-70 जनाको एकै पटक तालिम प्रदान गर्न सकिने तालिम हलको व्यवस्था सँगै खाना तथा बासको व्यवस्था तथा गाडी रिजर्भको व्यवस्था गरिएको छ।
11: सम्पर्क पद्मा मेडिकल हल, सिद्धिचरण नगरपालिका 4 रुम्जाटार, ओखलढुङ्गा। फोन नम्बर 0735-40-124।
13: hörst AFNO FM auf 104,8 MHz.

0: मैले खाना नखाएको दुई तिन दिन भइसक्यो।
1: त्यसको नौटङ्की कहिलेसम्म टिक्ला र साठाला मारेपछि सब ठिक हुन्छ।

0: लोजो पेला किरंगिन हुए आफ्नो एफएम गेथाम्बा चिक्तङ शीतिज्ञ मेगाहर्ज ओखलढुङ्गा
1: बीस वर्ष भइसकेछ झन्डै मैले आफैलाई गुमाएको। डिप्रेसनको कारण म आत्महत्यासम्म पुग्न लागेको थिएँ। धन्न मसँग मलाई बुझ्ने साथी थियो। मैले सबै आफ्नो समस्या उसलाई सुनाए। समयमै परामर्श उपचार भयो र म आज यहाँ छु। अहिले थाहा पाएँ आत्महत्या गर्नु महापाप रहेछ र जीवन ईश्वरको सबैभन्दा सुन्दर अनि अमूल्य उपहार। आजभोलि आत्महत्याको घटनाहरू सुन्दा झस्कन्छु र लाग्छ उनीहरूले पनि मैले जस्तै उपचार पाएको भए जीवन गुमाउने थिएनन् होला। म बाँचेर पो संसार देख्न अनि समाजलाई योगदान दिन पाएकोमा खुसी छु। आत्महत्याको मुख्य कारण मानसिक स्वास्थ्य समस्या हो। यस्ता मानिसहरूको विशेष ख्याल गरौं र आत्महत्या गर्नबाट बचाऊ। समुदायको हितको लागि आफ्ना फेम ओखलढुङ्गा।
2: अपाङ्गता भएका व्यक्तिहरू अन्य व्यक्ति भन्दा बढी मानसिक समस्याबाट ग्रसित भएको पाइन्छ। उनीहरूलाई समयमै आवश्यक सल्लाह तथा परामर्श दिन सकेमा आफैले पनि मनोसामाजिक स्वास्थ्य समस्यालाई सन्तुलनमा राख्न सक्दछन्। यस्तो वातावरण सृजना गर्नका लागि परिवारका सदस्यहरूको महत्वपूर्ण भूमिका हुन्छ। समुदायले समेत उचित सहयोग, सम्मान र परामर्श दिन सकेमा अपाङ्गता भएका व्यक्तिहरूको मानसिक स्वास्थ्य समस्या सहजै न्यूनीकरण गर्न सकिन्छ। तसर्थ अपाङ्गता भएका व्यक्तिहरूको मानसिक स्वास्थ्यमा सकारात्मक परिवर्तन ल्याउन तपाईँ हामी सबैले हातेमालो गरी उनीहरूलाई सम्मान र सहयोग गरौं।
3: समुदायको हितको लागि आफ्नो फेम ओखलढुङ्गाद्वारा जनहितमा जारी सन्देश।
4: बलात्कार, कुटपिट, गाली गलोज, मानसिक यातना या कुनै पनि किसिमका लैङ्गिकताका आधारमा भएका हिंसाहरूलाई लैङ्गिक हिंसा भनिन्छ। यस्ता कुनै पनि किसिमका घटनाहरू महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा पुरुषलाई भएमा त्यस्ता प्रभावितलाई जिल्ला अस्पताल ओखलढुङ्गाको ओसिएमसीमा निशुल्क रूपमा गोपनीयताका साथ स्वास्थ्य र कानुनी सेवा प्रदान गरिन्छ।
5: थप जानकारीको लागि ओसिएमसीको फोन नम्बर 9852024888 सम्पर्क गर्न सक्नुहुनेछ।
6: के तपाईँ स्वास्थ्य उपचार गराउने ठाउँको खोजीमा हुनुहुन्छ?
7: यदि त्यसो हो भने हामीलाई सम्झनुहोस्।
6: रुम्जाटार पोलिक्लिनिक एन्ड डायलोसिस सेन्टर प्राली।
8: हाम्रा सेवाहरू दैनिक बिरामी जाँच सेवा,
9: मुटु, मृगौला र कलेजो सम्बन्धी विशेष ल्याब सेवा,
10: एक्सरे सेवा,
8: 24 घण्टा इमर्जेन्सी सेवा,
9: एमसीएच सेवा, परिवार नियोजन सेवा
10: एवं पशु तथा पन्छीको औषधि समेत पाइन्छ।
8: साथै 50-70 जनाको एकै पटक तालिम प्रदान गर्न सकिने तालिम हलको व्यवस्था सँगै खाना तथा बासको व्यवस्था तथा गाडी रिजर्भको व्यवस्था गरिएको छ।
9: सम्पर्क पद्मा मेडिकल हल, सिद्धिचरण नगरपालिका 4, रुम्जाटार, ओखलढुङ्गा। फोन नम्बर 0375401124।

0: सोलुखुम्बु जिल्लाको सोलोदुतकुण्ड नगरपालिका 11 तिङला घुन्सागर भई हाल काठमाडौँमा बसोबास गर्दै आउनुभएका यस गुठीका साधारण सदस्य दीपक कुमार बस्नेत, गोपालका बुबा मानबहादुर बस्नेतको 83 वर्षको उमेरमा उपचारको क्रममा छाउनी हस्पिटलमा असामयिक निधन भएको हुँदा उहाँको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति ईश्वरले प्रदान गरून् भनी जनसेवा गुठी परिवार हार्दिक समवेदना प्रकट गर्दछौ।
1: अध्यक्ष सानो बाबु खड्का, उपाध्यक्ष प्रमिला राज भण्डारी श्रेष्ठ, सचिव ज्ञान बहादुर खत्री, को सदस्य बालकुमार श्रेष्ठ तथा जनसेवा गुठी परिवार सिद्धिचरण नगरपालिका 11 रमाइलो डाँडा

0: दिदी, आज त मेरो घरमा पाहुना आउँदैछन्। ताजा र राम्रो मासु कहाँ पाइन्छ होला?
1: अरे, त्यसको किन चिन्ता गर्नुहुन्छ? हाम्रै ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका 11 रमाइलो डाँडामा रहेको सरोज फ्रेस हाउस एन्ड सप्लायर्स जानुहोस् न।
0: ए, अनि त्यहाँ मासु चाहिँ के को पाइँदो रहेछ?
1: त्यहाँ त सधैँ ताजा राँगा र सुँगुरको मासु पाइन्छ नि, साथै राँगा, भैँसी, सुँगुर खरिद वा बिक्री पनि गरिन्छ।
0: ओहो, यो त एकदमै सजिलो रहेछ। बरु सम्पर्क नम्बर पनि भनिदिइहाल्नुहोस् न।
1: सम्पर्क नम्बर प्रोपाइटर सरोज कुखरे 98-62-81-252, अरुणा 98-62-49-46-39।
0: सरोज फ्रेस हाउस एन्ड सप्लायर्स, सिद्धिचरण नगरपालिका 11 रमाइलो डाँडा ओखलढुङ्गा।
1: ताजा मासु सुपथ मूल्य र भरपर्दो सेवा, एकपटक सेवा लिनुहोस्, फेरि सम्झिनु हुनेछ।
2: तपाईँ सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो पा, सामुदायिक आवाज 104.8 मेगाहर्ट्ज।

0: फाइनलमा युएई नेपालले दिएको 314 रनको लक्ष्य पछ्याउँदै। एका प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी विनोद सिलवालका अनुसार गएको भदौ 19 गतेदेखि अहिलेसम्म 65 सब व्यवस्थापन गरिएको छ भने 46 नेपाली र एक भारतीय गरी 47 सबको डीएनए परीक्षण गरिएको छ। संकलन गरिएका मध्ये 37 डीएनए नमूना नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएको र 10 नमूना पठाउन बाँकी रहेको छ। प्रहरीको लेभल 1 अस्पतालमा डीएनए नमूना संकलन गरिएको छ। टोलीले रसुवामा आवश्यक सामान पठाउन सहजीकरण गर्नुका साथै रसुवाबाट नुवाकोट ल्याएका सबको व्यवस्थापनमा समेत सहजीकरण गरिरहेको छ। एसएसपी सिलवालका अनुसार खोजी तथा उद्धारसँगै विभिन्न होल्डिङ सेन्टरको अनुगमन तथा प्रभावित क्षेत्रको अवस्थाबारे समन्वय गर्ने काम समेत भइरहेको छ। त्यस्तै नेपाली सेनाले विशेष गरी सुरुङ लगायत जोखिमयुक्त ठाउँमा उद्धार सड़क सञ्जाल सम्पर्क विच्छेद भएका अत्यावश्यक पूर्वाधार निर्माण लगायतका काम गरिरहेको छ। भदौ 10 आएको भोटेकोसी बाढीको आज 18 दिन भइसकेको छ। त्रिशुली नदीको बाढीका कारण सड़क भाँसिएपछि अवरूद्ध धादिङ चराउदीको कृष्णवीर सड़क खण्ड मंगलबारसम्म सञ्चालनमा ल्याउने गरी काम तीव्र पारिएको छ। नागढुङ्गा मोगलिन सड़क योजना पश्चिम खण्डकी योजना प्रमुख सजना अधिकारीका अनुसार भाँसिएको सड़कको भित्तातर्फ नयाँ ट्र्याक निर्माणको काम यसअघि नै सकिएको छ। सड़क निर्माणका लागि आवश्यक उपकरण तथा निर्माण व्यवसायको टोली परिचालन गरी धमाधम काम भइरहेको र यही मंगलबारसम्म गाड़ी चल्ने गरी खुलाउने प्रयास भइरहेको उहाँले जानकारी दिनुभयो। भदौ 10 भोटेकोसी र त्रिशुली नदीको बाढीपछि पहिरो तथा सड़क भाँसिएसँगै कृष्णवीर क्षेत्र अवरुद्ध छ। त्यहाँ नयाँ ट्र्याक निर्माण गरी यातायात सञ्चालन गर्ने गरी सड़क योजना कार्यालयले उपकरण परिचालन गरेर काम गर्दै आएको छ। परराष्ट्र मन्त्री शिशिर खनालले हिमाली क्षेत्रमा देखिने वातावरणीय तथा प्राकृतिक विपद कुनै एक देशको मात्र समस्या नभई सीमापार प्रभाव पार्ने साझा चुनौती भएको बताउनु भएको छ। आज काठमाडौँमा भएको कार्यक्रममा मन्त्री खनालले राजनैतिक सीमाले देशहरूलाई छुट्याए पनि हिमालय र यसको पारिस्थितिक प्रणाली सीमाभन्दा परस्पर जोडिएको हालैको भोटेकोसी विपदबाट देखिएको बताउनुभयो। प्राकृतिक विपदको सामना गर्न साझा जिम्मेवारी पूर्व तयारी र क्षेत्रीय सहकार्य आवश्यक रहेकोमा उहाँको जोड छ। नेपाल चीन सम्बन्धबारे चर्चा गर्दै परराष्ट्र मन्त्री खनालले भूगोल दुई देशबीचको सम्बन्धको महत्वपूर्ण आधार भए पनि सम्बन्धको भविष्य भूगोलले मात्रै निर्धारण नगर्ने उल्लेख गर्नुभयो। उहाँले दुई देशबीच लामो समयदेखि कायम सद्भावलाई व्यावहारिक सहकार्यमा रूपान्तरण गर्नुपर्नेमा जोड़ दिनुभयो। चीनको प्रविधि र नवप्रवर्धनमा भएको प्रगतिबाट नेपालले लाभ लिन सक्ने उल्लेख गर्दै मन्त्री खनालले प्रयोगशाला अनुसन्धान नवप्रवर्धन तथा ज्ञान आदान प्रदानमा सहकार्य विस्तार गर्नुपर्ने बताउनुभयो। कार्यक्रममा नेपालका लागि चिनिया राजदूत झाङ माओमिङले हिमाली क्षेत्रमा बढ्दै को जलवायुजन्य जोखिम र प्राकृतिक विपदको सामना गर्न नेपाल र चीनले मिलेर काम गर्नुपर्ने बताउनु भएको छ। उहाँले नेपाल र चीन एउटै हिमाली पारिस्थितिक प्रणालीसँग जोडिएकोले हिमाली क्षेत्रमा हुने बाढी पहिरो तथा अन्य प्राकृतिक विपदको प्रभाव दुवै देशले सामना गर्नुपर्ने बताउनुभयो। चिनिया राष्ट्रपति सी चिनफिङको भनाई उद्धृत गर्दै राजदूत माओमिङले कुनै पनि देश वातावरणीय जोखिमबाट पूर्ण रूपमा सुरक्षित रहन नसक्ने र जलवायु परिवर्तनको सामना देश एक्लैले गर्न नसक्ने बताउनुभयो। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले भोटेकोसी र त्रिशुली नदीको दायाँ बायाँ क्षेत्रमा अब फेरि बस्ती बसाल्न नहुने बताउनु भएको छ। नेपाल प्रेस सोसाइटीले भक्तपुरको सूर्यविनायकमा आज गरेको कार्यक्रममा मुख्यमन्त्री थापाले गएको भदौ 10 आएको भोटेकोसी बाढीले ठूलो जनधनको क्षति गरेको र अब पुनर्स्थापनाका काम गर्दा ध्यान पुर्याउनु पर्नेमा जोड़ दिनुभयो। भोटेकोसी र त्रिशुली नदी किनारका क्षेत्र सधैँ जोखिमपूर्ण रहेका कारण दीर्घकालीन सोचका साथ अघि बढ्नुपर्नेमा उहाँको जोड़ छ। बाढी प्रभावित क्षेत्रका नागरिकका लागि सम्बन्धित पालिकाले जग्गा उपलब्ध गराउने र प्रदेश सरकारले बस्ती निर्माण गर्ने सहमति भएको उहाँको भनाइ छ। नुहाकोटका लागि विदुर नगरपालिकामा जग्गा पाइसकेको र रसुवाका लागि जग्गा हेरिरहेको पनि मुख्यमन्त्री थापाले जानकारी दिनुभएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउच र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा सशुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सिएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
3: क्यान्सर विरुद्ध आशाको किरण, सिएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333, 493-555।

0: यो चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइजमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनाऊ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाह पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
2: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। गुल्मीमा 38 जातका कफीको परीक्षण गरिएको छ। जिल्लामा व्यावसायिक कफी खेतीको विस्तारसँगै कफीका नयाँ जातको परीक्षण तथा गुणस्तर अध्ययनका लागि परीक्षण गरिएको हो। कफी अनुसन्धान कार्यक्रम अन्तर्गत भण्डारी डाँडामा आर्थिक वर्ष 82-83 38 जातका कफीको जातीय मूल्याङ्कन सम्पन्न भएको कफी अनुसन्धान कार्यक्रमका प्रमुख तथा वरिष्ठ वैज्ञानिक जनार्दन गौतमले जानकारी दिनुभयो। उहाँका अनुसार परीक्षण गरिएका जातहरूमध्ये 3 जात सिफारिसका लागि अन्तिम चरणमा पुगेका छन्। ती जातमा गुल्मी लोकल, सिलेक्सन 10 र एलो क्याटुरा रहेका छन्। रुरु क्षेत्र गाउँपालिकामा रहेको कफी अनुसन्धान कार्यक्रमले प्राङ्गारिक प्रविधि मार्फत 38 जातका कफीको जातीय परीक्षण सम्पन्न गरेको हो। यसै वर्ष थप अनुसन्धानमा समावेश गर्ने गरी भारतबाट 4 नयाँ जातका कफीका बिरुवा ल्याएर बेर्ना उत्पादन शुरू गरिएको पनि प्रमुख गौतमले बताउनुभयो। कफी अनुसन्धान कार्यक्रम अन्तर्गत झण्डै 100 रोपनी क्षेत्रफलमध्ये 60 रोपनीमा कफीका जातीय तथा अन्य परीक्षण र बिउ बेर्ना उत्पादन भइरहेको छ। अब विदेशको खबर। माओ सेतुङको निधन भएको 50 बित्यो, तर यसबेला आधुनिक चीनका नयाँ पुस्ता, विशेष गरी जेन्जी भनिने युवामाज माओप्रतिको आकर्षण अप्रत्याशित रूपमा बढ़िरहेको पाइएको छ। चिनिया युवाहरू हिजो आज अनलाइन प्लेटफर्ममा माओलाई नेताभन्दा पनि शिक्षकको रूपमा प्रस्तुत गरिरहेका छन्। चिनिया भिडियो प्लेटफर्म बिलिबिलीमा माओको युवाकाल र नेतृत्वसँग सम्बन्धित भिडियोहरूले लाखौं भ्यूज पाइरहेका छन् भने हजारौं सकारात्मक कमेन्टहरू आइरहेका छन्। चीनको प्रतिष्ठित चिनवा विश्वविद्यालयको पुस्तकालयमा सन् 2019 यता माओका रचनाहरू सबैभन्दा धेरै खोजिने पुस्तक बनेका छन्। जानकारका अनुसार यसको मुख्य कारण इतिहासप्रतिको प्रेम मात्र नभई वर्तमान चिनिया समाजप्रतिको युवाहरूको निराशा हो। पछिल्लो तथ्याङ्क अनुसार चीनमा युवा बेरोजगारी झण्डै 18% पुगेको छ। हप्ताको 6 बिहान 9 बजेदेखि राति 9 बजेसम्म काम गर्नुपर्ने बाध्यता र प्रतिस्पर्धाले युवाहरू थकित छन्। सानैदेखि कड़ा परिश्रम गरे सफलता पाइन्छ भन्ने भाष्य सुनेर हुर्किएका युवाहरू अहिले जागिर पाउन र घर किन्न संघर्ष गरिरहेका छन्। यस्तो अवस्था पुँजीवादको आलोचना गर्ने र समाजलाई शोषक र शोषित भनेर सरल रूपमा व्याख्या गर्ने माओका विचारहरू उनीहरूका आफ्नै भोगाईसँग मिल्दोजल्दो लाग्न थालेको छ। विज्ञहरूले माओको यो पुनरुत्थान पुरानो यादको स्मरण मात्र नभई चिनिया युवाहरूले भोगिरहेको आर्थिक असमानता, असुरक्षा र असन्तुष्टिलाई ऐतिहासिक भाषा प्रयोग गरेर व्यक्त गर्ने एउटा नयाँ तरिका रहेको विश्लेषण गरेका बीबीसीले जनाएको छ। अब खेल खबर। एसिसी प्रिमियर कपको फाइनलमा पुग्न अहिले युएई नेपालले दिएको 334 रनको लक्ष्य पछ्याइरहेको छ। मलेसियाको बायोमास क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित 50 ओभरमा 9 गुमाएर 313 रन बनायो। नेपालका ओपनर आसिफ शेखले शतक प्रहार गरे। उनी 106 बलमा 102 रन बनाएर आउट भए। यो आसिफको एकदिवसीय क्रिकेटमा दोस्रो शतक हो। अर्का ओपनर अर्जुन कुमारले 43 रन बनाएर रनआउट भए। त्यस्तै ईशान पाण्डेले 13, रोहित पौडेलले 40, गुलशन झाले 52 रन बनाए। दिपेन्द्र सिंह ऐरीले 18, सन्दीप जोराले 7 र बसिर अहमदले अभिजित 15 रन बनाए। बोलिङतर्फ युएईका इब्राब अहमदले 4 विकेट लिए। खुजाइनमा बिनले 2 तथा हैदरल अरी र अदिब उस्मानीले 1-1 विकेट लिए। युएईले ताजा अवस्थामा 47 ओभर 1 बलमा 9 विकेट

0: बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारसँगै राहत वितरण लगायतका काम निरन्तर, कृष्णवीरको सड़क मंगलबारसम्म खुलाउने गरी काम तीव्र, हिमाली विपद राष्ट्रिय सीमाभन्दा परको साझा चुनौती रहेको परराष्ट्र मन्त्री खनालको भनाई, भोटेकोशी र त्रिशुली नदी किनारमा फेरि बस्ती बसाल्न नहुनेमा बागमतीका मुख्यमन्त्री थापाको जोड, गुल्मीमा 38 जातका कफीको परीक्षण 3 जात सिफारिसका लागि अन्तिम चरणमा, चीनका नयाँ पुस्तामा 50 वर्ष अघि निधन भइसकेका माओप्रति आकर्षण बढ्यो, युवाले असन्तुष्टि पोख्न माओलाई शिक्षकका रूपमा मान्न थालेको विश्लेषण, र एसएससी प्रिमियर कपको फाइनलमा युएई नेपालले दिएको 314 रनको लक्ष्य पछ्याउँदै।
1: साली नदीको शिर,
2: मणि चूडको काख,
1: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
2: शान्ति र आनन्द।
3: अहिले तपाईँ सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो समुदायकै आवाज 104.8 मेगाहर्ज।
4: माया, तिम्रो बगैँचा त कस्तो राम्रो भएछ, कसरी यति सुन्दर बनायो है। मेरो पनि कार्यालय सँगै आफ्नै घर पनि निर्माण सम्पन्न हुन लाग्यो। यस्तै सुन्दर बगैँचाले सजाउने अनि मेरो पुर्ख्यौली बाजु जमिनमा फलफुलको बिरुवा रोप्ने सोच्दैछु। कहाँ पाइन्छ होला यो सबै सुविधा?
5: ल, तिमीलाई थाहा छैन, यो सबै काम त ओखलढुङ्गाकै पहिलो इन्दिरा नर्सरी तथा कृषि फर्मले गरिदिइहाल्छ नि। त्यहाँ सजावटका लागि फुलहरू, मनी प्लान्ट, धुपी, कटहर, लिची, हरुबरु लगायतका सबै किसिमका बिरुवाहरू सुपथ मूल्यमा पाइन्छ।
4: ए लौ, कस्तो राम्रो सेवा दिने रहेछ। कसरी काठमाडौँबाट फुलहरू ल्याउने होला भनेर चिन्तित थिए। ल, मलाई सम्पर्क नम्बर देऊ त, म नि बुझिहाल्न पर्यो।
5: 9846633325 र 9919906026 सिधै इन्दिरा खतिवडालाई सम्पर्क गर्न सकिन्छ।
4: इन्दिरा नर्सरी तथा कृषि फार्म, सिद्धिचरण नगरपालिका 4 रुम्जटार र सिद्धिचरण नगरपालिका 11 रमाइलो डाँडा ओखलढुङ्गा।
6: वर्षायाम सुरु भएसँगै पानीका मुहानहरू दूषित हुने जोखिम बढ्छ। दूषित पानीले झाडा पोखला, हैजा, टाइफाइड लगायतका रोग निम्त्याउन सक्छ।
7: त्यसैले पिउने पानीलाई कम्तीमा 3 मिनट उमालेर, फिल्टर गरेर वा क्लोरिन प्रयोग गरी शुद्ध बनाएर मात्र प्रयोग गरौं।
5: पानीको मुहान वरपर फोहोर नगर्ने, पशु चौपाया प्रवेश गर्न नदिने र नियमित सरसफाई गर्ने पानी बसालौ।
7: स्वच्छ मुहान, शुद्ध पानी र स्वस्थ परिवारका लागि सबैको सहभागिता आवश्यक छ।
6: खानेपानी तथा सरसफाई डिभिजन कार्यालय ओखलढुङ्गा।
8: मानसिक स्वास्थ्य बिना स्वास्थ्य जीवन सम्भव छैन। आफ्नो र परिवारका सदस्यहरूको मानसिक स्वास्थ्यको सधैँ ख्याल गरौ। मनमा अत्याधिक डर, चिन्ता, तनाव बढ्ने जस्ता लक्षणहरू दैनिक जीवनमा देखिए र फरक महसुस भए नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरौ। मानसिक स्वास्थ्य तथा मनोसामाजिक समस्या भएका व्यक्तिहरूले अन्य व्यक्ति सरह मर्यादापूर्ण जीवन बाँच्न अधिकार प्रयोग गर्ने वातावरण बनाउनका लागि सहकार्य गरौ।
9: समुदायको हितको लागि आफ्नो एफएम ओखलढुङ्गाद्वारा जनहितमा जारी सन्देश।
10: व्यक्ति स्वयं अपाङ्ग हुँदैन, व्यक्ति यस्तो वातावरणमा बाँचिरहेको हुन्छ, त्यो वातावरणलाई चाहिँ अपाङ्गता भनिन्छ। त्यो वातावरण कस्तो हो त भन्दाखेरि, व्यक्तिको शारीरिक, मानसिक, इन्द्रिय र बौद्धिक कार्यगत विचलन र बाँचेको वातावरणसम्ममा रहेको अवरोधसँगको अन्तर्क्रियाले उसलाई सहभागिताबाट वञ्चित हुनुपर्ने अवस्था सृजना हुन्छ भने त्यस्तो अवस्थालाई अपाङ्गता भनिन्छ र त्यस्तो अवस्थामा बाँचेको व्यक्तिलाई चाहिँ अपाङ्गता भएका व्यक्ति भनेर भनिन्छ।
5: गर्भवतीले जथाभावी औषधि सेवन गर्नाले, गर्भपतन गर्नाले, आमालाई कुपोषण भएमा, विषयुक्त पदार्थ सेवन, लामो व्यथा लागेर जन्मन कठिन भएमा, जबरजस्ती प्रसूति गराउँदा, शिशुमा आघात पुग्दा, विभिन्न दुर्घटना लगायतका कारणले अपाङ्गता हुने गर्दछ।
6: अपाङ्गतालाई शारीरिक, दृष्टि सम्बन्धी, सुनाइ सम्बन्धी, श्रवण दृष्टिविहीन, स्वर र बोलाइ सम्बन्धी, मानसिक वा मनोसामाजिक, बौद्धिक, अनुवंशीय रक्तस्राव सम्बन्धी, अटिजम सम्बन्धी र बहुअपाङ्गता गरी 10 भागमा वर्गीकरण गरिएको छ।
5: अपाङ्गताबाट बच्न नियमित गर्भ

0: साथ बालबालिकालाई पूर्ण खोप पौष्टिक आहार गर्भवतीले डाक्टरको प्रिस्क्राइब बिना औषधि सेवन साथै धुम्रपान मद्यपान गर्नु हुँदैन। हरेक हुन सक्ने सम्भावित दुर्घटनाबाट बच्ने र बचाउने स्वास्थ्य संस्थामै प्रसूति गराउनु पर्दछ। यदि अपाङ्गता भइहाले समयमै पहिचान गरी उपचार गर्नु पर्दछ।
1: अपाङ्गता हुनु जीवनै सकिनु होइन, अवसर पाउन सके उनले परिवार, समाज र राष्ट्रका लागि महत्त्वपूर्ण योगदान गर्न सक्छ।
0: मानव विकास तथा सामुदायिक सेवा आफ्नो एफएमको जनहितमा जारी सन्देश।
2: भूकम्प जहिले र जति बेला पनि आउन सक्छ,
3: त्यसैले भूकम्पको समयमा लिएर हिँड्ने झटपट झोला तयारी अवस्थामा राख्नु पर्छ। झोलामा टर्च लाइट, रेडियो, एक दिनका लागि पुग्ने चिउरा तथा तयारी सुक्खा खाना, खाने पानीको बोतल, जरुरी औषधिहरू र आफ्नो कागजातको फोटोकपीहरू राख्न सकिन्छ।
2: भूकम्प गएपछिको समयमा टेलिफोन सञ्जाल व्यस्त रहने भएकोले सकभर मोबाइलबाट टेक्स्ट सन्देशहरू आदान प्रदान गर्नु पर्दछ।
3: चर्किएका तथा भत्किएका घर एवं अन्य संरचना भित्र नबस्ने, किनभने भूकम्पका पराकम्पले यस्ता संरचनाहरू भत्काएर जनधनको थप क्षति हुन सक्छ।
2: भूकम्पको समयमा खस्ने वस्तुहरू फर्निचर, फोटो फ्रेम, सजावटका वस्तु, पुस्तक र्याक, ग्यास सिलिन्डर जस्ता सामग्रीहरू ठिकसँग राख्नु पर्दछ।
3: भूकम्प आएको बेला सुरक्षित रहन घुँडा टेकेर गुडुल किने, यदि ओत लाग्ने ठाउँ छैन भने आफ्नो टाउको र घाँटीलाई सुरक्षित राख्नु पर्छ।
2: जब भूकम्प रोकिन्छ, आगलागी, पहिरो, ढुङ्गाहरू खस्नु, बाढी जस्ता जोखिमहरू हुने भएकोले जोखिम कम गर्नका लागि सावधानी अपनाउनु पर्दछ।
3: भूकम्प आएको बेला चिच्याउनु हुँदैन, शान्त रहनु पर्छ।
2: प्राकृतिक रूपमा भूकम्प जाँदा आफैमा दन्जनको क्षति हुँदैन, तर कमजोर संरचना र सचेतनाको अभाव जस्ता असुरक्षित प्रचलनहरूका कारण जनधनको क्षति हुने भएकोले सचेत रहनु पर्दछ।
3: यदि भूकम्प आयो र सहयोग चाहिएमा ओखलढुङ्गाको निम्न फोन नम्बरहरूमा सम्पर्क गर्न सकिनेछ।
2: नेपाल रेडक्रस सोसाइटीको फोन नम्बर 0375201178,
3: जिल्ला प्रशासन कार्यालय 0375201133,
2: जिल्ला प्रहरी कार्यालयको नम्बर 9852889050।
3: समुदायको हितको लागि आफ्नो एफएम परिवार ओखलढुङ्गा।
4: ए एन्जिला, तिमीले त कस्तो राम्रो राम्रो डिजाइनको गहना फेरिरहेको हौ। होइन, कुन पसलबाट किन्छौ?
5: दयाल सुन चाँदी उद्योगबाट ल्याउँछु नि, त्यहाँ त जस्तो सुकै डिजाइनमा पनि गरगहना किनबेच गरिन्छ नि।
4: ए हो र, त्यसो त म पनि अब दयाल सुन चाँदी उद्योगमै जान्छु। एउटा सानो डिजाइनमा सिक्री, औठी, अनि आमाको लागि पुरानो डिजाइनमा मालबाडी, दिदीको लागि मङ्गलसूत्र पनि बनाउनु छ। लौ म त लागे है दयाल सुन चाँदी उद्योगतिर।
6: हाम्रा सेवाहरू, अर्डर अनुसार नयाँ तथा पुराना डिजाइनका सुनचाँदीका गरगहना बनाइन्छ।
7: पुरानोसँग नयाँ सट्टापट्टा गरिन्छ।
6: बिना रसायन गहना बनाइन्छ।
7: बनाइराखेकै रेडिमेड गरगहना पनि पाइन्छ।
6: प्रोप्राइटर भेषबहादुर दयाल, बेलकुमारी दयाल। मोबाइल नम्बर 9842939306, 9842939306 र 9842808584। दयाल सुनचाँदी उद्योग, सिद्धिचरण नगरपालिका 12, हुलाकटोल, ओखलढुङ्गा।
8: आयो आयो आयो, तिजको विशेष अफर आयो।
0: हिन्दू नेपाली नारीहरूको पर्व हरितालिका तिज 2083 शुभ अवसरमा हेमदयाल सुनचाँदी गहना पसलमा सुन तथा चाँदीका गहना खरिद गर्दा विशेष छुटको व्यवस्था गरिएको छ।
9: यस विशेष अवसरमा आफूलाई मनपर्ने आकर्षक डिजाइनका गरगहना खरिद गर्नुहोस् र विशेष छुटको भरपूर फाइदा उठाउनुहोस्।
0: हेमदयाल सुनचाँदी गहना पसल, सिद्धिचरण नगरपालिका 11, भीमसेन मन्दिर छेउ, रमाइलो डाँडा, ओखलढुङ्गा।
9: सम्पर्क नम्बर 9842808946 र 9861772745।
0: स साथै सम्पूर्ण हिन्दू नेपाली आमा दिदी बहिनीहरूमा हरितालिका तीज 2083 को हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।

नमस्कार, म कलाकार नारद खतिवडा। अहिले तपाईँ सुन्दै हुनुहुन्छ ओखलढुङ्गा जिल्लाको पहिलो सामुदायिक रेडियो आफ्नो एफएम 104.8 मेगाहर्ज।

0: ले तपाईँ सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो समुदायकै आवाज 104.8 मेगाहर्ट्ज।
1: मानसिक स्वास्थ्य बिना स्वास्थ्य जीवन सम्भव छैन। आफ्नो र परिवारका सदस्यहरूको मानसिक स्वास्थ्यको सधैँ ख्याल गरौ। मनमा अत्याधिक डर, चिन्ता, तनाव बढ्ने जस्ता लक्षणहरू दैनिक जीवनमा देखिए र फरक महसुस भए नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरौ। मानसिक स्वास्थ्य तथा मनोसामाजिक समस्या भएका व्यक्तिहरूले अन्य व्यक्ति सरह मर्यादापूर्ण जीवन बाँच्न अधिकार प्रयोग गर्ने वातावरण बनाउनका लागि सहकार्य गरौ।
2: समुदायको हितको लागि आफ्नो एफएम ओखलढुङ्गाद्वारा जनहितमा जारी सन्देश।
3: बलात्कार, कुटपिट, गाली गलोज, मानसिक यातना या कुनै पनि किसिमका लैङ्गिकताका आधारमा भएका हिंसाहरूलाई लैङ्गिक हिंसा भनिन्छ। यस्ता कुनै पनि किसिमका घटनाहरू महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा पुरुषलाई भएमा त्यस्ता प्रभावितलाई जिल्ला अस्पताल ओखलढुङ्गाको ओसिएमसीमा निशुल्क रूपमा गोपनीयताका साथ स्वास्थ्य र कानुनी सेवा प्रदान गरिन्छ।
4: थप जानकारीको लागि ओसिएमसीको फोन नम्बर 9852024888 सम्पर्क गर्न सक्नुहुनेछ।
5: के तपाईँ स्वास्थ्य उपचार गराउने ठाउँको खोजीमा हुनुहुन्छ?
6: यदि त्यसो हो भने हामीलाई सम्झनुहोस्।
5: रुम्जाटार पोलिक्लिनिक एन्ड डायलोसिस सेन्टर प्राली।
7: हाम्रा सेवाहरू दैनिक बिरामी जाँच सेवा,
8: मुटु, मृगौला र कलेजो सम्बन्धी विशेष ल्याब सेवा,
6: एक्सरे सेवा,
7: 24 घण्टा इमर्जेन्सी सेवा,
8: एमसीएच सेवा, परिवार नियोजन सेवा
6: एवं पशु तथा पन्छीको औषधि समेत पाइन्छ।
7: साथै 50-70 जनाको एकै पटक तालिम प्रदान गर्न सकिने तालिम हलको व्यवस्था सँगै खाना तथा बासको व्यवस्था तथा गाडी रिजर्भको व्यवस्था गरिएको छ।
8: सम्पर्क पद्मा मेडिकल हल, सिद्धिचरण नगरपालिका 4, रुम्जाटार, ओखलढुङ्गा। फोन नम्बर 037-540-124।

0: सोलुखुम्बु जिल्लाको सोलोदुतकुण्ड नगरपालिका 11 तिङला घुन्सागर भई हाल काठमाडौँमा बसोबास गर्दै आउनुभएका यस गुठीका साधारण सदस्य दीपक कुमार बस्नेत गोपालका बुबा मानबहादुर बस्नेतको 83 वर्षको उमेरमा उपचारको क्रममा छाउनी हस्पिटलमा असामयिक निधन भएको हुँदा उहाँको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति ईश्वरले प्रदान गरून् भनी जनसेवा गुठी परिवार हार्दिक समवेदना प्रकट गर्दछौ।
1: अध्यक्ष सानो बाबु खड्का, उपाध्यक्ष प्रमिला राज भण्डारी श्रेष्ठ, सचिव ज्ञान बहादुर खत्री, को सदस्य बालकुमार श्रेष्ठ तथा जनसेवा गुठी परिवार सिद्धिचरण नगरपालिका 11 रमाइलो डाँडा ओखलढुङ्गा।
2: तपाईँलाई घरको लागि एल्मुनियमको झ्याल ढोका चाहिएको छ भने सम्पर्क गर्नुहोस् होम्स एल्मुनियम एन्ड डेकोरलाई।
3: आउनुहोस्, यहाँ घरका लागि चाहिने एल्मुनियम ढोका, झ्याल, पल सिलिङ, कार्पेट, पर्दा, सिसा साथै एल्मुनियम सम्बन्धी सम्पूर्ण काम गरिन्छ। प्रोप्राइटर चुरालाल श्रेष्ठ।
2: सम्पर्क नम्बर 98625597 र 0335203690।
3: होम्स एल्मुनियम एन्ड डेकोर, सिद्धिचरण नगरपालिका 11 मिलन चौक, ओखलढुङ्गा।
4: माया, तिम्रो बगैँचा त कस्तो राम्रो भएछ, कसरी यति सुन्दर बनायो है। मेरो पनि कार्यालय सँगै आफ्नै घर पनि निर्माण सम्पन्न हुन लाग्यो। यस्तै सुन्दर बगैँचाले सजाउने अनि मेरो पुर्ख्यौली बाजु जमिनमा फलफुलको बिरुवा रोप्ने सोच्दैछु। कहाँ पाइन्छ होला यो सबै सुविधा?
2: ल, तिमीलाई थाहा छैन, यो सबै काम त ओखलढुङ्गाकै पहिलो इन्दिरा नर्सरी तथा कृषि फर्मले गरिदिइहाल्छ नि। त्यहाँ सजावटका लागि फुलहरू, मनी प्लान्ट, धुपी, कटहर, लिची, हरोबरो लगायतका सबै किसिमका बिरुवाहरू सुपथ मूल्यमा पाइन्छ।
4: ए लौ, कस्तो राम्रो सेवा दिने रहेछ। कसरी काठमाडौँबाट फुलहरू ल्याउने होला भनेर चिन्तित थिए। ल, मलाई सम्पर्क नम्बर देऊ त, म नि बुझिहाल्न पर्यो।
2: 9846633325 र 9899906026 सिधै इन्दिरा खतिवडालाई सम्पर्क गर्न सकिन्छ।
4: इन्दिरा नर्सरी तथा कृषि फार्म, सिद्धिचरण नगरपालिका 4 रुम्जटार र सिद्धिचरण नगरपालिका 11 रमाइलो डाँडा ओखलढुङ्गा।
5: वर्षायाम सुरु भएसँगै पानीका मुहानहरू दूषित हुने जोखिम बढ्छ। दूषित पानीले झाडा पोखला, हैजा, टाइफाइड लगायतका रोग निम्त्याउन सक्छ।
6: त्यसैले पिउने पानीलाई कम्तीमा 3 मिनट उमालेर, फिल्टर गरेर वा क्लोरिन प्रयोग गरी शुद्ध बनाएर मात्र प्रयोग गरौँ।
2: पानीको मुहान वरपर फोहोर नगर्ने, पशु चौपाया प्रवेश गर्न नदिने र नियमित सरसफाई गर्ने पानी बसालौ।
6: स्वच्छ मुहान, शुद्ध पानी र स्वास्थ्य परिवारका लागि सबैको सहभागिता आवश्यक छ।
5: खानेपानी तथा सरसफाई डिभिजन कार्यालय ओखलढुङ्गा।

0: Ahmet. Şöyle çağırdı o zaman. Ahmet ağır.
1: ए एन्जी ला तिमीले त कस्तो राम्रो राम्रो डिजाइनको गहना फेरिरहेको हौ होइन कुन पसलबाट किन्छौ
2: दयाल सुन साथी उद्योगबाट ल्याउँछु नि त्यहाँ त जस्तो सुकै डिजाइनमा पनि गरगहना किनबेच गरिन्छ नि
1: ए हो र त्यसो त म पनि अब दयाल सुन साथी उद्योगमै जान्छु एउटा सानो डिजाइनमा सिक्री औठी अनि आमाको लागि पुरानो डिजाइनमा मालबाडी दिदीको लागि मङ्गलसूत्र पनि बनाउनु छ लौ म त लागे है दयाल सुन साथी उद्योगतिर
2: हाम्रा सेवाहरू
1: अर्डर अनुसार नयाँ तथा पुराना डिजाइनका सुनचाँदीका गरगहना बनाइन्छ
2: पुरानोसँग नयाँ सट्टापट्टा गरिन्छ
1: बिना रसायन गहना बनाइन्छ
2: बनाइराखेकै रेडिमेड गरगहना पनि पाइन्छ
1: प्रोप्राइटर भेषबहादुर दयाल बेलकुमारी दयाल मोबाइल नम्बर 9842930036 9842930036 र 9842805584 दयाल सुनचाँदी उद्योग सिद्धिचरण नगरपालिका 12 हुलाकटोल ओखलढुङ्गा
3: आयो आयो आयो तिजको विशेष अफर आयो
4: हिन्दू नेपाली नारीहरूको पर्व हरितालिका तीज 2083 शुभ अवसरमा हेमदयाल सुनचाँदी गहना पसलमा सुन तथा चाँदीका गहना खरिद गर्दा विशेष छुटको व्यवस्था गरिएको छ
5: यस विशेष अवसरमा आफूलाई मनपर्ने आकर्षक डिजाइनका गरगहना खरिद गर्नुहोस् र विशेष छुटको भरपूर फाइदा उठाउनुहोस्
4: हेमदयाल सुनचाँदी गहना पसल सिद्धिचरण नगरपालिका 11 भीमसेन मन्दिर स्याउ रमाइलो डाँडा ओखलढुङ्गा
5: सम्पर्क नम्बर 9842808006 र 9861772445
4: साथै सम्पूर्ण हिन्दू नेपाली आमा दिदी बहिनीहरूमा हरितालिका तीज 2083 को हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।

0: आप्रवासी स्रोत केन्द्र सिद्धिचरण नगरपालिकाको अनुरोध।
1: आप्रवासनमा चुनौती र अवसर दुवै छन्। आप्रवासनलाई हामी व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन सक्छौ।
2: पर्याप्त सूचना र चाहिने सिप सिकेर विदेश जाँदा विदेशमा दुःख पाइँदैन। काम के हो, तलब कति हुन्छ, सिप कस्तो चाहिन्छ, विदेश जानुभन्दा पहिला सोधखोज गरौं र श्रम स्वीकृति लिएर मात्रै विदेश जाउँ। श्रम स्वीकृति लिएर जाँदा सुरक्षित भइन्छ र समस्यामा परेर फर्किनु परेमा न्याय पाउन पनि सहज हुन्छ।
1: अनि तपाईँलाई थाहा छ, स्थानीय सरकारले वैदेशिक रोजगारलाई व्यवस्थित र सुरक्षित बनाउन आप्रवासी स्रोत केन्द्रको सञ्चालन र व्यवस्थापन गरिरहेका छन् नि।
2: थाहा छ नि, धेरै जसो जिल्लामा जिल्ला प्रशासन कार्यालयभित्र वा कार्यालय छेउमै आप्रवासी स्रोत केन्द्रहरू स्थापना भएका छन्। यस्ता स्रोत केन्द्रहरूले सुरक्षित वैदेशिक रोजगारीका लागि सही सूचना दिने र सिप सिक्न सिफारिस गर्ने गर्छन्। साथै विदेश जाने क्रममा समस्यामा परे न्यायका लागि सहयोग पनि गर्छन्।
3: हजुर, वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिहरूलाई सरल, छिटो, सहज सेवा प्रवाह गर्ने उद्देश्यले सिद्धिचरण नगरपालिकामा श्रम स्वीकृति सेवा सञ्चालन भइरहेको बेहोरा सहर्ष जानकारी गराइन्छ।
0: अन्य थप जानकारीको लागि सम्पर्क नम्बर 9849812808 9849812808।
3: सिद्धिचरण नगरपालिकाको कार्यालय ओखलढुङ्गा।
4: व्यक्ति स्वयं अपाङ्ग हुँदैन, व्यक्ति यस्तो वातावरणमा बाँचिरहेको हुन्छ, त्यो वातावरणलाई चाहिँ अपाङ्गता भनिन्छ। त्यो वातावरण कस्तो हो त भन्दाखेरि, व्यक्तिको शारीरिक, मानसिक, इन्द्रिय र बौद्धिक कार्यगत विचलन र ऊ बाँचेको वातावरणसम्ममा रहेको अवरोधसँगको अन्तर्क्रियाले उसलाई सहभागिताबाट वञ्चित हुनुपर्ने अवस्था सृजना हुन्छ भने त्यस्तो अवस्थालाई अपाङ्गता भनिन्छ र त्यस्तो अवस्थामा बाँचेको व्यक्तिलाई चाहिँ अपाङ्गता भएका व्यक्ति भनेर भनिन्छ।
5: गर्भवतीले जथाभावी औषधि सेवन गर्नाले, गर्भपतन गर्नाले आमालाई कुपोषण भएमा विषयुक्त पदार्थ सेवन, लामो व्यथा लागेर जन्मन कठिन भएमा जबरजस्ती प्रसूति गराउँदा, शिशुमा आघात पुग्दा, विभिन्न दुर्घटना लगायतका कारणले अपाङ्गता हुने गर्दछ।
6: अपाङ्गतालाई शारीरिक, दृष्टि सम्बन्धी, सुनाइ सम्बन्धी, श्रवण दृष्टिविहीन, स्वर र बोलाइ सम्बन्धी, मानसिक वा मनोसामाजिक, बौद्धिक, अनुवंशीय रक्तस्राव सम्बन्धी, अटिजम सम्बन्धी र बहुअपाङ्गता गरी 10 भागमा वर्गीकरण गरिएको छ।
5: अपाङ्गताबाट बच्न नियमित गर्भजात, बालबालिकालाई पूर्ण खोप, पौष्टिक आहारा, गर्भवतीले डाक्टरको प्रिस्क्राइब बिना औषधि सेवन साथै धुम्रपान मद्यपान गर्नु हुँदैन। हरेक हुन सक्ने सम्भावित दुर्घटनाबाट बच्ने र बचाउने स्वास्थ्य संस्थामै प्रसूति गराउनु पर्दछ। यदि अपाङ्गता भइहाले समयमै पहिचान गरी उपचार गर्नुपर्दछ।
6: अपाङ्गता हुनु जीवनै सकिनु होइन, अवसर पाउन सके उनले परिवार, समाज र राष्ट्रका लागि महत्वपूर्ण योगदान गर्न सक्छ।
5: मानव विकास तथा सामुदायिक सेवा, आफ्नो एफएमको जनहितमा जारी सन्देश।
7: भूकम्प जहिले र जति बेला पनि आउन सक्छ,
8: त्यसैले भूकम्पको समयमा लिएर हिँड्ने झटपट झोला तयारी अवस्थामा राख्नु पर्छ। झोलामा टर्च लाइट, रेडियो, एक दिनका लागि पुग्ने चिउरा तथा तयारी सुक्खा खाना, खाने पानीको बोतल, जरुरी औषधिहरू र आफ्नो कागजातको फोटो कपीहरू राख्न सकिन्छ।
7: भूकम्प गएपछिको समयमा टेलिफोन सञ्जाल व्यस्त रहने भएकोले सकभर मोबाइलबाट टेक्स्ट सन्देशहरू आदान प्रदान गर्नु पर्दछ।
8: चर्किएका तथा भत्किएका घर एवं अन्य संरचनाभित्र नबस्ने, किनभने भूकम्पका पराकम्पले यस्ता संरचनाहरू भत्काएर जनधनको थप क्षति हुन सक्छ।
7: भूकम्पको समयमा खस्ने वस्तुहरू फर्निचर, फोटो फ्रेम, सजावटका वस्तु, पुस्तक र्याक, ग्यास सिलिन्डर जस्ता सामग्रीहरू ठिकसँग राख्नु पर्दछ।
8: भूकम्प आएको बेला सुरक्षित रहन घुँडा टेकेर गुडुल किने, यदि ओत लाग्ने ठाउँ छैन भने आफ्नो टाउको र घाँटीलाई सुरक्षित राख्नु पर्छ।
7: जब भूकम्प रोकिन्छ, आग लागि, पहिरो, ढुङ्गाहरू खस्नु, बाढी जस्ता जोखिमहरू हुने भएकोले जोखिम कम गर्नका लागि सावधानी अपनाउनु पर्दछ।
8: भूकम्प आएको बेला चिच्याउनु हुँदैन, शान्त रहनु पर्छ।
7: प्राकृतिक रूपमा भूकम्प जाँदा आफैमा दञ्जनको क्षति हुँदैन, तर कमजोर संरचना र सचेतनाको अभाव जस्ता असुरक्षित प्रचलनहरूका कारण जनधनको क्षति हुने भएकोले सचेत रहनु पर्दछ।
8: यदि भूकम्प आयो र सहयोग चाहिएमा ओखलढुङ्गाको निम्न फोन नम्बरहरूमा सम्पर्क गर्न सकिनेछ।
7: नेपाल रेड क्रस सोसाइटीको फोन नम्बर 037-520-178,
8: जिल्ला प्रशासन कार्यालय 037-520-133,
7: जिल्ला प्रहरी कार्यालयको नम्बर 98-52-88-90-50।
8: समुदायको हितको लागि आफ्नो FM परिवार ओखलढुङ्गा।

0: ए एन्जिला, तिमीले त कस्तो राम्रो राम्रो डिजाइनको गहना फेरिरहेको हौ। होइन, कुन पसलबाट
1: किन्छौबाट ल्याउँछु नि त, जस्तो सुकै डिजाइनमा पनि गरगहना किनबेच गरिन्छ नि।
0: ए हो र, त्यसो त म पनि अब दयाल सुन चाँदी उद्योगमै जान्छु। एउटा सानो डिजाइनमा सिक्री औठी, अनि आमाको लागि पुरानो डिजाइनमा मालबाडी, दिदीको लागि मङ्गलसूत्र पनि बनाउनु छ। लौ म त लागे है दयाल सुन चाँदी उद्योगतिर।
1: हाम्रा सेवाहरू,
0: अर्डर अनुसार नयाँ तथा पुराना डिजाइनका सुनचाँदीका गरगहना बनाइन्छ।
1: पुरानोसँग नयाँ सट्टापट्टा गरिन्छ।
0: बिना रसायन गहना बनाइन्छ।
1: बनाइराखेकै रेडिमेड गरगहना पनि पाइन्छ।
0: प्रोप्राइटर भेष बहादुर दयाल, बेलकुमारी दयाल। मोबाइल नम्बर 9842939306, 9842939306 र 9842808584। दयाल सुनचाँदी उद्योग, सिद्धिचरण नगरपालिका 12, हुलाक टोल, ओखलढुङ्गा।
2: सुन्न र सहभागिता जनाउन नबिर्सनु होला।

हजुर नमस्कार नमस्कार नमस्कार अनि हार्दिक स्वागत एवं न्यानो अभिवादन टक्र्याउँछौँ तपाईँ सम्पूर्णलाई यति बेला कार्यक्रम लोकसारथीमा। अह श्रोतेव मित्र तपाईँ यति बेला कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, कहाँ के कस्तो अवस्थामा हुनुहुन्छ, जहाज जस्तो अवस्थामा भए पनि कार्यक्रम लोकसारथी कति बेला आउँछ सुन्न अनि सहभागिता जनाउन पाइन्छ भनेर प्रतीक्षा गरेर बसिरहनु भएको थियो होला। तपाईँको पर्खाएको घडीलाई एकैसाथ समाप्त पार्दै कार्यक्रम लोकसारथीमा हामी आज पनि उपस्थित भइसकेका छौँ। मलाई प्रविधि संयोजनबाट यति बेला साथ मिलिराखेको छ सा, प्राविधिक साथी टेकमन विष्टको आवाजमा उपस्थित भएको छु म वीरेन्द्र गिरी, बाँकी साथ तपाईँको पनि रहन्छ। हामी यति बेला सामुदायिक रेडियो जलजला एफएम 96.4 MHz लिबाङ रोल्पाको स्टुडियोबाट बोलिरहेका छौँ भने तपाईँले हामीलाई इन्टरनेट अनलाइनमा jaljalapress.com नेपाली पात्रो र हाम्रो पात्रोमा रेडियो जलजला सर्च गरेर सुन्न सक्नुहुन्छ। यति मात्र होइन, तपाईँले हामीलाई विभिन्न रेडियो स्टेसनहरूबाट एकैसाथ सुनिरहनु भएको छ। अब म सरसर्ती रेडियोहरूको नाम अनि प्राविधिक मित्रहरूको नाम यहाँबाट जानकारी गराउँछु। सामुदायिक रेडियो महिला आवाज 90 MHz खलङ्गा प्युठानबाट सुशीला मगर, रेडियो स्वर्गभूमि 93 MHz भिङ्री प्युठानबाट सन्तोष सुनार संगम, रेडियो झुलेनी 104.7 MHz बिजबार प्युठानबाट यमुना धामी, रेडियो पाडिनी 99.1 MHz अर्घखाँची, रेडियो मालरानी 95.7 MHz राम खड्का, रेडियो नृसिंह 107.1 MHz अर्घखाँचीबाट कोपिलाचार्य, सामुदायिक रेडियो स्काई 90.4 MHz तमघास गुल्मीबाट साथ मिलिराखेको छ। सुषमा मल्लको भने रेडियो छत्राभूमि 93.6 MHz पौधी अमराई गुल्मीबाट प्रकाश आचार्य, रेडियो सारथी 107.4 MHz खरबाङ बागलुङबाट अनिस पाठक, रेडियो मोती 88.4 MHz छाप सङ्जाबाट कृष्ण बस्याल, रेडियो कुटुम्ब 97.8 MHz तनसेन पाल्पाबाट निराजन पौडेल, रेडियो कपिल वस्तु 104.2 MHz कपिल वस्तुबाट रिमा भर, सामुदायिक रेडियो देवघाट 102.6 MHz देवघाट तनहुँबाट साथ मिलिराखेको छ। नम्रता नेपालीको दमौली एफएम 94.2 MHz दमौली तनहुँबाट सन्देश चडाई, रेडियो फेमस एफएम 94.3 MHz कोहलपुर बाँकेबाट सुदीप कुमार थारू, रेडियो भोटेउडा 90.8 MHz लमजुङबाट प्रमिला रेग्मी, रेडियो बन्दीपुर 88.8 MHz बन्दीपुर तनहुँबाट भूमिका श्रेष्ठ, रेडियो सुनवल 90.7 MHz नवलप्रासीबाट दुर्गा पौडेल, रेडियो जननी 90.6 MHz पोखराबाट प्रतिमा गुरुङ, रेडियो क्रान्ति 90.4 MHz काभ्रे प्लाञ्च कोसीपारीबाट नकुल घरती, रुकुम पश्चिममा रेडियो आफ्नै एफएम 90.4 MHz चौरजहारीबाट मनिषा डागी, रुकुम पश्चिममा रेडियो मौराखारा 106.5 MHz सानी भेरीबाट यति बेला ज्ञानी खड्काले साथ दिइरहनु भएको छ। रेडियो आफ्नो एफएम ओखलढुङ्गामा 104.8 MHz हामीलाई बिनुमाया राईले साथ दिइरहनु भएको छ। धनकुटाको रेडियो लालीगुराँस 105.2 MHz जानु तामाङ, रेडियो खबरपालिका 88.7 MHz खड्गराज बस्नेतले साथ दिइरहनु भएको छ। रामेछापको रेडियो झन्कार 97.5 MHz अनिता रसाइली, यसै क्रममा तेराथुमको रेडियो मेनस्याम 103.4 MHz रिजु कार्की, उदयपुरको बेलका एफएम 100.9 MHz अजम्बर पुलामीले साथ दिइरहनु भएको छ। हुम्लाको रेडियो मन सरोवर 92.1 MHz बाट यति बेला धनबहादुर भण्डारीले साथ दिइरहनु भएको छ। रेडियो दाङघुराईको रेडियो भरोसा 104.9 MHz दाङघुराईबाट दीपक पुनले साथ दिइरहनु भएको छ। यसै क्रममा हामीलाई विभिन्न रेडियोबाट विभिन्न साथीहरूले यति बेला साथ दिइरहनु भएको छ। कार्यक्रम लोकसारथीमा छौँ, तपाईँ यति बेला कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ। रेडियो मध्य पहाड 88.2 MHz सल्यानबाट गोरख डागीले साथ दिइरहनु भएको छ। रेडियो सरोवर 92.5 MHz हेटौडाबाट एलिसा ढुङ्गानाले साथ दिइरहनु भएको छ। यसै क्रममा हामीलाई रेडियो डोल्पा 101.4 MHz, रेडियो मुटकीचुला 93.5 MHz र रेडियो सत्यवाणी 104 MHz पर्वतबाट पनि कार्यक्रम सुन्दै हुनुहुन्छ।
आज कार्यक्रम लोकसारथीको हामी शनिबारीय बसाईमा छौँ। शनिबारीय बसाईमा रहेर तपाईँहरूको माझमा हामी तपाईँले पुराना पुराना तिजका भाकाहरू गाउनुपर्ने हुन्छ, तर हामी तिजलाई लक्षित गरेर नयाँ तथा पुराना केही नभनिकन तपाईँले तिजका गीतहरू गाउन पाउनुहुन्छ, सक्नुहुन्छ। यद्यपि तपाईँले तिजको मौलिकतालाई बोकेको गीतलाई प्राथमिकता दिनुहोला। आज तिजका गीतहरू मात्रै गाउन पाइन्छ, लोकगीत नगाइदिनुहोला, किनभने तिज आउन लागेको छ। तिजको अवसरमा हामीले तिजका गीतहरू मात्रै गाउने अवसर तपाईँलाई प्रदान गर्नेछौँ। आज लोकगीत गाउन भने पाइने छैन, यो कुरा म तपाईँलाई जानकारी गराएँ। 9868 60 39 40 को नम्बरमा फोन डायल गर्दै गर्नुहोला। हामी भने कार्यक्रमको शुभारम्भ स्वरूप एउटा पुरानो गीत राख्छौँ। गीतपछि तपाईँको माझमा हामी फेरि आउँछौँ। यो गीत तपाईँको लागि, गीतपछि फेरि आउँछौँ।

0: तपाईँलाई फेरि पनि स्वागत छ कार्यक्रम लोकसारथीमा छौँ। तपाईँ यति बेला कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ र आज एउटा खुसीको कुरा तपाईँलाई बताउन मन लाग्यो। दाङ घुराईबाट प्रसारण भइराखेको रेडियो भरोसा 104.8 MHz नभएर 104.9 MHz हो, रेडियो भरोसा 104.9 MHz आज तेस्रो वर्षान्तमा प्रवेश गरेको छ। यो क्रम म तपाईँलाई जानकारी गराए, त्यहाँका स्टेसन म्यानेजर दीपक पुनले जानकारी गराउनु भएको छ। यो रेडियोले आफ्नो सुखद वार्षिक उत्सव मनाइरहेको छ, यो कुरा म तपाईँलाई जानकारी गराउँछु। धेरै धेरै शुभकामना छ रेडियो परिवारलाई वार्षिक उत्सव को यो पावन अवसरमा भन्दै आउनुहोस्। 9868 60 39 40 पहिलो साथीलाई म स्वागत गर्छु। कहाँदेखि को हुनुहुन्छ? नमस्कार हजुर।
1: सँग सँगै नाच्ने भन्नुभयो हेर ती भाउजूले, घिन घिन मादल घिन घिन मादल लौ न बजाइदेऊ, सुरु सुरुमा नाच्ने बेला हल्का लजाइदेऊ, बिहे गरी पठाउँछन् छोरीलाई घर खान, तिजमा फेरि बोलाउँछन् माइती दर खान, बिहे गरी पठाउँछन् छोरीलाई घर खान,
0: तपाईँको
1: मेरो खबर एकदम ठिक ठाक नै छ। मौसम चाहिँ पानी पर्ने लागेको छ, बादलले ढाकिराखेको छ,
0: पानी त यतातिर पनि बादल लागिराखेको छ क्यारे, अब हेरौँ के हुन्छ होइन। घाम लाग्ने बादल लाग्ने भइरहेछ क्यारे। अनि कार्यक्रममा आउनु भएको छ यति बेला ठ्याक्कै के गर्दै हुनुहुन्छ मेलिनाले? बाख्रा गोठालो गर्दै हुनुहुन्छ। तपाईँ उदयपुरको कुन ठाउँमा हुनुहुन्छ?
1: उदयपुरको तापली गाउँपालिका 2 मा।
0: ए कुन रेडियोबाट सुन्दै गर्नुहुन्छ हामीलाई? रेडियो बेलुकाबाट पनि कार्यक्रम प्रसारण हुन्छ नि, त्यो रेडियो कतिको सुनिन्छ तपाईँको ठाउँतिर?
1: हजुर मैले त सुन्दिनँ, यता उदयपुरकै रेडियो चाहिँ मैले सुनेको छैन कति मेगाहर्जको भनेर तपाईँले जानकारी चाहिँ गराइराख्नु भएको थियो, त्यही नै बज्छ कि बज्दैन मैले चेक नै गरेँ होइन, यसबाटै राम्रो बज्छ अनि यसबाटै सुनिरहन्छु म।
0: ठिक छ, बेलुका एफएम पनि प्रयास गर्नु होला, 100.9 MHz हो है। हुन्छ, कार्यक्रममा आउनुभयो, मिठो गीत गाउनुभयो, गीतका लागि धन्यवाद, फेरि फेरिको बसाइमा आउनुहोला, अहिलेको लागि बिदा गर्छौ, नमस्ते। टेलिफोन सम्पर्कमा मेलिना श्रेष्ठ आउनु भएको थियो यता भोजपुरबाट, उहाँसँग कुराकानी गरिसकेका छौँ। आज 30 का भाकाहरू मात्रै गाउन पाइन्छ, लोक भाकाहरू चाहिँ नगाइदिनु होला, किनभने अब

0: तिज आउन धेरै दिन छैन, भोलि पर्सि त तिज नै हो क्यारे, होइन भोलि दर खाने दिन हो, पर्सि हरितालिका तिज हो। यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गरे। नमस्कार हजुर। नमस्कार हजुर, टेलिफोन सम्पर्कमा साथी आउनु भएको छैन भन्ने खबर मलाई प्राप्त भयो। 9868-6040-40 को नम्बरमा फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउनु होला, म तपाईँलाई आग्रह गरेँ। 9868-6040-40 को नम्बर तपाईँको लागि हामी खुला गरेका छौँ, फोन डायल गर्नुभयो भने तपाईँसँग हामी कुराकानी गर्नेछौँ। यति बेला साथी हुनुहुन्छ, आउनु भएको छैन, के भयो, टेलिफोनमा समस्या आयो कि क्या हो जस्तो लाग्यो मलाई, टेलिफोनमा समस्या आयो जस्तो छ। हाम्रो प्राविधिक मित्रले मिलाउँदै हुनुहुन्छ, टेलिफोनमा समस्या आयो भने अलिकति फोन नआउने समस्या हुन्छ, नत्र त साथीहरूले फोन लागेन भनेर कति गुनासो गर्नुभएको हुन्छ, होइन। त्यसो हुँदाखेरि फोन नआउने त कुरै भएन अझै, होइन। फोन गर्नुहोला 9868-6040-40 आज रेडियो भरोसा एफएमको वार्षिक उत्सव परेको छ, 3 वर्ष पुरा भएको छ। यति बेला साथी हुनुहुन्छ, म स्वागत गरी। नमस्कार हजुर।
1: हजुर नमस्कार सर।
0: नमस्कार, को बोल्नु भयो, कहाँबाट?
1: घोराई 19 रुद्रबहादुरपुन मगर हो सर।
0: ओहो, रुद्रबहादुरपुन मगरको के छ खबर?
1: एकदमै ठिक छ सर, के अरे भरोसा एफएमको 3 वर्षको उपलक्ष्यमा त्यहाँका स्टेसन म्यानेजर दीपक पुन, लगाधीश्वरी पुन र सबै साथीहरूले शुभकामना दिँदै राम्रा राम्रा कार्यक्रमहरू ल्याउनु होला भन्दै के अरे भने सर।
0: आज त गीत गाउनुपर्छ नि, थाहा छ कि छैन?
1: तिजको गीत गाउने नि सर।
0: तिजाको गीत गाउनुपर्छ, कार्यक्रम सुन्नु भएको छ नि क्या तपाईँले?
1: सुनेको छु सर, सुन्नु त।
0: अनि यो वार्षिक उत्सव त रेडियो भरोसाको हो, लोकसारथीको होइन है? तर पनि रेडियो भरोसालाई तपाईँले सुझाव दिन पाउनुभयो यहाँबाट पनि, किनभने तपाईँ घोराईवासी नै हुनुहुन्छ त्यसैले, होइन? अनि के छ आज भोलि के गर्दै हुनुहुन्छ? आज कुन गीत गाउनुहुन्छ? आज तिजाको गीत एउटा गाइदिनुहोस्।
1: हङकङको सारीले भन्ने गाउँछ सर।
0: लगाउनुहोस् ल।
1: ए हङकङको सारीले नेपालको ठुलो उडायो, थम फौजुको तालैमा मर्काउँथ्यो कम्मर अहिलेको सालैमा, ए तिरिरी बज्न थालो बाँसुरीको धुन, एउटा गीत गाउँछु मैले तिमी चाहिँ सुन, हङकङको सारीले नेपालको ठुलो उडायो, हङकङको सारीले नेपालको ठुलो उडायो, छम भाउजूको तालैमा, छम भाउजूको तालैमा मर्काइदेऊ कम्मर अहिलेको सालैमा, मर्काइदेऊ कम्मर अहिलेको सालैमा। हजुर सर, यति नै हो,
0: मर्काइदेऊ कम्मर अहिलेको सालैमा, होइन?
1: हजुर हजुर।
0: हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो, फेरिका बसाइमा आउनु होला, अहिलेको लागि बिदा गर्छौ, नमस्ते। टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, रुद्र आउनु भएको थियो, उहाँसँग कुराकानी गरिसकेका छौँ। दाङ घोराईबाट, घोराई 19 आउनु भएको थियो, पालो तपाईँको हो, फोन गर्नुहोला 9868-6040-40 को नम्बर तपाईँका लागि खुला गरेका छौँ, फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। यति बेला के छ साथी हुनुहुन्छ, हुनुहुन्छ भने स्वागत गर्छु। नमस्ते हजुर। नमस्ते हजुर। खै त साथीको आवाज आएन। 9868-6040-40 को नम्बर तपाईँका लागि खुला गरेका छौँ, फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। के छ साथी हुनुहुन्छ, हुनुहुन्छ अरे, स्वागत गरी। नमस्कार हजुर।
2: हजुर दाई नमस्ते।
0: नमस्ते, को बोल्नु भयो, कहाँबाट?
2: बागलुङको दगातुम डाँडाबाट शर्मिला परियार।
0: बागलुङको बगातुमबाट शर्मिला परियार,
2: हजुर।
0: के छ शर्मिलाजी, खबर तपाईँको?
2: एकदमै ठिकै छ। अनि हजुरको कस्तो छ?
0: हाम्रो पनि एकदम ठिकठाक छ। यति बेला के गर्दै हुनुहुन्छ?
2: यति बेला लसुन रोप्दै कार्यक्रम सुन्दै बसिरहेको भन्नुपर्छ।
0: ठिक छ, कार्यक्रममा आउनु भएको छ। आज के सुनाउनुहुन्छ हामीलाई, कुन गीत सुनाउनुहुन्छ?
2: मैले आमा भन्ने गीत गाउँछु,
0: लगाउनुहोस्।

हुन्छ, एकदमै राम्रो गीत गाउनुभयो, गीतका लागि तपाईँलाई धेरै धेरै धन्यवाद छ। फेरि फेरिको बसाइमा आउनु होला, अहिलेको लागि बिदा गर्छौ, नमस्ते। बागलुङको बागतुमबाट शर्मिला उहाँसँग कुराकानी गरिसकेका छौँ। अब हामी एउटा गीत राख्छौँ तपाईँको लागि, गीतपछि तपाईँको माझमा फेरि आउनेछौँ। तबसम्मका लागि यो गीत तपाईँको लागि राख्छौँ, गीतपछि फेरि आउँछौँ।

0: आइथिनी साली लाइथिनी कुरा खै मेलो नानु माई नभन्नु नि है है मेरो नानु माई लालु माई नभन्नु नि है। यो गीतपछि तपाईँलाई फेरि पनि स्वागत छ। देवी घरतीको आवाज राधिका हमालको आवाजमा रहेको गीत तपाईँको लागि प्रस्तुतिमा जोडिसकेका छौँ। कार्यक्रममा साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट? तपाईँको आवाज एकदमै सानो आइराखेको छ, अलि ठुलो आवाजमा बोलिदिनु होला, लाउड स्पिकर बन्द गरेर बोल्नु होला। कहाँदेखि को बोल्नुभयो हजुर? रुकुम पश्चिमबाट गोपाल रावत भन्नुभयो। रुकुम पश्चिम कुन ठाउँबाट हो? चौरजहरीबाट बोल्दै हुनुहुन्छ होइन? लाज कार्यक्रममा आउनु भएको छ। रुकुम पश्चिमतिरको हाल खबर के छ?
1: त्यति मलाई थाहा छैन सर, म बाहिरतिर घुम्दिनँ, घरतिर घर आएपछि काम
0: गर्छु। त्यही त, तपाईँको घरतिरको मौसम कस्तो छ?
1: अहिले पानी आइरहेको छ।
0: आज के गर्नुपर्छ, जानकारी छ यहाँलाई?
1: जानकारी
0: के भन्नुभयो?
1: जानकारी छ।
0: ल, आज कुन गीत गाउनुहुन्छ?
1: आउँदैन, म पुरानो एउटा
0: हुन्छ, गाउनुहोस्।
1: No, no, no.

0: यो कल हामीले लिन सकेनौँ, किन लिन सकेनौँ भने एउटा शब्द आउने एउटा शब्द नआउने, यो अलिकति उहाँको नेटवर्कको समस्याले हो अथवा के को कारणले हो त्यो त हामीलाई थाहा भएन, तर पुरै उहाँको गीत चाहिँ हामी बुझ्न सकेनौँ। यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु, कहाँदेखिको हुनुहुन्छ? नमस्कार हजुर,
1: नमस्ते,
0: को बोल्नुभयो, कहाँबाट?
1: प्युठानबाट, केशरी राणा।
0: केशरी राणा प्युठानबाट है?
1: हजुर।
0: के छ केशरीको हाल खबर?
1: ठिकै छ, तपाईँ कस्तो छ?
0: हाम्रो पनि एकदम ठिकठाक छ। कुन रेडियोबाट सुन्नुभयो प्युठानमा हामीलाई?
1: रेडियो जलजलाबाट।
0: रेडियो जलजलाबाटै सुन्दै हुनुहुन्छ होइन?
1: हजुर।
0: आज कुन गीत गाउनुहुन्छ?
1: गीतबाट सुरु गर्छु।
0: ल सुरु गर्नुहोस्।
1: हजुर,

0: 弟在吗？爱妈妈，哎呦，弟在吗？哎，干啥搞？这是那乱擦，天哪，干这是那乱擦？哎，干啥搞？这是那乱擦，天哪，干这是那乱擦？爱妈妈，哎呦，弟在吗？爱妈妈，哎呦，弟在吗？爱妈妈，哎呦，弟在吗？啊，这是谁？
1: आइना आमा हो यो तिजामा होइन
0: हजुर
1: नजाने विचार गर्नुभयो क्या आफ्नो माइततिर
0: होइन
1: त्यस्तो होइन अनि माइततिर जाने माइततिर
0: जाने
1: ए ए अविवाहित पो भन्नुभयो नि ल उसो भए राम्रो श्रीमान पाऊ भन्दा व्रत त बस्नुहुन्छ होला नि होइन तिजमा थाहा छैन होइन हुन्छ कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो फेरि फेरि व्यवसायमा आउनु होला राम्रो गीत गाउनुभयो गीतका लागि धन्यवाद बिदा गर्छौ नमस्ते टेलिफोन सम्पर्कमा केसरी राणा आउनु भएको थियो उहाँसँग कुराकानी गरिसकेका छौँ पालो तपाईँको हो फोन गर्नुहोला 9868309440 को नम्बर तपाईँको लागि खुला गरेका छौँ फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउनु होला यति बेला साथी नमस्ते हजुर को बोल्नु भयो हजुर
2: मेरो घर चाहिँ उदयपुर हो हाल चाहिँ काठमाडौँबाट बोल्दैछु
1: समीक्षा चामलिङ राई कुन माध्यमबाट कार्यक्रम सुन्दै हुनुहुन्छ यति बेला
2: फेसबुक लाइभबाट
1: सारा फेसबुक लाइभबाट सुन्दै हुनुहुन्छ होइन काठमाडौँको ठ्याक्कै कुन ठाउँमा बस्नुहुन्छ वसुन्धारामा बस्नुहुन्छ होइन आज कार्यक्रममा के गर्नुपर्छ जानकारी पाउनु भएको छ कि छैन तपाईँले त्यही त फेरि तिजका गीत मात्रै गाउन पाइन्छ नि थाहा छ कि छैन हुन्छ प्रयासको लागि धन्यवाद अब आउने बेलामा गीतलाई अलि राम्रोसँग तयारी गरेर आउनुहोला नबिगारिकन गाउने गरी आउनुहोला अहिलेलाई बिदा गर्छु नमस्ते टेलिफोन सम्पर्कमा आउनु भएको थियो गीतलाई सकेसम्म नबिगारिकन गाइदिनु होला म तपाईँलाई आग्रह गर्छु गीतलाई बिगार्नु भनेको त्यो गीतलाई दुर्घटनामा पार्नु हो त्यो गीत दुर्घटनामा पर्यो भने सर्जक पनि दुर्घटनामा परे सरा हुन्छ त्यो कारणले गर्दाखेरि गीतलाई सकेसम्म नबिगारिकन गाइदिनु होला म तपाईँलाई आग्रह गर्छु गीतलाई बिगार्नु भनेको सर्जक जुन यो गीतको सिर्जना गर्नुभएको छ उहाँहरूलाई ठाडै अपमान गर्नु बराबर हो है त्यो कारणले गर्दाखेरि यी कुराहरूमा ध्यान दिनुहोला भन्छु 9868309440 फोन डायल गर्नुहोला नम्बर तपाईँका लागि खुला गरेका छौँ फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउनुहोला तपाईँ कहाँ हुनुहुन्छ के गर्दै हुनुहुन्छ कहाँ के कस्तो अवस्थामा हुनुहुन्छ यति बेला साथी हुनुहुन्छ हुनुहुन्छ म स्वागत गर्छु नमस्ते हजुर
3: हजुर नमस्ते
1: को बोल्नु भयो कहाँबाट जीवन साङ्गीतिकमा गएर के छ जीवनजी खबर तपाईँको हामी एकदम सन्चै आरामै छौँ यति बेला के गर्दै हुनुहुन्छ नि
3: यति बेला
1: वनपाखाबाट घरतिर फर्किँदै हुनुहुन्छ होइन
3: हजुर
1: आज कुन गीत गाउनुहुन्छ यहाँले
3: पुरानो गीत गाउँछु म
1: हुन्छ गाउनुहोस्
3: हाम्रो बारीमा हजारीको बिउवा सिमे सिमे पानीमा सरम्बरीलाई सिमे सिमे पानीमा सरम्बरीलाई साथै गङ्गा छारी दिनु भयो गुफाले तर नै सकिन आइन बरिलाई तर नै सकिन आइन बरिलाई यति नम्बरमा चाहिँ
1: सातै डाँडा पारी दिनुभयो बाबाले राप्ती खोला पारी दिनुभयो बाबाले तर नै सकिन आइना बरीलाई है
3: हजुर अब उस बेला पुल पनि हुनु थियो अहिले त अब फुल छ र आउनुहुन्छ उस बेला त पुल नभएको ठ्याक्क पानी पर्ने भदौ महिना आउनु पनि आउनुहुन्छ कि दिदी बहिनी
1: आज भोलि गाउँघरमा आज भोलि पनि यो समस्या छ जस्तै मोटर बाटो नपुगेको ठाउँमा पुल पुलेसा नबनेको ठाउँमा अझै पनि यो समस्या छ नि जीवनजी
3: हजुर छ अहिले पनि हजुर
1: हुन्छ कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो फेरि फेरिका बसाइमा आउनुहोला अहिलेको लागि बिदा गर्छौँ नमस्ते
3: नमस्ते
1: आउनु भएको थियो जीवन साङ्गीतिक मगर उहाँसँग कुराकानी गरिसकेका छौँ पालो तपाईँको हो फोन गर्नुहोला 98 68 60 39 40 को नम्बरमा के छ तिनजना

0: मोबाइल किन्दे बुढा बाख्रा बेचेरा कृष्ण परियारको आवाजमा रहेको पुरानो गीत तिजका गीत तपाईँको लागि हामी प्रस्तुतिमा जोडिसकेका छौँ। कार्यक्रम लोकसारथीमा छौँ, तपाईँ यति बेला कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ र कार्यक्रम लोकसारथीमा तपाईँ पनि फोन गर्न सक्नुहुन्छ 9868-6040-40 को नम्बरमा फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ, नम्बर तपाईँको लागि खुला गरेका छौँ। यति बेला के छ साथी हुनुहुन्छ, साथी हुनुहुन्छ भने स्वागत गरे, कहाँदेखि को हुनुहुन्छ? नमस्कार हजुर। नमस्कार हजुर, को बोल्नु भयो, कहाँबाट? हेलो, को बोल्नु भयो, कहाँबाट? हजुर, दाङ तुलसीपुरबाट। नाम त होला नि तपाईँको? रमेश पुन भन्नुभयो होइन, ओली रमेश ओली। के छ रमेशजी हालखबर तपाईँको?
1: एकदम बहाल भइरहेछ, सबै राम्रो भइरहेछ।
0: अनि यति बेला के गर्दै हुनुहुन्छ?
1: यति बेला म यतिकै गाडीमा हिँडिरहेको थिएँ, ठ्याक्क यसो एकछिन जाम भनेर याद गरेँ तपाईँलाई।
0: ए, अनि कार्यक्रममा के गर्नुपर्छ भन्ने कुरा जानकारी पाउनु भएको छ तपाईँले?
1: गीत गाउने भनेर त होला है,
0: तिजका गीतहरू गाउनुपर्छ है आज। तिजका गीतहरू गाउनुपर्छ, के छ गाउनुहुन्छ? कुनै एउटा गीत गाइदिनुहोस् न। अब आइसक्नु भएको छ, यो फोन हामी लिन सक्दैनौँ। यदि तपाईँलाई कार्यक्रममा फोन गर्नु मन छैन भने नगर्नुहोस्, तर यसरी आएर कार्यक्रममा जिस्किने ठट्याउल्ने पाराले चाहिँ फोन नगरिदिनु होला, म तपाईँलाई आग्रह गर्छु। यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर, टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, मैले बारम्बार भनिराखेको छु तपाईँलाई राम्रोसँग गीत गाउन आउँछ भने मात्रै फोन डायल गर्नुहोला, अन्यथा जिस्किने पाराले हो भने फोन डायल नगर्नुहोला। यति बेला अर्को साथी, नमस्कार हजुर।
2: नमस्कार भाइ,
0: को बोल्नु भयो, कहाँबाट?
2: ओखलढुङ्गाबाट सानु तामाङ।
0: सानु तामाङ बोल्दै हुनुहुन्छ, के छ सानु हालखबर तपाईँको?
2: ठिकै छ भाइ, मेरो त
0: के गर्दै हुनुहुन्छ, तिज कतिको लागेको छ?
2: खै भाइ, यसपालि तिज हाम्रो ओखलढुङ्गातिर खासै त्यस्तो रमाइलो छैन।
0: ए, त्यही त नि, अब अहिलेको वर्ष फेरि त्यस्तो विपद परेको छ होइन?
2: भने हाम्रो यो बजारतिर चाहिँ छैन, यो सिद्धिचरण नगरपालिकातिर चाहिँ हाम्रो यो 11-12 चाहिँ, अब अन्त गाउँतिर चाहिँ छ कि, अब त्यो त्यति जानकारी छैन, नत्र हाम्रो यो बजार एरिया चाहिँ त्यत्रो धेरै छैन हामीले, किनभने अब यो सोपमै

0: यदि गर्ने यसपालि नगर्ने भन्ने पनि छ, त्यही भएर त्यस्तो छैन भाइ ठिकै। अब खानेकुरा त छँदैछ, त्यस्तो रमझम छैन।
1: त्यही त रमझम नगरे पनि तिजमा गरिने क्रियाकलापहरू जस्तै पूजा पाठ गर्ने, व्रत गर्ने, होइन?
0: हजुर हजुर, त्यो चाहिँ हुन्छ,
1: त्यो चाहिँ हुनु पर्यो, होइन?
0: दर खाने कार्यक्रम भनिसकेपछि त होइन, अब अहिले त आमासम्म भन्छ, महिलासम्म भन्छ, विभिन्न छ नि त संस्था, यसो अब खुवाउने दर खाने कार्यक्रम हुन्थ्यो, अहिले त्यस्तो छैन।
1: अनि त्यो दर खाने कार्यक्रम वास्तवमा भन्यो भने त्यो राखे पनि, अब राख्नु नराख्नु त उहाँको स्वतन्त्रताको कुरा हो, तर दर खाने दिन भनेर एक दिन दर खाने दिनलाई भनिन्छ क्यारे, होइन? महिना दिन अगाडिबाट दर खाने प्रचलन अलिकति यो विकृति नै हो, म पनि यो विकृति नै भन्छु, होइन? बरु अहिले के गर्न सकिन्छ भने दर खाने तिजमा मन्दिरमा पूजा गर्न गएको बेलामा भगवानको महिमा अर्थात् ईश्वरको महिमा समावेश गरिएका तिजका गीतहरू गाउँदै रमाइलो गर्दा शोकमा पनि केही हुँदैन कि? हुन्छ, कार्यक्रममा आउनु भएको छ सानुले, आज कुन गीत गाउनुहुन्छ? हुन्छ, गाउनुहोस् गाउनुहोस्, सुरु गर्नुहोस्।
0: एकै झलकको देख्न मन छ, तिम्रो आँगन टेक्न मन छ, एकै झलकको देख्न मन छ, तिम्रो आँगन टेक्न मन छ, ऐनामा यो हृदयमा।

0: यति नै दाइ
1: होइन आमा हो यति चाहिँमा अब यो पालिको तेजमा माइत नजाने
0: हजुर
1: ठिक छ कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो फेरि फेरिको बसाइमा आउनु होला अहिलेको लागि बिदा गर्छु नमस्ते टेलिफोन सम्पर्कमा सानु लामा आउनु भएको थियो उहाँसँग कुराकानी गरिसकेका छौँ पालो तपाईँको हो फोन गर्नुहोला 9868309940 कति बज्यो त समय कति भयो त भन्ने कुरा पनि हेर्नु पर्यो क्यारे होइन 45 मिनट गइसकेको छ अब एकजना साथीसँग म कुराकानी गर्छु त्यसपछि गीत बजाउनेछौँ यति बेला साथी नमस्कार हजुर

0: My face on a puppy, caramelo mio. Hello.
1: नमस्ते हजुर, कहाँदेखि को बोल्नुभयो?
0: अस्सलाम वालेकुम सर, के छ खबर?
1: एकदम ठिकठाक छ, वालेकुम सलाम, कहाँदेखि को बोल्नुभयो?
0: आज त जान्नुभयो नि हाम्रो सरले, थ्याङ्क यू.
1: कहाँदेखि को बोल्नुभयो भन्नुहोस् त?
0: घोराईदेखि सबिना खान बोलेको नि.
1: ओहो, सबिना खान, कति लामो समयपछि आउनुभयो नि सबिना.
0: हजुर, म काठमाडौँतिरै थिएँ त्यही भएर.
1: ए, बल्ल घोराई फर्किनु भयो अनि आउनु भयो होइन?
0: हजुर.
1: अनि यति बेला के गर्दै हुनुहुन्छ नि?
0: अनि बसिरहेको छु.
1: बसिरहनु भएको छ है?
0: हजुर. अनि
1: आउँदा आउँदा मिठो गीत सुनाइदिनु भयो, धेरै खुसी लाग्यो है.
0: अनि
1: तिजका गीतहरू कतिको मनपर्छ तपाईँलाई?
0: मलाई मनपर्छ, तर गाउन त हाम्रो धर्ममा मिल्दैन. तै पनि मलाई मनपर्छ, गाउँछु.
1: ए, गाउनुहुन्छ होइन?
0: हजुर.
1: बेला मौकामा प्रतियोगिताहरू भयो भने तिजका गीतहरूमा भाग लिने गर्नुहुन्छ कि गर्नुहुन्न?
0: लिन त लिँदैन, गाउन दिनुहुन्न कि हाम्रो फ्यामिलीमा.
1: ए हजुर.
0: तर पनि मैले आफ्नो जबरजस्तीले गाइहाल्छु.
1: अनि रेडियोमा गीत गाएको सुन्नुभयो भने फेरि गाली गर्नु होला नि?
0: त्यो पनि हो
1: होइन?
0: त्यो पनि हुन सक्छ.
1: कतिको सुन्ने गर्नुहुन्छ उहाँहरूले कार्यक्रम?
0: कार्यक्रम त म एकदमै सुन्ने गर्छु नि त, हजुरको कार्यक्रम आयो भने सुनिहाल्छु नि त.
1: होइन, मेरो मात्र त कहाँ हो र सबिनाजी.
0: होइन, म प्राय जस्तो तपाईँको नै सुन्ने गर्छु नि त, तपाईँ राम्रो चलाउनुहुन्छ त्यही भएर.
1: यस्तो हो, यो कार्यक्रम मेरो मात्र होइन, हामी सबैको, तपाईँको पनि हो, हामी सबैको हो होइन?
0: सुन्छु, सुन्न त धेरै अरू पनि सुन्छु, तर हजुरको एकदम बोल्ने शैलीहरू अनि एकदम मनपर्छ, त्यही भएर प्रायः जस्तो यही सुन्ने गर्छु के.
1: ल, धेरै धेरै धन्यवाद छ तपाईँलाई. हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो, फेरि फेरिको बसाइमा आउनुहोला. अहिलेको लागि तपाईँलाई बिदा गर्छु, नमस्ते.
0: हस्, बाई.
1: टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, उहाँसँग कुराकानी गरिसकेका छौँ, सबिना खान. अब एउटा गीत राख्छौँ तपाईँको लागि, गीतपछि तपाईँको माझमा फेरि आउँछौँ, यो गीत तपाईँको लागि.

यो गीत पछि तपाईँलाई फेरि पनि स्वागत छ। 9868309040 फोन गर्नुहोला, एकजना अन्तिम साथीसँग कुराकानी गर्छौँ, त्यसपछि हामी कार्यक्रमबाट बिदा हुनेछौँ। यति बेला साथी नमस्कार हजुर।

0: नमस्ते नमस्कार, के बोल्नु भयो कहाँबाट? गोरी मगर उदयपुरबाट। गोरीको के छ हाल खबर? ठिक छ। गोरी घामले डढेर काली त हुनु भएको छैन नि? ठिक छ। कार्यक्रममा आउनु भएको छ, तिस कतिको तिसको तयारी गर्नु भएको छ?
1: लागिरहेको छ, अब पछि छ तिस, अब सबैजना चुराहरू लगाइसक्यो हुनुपर्छ है।

कोफिसँग नै होइन यसै क्रममा सोनम राईले पनि कार्यक्रम सुन्दै रहेको जानकारी, रन्जु घिमिरेले पनि कार्यक्रम सुन्दै रहेको जानकारी दिनुभएको छ हामीलाई। अस्मी सोताङले पनि कार्यक्रम सुन्दै रहेको जानकारी दिनुभएको छ। अञ्जना शङ्कर कोइराला पनि कार्यक्रम सुन्दै रहेको जानकारी। भावना मगरले पनि कार्यक्रम सुन्दै रहेको जानकारी दिनुभएको छ। धेरै धेरै धन्यवाद ज्ञापन गर्छौँ भावनालाई पनि। यसै क्रममा मिनु लम्तरी मगरले पनि साउदी अरबबाट कार्यक्रम सुन्दै हुनुहुन्छ। सुनिल टमाटरले पनि कार्यक्रम सुन्दै रहेको जानकारी दिनुभएको छ। सुषमा छेत्री थामीले पनि कार्यक्रम सुन्दै रहेको जानकारी दिनुभएको छ। यमराज खड्काले पनि कार्यक्रम सुन्दै रहेको जानकारी दिनुभएको छ। यसै क्रममा हामीलाई पूर्ण बहादुर मगरले पनि कार्यक्रम सुन्दै रहेको जानकारी दिनुभएको छ। यसै क्रममा एलिना थापाले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ। हामीलाई यमुना राईले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ। यसै क्रममा हामीलाई बिनाले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ। यसै क्रममा टेकु छेत्रीले पनि कार्यक्रम सुन्दै रहेको जानकारी दिनुभएको छ। हिरा बाछा मगरले पनि कार्यक्रम सुन्दै रहेको जानकारी दिनुभएको छ। यसै क्रममा अन्तिम कमेन्ट क्रिस मगरले पनि कार्यक्रम सुन्दै रहेको जानकारी दिनुभएको छ। यसै क्रममा दिलमाया राईले पनि कार्यक्रम सुन्दै रहेको जानकारी दिनुभएको छ। यति जेल कार्यक्रम सुनेर साथ दिने तपाईँ सबै सबैलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्छु। कार्यक्रममा फोन गर्नुभयो तपाईँलाई पनि विशेष धन्यवाद ज्ञापन गर्छु। हाम्रो आवाजलाई रेडियो सेटसम्म पुर्याएर साथ दिने रेडियो जलजलाबाट प्रिया मगर, टेकमान विष्ट लगायतका सम्पूर्ण रेडियोका सम्पूर्ण प्राविधिक मित्रहरूलाई विशेष आभारका शब्दभावहरू व्यक्त गर्छु। र अन्तिममा जाँदा जाँदै तपाईँलाई कार्यक्रम कस्तो लाग्छ, जस्तो लाग्छ त्यस्तै सुझाव सल्लाह वा प्रतिक्रिया दिन सक्नुहुन्छ, जसका लागि 98644 17298 फोन गर्न सक्नुहुन्छ। 98644 17298 फोन गर्नुहोला। गीत गाउने बसाई बुधबार र शनिबारको लागि यदि तपाईँ पुरस्कारको प्रायोजन गर्न चाहनुहुन्छ, पुरस्कारको व्यवस्था गर्न चाहनुहुन्छ विजेताहरूको लागि भने, पुरस्कार प्रायोजन गर्नका लागि हामीलाई सम्झिन सक्नुहुन्छ 98644 17298 भन्दै। लौ त हजुर, कसरी धानु मैले धर धर रुन्छ मेरो मन भन्ने गीत छोड्दै आवाजबाट म वीरेन्द्र गिरी बिदा हुने अनुमति चाहन्छु। तपाईँको बाँकी पल शुभ रहोस्। नमस्कार। रेडियो सुन्ने बानीको विकास गरौँ, रेडियो कार्यक्रमलाई माया गरौँ।

0: सोलुखुम्बु जिल्लाको सोलो दुधकुण्ड नगरपालिका 11 तिङला घुन्साघर भई हाल काठमाडौँमा बसोबास गर्दै आउनुभएका यस गुठीका साधारण सदस्य दीपक कुमार बस्नेत, गोपालका बुबा मानबहादुर बस्नेतको 83 वर्षको उमेरमा उपचारको क्रममा छाउनी हस्पिटलमा असामयिक निधन भएको हुँदा उहाँको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति ईश्वरले प्रदान गरून् भनी जनसेवा गुठी परिवार हार्दिक समवेदना प्रकट गर्दछौ।
1: अध्यक्ष सानो बाबु खड्का, उपाध्यक्ष प्रमिला राज भण्डारी श्रेष्ठ, सचिव ज्ञान बहादुर खत्री, को सदस्य बालकुमार श्रेष्ठ तथा जनसेवा गुठी परिवार सिद्धिचरण नगरपालिका 11 रमाइलो डाँडा।

0: दिदी, आज त मेरो घरमा पाहुना आउँदैछन्, ताजा र राम्रो मासु कहाँ पाइन्छ होला?
1: अरे, त्यसको किन चिन्ता गर्नुहुन्छ? हाम्रै ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका 11 रमाइलो डाँडामा रहेको सरोज फ्रेस हाउस एन्ड सप्लायर्स जानुहोस् न।
0: ए, अनि त्यहाँ मासु चाहिँ के को पाइँदो रहेछ?
1: त्यहाँ त सधैँ ताजा राँगा र सुँगुरको मासु पाइन्छ नि, साथै राँगा, भैँसी, सुँगुर खरिद वा बिक्री पनि गरिन्छ।
0: ओहो, यो त एकदमै सजिलो रहेछ। बरु सम्पर्क नम्बर पनि भनिदिइहाल्नुहोस् न।
1: सम्पर्क नम्बर प्रोपाइटर सरोज कुखरे 98 62 81 252, अरुणा 98 62 49 46 39।
0: सरोज फ्रेस हाउस एन्ड सप्लायर्स, सिद्धिचरण नगरपालिका 11 रमाइलो डाँडा ओखलढुङ्गा।
1: ताजा मासु सुपथ मूल्य र भरपर्दो सेवा, एकपटक सेवा लिनुहोस्, फेरि फेरि सम्झिनु हुनेछ।
2: मानव विकास तथा सामुदायिक सेवाद्वारा सञ्चालित सामुदायिक रेडियो

0: आफ्नै फेम टाइम चेक।
1: अहिले साँझको 5 बज्यो। टाइम चेकको साथमा अन्दल सुचा उद्योग तथा भाँडा पसल सिद्धिचरण नगरपालिका 11 बाल मन्दिर माथि उखलढुङ्गा।
2: आशाको सन्देश नेपाल प्रस्तुत गर्दछ रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स, अर्थात् जोनी र साथीहरू।
3: आफ्नो कमजोरीलाई स्वीकार्नुहोस्। नमस्ते तथा जय मसी, म जोनी एरिक्सन टाडा। मलाई थाहा छ कि मलाई परमेश्वरको आवश्यकता छ। मलाई यो कुरा थाहा पाएकोमा खुसी लाग्छ, किनकि मानिसहरूको स्वाभाविक स्वभाव नै आफूलाई परमेश्वरको खाँचो छैन भन्ने सोच्ने खालको हुन्छ। हामी कति घमण्डी, स्रोत साधनले सम्पन्न, स्वतन्त्र र आत्मनिर्भर मानिसहरू छौँ। पक्कै पनि हामीलाई स्वर्ग जानका लागि यसो चाहिन्छ भन्ने लाग्छ। तर त्यसबाहेक नि एक इसाईको रूपमा हामीलाई संसार कसरी चल्छ भन्ने राम्रो ज्ञान छ। हामीलाई सबै तौर तरिकाहरू थाहा छन्। हामीलाई आत्मिक दिनचर्या थाहा छ। हामी परमेश्वरलाई हरेक मोडमा साँच्चै नै नखोजिकन पनि आफ्ना दिनहरू धेरै राम्ररी चलाउन सक्छौँ भन्ने ठान्छौँ। तर मलाई त्यस्तो लाग्दैन। अनि यही कारणले गर्दा म मेरो काम नगर्ने हातहरू र हिँड्न नसक्ने गोडाहरूका लागि धेरै आभारी छु, किनकि यी कुराहरूले मलाई हरेक दिन, हरेक क्षण परमेश्वरको कति धेरै, कति गम्भीर र कति धेरै खाँचो छ भन्ने कुरा याद दिलाउँछन्। म पतन भएको छु, म टुटेकी छु, म एक पापी हुँ र म कमजोर छु। यो कुरा मदिराको लतमा परेका मानिसहरूले बुझ्छन् र उनीहरू हरेक पटक पुनर्स्थापना बैठकमा भेला हुँदा यसलाई मन्त्र झैं दोहोऱ्याउँछन्। तिनीहरूले भन्ने पहिलो कुरा यही हो, मेरो नाम जन हो र म मदिराको लतमा परेको व्यक्ति हुँ। तिनीहरूको जीवनमा आउने स्थायी परिवर्तन तिनीहरू आफ्नो वास्तविक अवस्थाको कमजोरीप्रतिको आत्मजागरूकतामा आधारित हुन्छ। जब तिनीहरू आफू वास्तवमा मदिराको लतमा परेका व्यक्ति हौं भन्ने कुरा पत्याउन छाड्छन्, तब नराम्रा कुराहरू घट्न थाल्छन्। अनि म त्यो कुरा बुझ्छु, म त्यो राम्ररी महसुस गर्छु। त्यसैले त म हरेक दिन क्रुसको आकारको बैसाखीमा ठुलो भर पर्छु, किनकि म कमजोर छु, म खाँचोमा परेकी छु र म साह्रै टुटेकी छु। अनि मेरो बारेमा सुधार गर्नुपर्ने धेरै कुराहरू छन्। अनि यो कुरा स्वीकार गर्न मलाई कुनै लाज लाग्दैन, किनकि परमेश्वरको शक्तिमा मेरो पहुँच यहीँबाट हुन्छ। परमेश्वरले आफ्ना साधन स्रोतमा घमण्ड गर्नेहरूमाथि कहिले आफ्नो शक्ति खनाउनुहुन्न। उहाँले त केवल हाम्रा कमजोरी र टुटेका अवस्थाहरूमा मात्र अनुग्रह दिनुहुन्छ। त्यसैले यदि तपाईँको जीवनमा परिवर्तन हुनुपर्ने कुनै समस्या छ भने त्यो गल्ती के हो चिन्नुहोस्, त्यसको नाम लिनुहोस् र त्यसलाई स्वीकार्नुहोस्। विगतमा यसैले तपाईँको पहिचान बनाएको थियो भन्ने कुरा बुझ्नुहोस्। मदिराको लतबाट सुध्रदै गरेको व्यक्ति जस्तै बन्नुहोस्। आफ्नो कमजोरीलाई स्वीकार्नुहोस् र तपाईँलाई एउटा मुक्तिदाताको खाँचो छ भन्ने कुरामा गर्व गर्नुहोस्। सन् 1925 भारतका लागि एक मिसनरी ट्यान जोन्सले आफ्नो पुस्तक द क्राइस्ट अफ द इन्डियन रोडमा यही विषयमा लेखेका थिए। उहाँले महात्मा गान्धीसँग भएको एउटा कुराकानी प्रस्तुत गर्नुभएको छ, जहाँ जोन्सले हिन्दू धर्मको कर्म वा मुस्लिम धर्मको भाग्यले मानिसको जीवनमा परिवर्तन ल्याउन सक्दैन भन्ने कुरा औलाउनु भएको थियो। तर क्रुस फरक छ। उहाँले लेख्नुभयो, क्रुसले कहिले पराजय भोग्नु पर्दैन, किनकि यो आफैमा पराजय हो। अनि तपाईँ पराजयलाई जित्न सक्नुहुन्न, तपाईँ टुटेको कुरालाई फेरि तोड्न सक्नुहुन्न। क्रुस पराजयबाट सुरु हुन्छ र त्यसलाई जीवनको मार्गको रूपमा स्वीकार गर्छ। तर त्यही दृष्टिकोणमा यसले आफ्नो विजय भेट्टाउँछ। क्रुसले भरिएको जीवनलाई आफू कहिले पराजित भए भन्ने थाहा हुँदैन, किनकि यसले हरेक बाधालाई एउटा साधनमा, हरेक कठिनाईलाई एउटा ढोकामा र हरेक परीक्षालाई मुक्तितिर लैजाने बाटोमा परिणत गरिदिन्छ। जसले क्रुसलाई आफ्नो जीवनको केन्द्रमा राख्छ उसले कहिले पराजय भोग्नु पर्ने छैन। बरु उसमा एउटा कहिले ननिम्ने आशा हुनेछ कि हरेक कलबरी डाँडाको कष्टको लगत्तै पछाडि पुनरुत्थानको बिहानी छ। त्यसैले मित्र, आज आफ्नो टुटेको अवस्थालाई स्वीकार्नुहोस् र क्रुसलाई अँगाल्नुहोस्। जानुहोस् कि हरेक बाधा र निराशामा तपाईँको आत्मिक वृद्धि गराउने क्षमता हुन्छ। त्यसरी जिउँदा हरेक चुनौती असफल हुने अवसर बन्न सक्दैन, किनकि टुटेको कुरालाई फेरि तोड्न सकिँदैन। मदिराको लतबाट सुध्रिएको व्यक्ति फेरि सजिलै उस्तै बन्दैन, बरु त्यस्ता सङ्कटहरू बढ्ने अवसरहरू बन्छन्। जसरी जोन्स जोड दिएर भन्नुहुन्छ, तिनीहरू अझ उत्तम ठाउँमा पुग्ने ढोकाहरू हुन्। त्यसैले आज क्रुसको आकारको बैसाखीमा दरोसँग टेक्नुहोस्। हरेक कठिनाईलाई एउटा खुल्ला ढोकाको रूपमा हेर्नुहोस्। यो कलवरीको जीवन हो, यो येशूको जीवन हो। आमेन।
2: श्रोता, भर्खरै यहाँले सुन्नुभयो एक लोकप्रिय लेखिका, प्रभावशाली वक्ता र अन्तर्राष्ट्रिय जगतमा अपाङ्गता भएका व्यक्तिहरूमाझ आफ्ना उत्साहका वचनहरूद्वारा आशा र प्रोत्साहन दिने प्रसिद्ध व्यक्ति जोनी एरिक्सन टाढाद्वारा लिखित रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स अर्थात् जोनी र साथीहरू। कार्यक्रमका बारेमा तपाईँका केही प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क नम्बर 98082048470। आशाको सन्देश नेपाल, नखु, ललितपुर। हवस् त, कार्यक्रम जोनी र साथीहरूको अर्को भाग लिएर हामी पुनः आउने नै छौँ। अहिलेलाई भने बिदा हुन्छौँ। जय मसीह।

0: You're listening to the first community station in the district, AFNO FM, 104.8 MHz.
1: सबैको नमस्कार. मानव विकास तथा सामुदायिक सेवा एचडिसिएसले सञ्चालनमा ल्याएको ओखलढुङ्गा जिल्लाकै पहिलो सामुदायिक रेडियो आफ्नो एफएम 104.8 मेगाहर्ज र रेडियो तरङ्ग सँगसँगै इन्टरनेट अनलाइन www.afnoefm.org मार्फत कार्यक्रम हाट बजारमा तपाईँहरूलाई हार्दिक स्वागत गर्दछु. कार्यक्रम हाट बजार हरेक हप्ताको शनिबार 5 बजेपछि सुन्दै आउनु भएको छ भने यसैको पुनः प्रसारण आइतबार बिहान 11 बजेको न्युज अपडेटपछि आउने गर्दछ. श्रोता, कार्यक्रम हाट बजार ओखलढुङ्गा स्थित लाग्ने शनिबारे आउनुभएका ग्राहक व्यापारीसँग गरिएको कुराकानीबाट कृषकहरूलाई प्रोत्साहन दिनु र स्वास्थ्यकर हटियाको लागि जनचेतना फैलाउनु यस कार्यक्रमको मुख्य उद्देश्य हो. आजको कार्यक्रममा पनि ओखलढुङ्गा सदरमुकाममा लाग्ने शनिबारे हटियामा पुगी केही ग्राहक तथा व्यापारीहरूसँग कुराकानी गरेको छु. लागौ कुराकानी तर्फ नै.
2: कसरी बेच्नुहुन्छ नि?
3: सय भनेको अब सय भनेको अब कसरी लिन्छ लिनेले?
2: सयमा दिनु भएको छ?
3: कम कम भन्छन्, सस्तै खोज्नु खोज्छन्. हुन त आफूलाई घाटा पर्छ, कहाँदेखि ल्याउनु परेछ अनि
2: टिपेरै ल्याउनु भयो.
3: अनि टिपेरै ल्याउनु पर्यो, पानीमा रुजी भिजी गरेर दुःख गरेर ल्याउनु पर्यो. अनि यो के गर्नु अनि यो यसो एक दुई पैसा हुन्छ कि भनेर ल्याएको.
2: आज कतिको बिक्री भयो?
3: आज कति भयो? बिक्रीकै भएको छ नि, भर्खर आएको.
2: भर्खर आउनु भयो है? आजै टिप्नु भयो कि हिजै टिपेर?
3: टिपेको.
2: यो सिन्का पनि आफैले बनाउनु?
3: आफैले बनाएको. सिन्का बनाउनु हात काटेर यहाँ दुखेर कस्तो हुन्छ भन्नु सजिलो छ.
2: बिक्री भएन भने नि बेलुकैसम्म बस्नुहुन्छ
3: यहाँ? बाउ राख्नुपर्छ, भएन भने फेरि अर्को हप्ता बेच्नु पर्ने.
2: यो त बिग्रिँदैन नि?
3: बिग्रिँदैन. हप्ता
2: सुकिसकेपछि नि यसको टपारी घाँस त हुन्छ नि?
3: सुक्दा त अलिक गाह्रो पर्छ, अलिक गाँचो हरियो घाँस त मात्रै राम्रो हुन्छ.
2: तरकारीहरू चाहिँ लगाउनुहुन्न घरमा?
3: तरकारीहरू हाम्रो लाएको छैन. छैन,
2: खेती गर्नुहुन्छ कि हुन्न?
3: लाउनु त लाउँछ, अलिक पछि हुन्छ तरकारीहरू. अरू ठाउँको सागसब्जीहरू आफूले लाउने खाने मात्रै.
2: खेती गर्नुहुन्न?
3: खेती कोदो मास फाफर छरेछ.
2: बेच्न ल्याउनुहुन्छ कि खाना?
3: ल्याउँदैन. फाफर मासहरू आफै खान्छ. गोडगाड गरेको छ अहिले कोदो.
2: बसमा आउनु भयो कि हिँडेरै आउनु भयो?
3: गाडीमा 600 लाग्छ जानु आउनु त. अनि त महँगो गऱ्यो भन्छ यहाँ.
2: बस भाडा 600 लाग्छ है?
3: अनि गाडी भाडा लाग्छ. हिँडेर आउनु हो भने हिजोदेखि आउनु पर्छ, बिहिबारदेखि. अनि तारै छ त बजारले.
2: तर तरकारीहरू भन्दा यो पात अलिक बिक्री भइहाल्छ कि?
3: हुन्छ नि, तरकारीहरू भन्दा यो पात अब 16-17 बिक्री हुन्छ नि.
2: त्यति बेला ल्याउनुहुन्छ? कहाँ कहाँ लानुहुन्छ? यही मात्र हो कि अरू ठाउँ
3: यहीँ ल्याउँछ? रुनुतार लान्छ, पातै बेच्नु परेछ नि. दसैँ आउँछ, खर्च बढाउनु पर्यो नि. तरकारीहरू किनेर लानु पर्यो, खर्च गर्नु पर्यो, बनाउनु पर्यो. त्यो दसैँ आएको छ, सबै कुरो चाहिन्छ. यसो एक दुई पैसा हुन्छ कि भनेर आएको.
2: घर खर्च चलाउन पुगेको छ?
3: अनि
2: घरमा चाहिँ को को हुनुहुन्छ नि?
3: छ नि, बुहारी छ, बुढा छ, नाति नातिना छ.
2: धन्यवाद समय दिनुभयो. दाइ तपाईँको नाम?
4: मेरो नाम चिरन राय हो.
2: कहाँदेखि आउनुभयो?
4: माने भन्ज्याङ चार केतुके वडा.
2: के के लिएर आउनु भएको छ?
4: केरा मात्र, यति मात्रै हो.
2: केरा मात्रै है? कसरी दिनुभएको छ नि केरा?
4: यो 110-115 भनेको 100 लाने मान्छेले 100 दिइरहेको छु.
2: के केटा ल्याउनु भएन? आफ्नै खेतबारीको ल्याउनु?
4: आफ्नै खेतबारीको हो.
2: के के लगाउनुहुन्छ घरमा चाहिँ?
4: घरमा त्यही हो, मकै कोदोहरू बाली नाली त्यही त हो. अनि केरा छ त्यति नै.
2: तरकारी खेती चाहिँ लगाउनुहुन्न?
4: तरकारी आफूले हिँड्ने मात्रै प्याजहरू लसुनहरू अनि खुर्सानीहरू मात्रै लाउँछौँ. अरू त्यति धेरै लाउदिनँ.
2: खेतबारीमा के के लगाउनु?
4: खेतबारीमा त्यही गहुँ, मकै, धान हुन्छ, अनि बारीमा कोदो मकै मात्रै।
2: बेच्न ल्याउनुहुन्न?
4: बेच्नु त ल्याउँदैन, त्यो केरा मात्रै हो नि बेच्नु त।
2: कहाँ कहाँ लानुहुन्छ त?
4: बेच्न केतुके बजार अनि यही ओखलडुङ्गा बजार, बुधबार र शनिबार
2: दुवै दिन आउनुहुन्छ।
4: हप्तामा कहिले खाइ? बाह्र मासै त हुँदैन।
2: केतुके बिक्री हुन्छ कि अलि यहाँ?
4: केतुके भन्दा त यहाँ बिक्री हुन्छ।
2: अहिले कति बिक्री भयो?
4: अहिलेसम्म 6-7 फ्याङ्गा भइसक्यो।
2: बसमा आउनुभयो होला नि?
4: अन्त गाडी गाउँबाटै गाडीमा आएको।
2: ए, गाडीमा आउनुभयो?
4: हजुर।
2: कति लाग्छ खर्च?
4: खर्च त्यही गाडी भाडा गर्दाखेरि मान्छेको भारीको गर्दा 800 लाग्छ।
2: बेलुकैसम्म बस्नुहुन्छ?
4: बेलुका अब 12-1 बजीसम्म।
2: घर खर्च चलाउन पुगेको छ त यो केरा बेचेर?
4: हजुर, अलिअलि पुग्छ, त्यति धेरै त हुँदैन। बजार भाउ छैन, यस्तै त फुटपाथ मान्छेहरूले किन्ने मात्रै हो। अब एक ठाउँ लगेर राख्ने ठाउँ चाहिँ हुँदैन, जति मान्छेहरूले आउनुहुन्छ त्यति नै।
2: घरदेखि एक्लै आउनु भएको छ कि घरबाट कोही पनि आउनु भएको छ? साथी
4: आउनुभएको छ, ऊ त्यहाँ दाई हुनुहुन्छ, दाई अनि छोरी हुनुहुन्छ।

0: केरा त छ, धेरै नै छ, धेरै छ। अब मर्ची चाहिँ अलिअलि हुन्छ, अनि झब्री अलिअलि हुन्छ, धेरै चाहिँ लाल केरा हो, यो चाहिँ लाल केरा नै हुन्छ। मर चाहिँ बिक्री हुन्छ, बिक्री हुनु त, तर त्यो चाहिँ हुँदैन कि त्यति धेरै छ। लाल केरा चाहिँ हुन्छ, अरू यो चाहिँ भने जस्तो बिक्री हुँदैन।
1: रेडियो कतिको सुन्नुहुन्छ नि?
0: रेडी सुन्छु अलिअलि।
1: धन्यवाद, समय दिनुभयो।
0: हुन्छ, धन्यवाद।
1: तपाईँको नाम?
2: प्रेम छोकी।
1: कहाँदेखि आउनुभयो?
2: सानो सितरे।
1: के लिएर आउनु भएको छ?
2: काँक्रा, दानिया, साग, त्यति ल्याएको तिन थरी, अरू त छैन। त्यति हो, आचल बर्खाले हुँदैन, बर्खामा पानी नभए पनि हुँदैन, पानी बेसी भए पनि नहुने के, सबै कुहिने। फेरि पैसा चाहिँ अलिक बर्खामै पर्छ, हिउँदोमा भन्दाखेरि अब पानीले दिँदैन, त्यस्तै हो, मौसम सफा छैन, फेरि पानी नभए पनि हुँदैन, पानी भए बेसी भएर पनि हुँदैन। साधारण यसो किसम खेती त हामीले सब्जी भएर खान्छु।
1: के लगाउनुहुन्छ नि घरमा?
2: हामीले के यतिखेर बढी चाहिँ काँक्रा हुन्छ, अनि धनिया हुन्छ, पालुङहरू सर्छ, सबै सर्छ सानो त, अनि अलिक बिग्रिन्छ के, मौसम सफा नभएपछि साग उट्रक जस्तो हुँदैन। हाम्रो चितेरमा अलिक सब्जीले पर्छ, त्यस्तो हुन्छ। अनि खानु त हामी खास खा खुसु सब्जी भएर किसम खेती गरेर खान्छ। हामी मकै सऱ्यो भने भाँद्रले केही पनि राख्दैन, कोदो रोप्यो भने कति वर्ष भयो कोदो रोप्नु सोऱ्यौ। हाम्रो चितेरेमा त्यही सब्जी अलिक साधारण गरेर खान्छु। हामीले चाहिँ लाउँदैन, अरूले त काउली भन्दा धुमधाम नै लाउँछ, धुमधाम नै हुन्छ। अनि वस्तु भाउ पाल्छ, खान्छ, बस्छ, मै खान्छ, घिउ खान्छ, त्यही त हो नि।
1: आलुहरू पनि रोप्नुहुन्छ?
2: रोप्छ बर्खामा। हो, आलु चाहिँ हिउँदे पनि रोप्छ, बर्खे पनि रोप्छ। आलु रोप्नेलाई त बाह्रै काल बाह्रै महिना हुन्छ आलु, त्यस्तो हुन्छ। अब अरू त के बनाउँछ र, हामी बुढो बोक्नु सक्दैन, साधारण बोकेर ल्याएर गरेर खान्छु।
1: काँक्राहरू कसरी दिनुभएको छ?
2: काँक्रा यतिखेर त सस्तो छ, अरूले 50-60 भन्छ, म त 40-मै दिएको छु, सस्तो मस्तोमा दिन्छु म त।
1: आज कतिको बिक्री गर्नुभयो नि?
2: आज 150 होइन, त्यस्तै 800-900 जतिको बेच्छु, यतिखेर धेर छैन।
1: यतिखेर 800-900 बिक्री भइसक्यो?
2: बिक्री भइसक्यो। काँक्रा चाहिँ अरू गर्दा त बेच्यौँ नि 2-3 हजारको त। साग ल्याउनु पर्छ, दानिया ल्याउनु पर्छ, त्यो ऊ प्यासहरू ल्याउनु पर्छ, अनि पैसा पर्छ। यही काँक्राले त पैसै पर्दैन, काँक्रा सबै मिसेर ल्यायो भने अलिक पैसा पर्छ, मिसाएन भने त पैसै पर्दैन। यही काँक्रा 1 करोडलाई त पैसै पुग्दैन, गरम हुन्छ अनि पैसा धेरै पर्दैन। त्यसमा दानिया हुनुपर्छ, साग हुनुपर्छ, त्यसै प्याज हुनुपर्छ, लसुनहरू हुनुपर्छ, त्यो पैसा पर्छ। नभए 1 करोड यही काँक्राले मात्र त पैसा पर्दैन, सबै मिसेर ल्याउनु पर्छ, अन्त पो पैसा पर्छ, नभए त पैसै हुँदैन 1 करोडले त।
1: तपाईँलाई घर खर्चहरू चलाउन पुगेको छ यो तरकारीहरू बेचेर?
2: साधारण पुग्छ, अब जान छैन, 2-3 जनाको जान्छ, छोरी सबै झैलो लागिसक्यो, बुढोबुढीले पुगिहाल्छ नि।
1: घरमा को हुनुहुन्छ नि?
2: घरमा त हामी बुढाबुढी छ, छोराहरू सबै जहिले लागिसक्यो, बुढाबुढी त साधारण बेचेर जीवन गर्छु। ठिकै छ, सब्जी गर्नुपर्छ, त्यही सब्जी जति छ उतिको किलमिल गरेर लानुपर्छ, ऋण गरेर खाऊँ भने किन्नु सक्दैन, होइन? अघि काँक्रा फोल्यो भने अघि पछि पनि ल्याएर बेच्छ, 1200 भइहाल्छ, 40 रुपियाँ बेच्दा पनि 1200 त भइहाल्छ, बिना त म नै ल्याउँछु। दानै ल्यायो भने 800-900 भइहाल्छ, अचल दानिया बिक्छ। बर्खामा चाहिँ दानिया बरु हुँदैन, अनि बिक्छ, कुहीँ बिक्छ, मजाले बिक्छ बर्खामा त, हिउँदोमा त बर्खा बिक्छ फेरि दानिया, त्यस्तो हुन्छ। त्यो पनि सिजन, हिउँदोमा त 10 रुपियाँ मुठो, 5 रुपियाँ मुठो पनि बेच्नुपर्छ, यतिखेर नदाने बेच्ने सिजन पनि साधारण हुन्छ। सागहरू पैसा पर्ने बर्खामै हो, 20 देखि उँदो जाँदैन, भोलि पर्सि त साग पनि कहाँ 10 रुपियाँ 5 रुपियाँ भन्छ, त्यो सानोहरू साग यतिखेर छ भने 20 रुपियाँमा दाना दान जान्छ, भोलि पर्सि त 5 रुपियाँमा दिने भन्छ, भोलि पर्सि त। त्यस्तो हुन्छ के आजकल नै हुन्छ बनाउने सिजन चाहिँ सक्यो भने त बर्खामै ठिक हुन्छ
1: बर्खामा
2: अनुसन्धान

0: हामी गयो भने अघि पछि त तल ऊ के भन्छ बेन्जाङसम्म पुऱ्याउँछु तल, कहाँ कहाँ बेसी फुल्यो भने बेन्जाङमा बिना हप्तामा तल पुऱ्याउँछु, बेन्जाङमा पुऱ्याउँछु अनि बेच्छु, खानु पर्छ। फेरि एक बारी लग्यो भने पैसै पर्छ नि, साधारण तर धेर बोक्नु सक्दैन हामीले, कहाँ कहाँ पानी हुन्छ।
1: हिँडेरै आउनुहुन्छ कि बसमा आउनुहुन्छ?
0: हामी बारी धेरै छ भने बसमा पठाउँछौँ, म चाहिँ बस गाडी लाग्छ, छात छ, अनि हामी त ठिक्क बोकेर खुट्टालाई नै, बेसी त खुट्टालाई नै आउँछ। बस भाडा लाग्छ, चन्नै बारी ल्यायो भने 500 लाग्छ ऊटोमा, चन्नै बारी ल्यायो भने लगायो भने ऊटोमा दुईजना भयो भने 250-50 तिर्नुपर्छ। गाउँको ऊ तल भएर छ नि ऊ लस्कारै गाउँको, म चाहिँ यहाँ बसेको, यो डाँडा गाउँको, यो दिदी डाँडा गाउँको, यो दिदी कहाँ गाउँ, ऊ लस्करै छ साथीहरू, यहाँ चाहिँ डाँडा गाउँको, म चाहिँ यता डाँडा गाउँलेसँग साथी सङ्गीसँग मिसेर बसेको। बस्दैन, यो बेचेपछि गएर कति काम हुन्छ हाम्रो, उहिले त बेचेर बजेट, अब त मान्छे त कमाउनेतिर लागेर यो बेचेर वस्तु भाउ बारीमा काम सबै हुन्छ, सल्लाह गरिहाल्छ नि, अब त बस्दैन, सदाको जसरी सदा त रक्सी खान्छ हेरेर गरेर बस्छ, अब त बस्दैन, खै खै यसो के खान मन लाग्छ त्यो खायो, आफ्नो व्यवसाय जान्छ, उहिलेको जस्तो बस्दैन मान्छेहरू अब बाटो घाटोमा। हजुर अन्तिममा त के भन्ने छ र हजुर, ठिकै छ, गरेरै खाँदैछ, यतिखेरसम्म राम्रै छ, यसो किसम खेती गरेर खाएकै छ, लगाएकै छ, हिँडेकै छ, राम्रै छ।
1: समय दिनुभयो,
0: धन्यवाद हजुर। ल
2: अहिले तपाईँ ओखलढुङ्गा जिल्लाकै पहिलो सामुदायिक रेडियो आफ्नो एफएम 104.8 मेगाहर्ज साथै www.afnoefm.org कार्यक्रम हाट बजार सुन्दै हुनुहुन्छ र भर्खरै सुन्नुभयो हटियामा आउनुभएका ग्राहक व्यापारीसँग गरिएको कुराकानी। अब कार्यक्रममा पालो रहेको छ आजको बजार भाउ मूल्य विवरणको। आजको बजार भाउ मूल्य विवरण यस्तो रहेको छ: आलु प्रति केजी 50-60 सम्म, काउली प्रति केजी 150, टमाटर प्रति केजी 80-120 सम्म, अकबरी खुर्सानी प्रति माना 100, डालो प्रति गोटा 300, नाङ्लो प्रति गोटा 300, डोका प्रति गोटा 400-500 सम्म, मुला प्रति केजी 30, बन्दा प्रति केजी 30-50 सम्म, गाजर प्रति केजी 50, सिमी प्रति केजी 50, घिरौला प्रति केजी 80, अदुवा प्रति केजी 140, काँक्रा प्रति केजी 60-70 सम्म, बोडी प्रति केजी 80, माछा प्रति केजी 500-1000 सम्म, केरा दर्जनको 100, अटे चामल पाथीको 500, बासमती पाथीको 500, जर्नली पाथीको 600, इस्कुसको मुन्टा प्रति मुठा 20, फर्सीको मुन्टा प्रति मुठा 20, लट्टेको साग प्रति मुठा 20, निगुरो प्रति मुठा 20, धनिया प्रति मुठा 20, सानो गोलभेडा प्रति केजी 100, प्याज प्रति केजी 40, निगुरो प्रति मुठा 30, कागती प्रति केजी 250, अनार प्रति केजी 350, स्याउ प्रति केजी 250, सिप्ले प्रति केजी 80, भेन्डा प्रति केजी 80, तिते करेला प्रति केजी 100, टमाटर प्रति केजी 120, प्याज प्रति केजी 100, सुँगुरको मासु प्रति केजी 500, राँगाको मासु प्रति केजी 400-500 सम्म, गाजर प्रति केजी 50, बोडी प्रति केजी 80, भटमास प्रति केजी 250, गहत प्रति केजी 100, कालो मास प्रति केजी 250, सेतो मास प्रति केजी 130, कोदो प्रति केजी 50, मकै प्रति केजी 60, फापर प्रति केजी 50, गहुँ प्रति केजी 50, कालो तिल प्रति केजी 200, भुइँ कटर प्रति गोटा 100-200 सम्म। श्रोता, यो त थियो आजको बजार भाउ मूल्य विवरण। अब भने मैले पनि कार्यक्रमबाट बिदा लिने बेला भइसकेको छ। यतिन्जेल कार्यक्रम सुनेर साथ दिनुभयो, तपाईँलाई धन्यवाद। कार्यक्रम हाट बजारमा आगामी हप्ता यसै समय भेट्ने बाचाका साथ म कार्यक्रम प्रस्तोता मनिषा खत्री बिदा हुन चाहन्छु। तपाईँ चाहिँ मानव विकास र सेवाको लागि सामुदायिक रेडियो आफ्नो एफएम सुन्दै रहनुहोला। नमस्कार।

0: Du hörst Affen FM auf 104,8 MHz.
1: अब प्रस्तुत छ कार्यक्रम वचन र जीवन, वर्ड एन्ड लाइफ।
2: जय मसीह अनि हार्दिक स्वागत छ कार्यक्रम वर्ड एन्ड लाइफको आजको हप्ताको दोस्रो श्रृङ्खलामा। हामी आशा गर्छौँ तपाईँ सन्चै हुनुहुन्छ। हिजोको श्रृङ्खलामा हामीले प्रार्थनामा परमेश्वरसँग माग्नुहोस् भन्ने शीर्षकमा अर्थपूर्ण वचन सुनेका थियौँ। आज हामी अर्को विषयमा तपाईँका लागि अर्थपूर्ण वचन लिएर आजको श्रृङ्खलामा हामी उपस्थित भएका छौँ। डर नकारात्मक परिणामका लागि चुम्बक जस्तै हुन्छ भन्ने विषयमा हामी पास्टर विनय भण्डारीज्यूबाट अर्थपूर्ण वचन सुन्नेछौँ। श्रोता रेडियो नजिकाउनुहोस् र आजको यो विषयमा रहस्यमय वचन सुन्नको लागि रेडियो नजिकाउनुहोस् र कार्यक्रमलाई अन्तिम समयसम्म सुनेर आशिष पाउनुहोस्।
3: तपाईँलाई डर लाग्दैन भने प्लेनमा चढ्नुहोस्, तपाईँलाई थाहा भइहाल्छ। अनि प्लेनमा चढेर अझ हल्लाओस् अनि तपाईँलाई थाहा भइहाल्छ। Hence, if you don't think that you don't have a struggle with the fear, you better board the plane. You will easily know that, and when there is a turbulence, you will easily know that you have a fear or not. Not only the to air ko phobia matre hudaina, to door matre hudaina, but there are several things we fear about. I mean, dhirai kura ko ke gariraheka hunchau, door mani raheka hundachha. Ani yaad garnus, whenever hamro ma jaba pani door aundachha ni, door chai euta magnet jasto. You know, whenever we have a fear, fear is like a magnet that will attract only the negative consequences. डर चाहिँ एउटा म्याग्नेट हो, जसले चाहिँ नि एउटा चुम्बक जस्तो हो, जसले चाहिँ नकारात्मक कुरालाई मात्रै हाम्रो जीवनमा के गरी पठाउँदछ, तानेर लै पठाउँदछ। अनि यदि तपाईँले बाइबलमा हेर्नुभयो भने तपाईँले परमेश्वरसँग हिँडेका व्यक्तिहरू, प्रभुसँग बातचित गरेका व्यक्तिहरू, प्रभुसँग समय बिताएका व्यक्तिहरू पनि डरमा भएर गइरहेको छ। इफ यु सी इन द बाइबल द पिपल हु वक अन द विथ गड एन्ड so any man of God, they all go through fear. तर फियर हुँदै गर्दाखेरि पनि परमेश्वरले तपाईँ र मेरो लागिलाई उपाय राखिदिनु भएको छ। देयर आर वेज वी क्यान ओभरकम द फियर। आउनुहोस् न हामी यौसु एक अध्यायको दुईदेखि पाँचसम्म, वी आर गोइङ टु सी द बुक अफ जोसुआ च्याप्टर नम्बर 1:2-5 वी आर गोइङ टु सी। अनि यहाँ चाहिँ तपाईँले अलिकति बुझ्नुपर्ने कुरा चाहिँ के हो भने नि सबैले यता हेर्नुहोस् सो इजरायलीहरू 40 वर्षको बादमा, आफ्टर 40 इयर्स, इजरायलीहरू चाहिँ नि के छ भने दे आर हियर एन्ड द कनान इज राइट हियर। कनान चाहिँ यहाँ मात्रै छ। So the Israelites, after 40 years, what happened was, they were just at the age of a Canaan, age of a promised land, and right after that age, they were going to enter into the promised land. अनि यो प्रमिस ल्यान्डमा उनीहरू प्रवेश गर्नुभन्दा अगाडि यहाँ बाइबलले के भन्दैछ, परमेश्वर चाहिँ यौसुसँग बात गर्दै हुनुहुन्छ। जस्ट बिफोर द जोसुआ एन्ड ऑल द इजरायलाइट आर अबाउट टु इन्टर इन्टु द क्यानन, इन्टु द प्रमिस ल्यान्ड, गड वाज टकिङ टु जोसुआ एन्ड वी आर गोइङ टु रिड। हामी त्यो कुरालाई पढ्न गइरहेका छौँ। पाउनुभयो भने चर्को स्वरले आमेन भनिदिनुहोस् है। हामी यौसु एकको, we are going to read from Joshua chapter number 1:2-5. Let's read together. म नेपालीमै पढ्छु, अनि सो सम अफ आवर युथ, आई वन्ट यु टु रिड, ब्रिङ यो बाइबल, बिकज वाट एभर वी आर डुइङ फर यु गाइस। ल र हामी एकसाथ पढौँ, रेडी 1, 2, 3 गो। मेरो दास मोसा मर्यो। अब याद गर्नुहोस् है, वेन Bible talks about Moses, when Bible talks about Moses, Moses si ke ho bhandakheri ni ye Joshua ko lagi lai support system ho, source ho. Hernu sai Joshua, Moses was the pass ho. When Bible talks about the Moses in this incident, the for Joshua, the Moses was the support system and the Moses was the source. Moses was the pass where they don't need to struggle anything. जब पनि प्रब्लम हुँदथ्यो उनीहरू के गर्दथ्यो, मोसा परमेश्वरकोमा जाँदथ्यो, राइट अवे परमेश्वरले के गर्नु हुँदथ्यो, समाधान पठाउनु हुँदथ्यो. व्हेनेभर इजरायलाइट फेस एनी प्रब्लम, द मोसेस युज टु गो इन टु द प्रेजेन्स अफ गड, एन्ड द बाइबल सेज दे गट द वेज हाउ टु कम आउट फ्रम द्याट इस्युज. एन्ड यहाँ बाइबलले के भन्दछ, मोसा अब मर्यो, द सोर्स वाज सोर्स द सपोर्ट सिस्टम एन्ड डाइड. एन्ड दिस टाइम जोसुआ छैन, आई थिङ्क हि इज इन द जोसुआ चाहिँ कस्तो छ, जोसुआ चाहिँ कस्तो छ, हि इज इन द स्टेट अफ फियर. अब ऊ चाहिँ डरको अवस्थामा भएर गइरहेको त छ. जब पनि हामी डरमा भएर जान्छौँ, परमेश्वर तपाईँ र मलाई देख्नुहुन्छ. आमेन भन्नुहोस् न. वेन एभर वी गो थ्रु फियर, गड क्यान लुक एन्ड हि हेज अ सिम्पेथी. परमेश्वर हि स्टिल लभ्स यु. परमेश्वरले योसु डराएको कारणले गर्दाखेरि त डिस्क्वालिफाई भन्नु भएन. गड डिड नट डिस्क्वालिफाई सिन्स जोसुआ वाज इन द फियर एन्ड हि हेज अ रिजन टु फियर अल्सो. उसकोमा कारण पनि छ. के छ? उसको सपोर्ट सिस्टम मरेको छ, उसकोमा सोर्स मरेको छ, अनि उसको पास्ट मरेको छ. हि हेज अ रिजन टु फियर बिकज द मोजेस जस्ट डाइड. अनि यङ व्यक्ति चाहिँ के गर्दै हुनु पर्दछ? अब त्यत्रो मान्छेलाई लिएर प्रमिस ल्यान्डमा जाँदै गर्नु परेको छ. लेट्स रिड टुगेदर अगेन, जोसुआ 1:2-5. रेडी, 1, 2, 3, गो. मेरो दास मोसा के भयो रे, मर्यो. कोही कोही बेला तपाईँलाई केयर गिभर काटिँदा कस्तो कस्तो लाग्छ होइन? कोही कोही बेला कामबाट स्वात्तै पैसा के अरे हराउँदाखेरि, बिजनेसमा डाउन हुँदाखेरि कस्तो कस्तो लाग्छ होइन? अनि यहाँ पनि मोसा यौसुको लागिलाई त्यस्तै भयो. मोसा मरिसकेको बादमा समटाइम वी फिल सो ब्याड वेन द सोर्स इज गन. एन्ड द सेम थिङ द जोसुआ फेल्ट बिकज द मोसेस हु वाज द सोर्स अफ द लिडरसिप, हिज लिडरसिप, हि जस्ट डाइड. अनि याद गर्नुहोस्, हाम्रो पुस्ता, हाम्रो परमेश्वर चाहिँ नि कस्तो पनि रहेछ भने नि, एकजना मरिसकेको बादमा प्रभुको काम रोकियो भन्ने परमेश्वर होइन रहेछ. आमेन. अब गॉड इज नॉट लुकिंग फॉर ओन्ली वन जेनरेशन. ही कैन यूज इवन द ओल्डर जेनरेशन कैन डाई. ही कैन यूज द यंग एनर्जेटिक विथ नो एक्सपीरियंस. ही कैन यूज दैट द न्यू गाय ऑल्सो. That's why I want all our young people to be ready. You can have a career and you can have a calling at the same time. Amen? Kinabani, tapai le Bible ma ke dekhnu hudacha? Tapai Bible ma ke dekhnu hudacha? Parmeshwar ko sewa Yusuf le Parmeshwar ko sewa pani gariraheko cha. As a politician usko career pani agadi badhairaheko cha. Koi koi bela hamro mandali ko thulo problem chha ke ho bhane ni, परमेश्वरको सेवा गर्नको लागिलाई चाहिँ करियरलाई साइड लगाउन पर्दछ. नो, सबैले भन्दा नो भन्नुहोस् त. यु डोन्ट ह्याभ टु किक आउट द करियर बिकज इन द ओल्ड टेस्टामेन्ट, इन द न्यू टेस्टामेन्ट, वाट एभर करियर दे ह्याभ, दे स्टिल डिड द्याट वान एन्ड दे स्टिल सर्भ द लोर्ड. आमेन, आमेन. अब यहाँ बाइबलले के भन्दछ पढौँ हामी एकसाथ. रेडी, 1, 2, 3, गो. मेरो दास मोसा मर्यो, यसकारण उठ, यी मानिसहरूलाई, सबै मानिसहरूलाई लिएर यर्दन पारी मैले इजरायलीहरूलाई दिन आँटेको देशमा जा. अब याद गर्नुहोस् है सबैले, एभ्रीबडी लुक हियर, सबैले यता हेर्नुहोस् त. दे आर जस्ट हियर एट द एज एन्ड यो यर्दन पारीको बादमा चाहिँ नि कानन देश सुरु हुँदथ्यो. हेर्नुहोस् है, दे आर जस्ट हियर एट द एज अफ द जोर्डन रिभर एन्ड दे जस्ट पुट द टेन्ट देयर. उनीहरूले त्यो टेन्ट लगाएको छ अनि राइट आफ्टर द जोर्डन, जोर्डनको बादमा परमेश्वरले के राखिदिनु भएको छ, प्रतिज्ञा राखिदिनु भएको छ. 3 पदले भन्दछ, मैले मोसालाई प्रतिज्ञा गरे चाहिँ तेरो पैतालाले खुल्चिने सबै जग्गा म तँलाई दिनेछु. खमन मण्डली आमेन भन्नुहोस् न. प्रतिज्ञा त कसको रहेछ? मोसाको रहेछ. मोसालाई गरेको रहेछ. तर त्यो फुलफिलमेन्ट चाहिँ कोमा हुँदैछ? यौसुमा हुँदैछ. मेबी अब अब अब सिनियर जेनेरेसन दे गट द प्रमिस अफ गड, But do you know when it was fulfilled? It was fulfilled only in the Joshua generation. अनि मलाई लाग्छ अहिलेको पुस्ता हाम्रो जोशुआ जेनेरेसन हो. आमेन भन्नुहोस् न. किन योशुआ पुस्ता हो भने नि जुन लडाईँ पहिलेको पुस्ताहरूले भोग सहे, उयो सहे, मरुभूमिको यात्रा लडे, तर अहिले हाम्रो लडाईँ डिफ्रेन्ट छ. हामी भोग सहनु परेको छैन, मरुभूमिको सहनु परेको छैन. देयर इज स्टिल देयर एनिमी, जहाँ हामीले युद्धलाई जित्न परेको छ. आमेन. Our senior generation, they went through the wilderness. They served the Lord without eating. But we have an enemy to fight against in this Joshua generation also. Amen. अनि बाइबलले भन्दा छ, अनि परमेश्वरले के भन्नुभयो, कुल्चिने सबै जग्गा म तँलाई दिनेछु, मरुभूमिदेखि लेबनानसम्म लिएर महानदी अर्थात् युफ्रेटिस नदीदेखि हितीका जम्मै देश पश्चिमतिर महासागरसम्म तिमीहरूको सिमाना हुनेछ. आमेन, आमेन, आमेन. डु यु नो वाट इज द डिफरेन्स बिट्विन इजरायलाइट इन इजिप्ट, इजिप्टमा भएको के अरे इजरायली र कनानमा भएको इजरायलीमा के डिफरेन्स छ थाहा छ? They were big, but they were still slave. But they are few, but the Bible says they conquer. Unaru chu dominion gare, unaru rule gare. Come on, amen bhanus na. Sabaile bhanu na amen. Kina bhane they were confined into the one place. Church ni jaba parmeshwar ko bachan lai sunauna lagdacha ni taba chai andhakar mathi bijay huna lagdacha. जब बिरामीमाथि हात राख्न थाल्दछ तब बिरामीमाथि विजय हुन थाल्दछ. जब मान्छेको लागिलाई नि परमेश्वरको वचनलाई लिएर जाँदछ नि तब विजय हुन थाल्दछ. अनि कननमा नि उनीहरूले के गरे थाहा छ? दे फोट फर द एभ्री एरिया. कोही कोही बेला नि तपाईँ र मैले वाई वी डोन्ट सी द विक्ट्री. We have to lay our hand upon the sick people so that the kingdom of God will come. Whenever we see the depressed people, you encourage them, you encourage them with the word of God. That's how the kingdom of God will come. Tara dherai patak chai hami kasto gardai chhau bhane ni we are just expecting the kingdom of God to work in our life. Parmeshwar le kahile pani tesari kaam garnu hunna. Hernus hai ya bible le ke bhaneko cha, tero jivan bhari ho tero samune koi manish haru khada huna sakne chaina. Amen, amen bhanus na. God says, in an entire life, no one is able to, going to come against your life. Jasari ma Mosa sanga rahe, tesari nai ma tau sanga rahne chu, ma tau lai chhodne chaina. Amen. The battle was there, but still God said, I'll never leave you. I'll never forsake you. Koi ke bela hami yuddha ma bhayera jaadai chhau. तर परमेश्वरले यो वचनबाट के भन्दै हुनुहुन्छ? म तँलाई छोड्ने छैन. आमेन भन्नुहोस् न. म तँलाई त्याग्ने छैन. Come on, amen, hallelujah, hallelujah.
2: श्रोता, आजको रेडियो कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? के तपाईँ आजको रेडियो कार्यक्रम सुनेर मुक्तिदाता प्रभु येशू ख्रीष्टलाई आफ्नो व्यक्तिगत जीवनमा ग्रहण गर्न चाहनुहुन्छ, निम्त्याउन चाहनुहुन्छ? उहाँ तपाईँको हृदयको ढोकामा ढकढक ढकढक गर्दै हुनुहुन्छ. के तपाईँ आज नै उहाँको लागि तपाईँको हृदयको ढोका खोल्न चाहनुहुन्छ? तपाईँको जीवनलाई उहाँ अगुवाई गर्न चाहनुहुन्छ. सब किसिमका चिन्ता, फिक्री, रोग, व्यथाबाट उहाँ तपाईँलाई छुटकारा दिएर उहाँमा नयाँ जीवन दिन चाहनुहुन्छ. यदि मेरो कुरामा तपाईँ सहमति हुनुभयो भने आजको वचन सुनेर तपाईँलाई केही नौलो अनुभूति भयो र मुक्तिदाता येशू ख्रीष्टलाई तपाईँ आफ्नो व्यक्तिगत जीवनमा ग्रहण गर्न चाहनुहुन्छ भने तपाईँ मसँग यो प्रार्थना गर्न सक्नुहुन्छ. प्रभु येशु, म आजको रेडियो कार्यक्रम सुनेर म तपाईँलाई मेरो व्यक्तिगत जीवनको एकमात्र मुक्तिदाता प्रभु येशू ख्रीष्ट भनेर ग्रहण गर्न चाहन्छु. आज उपरान्त मेरो जीवनमा आउनुहोस् र मलाई अगुवाई गर्नुहोस्। मैले जान अन्जानमा गरेका सबै पाप, भूल, गल्तीहरू क्षमा माग्न चाहन्छु। मलाई क्षमा दिनुहोस् प्रभु। मलाई क्षमा दिएर तपाईँले आफ्नो सन्तान बनाउनु भएको लागि धन्यवाद। आज उपरान्त म तपाईँमा जीवन चाहन्छु, मेरो बाँकी जीवन तपाईँमा अर्पण गर्न चाहन्छु र अब उपरान्त तपाईँले मलाई अगुवाई गर्नुहोस्। मलाई क्षमा दिएर तपाईँले आफ्नो सन्तान बनाउनु भएको लागि धन्यवाद। प्रभु येशूको नाउँमा आमेन। श्रोता, तपाईँले यो प्रार्थना गर्नुभएको छ भने तपाईँ आजबाट परमेश्वर पिताको सन्तान हुनुभएको छ। उहाँमाथिको विश्वास र आस्थालाई अझै बलियो बनाउन नजिकैको चर्चमा जानुहोस् भनेर हामी तपाईँलाई सल्लाह दिन चाहन्छौँ। कार्यक्रमप्रति तपाईँको सुझाव, सल्लाह, प्रतिक्रिया र प्रार्थना गर्नुपर्ने कुनै विषय भए तपाईँ हामीलाई 98838 844 फोन कल र टेक्स्ट मेसेज गरेर तपाईँ हामीलाई आफ्ना प्रतिक्रिया व्यक्त गर्न सक्नुहुन्छ। आजलाई कार्यक्रमको समय सकिएको छ। आउँदो श्रृङ्खलामा यस्तै अर्थपूर्ण कार्यक्रम लिएर आउनेछौँ। तबसम्मको लागि बिदा दिनुहोस्। हवस् त, जय मसीह, नमस्ते।

0: तपाईँ हाम्रो मनको आवाज आफ्नो एफएम 104.8 मेगाहर्ज
1: सुनो मिले
2: वर्षायाम सुरु भएसँगै पानीका मुहानहरू दूषित हुने जोखिम बढ्छ. दूषित पानीले झाडा पोखला, हैजा, टाइफाइड लगायतका रोग निम्त्याउन सक्छ.
3: त्यसैले पिउने पानीलाई कम्तीमा 3 मिनट उमालेर फिल्टर गरेर वा क्लोरिन प्रयोग गरी शुद्ध बनाएर मात्र प्रयोग गरौँ.
4: पानीको मुहान वरपर फोहोर नगर्ने, पशु चौपाया प्रवेश गर्न नदिने र नियमित सरसफाई गर्ने पानी बसालौ.
3: स्वच्छ मुहान, शुद्ध पानी र स्वस्थ परिवारका लागि सबैको सहभागिता आवश्यक छ.
2: खानेपानी तथा सरसफाई डिभिजन कार्यालय ओखलढुङ्गा.
5: मानसिक स्वास्थ्य बिना स्वास्थ्य जीवन सम्भव छैन. आफ्नो र परिवारका सदस्यहरूको मानसिक स्वास्थ्यको सधैँ ख्याल गरौ. मनमा अत्याधिक डर, चिन्ता, तनाव बढ्ने जस्ता लक्षणहरू दैनिक जीवनमा देखिए र फरक महसुस भए नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरौं. मानसिक स्वास्थ्य तथा मनोसामाजिक समस्या भएका व्यक्तिहरूले अन्य व्यक्ति सरह मर्यादापूर्ण जीवन बाँच्न अधिकार प्रयोग गर्ने वातावरण बनाउनका लागि सहकार्य गरौं.
6: समुदायको हितको लागि आफ्नो एफएम ओखलढुङ्गाद्वारा जनहितमा जारी सन्देश.
7: बलात्कार, कुटपिट, गाली गलोज, मानसिक यातना या कुनै पनि किसिमका लैङ्गिकताका आधारमा भएका हिंसाहरूलाई लैङ्गिक हिंसा भनिन्छ. यस्ता कुनै पनि किसिमका घटनाहरू महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा पुरुषलाई भएमा त्यस्ता प्रभावितलाई जिल्ला अस्पताल ओखलढुङ्गाको ओसिएमसीमा निशुल्क रूपमा गोपनीयताका साथ स्वास्थ्य र कानुनी सेवा प्रदान गरिन्छ.
8: थप जानकारीको लागि ओसिएमसीको फोन नम्बर 9852024888 सम्पर्क गर्न सक्नुहुनेछ.
9: के तपाईँ स्वास्थ्य उपचार गराउने ठाउँको खोजीमा हुनुहुन्छ?
10: यदि त्यसो हो भने हामीलाई सम्झनुहोस्।
9: रुम्जाटार पोलिक्लिनिक एन्ड डायलोसिस सेन्टर प्राली.
11: हाम्रा सेवाहरू दैनिक बिरामी जाँच सेवा,
12: मुटु, मृगौला र कलेजो सम्बन्धी विशेष ल्याब सेवा,
13: एक्सरे सेवा,
11: 24 घण्टा इमर्जेन्सी सेवा,
12: एमसीआर सेवा, परिवार नियोजन सेवा
13: एवं पशु तथा पक्षीको औषधि समेत पाइन्छ.
11: साथै 50-70 जनाको एकै पटक तालिम प्रदान गर्न सकिने तालिम हलको व्यवस्था सँगै खाना तथा बासको व्यवस्था तथा गाडी रिजर्भको व्यवस्था गरिएको छ.
12: सम्पर्क पद्मा मेडिकल हल, सिद्धिचरण नगरपालिका 4, रुम्जाटार, ओखलढुङ्गा. फोन नम्बर 0735401124.
14: तपाईँलाई घरको लागि एल्मुनियमको झ्याल ढोका चाहिएको छ भने सम्पर्क गर्नुहोस् होम्स एल्मुनियम एन्ड डेकोरलाई.
15: आउनुहोस्, यहाँ घरका लागि चाहिने एल्मुनियम ढोका, झ्याल, पल सिलिङ, कार्पेट, पर्दा, सिसा साथै एल्मुनियम सम्बन्धी सम्पूर्ण काम गरिन्छ. प्रोप्राइटर चुरालाल श्रेष्ठ.
14: सम्पर्क नम्बर 9862-95-51-27 र 0735-20-396.
15: होम्स एल्मुनियम एन्ड डेकोर, सिद्धिचरण नगरपालिका 11, मिलन चौक, ओखलढुङ्गा.
16: माया, तिम्रो बगैँचा त कस्तो राम्रो भएछ, कसरी यति सुन्दर बनायो है. मेरो पनि कार्यालय सँगै आफ्नै घर पनि निर्माण सम्पन्न हुन लाग्यो. यस्तै सुन्दर बगैँचाले सजाउने अनि मेरो पुर्ख्यौली बाजु जमिनमा फलफुलको बिरुवा रोप्ने सोच्दैछु. कहाँ पाइन्छ होला यो सबै सुविधा?
8: ल, तिमीलाई थाहा छैन, यो सबै काम त ओखलढुङ्गाकै पहिलो इन्दिरा नर्सरी तथा कृषि फर्मले गरिदिइहाल्छ नि. त्यहाँ सजावटका लागि फुलहरू, मनी प्लान्ट, धुपी, कटहर, लिची, हरुबरु लगायतका सबै किसिमका बिरुवाहरू सुपथ मूल्यमा पाइन्छ.
16: ए लौ, कस्तो राम्रो सेवा दिने रहेछ. कसरी काठमाडौँबाट फुलहरू ल्याउने होला भनेर चिन्तित थिए. ल, मलाई सम्पर्क नम्बर देऊ त, म नि बुझिहाल्न पर्यो.
8: 9046-6633-25 र 9919-90-59-26 मा सिधै इन्दिरा खतिवडालाई सम्पर्क गर्न सकिन्छ.
16: इन्दिरा नर्सरी तथा कृषि फार्म, सिद्धिचरण नगरपालिका 4, रुम्जाटार र सिद्धिचरण नगरपालिका 11, रमाइलो डाँडा, ओखलढुङ्गा.
17: ओएसआर डिजिटल, एन्टरटेनिङ द नेसन.
18: प्रिज्मा स्मार्ट टिभी.

0: दोजो पेला किरंगिन हुए आफ्नो एफएम गेथाम्बा चिक्तङ शीतिज्ञ मेगाहर्ज ओखलढुङ्गा
1: बीस वर्ष भइसकेछ झन्डै मैले आफैलाई गुमाएको डिप्रेसनको कारण म आत्महत्यासम्म पुग्न लागेको थिएँ। धन्न मसँग मलाई बुझ्ने साथी थियो। मैले सबै आफ्नो समस्या उसलाई सुनाएँ। समयमै परामर्श उपचार भयो र म आज यहाँ छु। अहिले थाहा पाएँ आत्महत्या गर्नु महापाप रहेछ र जीवन ईश्वरको सबैभन्दा सुन्दर अनि अमूल्य उपहार। आजभोलि आत्महत्याको घटनाहरू सुन्दा झस्कन्छु र लाग्छ उनीहरूले पनि मैले जस्तै उपचार पाएको भए जीवन गुमाउने थिएनन् होला। म बाँचेर पो संसार देख्न अनि समाजलाई योगदान दिन पाएकोमा खुसी छु। आत्महत्याको मुख्य कारण मानसिक स्वास्थ्य समस्या हो। यस्ता मानिसहरूको विशेष ख्याल गरौं र आत्महत्या गर्नबाट बचाऊ। समुदायको हितको लागि आफ्ना फेम ओखलढुङ्गा।
2: अपाङ्गता भएका व्यक्तिहरू अन्य व्यक्तिभन्दा बढी मानसिक समस्याबाट ग्रसित भएको पाइन्छ। उनीहरूलाई समयमै आवश्यक सल्लाह तथा परामर्श दिन सकेमा आफैले पनि मनोसामाजिक स्वास्थ्य समस्यालाई सन्तमा राख्न सक्दछन्। यस्तो वातावरण सृजना गर्नका लागि परिवारका सदस्यहरूको महत्वपूर्ण भूमिका हुन्छ। समुदायले समेत उचित सहयोग, सम्मान र परामर्श दिन सकेमा अपाङ्गता भएका व्यक्तिहरूको मानसिक स्वास्थ्य समस्या सहजै न्यूनीकरण गर्न सकिन्छ। तसर्थ अपाङ्गता भएका व्यक्तिहरूको मानसिक स्वास्थ्यमा सकारात्मक परिवर्तन ल्याउन तपाईँ हामी सबैले हातेमालो गरी उनीहरूलाई सम्मान र सहयोग गरौं।
3: समुदायको हितको लागि आफ्नो फेम ओखलढुङ्गाद्वारा जनहितमा जारी सन्देश।
4: आयो आयो आयो तिजको विशेष अफर आयो।
5: हिन्दू नेपाली नारीहरूको पर्व हरितालिका तीज 2083 को शुभ अवसरमा हेमदयाल सुनचाँदी गहना पसलमा सुन तथा चाँदीका गहना खरिद गर्दा विशेष छुटको व्यवस्था गरिएको छ।
6: यस विशेष अवसरमा आफूलाई मनपर्ने आकर्षक डिजाइनका गरगहना खरिद गर्नुहोस् र विशेष छुटको भरपूर फाइदा उठाउनुहोस्।
5: हेमदयाल सुनचाँदी गहना पसल सिद्धिचरण नगरपालिका 11 भीमसेन मन्दिर स्याउ रमाइलो डाँडा ओखलढुङ्गा।
6: सम्पर्क नम्बर 9842808039 र 9861772745।
5: साथै सम्पूर्ण हिन्दू नेपाली आमा दिदी बहिनीहरूमा हरितालिका तीज 2083 को हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।

0: मानसिक स्वास्थ्य बिना स्वास्थ्य जीवन सम्भव छैन। आफ्नो र परिवारका सदस्यहरूको मानसिक स्वास्थ्यको सधैँ ख्याल गरौ। मनमा अत्याधिक डर, चिन्ता, तनाव बढ्ने जस्ता लक्षणहरू दैनिक जीवनमा देखिए र फरक महसुस भए नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरौ। मानसिक स्वास्थ्य तथा मनोसामाजिक समस्या भएका व्यक्तिहरूले अन्य व्यक्ति सरह मर्यादापूर्ण जीवन बाँच्न अधिकार प्रयोग गर्ने वातावरण बनाउनका लागि सहकार्य गरौ।
1: समुदायको हितको लागि आफ्नो एफएम ओखलढुङ्गाद्वारा जनहितमा जारी सन्देश।
2: बलात्कार, कुटपिट, गाली गलोज, मानसिक यातना या कुनै पनि किसिमका लैङ्गिकताका आधारमा भएका हिंसाहरूलाई लैङ्गिक हिंसा भनिन्छ। यस्ता कुनै पनि किसिमका घटनाहरू महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा पुरुषलाई भएमा त्यस्ता प्रभावितलाई जिल्ला अस्पताल ओखलढुङ्गाको ओसिएमसीमा निशुल्क रूपमा गोपनीयताका साथ स्वास्थ्य र कानुनी सेवा प्रदान गरिन्छ।
3: थप जानकारीको लागि ओसिएमसीको फोन नम्बर 9852082488 सम्पर्क गर्न सक्नुहुनेछ।
4: के तपाईँ स्वास्थ्य उपचार गराउने ठाउँको खोजीमा हुनुहुन्छ?
5: यदि त्यसो हो भने हामीलाई सम्झनुहोस्।
4: रुम्जाटार पोलिक्लिनिक एन्ड डायलोसिस सेन्टर प्राली।
6: हाम्रा सेवाहरू दैनिक बिरामी जाँच सेवा,
7: मुटु, मृगौला र कलेजो सम्बन्धी विशेष ल्याब सेवा,
5: एक्सरे सेवा,
6: 24 घण्टा इमर्जेन्सी सेवा,
7: एमसीआर सेवा, परिवार नियोजन सेवा
5: एवं पशु तथा पन्छीको औषधि समेत पाइन्छ।
6: साथै 50-70 जनाको एकै पटक तालिम प्रदान गर्न सकिने तालिम हलको व्यवस्था सँगै खाना तथा बासको व्यवस्था तथा गाडी रिजर्भको व्यवस्था गरिएको छ।
7: सम्पर्क पद्मा मेडिकल हल, सिद्धिचरण नगरपालिका 4, रुम्जाटार, ओखलढुङ्गा। फोन नम्बर 0375401624।

0: मनको आवाज आफ्नो एफएम 104.8 मेगाहर्ज
1: सुनो मिले
2: आफ्नो एफएम टाइम चेक अहिले बेलुकीको 6 बज्यो।
3: टाइम चेकको साथमा ओमदयाल सुनचारी उद्योग तथा भाडा पसल सिद्धिचरण नगरपालिका 11 बाल मन्दिर माथि ओखलढुङ्गा

0: भरोसा एफएमको तेस्रो वार्षिक उत्सवमा अपाङ्गता भएका विद्यार्थी तथा व्यक्तिलाई सहयोग, ओखलढुङ्गा मिशन अस्पतालमा बिरामीको चाप खर्दो, मातृ शिशु सुन्ने, मानेभञ्जाङमा तेज विशेष संगिनी नृत्य प्रतियोगिता सम्पन्न,
1: प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा चयन, थुलुङ दुत्कोसीमा सड़क निर्माण तथा मर्मत सम्भारका लागि मेसिनरी सामग्री भित्रियो, भरतपुरमा चितवन स्पाइसी हर्ब सञ्चालनमा
0: बाढीका कारण जलवायु क्षेत्र जल विद्युत क्षेत्रमा 151 अर्बको नोक्सानी, बाढी क्षेत्रमा नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा, प्रधानमन्त्री राहत कोषमा 13.5 अर्ब मौजदात,
1: र युरोपेली देशलाई युक्रेनमा सेना नपठाउन पुटिनको चेतावनी, युएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप च्याम्पियनमा, अर्को वर्ष एसिया कप खेल्ने 10 औं राष्ट्रिय खेलकुद मंगसिर 16 गतेदेखि कर्णाली प्रदेशमा सञ्चालन हुने।
2: तपाईँको समुदायमा कुनै घटना दुर्घटना घटेको छ
3: वा कुनै विकास निर्माणको काम भइरहेको छ,
4: हामीलाई सत्य तथ्य सूचना दिनुहोस्, हामी त्यसलाई बनाउनेछौँ आफ्नो समाचार
3: र पुर्याउनेछौँ लाखौँ श्रोतामाझ
2: मात्र आफ्नो एफएम 104.8 मेगाहर्जबाट।
4: फोन नम्बर 0375 20 345।
0: नमस्कार, सामुदायिक रेडियो आफ्नो एफएम 104.8 मेगाहर्ज, इन्टरनेट अनलाइन www.afnofm.org, फेसबुक आफ्नो एफएम ओखलढुङ्गा सहित चितवन जिल्लामा सञ्चालित आफ्नो एफएम 87.6 मेगाहर्जबाट एकैसाथ प्रसारण भइरहेको साँझ 6 बजेको आफ्नो समाचारमा साथी माया राईसँगै म मेनुका श्रेष्ठको स्वागत छ। आफ्नो समाचार शुरू गरौं आफ्नै प्रसंगबाट।
1: दाङमा सञ्चालित रेडियो भरोसा एफएम 104.9 मेगाहर्जले आफ्नो तेस्रो वार्षिक उत्सव सामाजिक सेवा मार्फत मनाएको छ। वार्षिक उत्सवको अवसरमा रेडियोले घोराही उपमहानगरपालिका चौधरी स्थित बाल मन्दिर विद्यालयमा अध्ययनरत बौद्धिक अपाङ्गता भएका विद्यार्थीहरूलाई विभिन्न सामग्री सहयोग गरेको हो। शनिबार आयोजित कार्यक्रममा विद्यार्थीहरूका लागि 3 थान बेडसिट खोल सहित 3 थान सिरानी र 1 थान रेडियो सेट वितरण गरिएको छ। आफ्नो एफएमका संयोजक विजय कुमार मानन्दर सहित रेडियोका कर्मचारीहरूले विद्यालयमा नै पुगे र सहयोग सामग्री वितरण गरेका हुन्। यस्तै रेडियो भरोसा एफएमले 5 जना अपाङ्गता भएका व्यक्तिहरूलाई पनि सहयोग गरेको छ। 4 जना दृष्टिविहीन व्यक्तिलाई 1-1 थान रेडियो सेट, ब्ल्याङ्केट र सेतो छडी प्रदान गरेको छ। शारीरिक अपाङ्गता भएका 1 जनालाई भने 1 जोर बैशाखी रेडियो सेट र ब्ल्याङ्केट सहयोग गरिएको रेडियोका संयोजक मानन्दरले जानकारी दिनुभयो। सूचना मनोरञ्जन र जनचेतनासँगै सामाजिक उत्तरदायित्वलाई पनि रेडियोको अभियानका रूपमा अघि बढाउने उद्देश्यले सहयोग कार्यक्रम आयोजना गरिएको रेडियोले जनाएको छ। रेडियोले आफ्नो वार्षिक उत्सवलाई समुदायसँग जोड्दै अपाङ्गता भएका व्यक्तिहरूका आवश्यकता र अधिकारप्रति ध्यान आकर्षण गराउने प्रयास गरेको हो। यसैबीच रेडियो भरोसा एफएमले वार्षिक उत्सवकै अवसरमा आइतबार विभिन्न क्षेत्रका सम्बन्धित व्यक्तिहरूसँग अन्तर्क्रिया कार्यक्रम आयोजना गर्ने जनाएको छ।
0: ओखलढुङ्गा सामुदायिक मिशन अस्पतालमा पछिल्लो 3 आर्थिक वर्षमा बिरामीको चाप उल्लेखनीय घटेको पाइएको छ। मृत्यु भने शून्यमा कायम रहेको अस्पतालको तथ्याङ्कले देखाएको छ। अस्पतालका अनुसार आर्थिक वर्ष 2080-81 39,501 जना बिरामीले सेवा लिएकोमा 2081-82 यो संख्या घटेर 32,298 र 2082-83 23,965 झरेको छ। पछिल्लो आर्थिक वर्ष ओपीडीमा उपचारका लागि आएका 19,709 बिरामीमध्ये महिला र पुरूषको अनुपातका आधारमा करिब 12,022 जना महिला र 7,687 जना पुरूष रहेको देखिएको छ। यस्तै 12 वर्ष मुनिका 1,393 बालबालिकाले अस्पतालबाट सेवा लिएका छन्। अस्पतालमा पछिल्लो आर्थिक वर्ष 797 वटा प्रसूति भएकोमा मातृ शिशु भने शून्य रहेको छ। नवजात शिशुको मृत्यु भने 1 जना भएको तथ्याङ्कमा उल्लेख गरिएको छ। अस्पतालमा हुने कुल शल्यक्रिया पनि घटेको छ। आर्थिक वर्ष 2081-81 3,312 शल्यक्रिया भएकोमा 2082-83 2,727 शल्यक्रिया भएका छन्। यस्तै अस्पतालमा निशुल्क उपचार सेवा लिनेको संख्या 2082-83 1,177 जना रहेको छ। डेंगी संक्रमण भने बढ्दो देखिएको छ। 2081-81 127 डेंगी पुष्टि भएकोमा 2081-82 165 र 2082-83 182 जनामा डेंगी संक्रमण पुष्टि भएको अस्पतालको तथ्याङ्कमा देखाएको छ। यस्तै अस्पतालमा रिफर भएर आउने बिरामी 2,424 घटेर 1,481 भएका छन् भने बाहिर रेफर गरिने बिरामीको संख्या 100 बढेर 199 पुगेको अस्पतालको तथ्याङ्कमा उल्लेख गरिएको छ।
1: ओखलुङ्गाको नापी कार्यालय खिजी फलाटेले एक वर्षको अवधिमा 9,00,000 रुपियाँ भन्दा बढी राजस्व संकलन गरेको छ। आर्थिक वर्ष 2082-83 प्रगति विवरण अनुसार एक वर्षको अवधिमा विभिन्न शीर्षकमा 9,55,360 रुपियाँ राजस्व संकलन गरेको हो। कार्यालयका अनुसार सबैभन्दा बढी फिल्ड रेखाङ्कनबाट 8,63,420 रुपियाँ राजस्व संकलन भएको छ। त्यस्तै नक्सा बिक्री बाट 63,050 रुपियाँ, किता एकीकरणबाट 25,620 रुपियाँ र फिल्ड बुकबाट 3,270 रुपियाँ राजस्व संकलन भएको छ। कार्यालयले उक्त अवधिमा नक्सा बिक्री 44, फिल्ड रेखाङ्कन 47, किता एकीकरण 4, फिल्ड बुक तथा जग्गा सम्बन्धी 90 सेवा प्रवाह गरेको जनाइएको छ। कार्यालयले प्रचलित ऐन नियम विनियम निर्देशन जग्गा नापजाज ऐन तथा सम्बन्धित निर्देशिका र परिपत्र अनुसार सेवा प्रदान गर्दै आएको जनाएको छ।
0: हिन्दू नारीहरूको पर्व हरियतालिका तीजको अवसरमा ओखलढुङ्गाको मानेभञ्जिङ गाउँपालिका 5 तीज विशेष संगीनी नृत्य प्रतियोगिता आयोजना गरिएको छ। तीज पर्वको मौलिकता संस्कृति तथा परम्पराको संरक्षण गर्दै महिलामा रहेको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको हो। मानेभञ्जिङ गाउँपालिका स्तरीय आमा समूह सञ्जालको आयोजनामा भएको प्रतियोगितामा गाउँपालिकाभरिका 9 आमा समूह सहभागी भएका थिए। प्रतियोगितामा सहभागी समूहहरूले तीजसँग सम्बन्धित मौलिक गीत भाका तथा संगीनी नृत्य मार्फत आफ्ना कला र प्रतिभा प्रस्तुत गरेका थिए। प्रतियोगितामा मानेभञ्जिङ गाउँपालिका 4 मनोकामना स्वास्थ्य आमा समूह प्रथम भएको छ। त्यस्तै वडा नम्बर 6 सुनगाबा स्वास्थ्य आमा समूह दोस्रो र वडा नम्बर 3 सगरमाथा स्वास्थ्य आमा समूह तेस्रो भएको छ। वडा नम्बर 9 विश्व ज्योति स्वास्थ्य आमा समूह र वडा नम्बर 5 सगरमाथा स्वास्थ्य आमा समूह सान्त्वना भएका छन्। प्रतियोगितामा प्रथम हुने समूहले 7,000 रुपियाँ, दोस्रो हुने समूहले 5,000 र तेस्रो हुने समूहले 3,000 रुपियाँ नगद पुरस्कार प्राप्त गरेका छन्। यस्तै सान्त्वना हुने 2 समूहलाई जनै 1,000 रुपियाँ नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिएको आयोजक आमा समूह सञ्जालका अध्यक्ष मुनामाया बस्नेतले जानकारी दिनुभएको छ। उहाँका अनुसार प्रतियोगिताले तीज पर्वलाई मनोरञ्जनमा मात्रै सीमित नराखी नेपाली समाजमा पुस्तौदेखि चलिआएको मौलिक कला संस्कृति र परम्पराको संरक्षण र प्रवर्धनमा समेत योगदान पुर्याएको बताउनुभयो। संगीनी नृत्य मार्फत सहभागी महिलाहरूले आफ्ना अनुभव भावना सामाजिक विषयवस्तु तथा त्यससँग जोडिएका सांस्कृतिक पक्षलाई प्रस्तुत गरेका थिए। तीज विशेष कार्यक्रम अन्तर्गत संगीनी नृत्य प्रतियोगिता सँगै मावि स्तरीय व्यक्तित्व कला प्रतियोगिता समेत आयोजना गरिएको थियो।
1: अब जिल्ला पासको खबर। नेपाल प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा चयन हुनुभएको छ। प्रेस युनियन खोटाङको शुक्रबार सम्पन्न 8 जिल्ला अधिवेशन तथा 11 साधारण सभाबाट शेर्पा अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको हो। प्रेस युनियन खोटाङको नवनिर्वाचित जिल्ला अध्यक्ष शेर्पा नेपाल पत्रकार महासंघ खोटाङ शाखाको उपाध्यक्ष हुनुहुन्छ। प्रेस युनियन खोटाङको उपाध्यक्ष हुनुहुन्थ्यो। 11 सदस्य जिल्ला कार्य समितिको खुला उपाध्यक्ष कृष्णकला राई, महिला सदस्यमा एनिसा राई, सचिवमा सुनिल श्रेष्ठ, सहसचिवमा योगिन राई र कोषाध्यक्षमा मनिता राई चयन हुनुभएको छ। जिल्ला सदस्यहरूमा मनोज आचार्य, पदम हिङमाङ, मिलन आचार्य, दिनराज कार्की र एलजिसा राई चयन हुनुभएको छ।
0: सोलुखुम्बुको थुलुङ दुधकुसी गाउँपालिकामा सड़क निर्माण तथा मरमत सम्भारका लागि आवश्यक मेसिनरी सामग्री भित्राइएको छ। चीनको डिङ्ग्री राज्यको सहयोगमा प्राप्त उक्त मेसिन गाउँपालिकामा आइपुगेको हो। मेसिन आइपुगेसँगै गाउँपालिकाको सड़क पूर्वाधार विकासमा थप सहजता हुने अपेक्षा गरिएको छ। अब पालिकाभित्रका सड़कमा ड्रेन काट्ने, ठाउँ ठाउँमा चोकर हाल्ने, आवश्यकता अनुसार सोलिङ गर्ने तथा रोलरले पेलेर सड़कलाई व्यवस्थित र चटक्क बनाउने सपना पूरा हुने विश्वास लिएको गाउँपालिकाका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभएको छ। मेसिन ल्याउन आवश्यक पहल र सम्मेलन गर्नुभएका थुलुङ दुधकुसी गाउँपालिकाका संस्थापक अध्यक्ष असीम राईप्रति धन्यवाद तथा आभार व्यक्त गरिएको छ। गाउँपालिका र समग्र सोलुखुम्बुको विकासका लागि निरन्तर सक्रिय रही पहलकर्ताको रूपमा उहाँले निर्वाह गर्नुभएको भूमिकाको उच्च प्रशंसा गरिएको जानकारी प्रवक्ता भोजराज कार्कीले दिनुभएको छ।
1: अब चितवन विशेष खबर। भरतपुर 10 दिपेन्द्र चोकमा चितवन स्पाइसी हब नामक होटल सञ्चालनमा आएको छ। जापानमा 7 रेस्टुरेन्ट सञ्चालनमा गर्दै आएका चिरञ्जीवी आचार्य र प्रकाश आचार्यले होटल सञ्चालनमा ल्याएका हुन्। जापानमा 2 लामो रेस्टुरेन्ट व्यवसायको अनुभव हासिल गरेका आचार्य दाजुभाइले यस होटलमा जापानिज, इण्डियन, चाइनिज सहित दक्षिण एसियाली परिकारहरूको सम्मिश्रण गरी परिकारहरू गर्ने संचालक चिरञ्जीवी आचार्यले बताउनुभयो। होटलमा 60 क्षमताको एउटा र 30-30 क्षमताको 2 हल रहेका छन्। 100 क्षमताको रेस्टुरेन्ट र 200 क्षमताको रूफ टप रेस्टुरेन्ट होटलमा रहेका छन्।
0: चितवनको भरतपुर 27 मेगौल स्थित क्लिनिक नेपालले जानकी माविलाई थप अर्को स्कूल बस प्रदान गरेको छ। क्लिनिक नेपालका संस्थापक अध्यक्ष जानकी मावि मेघौलीका पूर्व विद्यार्थी समेत रहेको हरि

0: को तला थप गरेका थिए। सबै इच्छुक विद्यार्थीहरूले स्कूल बसको सुविधा प्राप्त गरून् भन्ने उद्देश्यबाट प्रेरित भई विद्यार्थीलाई थप अर्को एउटा युरो 6 मोडलको 50 सिटे टाटा स्कूल बस खरिदका लागि लाग्ने सम्पूर्ण लागत मूल्य बराबरको रकम 57,00,000 ओडा नम्बर 27 वडाध्यक्ष रामबहादुर भण्डारी मार्फत प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक दुर्गा प्रसाद सापकोटाले बताउनु भएको छ। आफ्नो समाचारमा अब एकैछिन विश्राम।
1: आयो आयो आयो तिजको विशेष अफर आयो।
2: हिन्दू नेपाली नारीहरूको पर्व हरितालिका तीज 2083 को शुभ अवसरमा हेमदयाल सुनचारी गहना पसलमा सुन तथा चाँदीका गहना खरिद गर्दा विशेष छुटको व्यवस्था गरिएको छ।
1: यस विशेष अवसरमा आफूलाई मनपर्ने आकर्षक डिजाइनका गरगहना खरिद गर्नुहोस् र विशेष छुटको भरपूर फाइदा उठाउनुहोस्।
2: हेमदयाल सुनचाँदी गहना पसल सिद्धिचरण नगरपालिका 11 भीमसेन मन्दिर सेउ रमाइलो डाँडा ओखलढुङ्गा।
1: सम्पर्क नम्बर 9842-80-39-06 र 9861-77-72-45।
2: साथै सम्पूर्ण हिन्दू नेपाली आमा दिदी बहिनीहरूमा हरितालिका तीज 2083 को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्छ।

0: बलात्कार, कुटपिट, गाली गलोच, मानसिक यातना या कुनै पनि किसिमका लैङ्गिकताका आधारमा भएका हिंसाहरूलाई लैङ्गिक हिंसा भनिन्छ। यस्ता कुनै पनि किसिमका घटनाहरू महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा पुरुषलाई भएमा त्यस्ता प्रभावितलाई जिल्ला अस्पताल ओखलढुङ्गाको ओसिएमसीमा निशुल्क रूपमा गोपनीयताका साथ स्वास्थ्य र कानुनी सेवा प्रदान गरिन्छ।
1: थप जानकारीको लागि ओसिएमसीको फोन नम्बर 9852024888 सम्पर्क गर्न सक्नुहुनेछ।
2: एकैछिनको विश्रामपछि अब राष्ट्रिय प्रसंग। प्रसुवाको भुटेकोशी नदीमा आएको लेदो सहितको बाढेका कारण नेपाल जलविद्युत तथा ऊर्जा क्षेत्रले इतिहासकै सबैभन्दा ठूलो क्षति बेहोरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको द्रुत क्षति तथा आवश्यकता आकलन प्रतिवेदन अनुसार बाढेका कारण जलविद्युत क्षेत्रमा मात्रै 151.45 करोड रुपियाँ बराबरको भौतिक क्षति भएको छ। क्षतिग्रस्त जलविद्युत आयोजना र ऊर्जा क्षेत्रको पुननिर्माण तथा पुनप्राप्तिका लागि करिब 390.62 करोड रुपियाँ मिलियन अमेरिकी डलर लाग्ने प्रारम्भिक आकलन गरिएको छ। क्षति र पुनप्राप्ति आवश्यक दुवै दृष्टिले पूर्वाधार क्षेत्र अन्तर्गत जलविद्युत तथा ऊर्जा क्षेत्र सबैभन्दा बढी प्रभावित भएको प्राधिकरणले जनाएको छ। तथ्याङ्क अनुसार 13 साना ठूला जलविद्युत आयोजनामा बाढीले गम्भीर क्षति पुर्याएको छ।
3: नेपाल प्रहरीको टिमुरे टु त्रिवेणी विशेष अपरेशन अन्तर्गत बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार, डीएनए प्रोफाइलिङ होल्डिङ सेन्टरमा सहजीकरण, सामुदायिक प्रहरी साझेदारी लगायतका कार्यक्रम सञ्चालन भइरहेका छन्। अपरेशन अन्तर्गत प्रहरी मुख्यालयबाट खटिएको टोलीले जिल्ला प्रहरी कार्यालय नुवाकोटको समन्वयमा अपराध नियन्त्रण तथा अनुसन्धान, राहत वितरण तथा पुनस्थापना, ट्राफिक व्यवस्थापन जस्ता काम पनि गरिरहेको छ। कमाण्ड टोलीले तालिम प्राप्त कुकुरको प्रयोग गरेर खोजी गरिरहेको छ। अभियान अन्तर्गत सहजीकरण तथा समन्वयका लागि नुवाकोटमा खटिनुभएका प्रहरी वरिष्ठ परीक्षक एसपी विनोद सिलवालका अनुसार अभियान अन्तर्गत यही भदौ 19 गतेदेखि हालसम्म 65 सब व्यवस्थापन गरिएको छ भने 46 नेपाली र 1 भारतीय गरी 47 सबको डीएनए परीक्षण गरिएको जनाएको छ।

0: भोटेकोसी नदीमा आएको बाढी पश्चात उत्पन्न हुन सक्ने स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै नेपाल प्रहरी अस्पताल महाराजगंजले नुवाकोटमा 500 को अस्थायी फिल्ड अस्पताल सञ्चालनमा ल्याएको छ। त्रिशुली नदीको बाढीले त्रिशुली महानिरीक्षक दामोदर पौडेलले जानकारी दिनुभयो। उहाँका अनुसार भोटेकोसी हुँदा त्रिशुली नदीमा आएको बाढीका कारण मानवीय र पशु चौपाया क्षति पश्चात फैलन सक्ने संक्रमण जन्य रोग नियन्त्रणलाई केन्द्रित गर्दै फिल्ड अस्पताल सञ्चालनमा ल्याइएको हो।
1: वरिष्ठ पत्रकार युवराज गौतमको 66 वर्षको उमेरमा निधन भएको छ। श्वास प्रश्वासमा समस्या भएपछि आज बिहान उहाँलाई नेपाल सशस्त्र प्रहरी बल अस्पताल लगिएको थियो। गौतमको स्वास्थ्य परीक्षण गर्दा मुटुको चाल बन्द भएपछि निधन भएको अस्पतालका चिकित्सक डाक्टर दिवाकर सिंह थापाले जानकारी दिनुभयो। इलाममा सन् 1960 जन्मिएका लेखक समेत रहेका गौतम गोर्खापत्र दैनिकका पूर्व प्रधान सम्पादक पनि हुनुहुन्थ्यो। उहाँको आइतबार अन्त्येष्टि गरिने जनाएको छ।
0: प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार आज बिहान 9 बजेसम्म कोषको खातामा 13,54,09,3,117 मौजदात छ। कार्यालयका अनुसार शुक्रबार साँझ 5 बजेपछि मात्रै 28,20,14,366 थपिएको छ। उक्त रकम प्रधानमन्त्री देवी प्रकोप उद्धार कोषका विभिन्न 9 ब्याङ्कमा रहेको छ। सरकारले यसअघि उक्त कोषबाट बाढ़ी पीड़ितका नाममा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण मार्फत 1 अर्ब रूपियाँ निकासा गरिसकेको छ।
1: अब विदेशको खबर। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा सेना नपठाउन युरोपेली देशहरूलाई चेतावनी दिएका छन्। नयाँ दिल्लीमा भइरहेको 2026 ब्रिक्स शिखर सम्मेलनको साइड लाइनमा पत्रकारहरूसँग कुरा गर्दै पुटिनले युक्रेनमा युरोपेली देशहरूले सेना तैनात गरेमा त्यसले प्रत्यक्ष रूपमा रूससँग युद्ध निम्त्याउने चेतावनी दिएको हो। पुटिनले युरोपेली देशहरूलाई धम्की दिने रूसको कुनै मनसाय नरहेको बताउनु भएको छ। उहाँले युरोपसँग द्वन्द गर्न पनि कुनै आधार पनि नरहेको दावी गर्नुभएको छ। सन् 2022 फेब्रुअरीमा शुरू भएको रूस युक्रेन युद्ध अहिले 5 वर्षमा प्रवेश गरेको छ। यस द्वन्दमा धेरै युरोपेली देशहरूले युक्रेनलाई समर्थन गर्दै आएका छन्। पछिल्लो समय अमेरिकाले मस्को र केबीच मध्यस्थताको प्रयास गरिरहेको छ। ब्रिक्स सम्मेलनका लागि नयाँ दिल्लीमा रहेका पुटिनले शिखर सम्मेलनको औपचारिक उद्घाटन अघि शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय वार्ता समेत गरेका थिए।
0: अन्त्यमा केही खेल खबर। नेपाल एसीसी प्रिमियर कपको च्याम्पियन बनेको छ। साथै इतिहास दोहोर्याउँदै एक दिवसीय एसिया कपमा पुग्न सफल भएको छ। एसीसी प्रिमियर कप क्रिकेटको आज भएको फाइनल खेलमा युएईलाई 44 रनले हराउँदै नेपाल उपाधिसहित अर्को वर्ष हुने एसिया कपमा पुगेको हो। यसअघि पहिलो पटक सन् 2023 फाइनलमा पनि नेपालले युएईलाई नै हराएर एसिया कप खेलेको थियो। नेपालले दिएको 314 रन को लक्ष्य पछाएको युएई 49 ओभर 1 बलमा सबै विकेट गुमाउँदै 269 रनमा समेटियो। युएईका लागि राहुल चोपडाले अभिजित 100 रन बनाउनुभयो। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले 9 विकेट गुमाएर 314 रन बनाएको थियो। अब एसिया कपमा नेपालको भेट भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान जस्ता क्रिकेटका शक्ति देशहरूसँग हुने भएको छ।
1: र 10 राष्ट्रिय खेलकुद प्रतियोगिता आउँदो मंगसिर 16 27 गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने भएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले प्रतियोगिता कर्णाली प्रदेशको सुर्खेत सहित विभिन्न जिल्लामा सञ्चालन गर्ने निर्णय गरेको हो। राष्ट्रिय खेलकुद परिषदको 125 बैठकको सिफारिशका आधारमा मन्त्रालयले प्रतियोगिताको मिति र आयोजना क्षेत्र टुङ्गो लगाएको मन्त्रालयका प्रवक्ता एवं सहसचिव श्री प्रसाद भट्टराईले विज्ञप्ति मार्फत जानकारी दिनु भएको छ। यसअघि राष्ट्रिय खेलकुदको 9 संस्करण 2079 असोज 28 कार्तिक 3 गतेसम्म गण्डकी प्रदेशमा आयोजना भएको थियो। त्यस यता राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन हुन सकेको छैन।

0: आफ्नो समाचारमा अब पालो तपाईँको विचार श्रृङ्खलाको
1: तपाईँको विचार श्रृङ्खलामा आज हामीले एन्जाइटीलाई जित्ने तरिका बारे डाक्टर अनिल सुवेदीले दिनुभएको जानकारी लिएका छौँ।
2: एन्जाइटी भयो भनेर तपाईँले गरिराखेको काम गर्न नछोड्नुहोस्। जहाँ हुनुहुन्छ, जे गर्दै हुनुहुन्छ, त्यो सिचुएसनमा तपाईँ एन्जाइटीसँग डटेर लड्नुहोस्। नम्बर दुईमा चिसो होइन फ्रिजमा राखेको बोतल वा आइस प्याक यो पछाडिको घाँटीमा राख्नुहोस्। के हुन्छ भने एन्जाइटी हुँदा सिम्प्याथेटिक टोन बढ्छ, मुटु ढुकढुक हुने, सास फेर्न गाह्रो हुने, हात थर्र काम्ने, होइन एपिनेफ्रिन नर एपिनेफ्रिन हुन्छ। यहाँ तपाईँले राख्ने बित्तिकै के गर्छ भने यसले भ्याकस नर्भको स्टिमुलेसन गर्छ, चिसो पानीले सास गहिरो लामो सास लिने गर्नुहोस् होइन। यसले तपाईँको सिम्प्याथेटिक प्यारासिम्प्याथेटिक एक्टिभेसन गर्छ, जसले गरेर तपाईँको मुटुको चाल वा ढड्किन वा तपाईँको आत्तिने स्कोर कम भएर जान्छ। नम्बर तिनमा आफूलाई के भइरहेछ अवेर हुनुहोस् त्यो सेन्सेसनको बारेमा, यो केही समयको लागि हुने हो र यसले तपाईँलाई केही पनि गर्दैन भनेर। नम्बर चार, तपाईँलाई तपाईँ आत्तिनु भएको छ, दुखी हुनुभएको छ, छटपट हुनुभएको छ भने त्यसलाई चाहिँ होइन तपाईँले डायरीमा लेख्नुहोस्। यो गर्नुभयो भने तपाईँले एन्जाइटीलाई जित्न सक्नुहुन्छ।
0: आफ्नो एफएम 104.8 मेगा हर्स इन्टरनेट अनलाइनमा www.afnoefm.org र फेसबुकमा आफ्नो एफएम मुखलढुङ्गा सहित चितवन जिल्लामा सञ्चालित आफ्नो एफएम 87.6 मेगा हर्सबाट के साथ प्रसारण भइरहेको आफ्नो समाचार सकिन लाग्यो। समाचारको अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक।
1: भरोसा एफएमको तेस्रो वार्षिक उत्सवमा अपाङ्गता भएका विद्यार्थी तथा व्यक्तिलाई सहयोग, ओखलढुङ्गा मिसन अस्पतालमा बिरामीको चाप घट्दो, मातृ मृत्यु शून्यमा माने भन्ज्याङमा तीज विशेष संगीनी नृत्य प्रतियोगिता सम्पन्न।
0: प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा चयन, थुलुङदुटको सीमा सड़क निर्माण तथा मर्मत सम्भारका लागि मेसनरी सामग्री भित्रियो। भरतपुरमा चितवन स्पाइसी हर्ब सञ्चालनमा
1: बाढीका कारण जल विद्युत क्षेत्रमा 151 अर्बको नोक्सानी, बाढी क्षेत्रमा नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा प्रधानमन्त्री राहत कोषमा 13.5 अर्ब मौजदात।
0: र युरोपेली देशलाई युक्रेनमा सेना नपठाउन पुटिनको चेतावनी, युएईलाई हराउँदै नेपाल एसियाली प्रिमियर कप च्याम्पियनमा अर्को वर्ष एसिया कप खेल्ने, 10 औं राष्ट्रिय खेलकुद मंसिर 16 गतेदेखि कर्णाली प्रदेशमा सञ्चालन हुने।
1: हवस् त, साँझ 6 बजेको आफ्नो समाचार अहिलेलाई सकियो। तपाईँको प्रत्येक समाचारका लागि हाम्रो टेलिफोन नम्बर 0635 20 345 खबर गर्न सक्नुहुनेछ। आफ्नो समाचारबाट साथी माया राईसँगै म मेनुकास प्रष्ट बिदा हुन्छु। नमस्कार।

0: तिमीलाई भेट्नुभन्दा अगाडि एउटा कुरा देखाउँछु.
1: के?
0: कार एक्सिडेन्टमा 2 वर्ष अगाडि यही एउटा कुरा भन्न बाँकी थियो. तिमीले फेरि भेट्ने कुरा गर्यौ, त्यसैले भोलि भेट्छौ नि मलाई.
1: श्योर, बरु तिमी भन न कहाँ भेट्ने.
2: ओए, हेरेर हिँड्न सक्दैनस्? छोयो यहाँ. यो को हो थाहा छ?
3: को हो यो?
2: दलित हो, दलित. यसले छोएको पानी पनि चल्दैन, यसले छोएको लुगा चल्छ, पैसा चल्छ, तर यसलाई छुनु हुँदैन. जाउँ.
0: त्यसो भए तिमी र म दुवै अपाङ्ग. म शारीरिक अपाङ्ग अनि तिमी सामाजिक. मलाई भाग्यले अपाङ्ग बनायो अनि तिमीलाई समाजले. के तिमी मलाई साँच्चीकै माया गर्छौ?
1: धेरै गर्छु.
0: अनि त्यसो भए किन हामी स्याड? इट मेक्स नो सेन्स.
1: हामी बिच सिर्फ माया मात्रै छ. सायद हामीलाई चाहिने त्यति नै हो नि, होइन र?
0: हो.
4: अपाङ्गता र जातीय विभेद सामाजिक अपराध हो. यो दण्डनीय छ. समुदायको हितको लागि आफ्नो एफएम ओखलढुङ्गा.
5: आप्रवासी स्रोत केन्द्र सिद्धिचरण नगरपालिकाको अनुरोध.
6: आप्रवासनमा चुनौती र अवसर दुवै छन्. आप्रवासनलाई हामी व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन सक्छौँ.
7: पर्याप्त सूचना र चाहिने सिप सिकेर विदेश जाँदा विदेशमा दुःख पाइँदैन. काम के हो, तलब कति हुन्छ, सिप कस्तो चाहिन्छ, विदेश जानुभन्दा पहिला सोधखोज गरौँ र श्रम स्वीकृति लिएर मात्रै विदेश जाउँ. श्रम स्वीकृति लिएर जाँदा सुरक्षित भइन्छ र समस्यामा परेर फर्किनु परेमा न्याय पाउन पनि सहज हुन्छ.
6: अनि तपाईँलाई थाहा छ, स्थानीय सरकारले वैदेशिक रोजगारलाई व्यवस्थित र सुरक्षित बनाउन आप्रवासी स्रोत केन्द्रको सञ्चालन र व्यवस्थापन गरिरहेका छन् नि.
7: थाहा छ नि, धेरै जसो जिल्लामा जिल्ला प्रशासन कार्यालय भित्र वा कार्यालय छेउमै आप्रवासी स्रोत केन्द्रहरू स्थापना भएका छन्. यस्ता स्रोत केन्द्रहरूले सुरक्षित वैदेशिक रोजगारीका लागि सही सूचना दिने र सिप सिक्न सिफारिस गर्ने गर्छन्, साथै विदेश जाने क्रममा समस्यामा परे न्यायका लागि सहयोग पनि गर्छन्.
8: हजुर, वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिहरूलाई सरल, छिटो, सहज सेवा प्रवाह गर्ने उद्देश्यले सिद्धिचरण नगरपालिकामा श्रम स्वीकृति सेवा सञ्चालन भइरहेको बेहोरा सहर्ष जानकारी गराइन्छ.
5: अन्य थप जानकारीको लागि सम्पर्क नम्बर 9849812808, 9849812808.
8: सिद्धिचरण नगरपालिकाको कार्यालय ओखलढुङ्गा.
9: हन जेठी, आज भोलि त किन झोक्राई बस्छस्? झ्यान पनि सुकेर पातलै भइसकेछ.
10: हेर्नु न दिदी, तल्लो पेट बेसकना दुख्छ, महिनावारी पनि गडबडी छ, रगत धेरै बग्छ. राम्रो डाक्टर देखाउन काठमाडौँ जाउँ भनेको, खर्चको जोहै गर्न सकिएको छैन.
9: ल, समस्या त अलि गम्भीर नै रहेछ, तर यतिको लागि किन काठमाडौँ नै जाने? हाम्रै फुलुङ्गा सामुदायिक अस्पताल मिसनमा स्त्री रोग लगायतका अन्य विशेषज्ञ डाक्टरद्वारा अत्याधुनिक उपकरणबाट उपचार गरिन्छ नि.
10: ए हो र, मलाई त थाहै थिएन. त्यसो भए भोलि नै जचाउनु जानु पर्ला.
9: अस्पतालमा उपलब्ध सेवाहरू:
10: आकस्मिक र प्रसूति सेवा 24 घण्टा,
9: बहिरङ्ग सेवा आइतबार र बुधबार बाहेक अन्य दिनहरूमा बिहान 9 बजेदेखि बेलुकी 5 बजेसम्म,
10: नाम दर्ता बिहान 8:30 बजेदेखि बेलुका 4 बजेसम्म,
9: निशुल्क पोषण पुनर्स्थापना केन्द्र, प्रसूति प्रतीक्षालय सेवा,
10: क्षयरोग केन्द्र,
9: डिजिटल एक्सरे सेवा,
10: भिडियो एक्सरे सेवा,
9: ईसीजी सेवा,
10: इन्डोस्कोपी सेवा,
9: इको सेवा,
10: प्रयोगशाला सेवा,
9: गरिब तथा असहायहरूका लागि निशुल्क सेवा,
10: परामर्श सेवा,
9: प्रेषण सेवा,
10: क्षयरोग परीक्षण सेवा,
9: कल्चर परीक्षण,
10: रक्तदान लिने र दिने केन्द्र,
9: खोप सेवा,
10: दन्त चिकित्सा सेवा,
9: प्रसूति सेवा,
10: स्त्री रोग सेवा,
9: अर्थोपेडिक सेवाहरू,
10: सामान्य शल्य चिकित्सा सेवाहरू,
9: एपेन्डिक्टोमी, हर्निया, हाइड्रोसिल, ल्याप्रोटोमी, हिस्ट्रेक्टोमी, पित्त थैलीका ढुङ्गा निकाल्ने लगायतका सेवाहरू,
10: फिजियोथेरापी,
9: चिनी रोग क्लिनिक हरेक शुक्रबार,
10: दम रोगीको क्लिनिक हरेक मङ्गलबार,
9: कपाल झर्ने समस्याको लागि पीआरपी सेवा.
10: थप जानकारीका लागि सम्पर्क नम्बर 0375201076 र 0375201035 सम्पर्क गर्न सक्नुहुनेछ.
9: ओखलढुङ्गा सामुदायिक अस्पताल, सिद्धिचरण नगरपालिका 11, ओखलढुङ्गा.
3: दाई अब उठ्नुपर्छ अनि उठाउनुपर्छ, अब बन्नुपर्छ र बनाउनै पर्छ।
11: हो, तर उठ्नका लागि सहारा चाहिन्छ, उठाउनका लागि बल, बन्नका लागि ज्ञान चाहिन्छ त बनाउनका लागि बुद्धि।
3: अनि यी सबै कहाँ पाउने त दाई?
11: यी सबैको उत्तर पाउनका लागि एउटै स्रोत छ, त्यो हो कार्यक्रम मुक्तिको मार्ग।
3: कार्यक्रम मुक्तिको मार्ग?
11: हो, कार्यक्रम मुक्तिको मार्ग, जहाँ छ जीवनका सबै प्रश्नहरूको उत्तर। तपाईँ हाम्रो आफ्नै रेडियो आफ्नो एफएममा हरेक दिन सोमबारदेखि शुक्रबारसम्म बिहान 5:30 6 बजेसम्म सुन्न नभुल्नुहोला है।
12: मुक्तिको मार्ग, जहाँ छ जीवनको उत्तर।

0: भूकम्प जहिले र जति बेला पनि आउन सक्छ,
1: त्यसैले भूकम्पको समयमा लिएर हिँड्ने झटपट झोला तयारी अवस्थामा राख्नु पर्छ। झोलामा टर्च लाइट, रेडियो, एक दिनका लागि पुग्ने चिउरा तथा तयारी सुक्खा खाना, खाने पानीको बोतल, जरुरी औषधिहरू र आफ्नो कागजातको फोटोकपीहरू राख्न सकिन्छ।
0: भूकम्प गएपछिको समयमा टेलिफोन सञ्जाल व्यस्त रहने भएकोले सकभर मोबाइलबाट टेक्स्ट सन्देशहरू आदान प्रदान गर्नु पर्दछ।
1: चर्किएका तथा भत्किएका घर एवं अन्य संरचना भित्र नबस्ने, किनभने भूकम्पका पराकम्पले यस्ता संरचनाहरू भत्काएर जनधनको थप क्षति हुन सक्छ।
0: भूकम्पको समयमा खस्ने वस्तुहरू फर्निचर, फोटो फ्रेम, सजावटका वस्तु, पुस्तक र्याक, ग्यास सिलिन्डर जस्ता सामग्रीहरू ठिकसँग राख्नु पर्दछ।
1: भूकम्प आएको बेला सुरक्षित रहन घुँडा टेकेर गुडुल किने, यदि ओत लाग्ने ठाउँ छैन भने आफ्नो टाउको र घाटीलाई सुरक्षित राख्नु पर्छ।
0: जब भूकम्प रोकिन्छ, आग लागि पहिरो, ढुङ्गाहरू खस्नु, बाढी जस्ता जोखिमहरू हुने भएकोले जोखिम कम गर्नका लागि सावधानी अप्नाउनु पर्दछ।
1: भूकम्प आएको बेला चिच्याउनु हुँदैन, शान्त रहनु पर्छ।
0: प्राकृतिक रूपमा भूकम्प जाँदा आफैमा दन्जनको क्षति हुँदैन, तर कमजोर संरचना र सचेतनाको अभाव जस्ता असुरक्षित प्रचलनहरूका कारण जनधनको क्षति हुने भएकोले सचेत रहनु पर्दछ।
1: यदि भूकम्प आयो र सहयोग चाहिएमा ओखलढुङ्गाको निम्न फोन नम्बरहरूमा सम्पर्क गर्न सकिनेछ।
0: नेपाल रेडक्रस सोसाइटीको फोन नम्बर 0375201178,
1: जिल्ला प्रशासन कार्यालय 0375201133,
0: जिल्ला प्रहरी कार्यालयको नम्बर 9852889050।
1: समुदायको हितको लागि आफ्नो एफएम परिवार ओखलढुङ्गा।
2: ए एन्जिला, तिमीले त कस्तो राम्रो राम्रो डिजाइनको गहना फेरिरहेको हौ। होइन, कुन पसलबाट किन्छौ?
3: दयाल सुन चाँदी उद्योगबाट ल्याउँछु नि, त्यहाँ त जस्तो सुकै डिजाइनमा पनि गरगहना किनबेच गरिन्छ नि।
2: ए हो र, त्यसो त म पनि अब दयाल सुन चाँदी उद्योगमै जान्छु। एउटा सानो डिजाइनमा सिक्री, औठी, अनि आमाको लागि पुरानो डिजाइनमा मालबाडी, दिदीको लागि मङ्गलसूत्र पनि बनाउनु छ। लौ म त लागे है दयाल सुन चाँदी उद्योगतिर।
4: हाम्रा सेवाहरू,
2: अर्डर अनुसार नयाँ तथा पुराना डिजाइनका सुनचाँदीका गरगहना बनाइन्छ,
4: पुरानोसँग नयाँ सट्टापट्टा गरिन्छ,
2: बिना रसायन गहना बनाइन्छ,
4: बनाइराखेकै रेडिमेड गरगहना पनि पाइन्छ।
2: प्रोप्राइटर भेष बहादुर दयाल, बेलकुमारी दयाल। मोबाइल नम्बर 9842939306, 9842939306 र 9842808584। दयाल सुन चाँदी उद्योग, सिद्धिचरण नगरपालिका 12, हुलाक टोल, ओखलढुङ्गा।
5: व्यक्ति स्वयं अपाङ्ग हुँदैन, व्यक्ति यस्तो वातावरणमा बाँचिरहेको हुन्छ, त्यो वातावरणलाई चाहिँ अपाङ्गता भनिन्छ। त्यो वातावरण कस्तो हो त भन्दाखेरि, व्यक्तिको शारीरिक, मानसिक, इन्द्रिय र बौद्धिक कार्यगत विचलन र ऊ बाँचेको वातावरणसम्ममा रहेको अवरोधसँगको अन्तर्क्रियाले उसलाई सहभागिताबाट वञ्चित हुनुपर्ने अवस्था सृजना हुन्छ भने त्यस्तो अवस्थालाई अपाङ्गता भनिन्छ, र त्यस्तो अवस्थामा बाँचेको व्यक्तिलाई चाहिँ अपाङ्गता भएका व्यक्ति भनेर भनिन्छ।
6: गर्भवतीले जथाभावी औषधि सेवन गर्नाले, गर्भपतन गर्नाले, आमालाई कुपोषण भएमा विषयुक्त पदार्थ सेवन, लामो व्यथा लागेर जन्मन कठिन भएमा जबरजस्ती प्रसूति गराउँदा, शिशुमा आघात पुग्दा, विभिन्न दुर्घटना लगायतका कारणले अपाङ्गता हुने गर्दछ।
7: अपाङ्गतालाई शारीरिक, दृष्टि सम्बन्धी, सुनाइ सम्बन्धी, श्रवण दृष्टिविहीन, स्वर र बोलाइ सम्बन्धी, मानसिक वा मनोसामाजिक, बौद्धिक, अनुवंशीय रक्तस्राव सम्बन्धी, अटिजम सम्बन्धी र बहुअपाङ्गता गरी 10 भागमा वर्गीकरण गरिएको छ।
6: अपाङ्गताबाट बच्न नियमित गर्भजात, बालबालिकालाई पूर्ण खोप, पौष्टिक आहारा, गर्भवतीले डाक्टरको प्रिस्क्राइब बिना औषधि सेवन साथै धुम्रपान मद्यपान गर्नु हुँदैन, हरेक हुन सक्ने सम्भावित दुर्घटनाबाट बच्ने र बचाउने स्वास्थ्य संस्थामै प्रसूति गराउनु पर्दछ, यदि अपाङ्गता भइहाले समयमै पहिचान गरी उपचार गर्नुपर्दछ।
7: अपाङ्गता हुनु जीवनै सकिनु होइन, अवसर पाउन सके उनले परिवार, समाज र राष्ट्रका लागि महत्वपूर्ण योगदान गर्न सक्छ।
6: मानव विकास तथा सामुदायिक सेवा आफ्नो एफएमको जनहितमा जारी सन्देश।

0: отпустите. Не люблю.
1: Ну, мускар. Мо, калагар, нарто хатиора. अहिले तपाईँ सुन्दै हुनुहुन्छ ओखलढुङ्गा जिल्लाको पहिलो सामुदायिक रेडियो आफ्नो एफएम 104.8
2: मेगाहर्ज। अहिले बेलुकीको 7 बज्यो।
3: टाइम चेकको साथमा ओमदार सुनसारी उद्योग तथा भाडा पसल सिद्धिचरण नगरपालिका 11 बाल मन्दिर माथि ओखलढुङ्गा।
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो सामुदायिकै आवाज 104.8 मेगाहर्ज।
3: दिदी, आज त मेरो घरमा पाहुना आउँदैछन्, ताजा र राम्रो मासु कहाँ पाइन्छ होला?
5: अरे, त्यसको किन चिन्ता गर्नुहुन्छ? हाम्रै ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका 11 रमाइलो डाँडामा रहेको सरोज फ्रेस हाउस एन्ड सप्लायर्स जानुहोस् न।
3: ए, अनि त्यहाँ मासु चाहिँ के को पाइँदो रहेछ?
5: त्यहाँ त सधैँ ताजा राँगा र सुँगुरको मासु पाइन्छ नि, साथै राँगा, भैँसी, सुँगुर खरिद वा बिक्री पनि गरिन्छ।
3: ओहो, यो त एकदमै सजिलो रहेछ। बरु सम्पर्क नम्बर पनि भनिदिइहाल्नुहोस् न।
5: सम्पर्क नम्बर प्रोपाइटर सरोज कुखरे 98-62-81-252, अरुणा 98-62-69-46-39।
3: सरोज फ्रेस हाउस एन्ड सप्लायर्स सिद्धिचरण नगरपालिका 11 रमाइलो डाँडा ओखलढुङ्गा।
5: ताजा मासु सुपथ मूल्य र भरपर्दो सेवा, एकपटक सेवा लिनुहोस्, फेरि सम्झिनु हुनेछ।
6: अपाङ्गता भएका व्यक्तिहरू अन्य व्यक्ति भन्दा बढी मानसिक समस्याबाट ग्रसित भएको पाइन्छ। उनीहरूलाई समयमै आवश्यक सल्लाह तथा परामर्श दिन सकेमा आफैले पनि मनोसामाजिक स्वास्थ्य समस्यालाई सन्तुलनमा राख्न सक्दछन्। यस्तो वातावरण सृजना गर्नका लागि परिवारका सदस्यहरूको महत्वपूर्ण भूमिका हुन्छ। समुदायले समेत उचित सहयोग, सम्मान र परामर्श दिन सकेमा अपाङ्गता भएका व्यक्तिहरूको मानसिक स्वास्थ्य समस्या सहजै न्यूनीकरण गर्न सकिन्छ। तसर्थ अपाङ्गता भएका व्यक्तिहरूको मानसिक स्वास्थ्यमा सकारात्मक परिवर्तन ल्याउन तपाईँ हामी सबैले हातेमालो गरी उनीहरूलाई सम्मान र सहयोग गरौं।
7: समुदायको हितको लागि आफ्नो फिल्म ओखलढुङ्गाद्वारा जनहितमा जारी सन्देश।
8: आयो आयो आयो, तिजको विशेष अफर आयो।
3: हिन्दू नेपाली नारीहरूको पर्व हरितालिका तीज 2083 शुभ अवसरमा हेमदयाल सुनचारी गहना पसलमा सुन तथा चाँदीका गहना खरिद गर्दा विशेष छुटको व्यवस्था गरिएको छ।
5: यस विशेष अवसरमा आफूलाई मनपर्ने आकर्षक डिजाइनका गरगहना खरिद गर्नुहोस् र विशेष छुटको भरपूर फाइदा उठाउनुहोस्।
3: हेमदयाल सुनचाँदी गहना पसल सिद्धिचरण नगरपालिका 11 भीमसेन मन्दिर स्याउ रमाइलो डाँडा ओखलढुङ्गा।
5: सम्पर्क नम्बर 98-42-80-39-06 र 98-61-77-72-45।
3: साथै सम्पूर्ण हिन्दू नेपाली आमा दिदी बहिनीहरूमा हरितालिका तीज 2083 को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

0: सोलुखुम्बु जिल्लाको सोलोदुतकुण्ड नगरपालिका 11 तिङला घुन्सागर भई हाल काठमाडौँमा बसोबास गर्दै आउनुभएका यस गुठीका साधारण सदस्य दीपक कुमार बस्नेत गोपालका बुबा मानबहादुर बस्नेतको 83 वर्षको उमेरमा उपचारको क्रममा छाउनी हस्पिटलमा असामयिक निधन भएको हुँदा उहाँको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति ईश्वरले प्रदान गरून् भनी जनसेवा गुठी परिवार हार्दिक समवेदना प्रकट गर्दछौ।
1: अध्यक्ष सानो बाबु खड्का, उपाध्यक्ष प्रमिला राज भण्डारी श्रेष्ठ, सचिव ज्ञान बहादुर खत्री, को सदस्य बालकुमार श्रेष्ठ तथा जनसेवा गुठी परिवार सिद्धिचरण नगरपालिका 11 रमाइलो डाँडा

0: वर्षायाम सुरु भएसँगै पानीका मुहानहरू दूषित हुने जोखिम बढ्छ। दूषित पानीले झाडा पोखला, हैजा, टाइफाइड लगायतका रोग निम्त्याउन सक्छ।
1: त्यसैले पिउने पानीलाई कम्तीमा 3 मिनट उमालेर फिल्टर गरेर वा क्लोरिन प्रयोग गरी शुद्ध बनाएर मात्र प्रयोग गरौ।
2: पानीको मुहान वरपर फोहोर नगर्ने, पशु चौपाया प्रवेश गर्न नदिने र नियमित सरसफाई गर्ने पानी बसालौ।
1: स्वच्छ मुहान, शुद्ध पानी र स्वस्थ परिवारका लागि सबैको सहभागिता आवश्यक छ।
0: खानेपानी तथा सरसफाई डिभिजन कार्यालय ओखलढुङ्गा।
3: आयो आयो आयो, तिजको विशेष अफर आयो।
2: हिन्दू नेपाली नारीहरूको पर्व हरितालिका तीज 2083 को शुभ अवसरमा हेमदयाल सुनचारी गहना पसलमा सुन तथा चाँदीका गहना खरिद गर्दा विशेष छुटको व्यवस्था गरिएको छ।
4: यस विशेष अवसरमा आफूलाई मनपर्ने आकर्षक डिजाइनका गरगहना खरिद गर्नुहोस् र विशेष छुटको भरपूर फाइदा उठाउनुहोस्।
2: हेमदयाल सुनचाँदी गहना पसल, सिद्धिचरण नगरपालिका 11, भीमसेन मन्दिर सेउ, रमाइलो डाँडा, ओखलढुङ्गा।
4: सम्पर्क नम्बर 9842-80-39-06 र 9861-77-72-45।
2: साथै सम्पूर्ण हिन्दू नेपाली आमा दिदी बहिनीहरूमा हरितालिका तीज 2083 को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।

0: तपाईँलाई घरको लागि एल्मुनियमको झ्याल ढोका चाहिएको छ भने सम्पर्क गर्नुहोस् होम्स एल्मुनियम एन्ड डेकोरलाई।
1: आउनुहोस्, यहाँ घरका लागि चाहिने एल्मुनियम ढोका, झ्याल, पल सिलिङ, कार्पेट, पर्दा, सिसा साथै एल्मुनियम सम्बन्धी सम्पूर्ण काम गरिन्छ। प्रोप्राइटर चुरालाल श्रेष्ठ।
0: सम्पर्क नम्बर 98625157 र 0375203690।
1: होम्स एल्मुनियम एन्ड डेकोर, सिद्धिचरण नगरपालिका 11 मिलन चौक, ओखलढुङ्गा।
2: माया, तिम्रो बगैँचा त कस्तो राम्रो भएछ, कसरी यति सुन्दर बनायो है। मेरो पनि कार्यालय सँगै आफ्नै घर पनि निर्माण सम्पन्न हुन लाग्यो। यस्तै सुन्दर बगैँचाले सजाउने अनि मेरो पुर्ख्यौली बाजु जमिनमा फलफुलको बिरुवा रोप्ने सोच्दैछु। कहाँ पाइन्छ होला यो सबै सुविधा?
3: ल, तिमीलाई थाहा छैन, यो सबै काम त ओखलढुङ्गाकै पहिलो इन्दिरा नर्सरी तथा कृषि फर्मले गरिदिइहाल्छ नि। त्यहाँ सजावटका लागि फुलहरू, मनी प्लान्ट, धुपी, कटहर, लिची, हरुबरु लगायतका सबै किसिमका बिरुवाहरू सुपथ मूल्यमा पाइन्छ।
2: ए लौ, कस्तो राम्रो सेवा दिने रहेछ। कसरी काठमाडौँबाट फुलहरू ल्याउने होला भनेर चिन्तित थिए। ल, मलाई सम्पर्क नम्बर देऊ त, म नि बुझिहाल्न पर्यो।
3: 9846633325 र 9919596 मा सिधै इन्दिरा खतिवडालाई सम्पर्क गर्न सकिन्छ।
2: इन्दिरा नर्सरी तथा कृषि फार्म, सिद्धिचरण नगरपालिका 4 रुम्जटार र सिद्धिचरण नगरपालिका 11 रमाइलो डाँडा, उखलढुङ्गा।

0: दिदी, आज त मेरो घरमा पाहुना आउँदैछन्, ताजा र राम्रो मासु कहाँ पाइन्छ होला?
1: अरे, त्यसको किन चिन्ता गर्नुहुन्छ? हाम्रै ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका 11 रमाइलो डाँडामा रहेको सरोज फ्रेस हाउस एन्ड सप्लायर्स जानुहोस् न।
0: ए, अनि त्यहाँ मासु चाहिँ के को पाइँदो रहेछ?
1: त्यहाँ त सधैँ ताजा राँगा र सुँगुरको मासु पाइन्छ नि, साथै राँगा, भैँसी, सुँगुर खरिद वा बिक्री पनि गरिन्छ।
0: ओहो, यो त एकदमै सजिलो रहेछ। बरु सम्पर्क नम्बर पनि भनिदिइहाल्नुहोस् न।
1: सम्पर्क नम्बर प्रोपाइटर सरोज कुखरे 98-62-81-252, अरुणा 98-62-49-46-39।
0: सरोज फ्रेस हाउस एन्ड सप्लायर्स, सिद्धिचरण नगरपालिका 11 रमाइलो डाँडा ओखलढुङ्गा।
1: ताजा मासु सुपथ मूल्य र भरपर्दो सेवा, एकपटक सेवा लिनुहोस्, फेरि फेरि सम्झिनु हुनेछ। आयो आयो आयो, तिजको विशेष अफर आयो।
0: हिन्दू नेपाली नारीहरूको पर्व हरितालिका तिज 2083 शुभ अवसरमा हेमदयाल सुनचादी गहना पसलमा सुन तथा चाँदीका गहना खरिद गर्दा विशेष छुटको व्यवस्था गरिएको छ।
1: यस विशेष अवसरमा आफूलाई मनपर्ने आकर्षक डिजाइनका गर गहना खरिद गर्नुहोस् र विशेष छुटको भरपूर फाइदा उठाउनुहोस्।
0: हेमदयाल सुनचाँदी गहना पसल, सिद्धिचरण नगरपालिका 11, भीमसेन मन्दिर सेउ, रमाइलो डाँडा, ओखलढुङ्गा।
1: सम्पर्क नम्बर 98-42-80-39-06 र 98-61-77-72-45।
2: समुदायको हितको लागि आफ्नो एफएम 104 आफ्नो घर।
3: CIN को साझा खबरबाट नीलप्रकाश चन्दको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो CIN को फेसबुक पेज र युट्युब CIN च्यानलबाट पनि सुन्न सकिन्छ। युएईलाई पराजित गर्दै नेपाल एसिसी प्रिमियर कपमा च्याम्पियन। सन् 2027 एसिया कपका लागि छनौट। मलेसियामा सयौं समर्थकको भेटपछि खेलाडीहरूद्वारा धन्यवाद ज्ञापन।
4: हामी संसारको कुनै पनि कुनामा जाउँ, हामी तपाईँहरूभन्दा बेसी माया कसैको पनि पाउन सक्दैनौँ। खुसी छु यो समय, यो मायाको लागि जहाँ पनि हामी जान्छौँ तपाईँहरूको माया सधैँभरि रहनेछ।
3: आज भोलि र पर्सि देशका विभिन्न स्थानमा ठूलो पानी पर्ने पूर्वानुमान। जोखिम क्षेत्रका बासिन्दाले सावधानी अप्नाउनु पर्ने। कृष्ण भीरको सड़क आउँदो मंगलबारसम्म सञ्चालन गर्ने तयारी।
5: मंगलबारसम्ममा दुवैतर्फ सवारी साधन सुचारू गर्ने गरी काम गरिराखेको जानकारी गराउन चाहन्छु।
3: रसुवाको भोटेकोशी बाढीपछि जलविद्युतको सुरुङभित्रको खोजी कार्य प्राथमिकतामा। झाडा पखालाबाट बच्नका लागि सरसफाईमा ध्यान दिन चिकित्सकको सुझाव। होल्डिङ सेन्टरमा कुनै समस्या भए सरकारलाई जानकारी गराउन सकिने।
6: मनोसामाजिक समस्याका लागि, विविध समस्याहरूका लागि हामीले 10-9-8 नम्बरको हटलाइनमा फोन गरेर हामीले सेवा लिन सक्छौँ।
3: र ड्रोन आक्रमणपछि साउदीले बन्द गर्यो तेलको पाइपलाइन। हर्मुजको विकल्प पनि बन्द। एनभीएलको उपाधि अन्नपूर्णलाई।
7: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
3: सार्वजनिक सवारी साधनमा क्षमताभन्दा बढी यात्रु राख्ने प्रवृत्ति अझै हट्न सकेको छैन। यसले सवारी साधनको सन्तुलन बिगार्ने, चालकले नियन्त्रण गुमाउने र दुर्घटनाको जोखिम पनि बढाउँछ। यात्रुहरूको सुरक्षाभन्दा नाफालाई प्राथमिकता दिनु गैर जिम्मेवार व्यवहार हो। सम्बन्धित निकायले कडाईका साथ अनुगमन र कार्यवाही गर्नुपर्छ भने चालक तथा व्यवसायीले पनि नियमको पालना गर्नुपर्छ। यात्रु स्वयं पनि सचेत भई क्षमताभन्दा बढी यात्रु बोकेको सवारी साधन प्रयोग नगर्ने बानीको विकास गर्न आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
8: नेपाल एसएससी प्रिमियर कप क्रिकेटको च्याम्पियन बन्दै एसिया कपका लागि छनौट भएको छ। आज भएको फाइनलमा युएईलाई 44 रनले पराजित गर्दै नेपालले उपाधि जित्नुका साथै अर्को वर्ष हुने एक दिवसीय एसिया कपमा स्थान पक्का गरेको हो। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले 9 विकेटको क्षतिमा 314 रन बनाएको थियो। नेपालका लागि ओपनर आसिफ शेखले 102 रनको शतकीय पारी खेल्नुभयो भने गुलशन झा 52 र रोहित पौडेलले 40 रन बनाउनुभयो। 315 रनको लक्ष्य पुर्याएको युएई 49.1 ओभरमा 269 रनमै अल आउट भयो। आज मलेसियाको बायोमास खेल मैदानमा सयौं नेपाली दर्शक खेल हेर्न आएका थिए। नेपालका क्याप्टेन सन्दीप लामिछानेले साथ र समर्थनका लागि धन्यवाद दिनुभयो।
4: सबैलाई एकदमै हृदयदेखि नै धन्यवाद। यात्रा त्यति सहज थिएन, तर पनि तपाईँहरूको माया, तपाईँहरूको आशीर्वादले गर्दा हामी यहाँसम्म आइपुग्यौँ र यो यात्रामा साथ दिनुहुने सम्पूर्ण जति पनि हुनुहुन्छ यहाँहरू, तपाईँहरूको माया आशीर्वादले चाहिँ नेपाल क्रिकेट जहिले पनि एकदमै भाग्यमानी ठान्नेछौँ हामी। मेरोहरू, सपोर्टहरू, जति पनि हाम्रो स्टाफहरू हुनुहुन्छ, म्यानेजमेन्टहरू, बिकज हामी संसारको कुनै पनि कुनामा जाउँ हामीले तपाईँहरूभन्दा बेसी माया कसैको पनि पाउन सक्दैनौँ। सो एकदमै खुसी छु यो समय, यो मायाको लागि, र जहाँ पनि हामी जान्छौँ तपाईँहरूको माया सधैँभरि रहनेछ। र फेरि पनि यहाँहरू सम्पूर्णलाई नेपाल क्रिकेटलाई आउने दिनहरूमा अझै योभन्दा बेसी माया गरिदिनु हुन भन्ने आग्रह गर्न चाहन्छु।
8: नेपालले एसएससी प्रिमियर कपको उपाधि जित्दै इतिहास दोहोऱ्याएको छ। सन् 2023 फाइनलमा पनि नेपालले युएईलाई पराजित गर्दै एसिया कपमा स्थान बनाएको थियो। आगामी फाइनलमा पनि एसिया कपमा नेपालले भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान लगायत टोलीसँग प्रतिस्पर्धा गर्नेछ। सल्यानको त्रिवेणी गाउँपालिका 5 सिमकोमा जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या 3 पुगेको छ। अरू 3 घाइते भएका छन्। आज बिहान सिमकोबाट लुहाम हुँदै दाङतर्फ जाँदै गरेको बोलेरो अनियन्त्रित भई सड़कबाट करिब 90 मिटर तल खसेको थियो। दुर्घटनामा त्रिवेणी गाउँपालिका 6 पोखरीका 8 वर्षीय रेशम बुढाथोकी, त्रिवेणी गाउँपालिका 5 सल्लेका करिब 18 वर्षीय विपन्ना बुढाथोकी र 50 वर्षीय दिल्ली बहादुर ओलीको मृत्यु भएको प्रहरीको भनाइ छ। सल्यानका सामुदायिक रेडियोले खबर पठाएका छन्। रेशम र विपनाको सल्यानमै मृत्यु भएको हो भने दिल्ली बहादुरको उपचारका क्रममा दाङमा मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते मध्ये चालक त्रिवेणी गाउँपालिका 5 सिमकका 24 वर्षीय भूपाल पुनको अवस्था पनि गम्भीर रहेको प्रहरीको भनाइरहेको छ। आगामी 3 दिनसम्म मौसम बदली भई मेघ गर्जन तथा चट्याङ सहित पानी पर्ने पूर्वानुमान मौसमविदले गरेका छन्। जल तथा मौसम विज्ञान विभागका अनुसार आज रातिदेखि आगामी सोमबारसम्म देशका विभिन्न भूभागमा मध्यम वर्षासँगै केही स्थानमा ठूलो पानी पर्ने सम्भावना छ। सीआईएनसँग कुरा गर्दै मौसमविद रोजन लामिछाने,
9: अहिले चाहिँ नेपालमा देशैभर नै बाधा लागेको अवस्था छ र विभिन्न ठाउँहरूमा चाहिँ हल्कादेखि मध्यम खालको पानी परिरहेको अवस्था छ। अहिले चाहिँ मेघ गर्जन चट्याङ कतै कतै हावा हुरिसकेको पानी पनि परेको अवस्था छ। रातिको समयमा चाहिँ आज मध्य प्रदेश, कोशी, बागमती, गण्डकी प्रदेशको पहाडी र तराई भूभागको एक दुई ठाउँमा चाहिँ भारी वर्षाको पनि सम्भावना चाहिँ रहेको, र भोलि पर्सिको कुरा गर्नुपर्दाखेरि चाहिँ यो कोशी, बागमती प्रदेशको हिमाली र पहाडी भूभागहरू, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागको एक दुई ठाउँमा चाहिँ भारी वर्षाको सम्भावना रहेको छ भने अन्य ठाउँहरूमा चाहिँ हल्कादेखि मध्यम खालको मात्र वर्षाको सम्भावना रहेको छ। र पर्सिको लागि पनि विशेष गरी पूर्वी पहाडी भूभागहरूको एक दुई ठाउँ र जुन पश्चिमी पहाडी र तराई भूभागको एक दुई ठाउँमा चाहिँ भारी पानी पर्न सक्ने सम्भावना रहेको छ।
8: कोशी, बागमती र गण्डकीका एक दुई स्थानमा आज राति ठूलो पानी पर्ने सम्भावना छ। रसुवाको भोटेकोशी बाढीका कारण हालसम्म 1,377 जनाको मृत्यु भएको छ। बाढीमा परि मृत्यु भएका मध्ये 543 पुरूष र 334 महिला रहेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। 5,130 जना अझै बेपत्ता रहेको सीआईएनसँग कुरा गर्दै प्राधिकरणका प्रवक्ता शान्ति महतले बताउनुभयो,
10: अहिलेसम्म हाम्रो यो रसुवा बाढीको खोज उद्धार राहत अपडेट 2083 आज भदौ 27 गते साँझ 6 बजेसम्मको हामीसँग भएको तथ्याङ्क यहाँहरू समक्ष राख्न चाहन्छु। मानवीय क्षतिमा हिजो जति नै छ यो 1,386 नै छ अहिलेसम्म। यसमा पुरुष 542 जना, महिला 334 र आंशिक अङ्ग फेला परेको 510 भन्ने छ। सम्पर्कविहीन करिब 5,130 जना नै सम्पर्कविहीनको लिस्टमा हुनुहुन्छ।
8: नेपाली सेनाका अनुसार आज साँझ 5:30 बजेसम्म हवाई साधन मार्फत विभिन्न प्रभावित क्षेत्रबाट थप 20 जनाको उद्धार गरिएको छ र स्वागटी जलविद्युत आयोजनामा खोजी भइरहेको छ। लाङटाङ जलविद्युत आयोजनाको सुरुङ क्षेत्र को सम्पूर्ण खोजी सम्पन्न भए पनि हालसम्म कुनै पनि व्यक्तिको अवस्था पत्ता लाग्न सकेको छैन। चिलिमे जलविद्युत क्षेत्रमा भने खोजी कार्यलाई सहज बनाउन पूर्वाधार निर्माणलाई तीव्रता दिएको छ। माथिल्लो त्रिशुली एक हाकुबेसी स्थित अडिट 3 टनेल त्रिशुली 3A को पावर हाउस तथा सुरुङ क्षेत्र र त्रिशुली 3B जलविद्युत आयोजनामा पनि नेपाली सेना र संयुक्त टोलीले उत्खनन तथा खोजी कार्य निरन्तर जारी राखेका छन्। त्रिशुली नदीको बाढीका कारण सड़क भाँसिएपछि अवरूद्ध धादिङ चरौदीको कृष्णवीर सड़क खण्ड आउँदो मंगलबारसम्म सञ्चालनमा ल्याउने गरी काम तीव्र पारिएको छ। नागडुङ्गा मुगलिङ सड़क योजना पश्चिम खण्डकी योजना प्रमुख सजना अधिकारीका अनुसार भाँसिएको सड़कको भित्तातर्फबाट नयाँ ट्र्याक निर्माणको काम अघि यसअघि नै सकिएको छ। धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे:
11: धादिङ जिल्लाको पृथ्वी राजमार्गमा पर्ने कृष्णवीरको पहिरोले गर्दाखेरि अब दुवैतर्फको सवारी साधनहरू पूर्ण रूपमा अवरुद्ध भएको अवस्था सबैलाई जानकारी भएकै विषय छ। तर पनि यसलाई काठमाडौँ उपत्यकासँग जोड्ने एउटा मुख्य लाइफलाइनको बाटो भएको हुँदाखेरि यसलाई छिटै सुचारु गर्नुपर्छ भन्ने हिसाबले राज्यको सबै संयन्त्र परिचालन गरेर तीव्र रूपमा काम भइराखेको कुरा मैले यहाँलाई जानकारी गराउन चाहन्छु। र अब यो अहिलेकै अवस्थामा काम भइराख्यो भने र अलिक थप मौसमले साथ दियो अब थप खालको त्यस्तो अब डिस्टर्ब भएन भने हामीले चाहिँ मंगलबारसम्ममा दुवैतर्फ सवारी साधन सुचारू गर्ने गरी काम गरिराखेको कुरा जानकारी गराउन चाहन्छु।
8: परराष्ट्र मन्त्री शिशिर खनालले हिमाली क्षेत्रमा देखिने वातावरणीय तथा प्राकृतिक विपद कुनै एक देशको मात्र समस्या नभई सीमापार प्रभाव पार्ने साझा चुनौती भएको बताउनु भएको छ। आज काठमाडौँमा भएको कार्यक्रममा मन्त्री खनालले राजनैतिक सीमाले देशलाई छुट्याए पनि हिमालय र यसको पारिस्थितिक प्रणाली सीमा भन्दा परस्पर जोडिएको हालैकै भुटेकोशी विपदबाट देखिएको बताउनुभयो। यसैबीच रसुवाको भुटेकोशी नदीमा भदौ 10 गते आएको बाढीले हिमाली क्षेत्रमा बढ्दो तापक्रम र हिउँ पग्लिने जोखिमलाई स्पष्ट पारेको डिफिनेटले जनाएको छ। विपद पछिको पुननिर्माण भौतिक पूर्वाधारमा मात्र सीमित नभई प्रभावितहरूको मानवीय मर्यादा जीविकोपार्जन र दीर्घकालीन सुरक्षामा केन्द्रित हुनुपर्नेमा पनि जोड़ दिएको छ। भोटेकोशी बाढीले 1,800 हेक्टर खेती योग्य जमीनमा क्षति पुर्याएको छ। भदौ 10 गते आएको विनाशकारी बाढीले रसुवा नुवाकोट धादिङ लगायत जिल्लामा करिब 1,800 हेक्टर खेती योग्य जमीनमा क्षति पुर्याएको छ। संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन FAOले जनाएको छ बाढीबाट विशेष गरी धान बालीमा ठूलो क्षति पुगेको छ। FAOका अनुसार बाढीका कारण करिब 7,700 मेट्रिक टन कृषि उत्पादन गुम्ने प्रारम्भिक अनुमान गरिएको छ। गुल्मीमा 38 जातका कफीको परीक्षण गरिएको छ। जिल्लामा व्यावसायिक कफी खेतीको विस्तारसँगै कफीका नयाँ जातको परीक्षण तथा गुणस्तर अध्ययनका लागि परीक्षण गरिएको हो। कफी अनुसन्धान कार्यक्रम अन्तर्गत भण्डारी डाँडामा आर्थिक वर्ष 2082-83 38 जातका कफीको जातीय मूल्याङ्कन सम्पन्न भएको कफी अनुसन्धान कार्यक्रमका प्रमुख तथा वरिष्ठ वैज्ञानिक जनार्दन गौतमले जानकारी दिनुभयो।
12: कफी अनुसन्धान कार्यक्रम गुल्मीमा हाल 38 कफीका जातहरू हामीले परीक्षण गरिरहेका छौँ र त्यहाँबाट 3 जातहरू राम्रा देखिएको भएर यसलाई उन्मोचनका लागि हामीले प्रस्तावना तयार गरी बिउ बिजन तथा गुणस्तर नियन्त्रण केन्द्र हरियो भवनमा पेश गरिसकेका छौँ र त्यहाँबाट हाम्रो जात उन्मोचन अनुमोदन र दर्ता उपसमितिबाट पनि अगाडि बढिसकेको छ। अब यिनी 3 जातहरू छिटै नै अब उन्मोचन हुँदैछन् र यसको अलावा हामीले यो कफी अनुसन्धान कार्यक्रममा विभिन्न रोग क्रिया व्यवस्थापन सम्बन्धी प्रश्नहरू सम्बन्ध गरेका छौँ। क्षेत्र गभर व्यवस्थापनको हामीले प्रविधि पत्ता लगाएका छौँ। त्यस्तै गरेर कफीमा चाहिने उपयुक्त मसालको मात्रा पत्ता लगाएका छौँ र कफी बालीमा चाहिने छुवारी व्यवस्थापनको पनि हामीहरूले प्रविधि विकास गरिसकेका छौँ।
8: सुदूरपश्चिम प्रदेश सरकारले बजेटको पुनरावलोकन परिमार्जन तथा पुनर्लेखन प्रक्रिया तत्काल अघि बढाउने निर्णय गरेको छ। आज बसेको प्रदेश मन्त्री परिषद बैठकले नवगठित सरकारका नीतिगत प्राथमिकता अनुसार बजेट निर्माण प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो। सरकारका प्रवक्ता एवं उद्योग पर्यटन वन तथा वातावरण मन्त्री प्रकाश रावल साझा खबरमा अब विदेशको खबर। साउदी अरबले ड्रोन आक्रमण पछि आफ्नो पूर्व पश्चिम तेल पाइपलाइन बन्द गरेको छ। ड्रोन आक्रमणका कारण पाइपलाइनसँग जोडिएका पम्पिङ स्टेशनहरू आगलागी हुनुका साथै केही व्यक्ति घाइते भएका छन्। इरान युद्धका कारण हर्मुज स्ट्रेट बन्द भएपछि साउदीले यही पाइपलाइनबाटै दैनिक करिब 50,00,000 ब्यारेल तेल निर्यात गर्दै आएको थियो। अब खेल खबर। नेपाल भलिबल लिग एनभीएलको उपाधि अन्नपूर्ण स्पाइकर किङ्सले जितेको छ। आज भएको फाइनल खेलमा कर्णाली शिवराजलाई 3-0 सोझो सेटमा हराउँदै अन्नपूर्ण च्याम्पियन बनेको हो। त्रिपुरेश्वर स्थित कवर्ड हलमा भएको खेलमा अन्नपूर्णले 25-15, 25-20 र 25-18 सेट आफ्नो पक्षमा पार्यो। विजेता बनेसँगै अन्नपूर्णले 20,00,000 प्राप्त गरेको छ।
3: रसुवाको भोटेकोसी बाढीपछि सरुवा रोगको जोखिम र अपनाउनु पर्ने सावधानी।
13: शौचालय फोहोरको उचित व्यवस्थापन गर्नुपर्छ। खुल्ला दिशा गर्नु हुँदैन। घरको वरिपरि फोहोर जम्मा गर्नु दिनु हुँदैन।
3: होल्डिङ सेन्टरमा कुनै समस्या भएमा सिधै फोन गर्न स्वास्थ्य मन्त्रालयको आग्रह। भग्नावशेषबाट सामान निकाल्दा के कुरामा ध्यान दिने, विशेष श्रृंखला मिलिजुली नेपाली। पोषण सुधारका लागि रैथाने बालीको भूमिका र सरोकारवालाबाट गरिएका असल अभ्यास लगायतका विशेष सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
14: बलात्कार, कुटपिट, गाली गलोज, मानसिक यातना या कुनै पनि किसिमका लैङ्गिकताका आधारमा भएका हिंसाहरूलाई लैङ्गिक हिंसा भनिन्छ। यस्ता कुनै पनि किसिमका घटनाहरू महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा पुरुषलाई भएमा त्यस्ता प्रभावितलाई जिल्ला अस्पताल ओखलढुङ्गाको ओसिएमसीमा निशुल्क रूपमा गोपनीयताका साथ स्वास्थ्य र कानुनी सेवा प्रदान गरिन्छ।
15: थप जानकारीको लागि ओसिएमसीको फोन नम्बर 9852024888 सम्पर्क गर्न सक्नुहुनेछ।
16: माया, तिम्रो बगैँचा त कस्तो राम्रो भएछ, कसरी यति सुन्दर बनायो है। मेरो पनि कार्यालय सँगै आफ्नै घर पनि निर्माण सम्पन्न हुन लाग्यो। यस्तै सुन्दर बगैँचाले सजाउने अनि मेरो पुर्ख्यौली बाजु जमिनमा फलफुलको बिरुवा रोप्ने सोच्दैछु। कहाँ पाइन्छ होला यो सबै सुविधा?
15: ल, तिमीलाई थाहा छैन, यो सबै काम त ओखलढुङ्गाकै पहिलो इन्दिरा नर्सरी तथा कृषि फर्मले गरिदिइहाल्छ नि। त्यहाँ सजावटका लागि फुलहरू, मनी प्लान्ट, धुपी, कटहर, लिची, हरोबरो लगायतका सबै किसिमका बिरुवाहरू सुपथ मूल्यमा पाइन्छ।
16: ए लौ, कस्तो राम्रो सेवा दिने रहेछ। कसरी काठमाडौँबाट फुलहरू ल्याउने होला भनेर चिन्तित थिए। ल, मलाई सम्पर्क नम्बर देऊ त, म नि बुझिहाल्न पर्यो।
15: 9846663325 र 9919596026 मा सिधै इन्दिरा खतिवडालाई सम्पर्क गर्न सकिन्छ।
16: इन्दिरा नर्सरी तथा कृषि फार्म, सिद्धिचरण नगरपालिका 4 रुम्जटार र सिद्धिचरण नगरपालिका 11 रमाइलो डाँडा ओखलढुङ्गा।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
3: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। नेपाली काँग्रेसको इतर समूहले महाधिवेशन र तल्लो तहका अधिवेशनहरू सम्पन्न गर्न केन्द्रीय प्रतिनिधिहरू खटाएको छ, जस अन्तर्गत पाँच थरमा सूर्यकुमार दहाल, झापामा महेन्द्रा कुमारी लिम्बू, मोरङमा भीम प्राजुली, काठमाडौँमा कल्याणी रिजाल लगायतका नेताहरूलाई जिम्मेवारी दिएको छ। सचिवालय समन्वय समितिका संयोजक दीपक प्रसाद कुइकेलद्वारा जारी विज्ञप्तिमा महाधिवेशन सफल बनाउन सबै पक्षसँग आग्रह पनि गरिएको छ। भारत सरकारले भोटेकोशी नदीको बाढीबाट क्षतिग्रस्त रसुवा र नुवाकोटका लागि 3 बेली ब्रिज, प्री फ्याब्रिकेटेड स्टील ब्रिज नेपाललाई दिएको छ। बाढीले रसुवा र नुवाकोटका पक्की पुल बगाएपछि तत्काल सड़क सञ्जाल सुचारू गर्न आज सड़क डिभिजन कार्यालय हेटौँडामा भारतीय दूतावासले बेली ब्रिज हस्तान्तरण गरेको हो। साझा खबरमा अब विशेष श्रृंखला मिलिजुली नेपाली।
17: बाढीपछि तपाईँले खाइरहनु भएको पानीको मुहान पनि फोहोर हुन सक्छन्। पानीका मुहान फोहोर हुँदा झाडा पखाला लाग्न सक्छ। झाडा पखाला लाग्न नदिन चाहिँ के गर्ने? हामीले सर्वारोग विशेषज्ञ डाक्टर संगीता राईलाई सोधेका छौं।
18: पहिलो नम्बरमा पिउने पानी सुरक्षित बनाउनु पर्छ। पानी जहिले पनि उमालेर मात्रै पिउनु पर्छ र शुद्धिकरण गरेर पानी पिउनु पर्छ। दोस्रो भनेको हात, हातको सरसफाइमा विशेष ध्यान दिनुपर्छ। शौचालय गएपछि बच्चाको दिशा सफा गरेपछि खाना पकाउनु अघि र खाना खानु अघि साबुन र सुरक्षित पानीले हात धुनुपर्छ। र तेस्रो खाना सुरक्षित राख्नुपर्छ, खाना राम्रोसँग पकाएर खानुपर्छ र पकाएको खाना जहिले पनि ढाकेर राख्नुपर्छ। र चौथो शौचालय फोहोरको उचित व्यवस्थापन गर्नुपर्छ, खुल्ला दिशा गर्नु हुँदैन, घरको वरिपरि फोहोर जम्मा गर्नु दिनु हुँदैन।
17: पानी कम्तीमा एक भुल्को उमालेर मात्रै पिउन, उमालिसकेको पानी पुनः प्रदूषित हुन नदिन, छोपी राख्न, झिङ्गा भन्किएका खानेकुरा नखान सुझाव दिँदै हुनुहुन्थ्यो सरुवारोग विशेषज्ञ डाक्टर संगीता राई। के तपाईँ बाढीले ल्याएको लेदो पन्छाउँदै र घरभित्रका सामान निकाल्दै हुनुहुन्छ? हुनुहुन्छ भने आफ्नो ख्याल हमेसा राख्नुहोस् है। नुवाकोटको देवीघाट बजारमा बाढीले ल्याएको लेदो पन्छाउन खटिएका अभिषेक पाठकको कुरा सुनौ।
19: 10 फिट 5 फिटसम्मको हिलो छ, यहाँ भित्र सिसाहरू फुटेको हुनसक्छ, घरको झ्यालहरूको फलाम रडेर हुनसक्छ। अब हामीले खाल्डे खन्दा अथवा हामीले फोहोर टिप्दाखेरि हाम्रो हातमा चोटपटक नलागोस् भनेर हामीले मास्क चाहिँ अलिकति राम्रै तरिकाको मास्क लिएर आएको छौँ। भित्र पसिन्छ, यहाँ घरहरूको स्थिति हेर्न सक्नुहुन्छ। माथिबाट ढुङ्गाहरू, फलामहरू, दराजमा राखेको सामानहरू झर्दाखेरि अब आफ्नै टाउकोमा चोटपटक लाग्न सक्छ। अब कमजोर भएका छन् यहाँ घरहरू देख्न सक्नुहुन्छ, कहीँ राखेको सामानहरू माटोमा अड्किएको हुनसक्छ, टाउकोमा झर्दाखेरि आफै घाइते भयो भने। त्यही भएर हामीले आफ्नो सुरक्षाको लागि यो राम्रै खाले हेलमेट, हामीले कन्स्ट्रक्सनमै काम गर्ने हेलमेट हामीले लिएर आएको हो। अब हामी त्यहाँ भित्र बस्दाखेरि चाहिँ सामान्य चप्पल जुत्तामा काम गर्ने स्थिति छैन, त्यसको लागि हामीलाई एकदमै मजबुत खाले जुत्ता, जुन हामी गाउँघरमा खेतमा काम गर्दा लाउने जुत्ता हुन्छ, त्यो जुत्ता बिना हामीले काम गर्ने स्थिति यहाँ छैन। सबैभन्दा प्राथमिकमा त यही पन्जा भयो, त्यसपछि हेलमेट भयो, त्यसपछि देख्न सक्नुहुन्छ जुत्ता भयो, सेफ्टी गियर लुगाहरू भयो, साथसाथै आफूलाई चाहिने खाने पानी मिनरल वाटरकोदेखि लिएर आफू बस्ने ठाउँहरूदेखि लिएर खानेकुराहरूदेखि लिएर सबै कुराहरूमा ध्यान दिनुपर्ने हुन्छ। यहाँ स्वयं हामी अरूलाई राहत दिन आउँदाखेरि हामी आफै सम्पूर्ण तयारीका साथ आएनौँ भने यहाँ काम गर्न अलिकति गाह्रो छ। हामी आउनु चाहिँ आइन्छ तर प्रभावकारी हुन सकिँदैन, त्यसको लागि चाहिँ हामी एकदम राम्रो तयारीका साथ आउनुपर्छ।
17: अग्लो ठाउँ, भत्किएका घर, लेदो पन्छाउन जाँदै हुनुहुन्छ भने टाउकोमा बलियो खालको हेलमेट, खुट्टामा गम्बुट, हातमा बाक्लो पन्जा लगाउन चाहिँ नभुल्नुहोस् है। तपाईँले पैसा नलाग्ने 1234 फोन गरेर विपदका बेला तत्काल सहयोग लिन सक्नुहुन्छ, अनि स्वास्थ्यमा समस्या आए चाहिँ 1115 र घाइतेलाई तत्काल अस्पताल पुर्याउनु परे एम्बुलेन्सका लागि 102 फोन गर्न सक्नुहुन्छ। स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीर कुमार अधिकारी,
6: होल्डिङ सेन्टरहरूमा रहनुभएका स्वास्थ्य कर्मीहरूसँग सम्पर्क गर्ने, समन्वय गर्ने, उहाँहरूले दिएको सल्लाह सुझाव अनुसार काम गर्नुपर्ने हुन्छ। त्यसका अतिरिक्त स्वास्थ्य सम्बन्धी परामर्शका लागि 1115 नम्बरको हटलाइन निशुल्क रूपमा फोन गर्न मिल्ने नम्बर सञ्चालनमा ल्याएको छ, जहाँ फोन गरेर हामीले स्वास्थ्य सम्बन्धी परामर्श, जानकारी, सल्लाह सुझाव पाउन सक्छौँ। त्यसै गरी कसैलाई कुनै पनि किसिमको मानसिक स्वास्थ्य समस्यामा हामीले सुझाव लिनु पर्यो, एकअर्कालाई सहयोग गर्नुपर्ने अवस्था भयो भने 1166 1166 नम्बरको हटलाइन नम्बरमा फोन गरेर निशुल्क सेवा लिन सक्छौँ। बालबालिकाहरूका लागि, मनोसामाजिक समस्याका लागि, विविध समस्याहरूका लागि हामीले 10988 नम्बरको हटलाइनमा फोन गरेर हामीले सेवा लिन सक्छौँ।
17: अस्थायी आश्रय स्थलमा खटिएका स्वास्थ्य कर्मी नजिकको स्वास्थ्य चौकीमा गएर पनि आफूलाई परेको स्वास्थ्य समस्या भन्न सक्नुहुन्छ। तपाई पनि बाढी तथा विपद सम्बन्धी आफ्नो कुरा भन्न चाहनुहुन्छ भने हाम्रो पैसा नलाग्ने आइभीआर नम्बर 01-5268-646 फोन गरेर आफ्नो आवाज रेकर्ड गराउन सक्नुहुनेछ।
3: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। रैथाने बालीको महत्व धेरै तर सरोकारवालाको चासो कम।
20: कागुनो पनि लगाउँथे, कागुनाको खिर बनाउँथे, पोट्या खिर भन्थे त्यसलाई। केटाकेटीहरूलाई औषधि यसो टाइफाइड भएर चाहिँ सन्चो हुन लागेको मान्छेलाई त्यो कागुनाको खिर बनाएर दियो भने सन्चो हुन्थ्यो भन्थे।
3: पोषणको सुधारका लागि परम्परागत खेतीबालीको महत्व, विशेष सामग्री बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
21: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
17: तर के हामीले कहिले सोचेका छौँ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
21: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
17: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
21: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
17: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौँ।
21: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाउ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौ। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सिआइएन।
0: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्, क्लासिक टेकको 200 एमबिपिएस इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी एचडी र एसडी टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र आइपिटिभी अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147, शर्तहरू लागू हुनेछन्।
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सिआइएन।
3: तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब पोषण क्याप्सुल। परम्परागत रूपमा लगाइने खेतीबाली स्वास्थ्यका लागि फाइदाजनक र पोषिला हुन्छन्, तर कतिपय स्थानीय तहले यसमा राम्रो अभ्यास गरेको भए पनि बाँकीले पनि राम्रोसँग ध्यान दिन सकिरहेका छैनन्।
22: पोषण संवादमा आज प्याकेट गरिएका बजारिया खानेकुरा जंक फूडलाई त्यागी रैथाने बाली र परिकारको संरक्षणको चर्चा। बझाङ जिल्लाका गाउँघरमा धेरै समय घरको भान्सादेखि खेतीबारीसम्म रैथाने बालीकै बाहुल्यता थियो। कोदो, बेथे, फापर, चिनो, कागुनो, उवा, जौ, स्थानीय सिमी तथा विभिन्न जातका स्थानीय अन्न त्यहाँका मुख्य खाद्य स्रोत थिए। त्यही अन्नबाट बनेका विभिन्न परिकारहरू बजारमा पनि पाइन्थ्यो। यी बाली पेट भर्ने अन्न मात्र थिएनन्, यहाँको संस्कृति, परम्परा, चाडपर्व र स्थानीय जीवनशैली समेत जोडिएको थियो। तर पछिल्लो समय बजारमा सहजै पाइने आयाती तथा आधुनिक खाद्यान्नको प्रयोग बढ्दै जाँदा धेरै रैथाने बाली खेतबाटै हराउन थालेका छन्। सुनिल मण्डेलको रिपोर्ट।
23: बझाङ जिल्लाका स्थानीय तहहरूले रैथाने बाली संरक्षणसँगै यसको उत्पादन र प्रयोगलाई प्रोत्साहन गर्न थालेका छन्। स्थानीय किसानका लागि रैथाने बाली नयाँ विषय नभए पनि अहिले पुस्तान्तरणको समस्या देखिन थालेको किसानहरूको अनुभव छ। 26 पातिफेरा गाउँपालिका वडा नम्बर 7 खोरीका मकर बोहरा।
24: पहिला त हामी जौ लगाउँथ्यौँ, वा लगाउँथ्यौँ, कोदो लगाउँथ्यौँ, मार्से लगाउँथ्यौँ। अहिले त्यो मार्से भने त लोही नै भइसक्यो, अनि कोदो त हुँदैछ, कोदो हुन्छ, प्रायः जो मान्छेहरू अब त्यो खेती गर्नु अलि छोड्या जस्तो लाग्यो।
23: रैथाने बालीको महत्व खेतीमा मात्रै सीमित छैन, स्थानीय समुदायको जन्म, विवाह, चाडपर्व तथा विभिन्न संस्कारमा समेत यिनै अन्नबाट बनेका परिकार प्रयोग गर्ने चलन थियो। कोदोको ढिँडो, रोटी, फापरको रोटी, चिनो वा कागुनोको भात, स्थानीय सिमी तथा अन्य अन्नबाट तयार हुने परिकार यहाँको मौलिक खानाको पहिचान समेत हुन्। जय पृथ्वी नगरपालिका वडा नम्बर 7 प्रयागराज जोशी।
25: पहिला खेतीपातीमा थापा चिनी धान लगाउँथे, त्यो थापा चिनी धानको भात एकदम स्वादिलो हुन्थ्यो, झालो गहुँको पनि रोटी एकदम स्वादिलो हुन्थ्यो। आजभोलिको गहुँ भन्दा त्यो झालो गहुँ एकदम फारु हुने, पथी पनि हुने, सबैलाई पथी हुने, जस्तो बाइलो नलाग्ने भनेर पुराना मान्छेहरू त्यो लगाउने गर्थे, कागुनो पनि लगाउँथे।
22: कतिपय समुदायमा परम्परागत अभ्यासहरू र चल्दै आएका चाडपर्व र उत्सवहरूमा प्रयोग गरिने खानाका परिकार बनाउनको लागि पनि धेरै रैथाने बालीहरू संरक्षण भएको पाइन्छ। त्यस्तै गरी विभिन्न जीव जन्तुहरूका मासुहरूलाई पनि प्रयोग गर्ने परम्पराले पोषणमा सहयोग पुर्याएको पाइन्छ। थारू समुदायमा पोषण सम्बन्धी परम्परागत अभ्यास र बाल बालिकाका लागि त्यसबाट पुग्ने सहयोगको बारेमा एकैछिन सुनौ यसै सम्बन्धी अनुसन्धानकर्ता शेखर दहितलाई।
26: चाड पर्वमा पनि विशेष खालको परिकार बनाउने चलन छ, र हाम्रो खानाले खालको सांस्कृतिक पहिचान, प्रकृतिलाई संरक्षण गर्ने हेतुले पनि समय समय अनुसार खाद्य वस्तुहरू कसरी तयार भइराखेको छ प्रकृतिमा, ती कुराहरूलाई मध्यनजर गरेर जस्तै देवी देवताहरूलाई उहाँहरूलाई पुज्दाखेरि गर्दाखेरि पनि उहाँहरूलाई हामी त्यस्ता खानेकुराहरू तयार गरेर दिने गर्छौँ।
22: बालबालिकाको पोषणमा सुधारका लागि त्यस्ता अभ्यासहरूलाई संरक्षण गर्नुपर्दछ र त्यसको लागि पालिकाहरूले पनि सहयोग गर्नुपर्दछ। रौतहटको चन्द्रपुर नगरपालिकाले भने बालबालिकाको पोषण अवस्था सुधारका लागि स्वास्थ्य संस्था र महिला स्वास्थ्य स्वयंसेविका मार्फत विभिन्न कार्यक्रमहरू गरिरहेको छ। गुञ्जन एफएम रौतहटबाट उपेन्द्र गोलेको रिपोर्ट।
2: रौतहटको चन्द्रपुर नगरपालिकामा बाल बालिकाको स्वास्थ्य वृद्धि र विकासका लागि पोषण महत्वपूर्ण हुने भएकाले स्वास्थ्य संस्था मार्फत नियमित स्वास्थ्य परीक्षण, पोषण अवस्थाको पहिचान तथा अभिभावकलाई खानपिन सम्बन्धी परामर्श दिने गरिएको छ। बाल बालिकाको पोषण, स्तनपान, पूरक आहार, सरसफाई तथा स्वास्थ्य सम्बन्धी जानकारी अभिभावकसम्म पुर्याउन गरिएको प्रयासका बारेमा बताउँदै चन्द्रपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख नुन अक्स अस गरी
4: महिला स्वयं सेविका त हाम्रो निरन्तर रूपमा त्यो काम गरिरहेका छ। दुई वर्ष मुनिको बाल बालिकालाई जुन पनि खोप कार्यक्रम प्रत्येक मासिक रूपमा हुने हाम्रो, अनि त्यो वृद्धि अनुगमन त प्रत्येक मन्थमा नै भइरहेको छ। अब काम गर्दै क्रममा पनि अब त्यही कुरा हो सर, अब एजुकेसनको कमी भएर आमा बुबालाई त अब फन्ने बेलामा हामी एक महिनामा एकचोटि भेट हुन्छौँ, यो गर्नु भन्छौँ, अनि जो चाहिँ बुझेको हुनुहुन्छ उहाँले गर्नुहुन्छ, जो चाहिँ बुझ्नै खोज्नुहुन्न त्यो प्याकेटको खानेकुराहरू दिने घरमा पकाएको।
2: बाल बालिकाहरूलाई खाना खुवाउनु मात्रै पर्याप्त हुँदैन, उनीहरूको उमेर र आवश्यकता अनुसार पोषणयुक्त, सन्तुलित र विविधतायुक्त आहार उपलब्ध गराउन सके मात्रै शारीरिक तथा मानसिक विकासमा सकारात्मक प्रभाव पार्न सकिन्छ।
22: बाल बालिकाको शारीरिक तथा मानसिक विकासका लागि पोषण अत्यन्त महत्वपूर्ण मानिन्छ, तर आर्थिक अवस्था, पोषणयुक्त खानाको अभाव, अभिभावकहरूमा पोषण सम्बन्धी जानकारीको कमी तथा सरसफाईको अवस्थाले बालबालिकाको स्वास्थ्यमा प्रत्यक्ष असर परिरहेको हुन्छ। त्यसमा सचेतना फैलाउनु आवश्यक छ। दीपक आचार्य, सीआईएन, काठमाडौँ।
3: युएलाई पराजित गर्दै नेपाल एसिसी प्रिमियर कपमा च्याम्पियन बनेको छ। सन् 2027 एसिया कपका लागि पनि छनौट भयो। मलेसियामा सयौं समर्थकको भीड़ देखेपछि खेलाड़ीहरूले धन्यवाद तथा आभार प्रकट गरेका छन्। आज भोलि र पर्सि देशका विभिन्न स्थानमा ठूलो पानी पर्ने पूर्वानुमान गरिएकाले जोखिम क्षेत्रका बासिन्दाले सावधानी अप्नाउनु पर्ने मौसमविदले बताएका छन्। कृष्णभीरको सड़क आउँदो मंगलबारसम्म सञ्चालन गर्ने गरी काम भइरहेको छ। रसुवाको भोटेकोशी बाढ़ीपछि जलविद्युतका सुरुङ भित्रको खोजी कार्यलाई प्राथमिकताका साथ अगाडि बढ़ाइएको छ। झाडा पखालाबाट बच्नका लागि सरसफाईमा ध्यान दिन चिकित्सकहरूले सुझाव दिएका छन्। होल्डिङ सेन्टरमा कुनै समस्या भएमा सिधै सरकारलाई फोन गर्न सकिने भएको छ। ड्रोन आक्रमणपछि साउदीले तेलको पाइपलाइन बन्द गरेको छ। हर्मुजको विकल्प पनि बन्द गरिएको छ र एनभीएलको उपाधि अन्नपूर्णले जितेको छ। हौस, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि भदौ 28 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई लीलप्रकाश चन्द पनि बिदा हुन्छ। नमस्कार, शुभरात्री।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो समुदायकै आवाज 104.8 मेगाहर्ट्ज।
1: आफ्नो एफएम टाइम चेक, अहिले रातको 8 बज्यो।
2: टाइम चेकको साथमा ओमदयाल सुनसारी उद्योग तथा भाडा पसल सिद्धिचरण नगरपालिका 11 बाल मन्दिर माथि ओखलढुङ्गा।
3: वर्षायाम सुरु भएसँगै पानीका मुहानहरू दूषित हुने जोखिम बढ्छ। दूषित पानीले झाडा पोखला, हैजा, टाइफाइड लगायतका रोग निम्त्याउन सक्छ।
4: त्यसैले पिउने पानीलाई कम्तीमा 3 मिनट उमालेर फिल्टर गरेर वा क्लोरिन प्रयोग गरी शुद्ध बनाएर मात्र प्रयोग गरौं।
5: पानीको मुहान वरपर फोहोर नगर्ने, पशु चौपाया प्रवेश गर्न नदिने र नियमित सरसफाई गर्ने पानी बसालौ।
4: स्वच्छ मुहान, शुद्ध पानी र स्वस्थ परिवारका लागि सबैको सहभागिता आवश्यक छ।
3: खानेपानी तथा सरसफाई डिभिजन कार्यालय ओखलढुङ्गा।
6: जिल्ला, तिमीले त कस्तो राम्रो राम्रो डिजाइनको गहना फेरिरहेको हौ। हैन, कुन पसलबाट किन्छौ?
7: दयाल सुनसादी उद्योगबाट ल्याउँछु नि, त्यहाँ त जस्तो सुकै डिजाइनमा पनि गरगहना किनबेच गरिन्छ नि।
6: ए हो र, त्यसो त म पनि अब दयाल सुनसादी उद्योगमै जान्छु। एउटा सानो डिजाइनमा सिक्री, औठी अनि आमाको लागि पुरानो डिजाइनमा मालबाडी, दिदीको लागि मङ्गलसूत्र पनि बनाउनु छ। लौ म त लागे है दयाल सुनसादी उद्योगतिर।
7: हाम्रा सेवाहरू,
6: अर्डर अनुसार नयाँ तथा पुराना डिजाइनका सुनचादीका गरगहना बनाइन्छ।
7: पुरानोसँग नयाँ सट्टापट्टा गरिन्छ।
6: बिना रसायन गहना बनाइन्छ।
7: बनाइराखेकै रेडिमेड गरगहना पनि पाइन्छ।
6: प्रोप्राइटर भेष बहादुर दयाल, बेलकुमारी दयाल। मोबाइल नम्बर 9842939306, 9842939306 र 9842808584। दयाल सुनचादी उद्योग, सिद्धिचरण नगरपालिका 12 हुलाकटोल ओखलढुङ्गा।
8: तपाईँलाई घरको लागि एल्मुनियमको झ्याल ढोका चाहिएको छ? चाहिएको छ भने सम्पर्क गर्नुहोस् होम्स एल्मुनियम एन्ड डेकोरलाई।
9: आउनुहोस्, यहाँ घरका लागि चाहिने एल्मुनियम ढोका, झ्याल, पल सिलिङ, कार्पेट, पर्दा, सिसा साथै एल्मुनियम सम्बन्धी सम्पूर्ण काम गरिन्छ। प्रोप्राइटर चुरालाल श्रेष्ठ।
8: सम्पर्क नम्बर 9862595127 र 0637520396।
9: होम्स एल्मुनियम एन्ड डेकोर, सिद्धिचरण नगरपालिका 11 मिलन चौक ओखलढुङ्गा।
3: माया, तिम्रो बगैँचा त कस्तो राम्रो भएछ, कसरी यति सुन्दर बनायो है? मेरो पनि कार्यालय सँगै आफ्नै घर पनि निर्माण सम्पन्न हुन लाग्यो। यस्तै सुन्दर बगैँचाले सजाउने अनि मेरो पुर्ख्यौली बाजु जमिनमा फलफुलको बिरुवा रोप्ने सोच्दैछु। कहाँ पाइन्छ होला यो सबै सुविधा?
10: ल, तिमीलाई थाहा छैन, यो सबै काम त ओखलढुङ्गाकै पहिलो इन्दिरा नर्सरी तथा कृषि फर्मले गरिदिइहाल्छ नि। त्यहाँ सजावटका लागि फुलहरू, मनी प्लान्ट, धुप्पी, कटहर, लिची, हरुबरु लगायतका सबै किसिमका बिरुवाहरू सुपथ मूल्यमा पाइन्छ।
3: ए लौ, कस्तो राम्रो सेवा दिने रहेछ। कसरी काठमाडौँबाट फुलहरू ल्याउने होला भनेर चिन्तित थिए। ल, मलाई सम्पर्क नम्बर देऊ त, म नि बुझिहाल्न पर्यो।
10: 9846663325 र 9919596 मा सिधै इन्दिरा खतिवडालाई सम्पर्क गर्न सकिन्छ।
3: इन्दिरा नर्सरी तथा कृषि फार्म, सिद्धिचरण नगरपालिका 4 रुम्जटार र सिद्धिचरण नगरपालिका 11 रमाइलो डाँडा ओखलढुङ्गा।

0: त्यो छोरा पाएको भन्छ, अनि मलाई नराम्रो नमिठो हुन्छ। आफूले बनाएको भए पो राम्रो बनाउनु, अब कोखमा त्यस्तो आएपछि अब त्यस्तै जन्मे नि। अब
1: अपाङ्गताहरूको आवाज बुलन्द गर्ने
2: उनीहरूमा पनि क्षमता हुन्छ, जसले आफ्नो लागि मात्र नभएर राज्यलाई नै टेवा पुर्याउन सक्छन् भन्ने अपाङ्गता र उनको परिवारलाई प्रेरणा दिने कार्यक्रम दृष्टिकोण।
3: धेरै कठिनहरू आउँछ, त्यस कारण म बात कस्तो गाह्रो।
4: अपाङ्गताले अवसर पायो भने उनीहरू जे पनि गर्न सक्छ। साइन्टिस्टहरू पनि कति अपाङ्गता भएका व्यक्तिहरू भन्दा ठुला मान्छे भएका छन्।
1: ओखलढुङ्गामा सञ्चालित आफ्नो एफएम 104.8 मेगाहर्ज र इन्टरनेट अनलाइन www.afnofm.org हरेक शनिबार राति 8 बजे र पुनः प्रसारण आइतबार बिहान 9:30 बजे।
5: कार्यक्रम दृष्टिकोण।

अपाङ्गतालाई दया होइन माया गरौं अनि अवसर दिलाऊ। श्रोता नमस्कार, कार्यक्रम दृष्टिकोणमा म कार्यक्रम प्रस्तुता विनु राई यहाँलाई हार्दिक स्वागत गर्दछु। कार्यक्रम दृष्टिकोण ओखलडुङ्गामा सञ्चालित आफ्नो फेमले तयार पारेको हो। श्रोता, कार्यक्रम दृष्टिकोण मानव विकास तथा सामुदायिक सेवा एचडिसिएसद्वारा खोलडुङ्गामा सञ्चालित सामुदायिक रेडियो आफ्नो फेम 104.8 मेगाहर्ज र इन्टरनेट अनलाइन डब्लुडब्लुडब्लु

0: अपाङ्गता कमजोरी होइन, अवसर र पहुँचको अभाव नै मुख्य समस्या हो। श्रोता नमस्कार, कार्यक्रम दृष्टिकोणमा म कार्यक्रम प्रस्तुता प्रवीण मुनाल यहाँलाई हार्दिक स्वागत गर्दछु। यो कार्यक्रम युनाइटेड मिशन टू नेपाल मेडिकल एण्ड डेभलपमेन्ट ट्रस्टद्वारा सञ्चालित ओखलढुङ्गा सामुदायिक अस्पताल अन्तर्गत समुदायमा आधारित समावेशी विकास सीबीआईडी कार्यक्रमको आर्थिक सहयोगमा तयार पारिएको हो। श्रोता कार्यक्रम दृष्टिकोण ओखलढुङ्गामा सञ्चालित तीनवटा सामुदायिक रेडियो भिजन एफएम 90.5 MHz, आफ्नो एफएम 104.8 MHz र सहयात्री सामुदायिक रेडियो 94.2 MHzबाट यसै समयमा सुन्दै आइरहनु भएको छ। कार्यक्रम दृष्टिकोणको उद्देश्य अपाङ्गता भएका व्यक्तिहरूलाई प्रोत्साहन गर्नु, राज्यले प्रदान गर्ने सेवा सुविधाबारे जानकारी दिनु तथा अस्पताल अन्तर्गत सञ्चालित सीबीआईडी कार्यक्रमका सेवाको बारेमा उजागर गर्नु हो। ओखलढुङ्गा सामुदायिक अस्पतालले सन् 2025 जिल्लाको सिद्धिचरण नगरपालिका र चिसङखुगढी गाउँपालिकामा समुदायमा आधारित समावेशी विकास सीबीआईडी कार्यक्रम सञ्चालन गर्दै आएको छ। अपाङ्गता भएका व्यक्तिहरूको समावेशी सहभागिता र योगदान मार्फत समावेशी समाज निर्माण गर्नुका साथै उनीहरू र उनका परिवारको जीवनमा सकारात्मक रूपान्तरण ल्याउनु साथै अधिकार अवसर र सेवामा सहज पहुँच सुनिश्चित गर्दै समुदायमै सम्मानजनक र आत्मनिर्भर जीवनतर्फ अग्रसर गराउनु यस कार्यक्रमको प्रमुख उद्देश्य रहेको छ। अपाङ्गता भएका व्यक्तिहरू पछिल्लो समय संगठित भएर आफ्ना हक अधिकारका विषयमा आवाज उठाउन थालेका छन्। पहिले आफ्ना हक अधिकार र राज्यले प्रदान गर्ने सेवा सुविधा प्राप्तिका लागि आफूहरूको आवाज कसले उठाइदेला भन्ने अवस्था रहेको थियो, तर अहिले विभिन्न समूह र संस्था गठन भएपछि अपाङ्गता भएका व्यक्तिले आफ्ना आवाज आफै उठाउने गरेका छन्। आजको श्रृंखलामा हामीले अपाङ्गता भएका व्यक्तिहरूलाई नेतृत्व गर्ने व्यक्तिहरूसँग संवाद गरेका छौं। शुरूमा सुनौं समावेशी अपाङ्गता विकास मञ्च ओपीडी चिसङखुगढीका अध्यक्ष वीर बहादुर बस्नेतसँग गरिएको यो कुराकानी। अध्यक्षज्यू स्वागत छ कुराकानीमा यहाँलाई।
1: हजुर धन्यवाद।
0: शुरूमा यो संस्था कसरी चाहिँ गठन भयो, कसरी चाहिँ यो संस्थाको शुरूआत भयो?
1: यसको सुरुवाती भनेको अब हामीले योभन्दा अगाडि हामी अपाङ्गता भएका व्यक्तिहरू म मात्रै रहेछु अथवा संसारमा म जस्तो चाहिँ मानिसहरू अरू रहेनछ भन्ने किसिमको भाव हामीमा थियो। यसमा चाहिँ सीबीआरएफ चाहिँ प्रदेश सरकार, स्थानीय सरकार लगायत अनि करुणा फाउन्डेशन यसबाट चाहिँ अब यसको चाहिँ प्रत्येक पालिकाको ओडा ओडामा गाउँ गाउँमा घर दैलो कार्यक्रम गरेर चाहिँ अपाङ्गता भएका व्यक्तिहरू कति किसिमको हुनुहुँदो रहेछ, कस्तो कस्तो हुनुहुँदो रहेछ, घर दैलो कार्यक्रम मार्फत चाहिँ अब हामीलाई समावेश गरियो। यसबाट चाहिँ हामीले एउटा ओडामा मिलिजुली समूह चाहिँ गठन गर्यौं। मिलिजुली समूह गठन गरिसकेपछि त्यसमा हामीले केही रूपमा चाहिँ बचतहरू गर्ने, मासिक रूपमा बचत गर्ने, सबै मान्छेहरू समावेश हुने अनि क्रमशः क्रमशः अनि हामीलाई अब यसको नेतृत्व गर्नका लागि हामीलाई चाहिँ भनेको एउटा समावेशी अपाङ्गता विकास मञ्च भनेको हामीलाई ओपीडीको आवश्यकता पर्छ, अब हामीले चाहिँ यो गठन गर्नुपर्छ भन्ने कुरा गरेर त्यसरी चाहिँ गठन गरियो सर।
0: यो संस्था गठनमा सीबीआईडीको भूमिका चाहिँ कस्तो थियो?
1: पहिले चाहिँ अब हामीले चाहिँ के गर्यौं भनेदेखि पहिले करुणा फाउन्डेशन नेपाल सरकार मार्फत चाहिँ यो गरिएको अनि गाउँपालिकासँग सहकार्य गरेर सीबीआईडीले पनि अब हामी पनि अपाङ्गताकै क्षेत्रमा काम गर्ने हो, हामीले पनि चाहिँ भनेको शिक्षा, स्वास्थ्य, जीविकोपार्जन, सामाजिकीकरण, सशक्तिकरणका विषयमा हाम्रो पनि चाहिँ पहल भएको हुनाले अब हामी पनि यसैभित्र चाहिँ भनेको नेपाल सरकारको विधान अनुसार चाहिँ हक अधिकारको खोजी गर्ने कुरामा हामी पनि साथ सहयोग गर्छौँ भन्ने उहाँहरू पनि हामीसँग यसरी समावेश हुनुभयो।
0: अहिले यहाँहरूको यो संस्था ओपीडीले चाहिँ अपाङ्गताको सवालमा उहाँहरूको अधिकार प्राप्तिको लागि, उहाँहरूले पाउने सेवा सुविधा दिलाउनको लागिदेखि लिएर उहाँहरूको सशक्तिकरणको लागि चाहिँ के कस्ता गतिविधिहरू गर्दै आउनु भएको छ, यहाँहरूको भूमिका चाहिँ के छ?
1: अब यो सशक्तिकरणका बारेमा हामीले अपाङ्गता भएका व्यक्तिको अब स्वयं प्रकृतिको आधारमा पहिचान लिनको लागि सहजीकरण भइराखेको पनि छ, गरिराखेका छौँ र अपाङ्ग पहिचानका निम्ति नागरिकता नभएकालाई चाहिँ बनाउन सहजीकरण, परिचय पत्र बनाउनमा शिविर सञ्चालनहरू, यस्तै यस्तै गर्दै ल्याइएको छ सर।
0: मुख्य गरी यो अपाङ्गताको अधिकारको सवालमा कति बेला जानकारी नहुन पनि सक्छ, खास गरी यो विषयमा चाहिँ यहाँले सचेतनाको लागि चाहिँ कस्ता कस्ता कार्यक्रमहरू गर्ने गर्नुभएको छ?
1: हामी अब जस्तै यसमा चाहिँ सचेतनाको लागि सामाजिकीकरण भनेको जस्तै हामीले अब सबै माझमा यी कुराहरू थिएनन्, त्यो नभएको हुनाले हामीले प्रत्येक मासिक मिटिङमा, मिलजुलीको मिटिङमा स्वास्थ्यका मान्छेहरू, स्वास्थ्यका कर्मचारी

0: जस्तै पहिलो कुरो उहाँहरूले स्वास्थ्य सम्बन्धी कुरामा विशेष उ गर्नु भएको छ, जस्तै फिजियोथेरापिस्टद्वारा फिजियो सेवाहरू, स्वास्थ्य उपचारका सेवाहरू, जस्तै स्वास्थ्य उपचारका सेवामा आर्थिक अवस्था कमजोर हुने अपाङ्गता भएको व्यक्ति उसले जान आउन सक्ने चाहिँ उसको हस्पिटलसम्म पुग्न सक्ने हैसियत अथवा उसँग चाहिँ आर्थिक अवस्था छैन भने उहाँहरूलाई आउने जाने भाडाहरू दिएर त्यसरी चाहिँ त्यो गर्नुभएको छ। अनि पुनर्स्थापना सेवा, जस्तै अब बाल बालिकाहरू चाहिँ भनेको चाहिँ अपाङ्गता सम्बन्धी भएका छन् भने प्रेषणका सेवाहरू भए, अपाङ्गता भएका व्यक्तिहरूलाई सहयोगी सामग्रीहरू उपलब्धता, जस्तै आवश्यकताका आधारमा कुन मान्छेलाई कस्तो चाहिने हो भन्ने बारेमा, हाउस मोडिफिकेसन अन्तर्गत चाहिँ अब चर्की निर्माणका कुराहरू भए, रेम निर्माणका कुराहरू भए, किचन निर्माण आदि यस्ता चाहिँ अपाङ्ग मैत्री कुराहरूमा, अनि स्वास्थ्य बिमा सेवाका लागि पनि चाहिँ रातो कार्ड हुनेलाई निशुल्क, र त्यसमाथि चाहिँ भएन अरू अवस्थालाई दयनीय अवस्था भएको मानिसलाई अन्य कार्डहरूलाई पनि स्वास्थ्य बिमा पनि स्वास्थ्य सम्बन्धी त्यो सेवाहरू प्राप्त गर्नु भएको छ।
1: सिबिआईडीले सहयोग गर्नुभन्दा अघि र सहयोग पश्चातको अवस्था चाहिँ अपाङ्गता भएका व्यक्तिहरूको यहाँले चाहिँ कस्तो पाउनु भएको छ?
0: हुन त साधारण रूपमा हामीले अब संस्थालाई दर्ता गर्यौं, मिलजुली समूह बनाएका थियौं, जस्तै अब हामीसँग चाहिँ भनेको त्यो किसिमको बजेटहरू थिएन, त्यो किसिमको चाहिँ भनेको हाम्रा विकल्पहरू थिएनन्, जसमा चाहिँ भनेको यसमा चाहिँ सिबिआईडी आइकन हामीलाई घाउमा मलमपट्टि लगाए जस्तो भएको छ सर। किनभनेदेखि हामीले अब फिजियोथेरापिस्ट गर्नका लागि हामीले पैसा तिर्न जानुपर्ने थियो, उहाँहरूले शिविर गाउँ गाउँमै ल्याएर गर्नुभएको छ। स्वास्थ्य उपचारमा चाहिँ भनेको अब जान नसक्नेलाई पैसाहरू दिनुभएको छ, आउने जाने आते जाते भाडा दिनुभएको छ। प्रेषणका कुराहरू छन् बाल बच्चाहरूलाई, अनि जस्तै अब हामीलाई चाहिने आवश्यकताका आधारमा चाहिँ भनेको सहयोगी सामग्रीहरूको उपलब्ध भएको छ, धेरै कुरामा सहज भएको छ सर। जस्तै अब हाम्रा गाउँघरमा टोयलेटहरू चाहिँ अपाङ्ग मैत्री टोयलेटहरू बनेका थिएनन्, टेरियम निर्माणका कुराहरू थिएनन्, जस्तै अब व्हील चेयरमा बसेर पनि मान्छेले चाहिँ भनेको किचनसम्म व्हील चेयर हुत्याएर लगेर खाना बनाउन सक्ने अवस्थाका कुराहरू भए, उहाँहरू आइकन चाहिँ भनेको धेरै कुरामा सहज भएको छ भनौँ न।
1: हजुर, त्यो सँगै जस्तो अघि पनि हामीले चर्चा गर्यौं, अपाङ्गता भएका व्यक्तिहरूको अधिकार प्राप्तिको लागि उहाँहरूले पाउनुपर्ने सेवा सुविधाहरू सहज रूपमा पाउनको लागि र अधिकार प्राप्तिको लागि चाहिँ सिबिआईडीसँग अरू संस्थाहरूसँग सँगै यहाँहरूले पनि ओपिडीबाट पनि गर्नुभएका गतिविधिहरू अरू चाहिँ के कस्ता छन् होला?
0: जस्तै अब कति हामी अब अपाङ्गता भएका व्यक्तिहरू चाहिँ अब यातायातका सुविधा लिनका लागि चाहिँ भनेको हामीलाई चाहिँ भनेको 50% छुट छ भन्ने कुरा हामी केही बुझ्नेले बुझेको छ, सबैले बुझ्नु भएको थिएन।
1: हजुर,
0: त्यसका बारेमा चाहिँ भनेको हाम्रो प्रत्येक मिटिङमा चाहिँ भनेको अपाङ्गताका हक हितका अधिकारका बारेमा तपाईँहरूले पाउन सक्नुपर्ने अधिकारहरू यी हुन्, खोज्न सक्नुपर्ने अधिकारहरू यी हुन्, यसका बारेमा चाहिँ अब जस्तै अपाङ्गता जस्तै हामी पहिले कोही दृष्टिविहीन भनेर अहिले हामी यति भन्न सफल भयौँ भनेदेखि उस बेला चाहिँ भनेको त्यो चाहिँ ऊ आँखा नभएको मान्छे, त्यो कान नसुन्ने मान्छे, त्यो फलानु मान्छे भन्थे भनेदेखि यी विविध कुराहरूको चाहिँ भनेको यसमा फराकिलो भइसकेको छ सर। यसलाई सबै चाहिँ प्रत्येक मिटिङमा चाहिँ उहाँहरूले उहाँहरूको चाहिँ कर्मचारीहरू आउनुहुन्छ, उहाँहरूले चाहिँ एक एक कुरा चाहिँ केही न केही चाहिँ नयाँ नयाँ कुराहरू चाहिँ प्रत्येक मिटिङमा चाहिँ त्यसरी सुनाइराख्नु भएको हुन्छ। र अहिले मान्छेहरू धेरै कुरामा चाहिँ भनेको दक्ष भइसक्यो भनौँ न। अब चाहिँ
1: खास गरी ओपिडीले विभिन्न कार्यक्रम गतिविधि सचेतनाका कार्यक्रमदेखि लिएर विविध गतिविधिहरू गरिरहँदा यहाँलाई अहिलेसम्म उत्कृष्ट लागेको काम चाहिँ के लाग्छ? यहाँलाई अहिलेसम्म भएको उत्कृष्ट काम चाहिँ के हो जस्तो लाग्छ?
0: अहिलेसम्म भएका उत्कृष्ट कामहरू मध्येमा चाहिँ जीविकोपार्जनका कुरा चाहिँ उत्कृष्ट छन् सर।
1: त्यसमा जस्तैमा चाहिँ अब कसरी एउटा उदाहरण त्यसरी दिनु पर्दाखेरि चाहिँ यहाँले कसरी दिनुहुन्छ?
0: जस्तै अब जीविकोपार्जनका लागि अब म अशक्त छु, म घरमै बसिरहन्छु, मैले चाहिँ केही पनि गर्न सक्दिनँ भन्ने कुरो चाहिँ मान्छेमा मनोभाव हटिसकेको छ। किनभने उहाँहरूले अब अपाङ्गता भएका व्यक्तिलाई चाहिँ जीवनयापनका लागि सहायता पुर्याउनको लागि अपाङ्गता निजको उसको इच्छा कस्तो छ, उसको चाहना के हो, उसको तत्परता के हो, त्यसका आधारमा चाहिँ बेमौसमी तरकारी खेती, पशुपालन तथा खोर व्यवस्थापन यस्ता तालिमहरू चाहिँ सहयोग गरेर, जस्तै अनि व्यवसाय सञ्चालनका लागि सहजीकरण गरेर यसमा चाहिँ आर्थिक रूपमा सहयोग गर्नुभएको छ।
1: यो सँगै यहाँहरूले नेतृत्व पनि गरिरहनु भएको छ, खास गरी संस्थाको नेतृत्व नहुँदाखेरि चाहिँ अपाङ्गता भएका व्यक्तिहरूको अवस्था कस्तो हुन्थ्यो? अहिले यहाँहरूले विभिन्न फोरममा आवाजहरू पनि उठाउनुहुन्छ होला, यहाँहरूले नेतृत्व गरिसके पश्चात चाहिँ वा एउटा नेतृत्व रहँदाखेरि चाहिँ कतिको सहज हुने रहेछ आम अपाङ्गता भएका व्यक्तिहरूको उहाँहरूको चाहिँ जुन अधिकार प्राप्तिदेखि लिएर हरेक कुरामा चाहिँ?
0: यो हरेक कुरामा चाहिँ भनेको नेतृत्व हुँदा नै सहज छ सर, किनभने योभन्दा अगाडि कसले बोल्ने, कहाँ जाने, कस कहाँमा जाने, अथवा कोही मान्छेले मेरो यो कुरा भन्नु छ भन्दा तिमी हिँड्न सक्दैनौ, अब तिमी जान

0: सक्दैनौ, तिम्रो कुरो म भनिदिन्छु भन्ने हामी आशामुखी भन्थ्यौँ।
1: हजुर,
0: अब अहिले चाहिँ अब हामी आफै गएर हाम्रो नेतृत्व छ, हाम्रा कुराहरू चाहिँ केही चाहिँ मलाई केही समस्या परेको छ, मेरो नेतृत्व आफ्नो नेतृत्वमा हाम्रा ती कुराहरू पुर्याउँछु, जसले गर्दा चाहिँ हामीलाई जुन ठाउँसम्म जान पनि र आफूले पाउने अधिकार हक हितका लागि चाहिँ सहजीकरण भएको छ सर।
1: यहाँले समुदायमा पनि पुगिरहनु भएको हुन्छ, अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो अधिकारको विषयमा चाहिँ कतिको जानकारी पाउनु भएको पाउनु भएको छ यहाँले, उहाँहरू कतिको जानकार हुनुहुन्छ?
0: प्रत्येक मिलिजुलीमा म ओपिडीको अध्यक्ष रहेको नाताले गर्दाखेरि म प्रत्येक हाम्रो चाहिँ चिसुङगुडी गाउँपालिकामा 8 वार्डहरू पर्छन्।
1: हजुर,
0: त्यसमा 8 वार्डको मिलिजुलीमा आज एउटा अर्को अर्को अर्को गरेर अनुगमनको लागि प्रत्येक वडामा म पुगिराखेको हुन्छु र त्यहाँनिर चाहिँ भनेको अहिले चाहिँ भनेको केही पर्सेन्ट मान्छे मात्रै बाँकी हुनुहुन्छ होला, सबै चाहिँ नभनौ 75% मान्छेहरूले चाहिँ हामीले पाउनुपर्ने हक अधिकारका बारेमा चाहिँ भनेको बुझिसक्नु भएको छ।
1: यो संस्थाको दिगोपनाको लागि र प्रभावकारिताको लागि सीबीआरडी लगायत संस्थाले के गरिदिए हुन्थ्यो जस्तो लाग्छ र अहिलेसम्म के भएको छ यो विषयमा पनि भनिदिनुहोस् न अलिकति।
0: हामीलाई चाहिँ भनेको अब सधैँ त अब संघ संस्थाले सधैँ अब सधैँ त नगर्ला, अहिले सीबीआरडीले गरेका कुरा शिक्षाका क्षेत्रमा, स्वास्थ्यको क्षेत्रमा, जीविकोपार्जन, सामाजिकीकरण र सशक्तिकरण सबै क्षेत्रमा समान रूपले चाहिँ भनेको हामीलाई यो संस्थालाई उकासेको छ।
1: हजुर,
0: र अब पछि गएर पनि अब हामीले र यसमा के छ भनेदेखि उहाँहरूले लाई दिएको उहाँहरूको सल्लाह अनुसार चाहिँ भनेको हामी पनि अझै पनि चाहिँ गिला माटा जस्तै रहेछौँ। अब उहाँहरूको चाहिँ हामीले सरसल्लाह लिँदाखेरि अब हामीले यो प्रत्येक ओपिडीको सक्रियता जनाउनका लागि हामीले चाहिँ मिलिजुलीमा सबै ठाउँमा पुगेर प्रत्येक वार्ड वार्डमा चाहिँ वार्षिक रूपमा चाहिँ भनेको बजेट छुट्याउने, मिलिजुलीलाई छुट्याउने, अनि त्यहाँपछि चाहिँ भनेको अब यसलाई चाहिँ भनेको पालिकाको रातो किताबमा चाहिँ हामीले चाहिँ भनेको अब हामीसँग चाहिँ भनेको पालिकाको अध्यक्ष उपाध्यक्ष संयोजकै हुनुहुन्छ र कार्यकारी अधिकृत उहाँहरू माझमा राखेर चाहिँ भनेको यी निर्णयहरू गरेर रातो किताबमा चाहिँ हामीले यसलाई लेखाउन सक्यौँ अथवा हामीले चाहिँ भनेको यो त्यो ऐनलाई चाहिँ भनेको मागेर चाहिँ हाम्रा हक अधिकारका बारेमा दफा कतिमा के लेखिएको छ भन्ने कुरा गर्न सक्यौँ भनेदेखि चाहिँ हाम्रो निरन्तरता रहन्छ भन्ने कुरा चाहिँ भनेको यो सीबीआईडीसँगको सहकार्यबाटै चाहिँ हामी गर्दैछौँ सर।
1: अब संस्थाले अहिलेसम्म विभिन्न गतिविधि गर्दै आउनु भएको विषयमा हामीले भर्खरै चर्चा गर्यौँ, आगामी योजना चाहिँ के छ यहाँको
0: आउँदा वर्षहरूको? अब हामीले चाहिँ भनेको अब यो ओपिडीलाई र मिलिजुलीलाई निरन्तरता दिने अनि अब हामी कुनै पनि योजना गर्दाखेरि मासिक रूपमा चाहिँ वार्षिक योजना बनाएर चाहिँ त्यो किसिमले जाने, वार्षिक योजना त्यसरी जाने अनि यसलाई चाहिँ हामीले यो ओपिडीलाई लगेर हामीले सहकारीमा चाहिँ ओपिडीको पैसाहरू अब हामीले बचत गर्छौँ, मासिक रूपमा बचत गर्छौँ, गर्दा गर्दै अब हामीसँग चाहिँ 8-10 लाख पैसा भइसकेको छ। अब यसलाई हामीले चाहिँ अब मिलिजुली मार्फत दिँदाखेरि चाहिँ हामीसँग पूर्ण रूपमा चाहिँ भनेको लिने अथवा दिने कुरामा चाहिँ प्रक्रिया पुग्दैन, त्यो भएको कारणले गर्दाखेरि हामी यसलाई चाहिँ भनेको सहकारीमा जोड्ने र सहकारीमा जोडेर चाहिँ लगेको ऋण धनलाई उठाउन सक्ने अथवा व्यवसाय अप्नाउने र जसले जुन किसिमको व्यवसाय गर्छ भन्छ त्यही किसिमको मान्छेलाई चाहिँ उकास्नका लागि जसले जुन उद्यम सञ्चालन गर्छ उद्यमीलाई चाहिँ केही पैसा दिएर चाहिँ व्यवसाय सञ्चालन गरौँ भन्नेतिर लागेका छौँ सर। हामी पिछडिएका चाहिँ जति पनि पिछडिएका चाहिँ अपाङ्गता भएका घर परिवार लगायत हामी जति पनि थियौँ जीविकोपार्जनका लागि चाहिँ हामीले परनिर्भर भन्दा आत्मनिर्भर हुनुपर्छ भन्ने हिसाब किताबको उद्देश्य नै हाम्रो त्यही हो सर।
1: हुन्छ, अन्तिममा चाहिँ जस्तो हामीले कुराकानीको क्रममा केही छुटेको भए या यहाँ चाहिँ यहाँलाई भन्न मन लागेको केही कुरा छ भने त्यो राख्न सक्नुहुन्छ। सँगै सीबीआईडी लगायत यहाँहरूसँग जुन जुन संस्थाले जुन जुन निकायले सहकार्य गरिरहनु भएको छ उहाँहरूलाई चाहिँ के भन्नुहुन्छ?
0: उहाँहरूलाई चाहिँ भनेको जस्तै अब म चाहिँ भनेको सबभन्दा पहिलो कुरो त सीबीआईडीलाई भित्र्याउने पनि स्थानीय सरकार चाहिँ पालिका हो र नेपाल सरकारको विकास बजेट लगायत सबै ठाउँमा ध्यान पुग्न नसकेको खण्डमा सीबीआईडी अथवा अन्य संघ संस्थाबाट सहयोग पुगिरहेको छ, जसका लागि म स्थानीय तह पालिकाले संघ संस्थाहरूलाई हाम्रो समावेशी अपाङ्गता विकास मञ्चसँग जोडी साथ सहयोग पाएकोमा स्थानीय तहलाई पनि मेरो व्यक्तिगत तर्फबाट साथै समावेशी अपाङ्ग विकास मञ्चको तर्फबाट मुरी मुरी धन्यवाद टक्राउन चाहन्छु सर।
1: हजुर, यो व्यस्त समयको बावजुद पनि समय दिनुभयो, यहाँलाई समय र संवादको लागि धेरै धेरै धन्यवाद।
0: थ्याङ्क यू सर, धन्यवाद।
2: उहाँ हुनुहुन्थ्यो समावेशी अपाङ्गता विकास मञ्च ओपीडी चिसङखुगढीका अध्यक्ष वीरबहादुर बस्नेत। उहाँका अनुसार संगठित भएर अघि बढ्दा अपाङ्गता भएका व्यक्तिका हक अधिकार र राज्यले दिने सुविधासँगै समुदायमा समान अवसर र सम्मान पाउने विषयमा समेत थप सहज भएको छ। कार्यक्रममा हामीले समावेशी विकासका लागि विकलांग मंच फोर्डिट सिद्धिचरण नगरपालिकाका सचिव कमल प्रसाद दाहालसँग पनि अपाङ्गताको क्षेत्रमा नेतृत्वको भूमिकाको विषयमा केन्द्रित रहेर कुराकानी गरेका छौं। सुनौ उहाँसँगै गरिएको यो कुराकानी। सचिवजी स्वागत छ यहाँलाई कार्यक्रममा।
3: हस् धन्यवाद।
2: खास गरी अपाङ्गताको सवालमा अपाङ्गता रोकथाम पुनर्स्थापना र सशक्तिकरणको लागि यो संस्थाको भूमिका चाहिँ कस्तो छ कुराकानी यसैबाट शुरू गरौँ न।
3: यो अपाङ्गता भएका व्यक्तिहरूको पुनर्स्थापना तथा उनीहरूको जीविकोपार्जनमा पुनर्स्थापना भन्ने बित्तिकै जीविकोपार्जन आउँछ। पुनर्स्थापना जीविकोपार्जन लगायत रोकथामको विषयमा यसको मुख्य हाम्रो भूमिका रहन्छ। विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयहरूसँग हामीले समन्वयन गरेर हामीले अपाङ्गता रोकथाम तथा पुनर्स्थापनाका कार्यक्रमहरू तयार गरिरहेका छौँ र गरेका पनि छौँ।
2: हजुर, यो फोर्डिटले विभिन्न गतिविधिहरू सञ्चालन गरिरहँदा यहाँहरूलाई सहयोग चाहिँ कुन कुन निकायबाट हुने गरेको छ?
3: स्थानीय सरकार, राष्ट्रिय अपाङ्ग महासंघ र सिबिआईडीबाट पनि सहयोग पाइरहेका छौँ।
2: सिबिआईडीले चाहिँ संस्थासँग सहकार्य गर्दा कस्ता कस्ता सहयोग चाहिँ गर्दै आएको छ?
3: सिबिआईडीले हामीसँग समन्वयन गरेर अपाङ्गता रोकथाम गर्नका लागि हामीलाई नै टेवा पुर्याउने, यो संस्था लाई टेवा पुर्याउने गरी संस्थाले गरेको कार्यमा उहाँहरूले पनि सपोर्ट गर्नुभएको छ। जस्तै अब सिबिआईडीले पुनर्स्थापनाका कार्यक्रमहरूमा बढी जसो जोड दिनुभएको छ। जस्तै पुनर्स्थापना भन्ने बित्तिकै जीविकोपार्जन, आय आर्जनका कुराहरू जोडिन्छ। त्यसपछि आएर तपाईँको क्षमता वृद्धि, अपाङ्गता भएका व्यक्तिहरूको क्षमता वृद्धिदेखि लिएर अरू अरू धेरै कुराहरूमा सिबिआईडीले सहयोग गरिराख्नु भएको छ। सिबिआईडीले पनि हामीसँगै समन्वयन गरेर शिक्षा, जस्तै निशुल्क शिक्षाको कुराहरू छ, अपाङ्गता भएका व्यक्तिहरूले निशुल्क शिक्षा प्राप्त गर्ने त्यो उनीहरूको नैसर्गिक अधिकारै हो। र सिबिआईडीले पनि हाम्रो फोडी नेपालसँग सहकार्य गरेर र हामीहरू विशेष त स्थानीय सरकार, सिबिआईडी, फोडिट नेपालकै चाहिँ पहलमा यी कुराहरू गरिरहेका छौँ। हामीले यसको लागि वकालतहरू पनि गरेका छौँ। हामीले कतिपय ठाउँहरूमा स्कुलमा भर्ना हुनका लागि प्रोत्साहन गरेर घरैमा गएर हामीहरू सिबिआईडीका साथीहरू गएर विद्यार्थीहरूलाई विद्यालय पुर्याएर शिक्षकहरूसँग समन्वयन गरेर पनि भर्ना गरेका छौँ। कता कता भर्ना लिएको, भर्ना शुल्क लिएको, महिनावारी शुल्क लिएका विद्यार्थीहरू पनि त्यस्तो भेटाइएको छ र उनीहरूलाई आगामी दिनमा त्यो फी नलिने र लिएको फी फिर्ता गराएको पनि अवस्था छ। वास्तविक अपाङ्गता र अपाङ्गताले कुन प्रकारको अपाङ्गता हो त्यसकै लागि लक्षित गरेर कार्यक्रमहरू ल्याएको हुँदाखेरि यो प्रभावकारी नै छ जस्तो लाग्छ। जस्तै तपाईँको हिँडुल गर्न नसक्नेहरूलाई पनि मुढाहरू बनाएर उनीहरूको जीविकोपार्जन गराउनलाई हामीले प्रोत्साहन गराएका छौँ। अलिकति हिँडुल गर्न सक्ने मान्छेहरूलाई पशु चौपायाहरू, कुखुराहरू वितरण गर्ने कार्यक्रम गरेर भए पनि यसलाई चाहिँ हामीले उनीहरूको व्यक्तिगत जीवनमा टेवा पुर्याउने कामहरू गरिराखेका छौँ।
2: यहाँहरूको जुन फोर्डिट संस्था छ, यो संस्थाको व्यवस्थापनका लागि अहिले के कस्ता कामहरू, के कस्ता कार्यक्रमहरू चाहिँ गर्दै हुनुहुन्छ?
3: संस्था व्यवस्थापनमा क्षमता वृद्धि कार्यक्रमका तालिमहरू राखिया छ। अनि त्यसपछि आएर तपाईँको जीविकोपार्जन, आय आर्जन सम्बन्धी जस्तै मुढा बनाउने तालिमहरू दिएको छ, फेब्रिक मालाहरू बनाउने, हार्पिकहरू बनाउने, स्याम्पूहरू बनाउने, त्यस्ता कार्यक्रमहरू हालसम्म स्थानीय सरकार लगायत अरू गैर सरकारी संस्थाहरूले पनि गरिआएको छ। र अब पनि अलि दिगो आर्थिक आय हुने कामहरू चाहिँ गर्दैदेखि हुन्थ्यो, यो अलि दिगो हुन सकेको छैन। अब उनीहरू अपाङ्गता भएका व्यक्तिहरू एक वर्ष गयो सिकायो, त्यसपछि त्यसको अब प्रोडक्सन त गर्छन्, त्यसको बजारीकरण छैन। जहाँबाट हामीले सहयोग प्राप्त गरेका छ त्यहीँबाट तालिमहरू लिएको छ, उत्पादन भइसकेपछि त्यो चाहिँ हामीले पनि व्यवस्थापन अथवा बजारीकरण गरिदिने अथवा हामी आफैले लिएर, पालिकाले लिएर अथवा कुनै सरकारी तथा गैर सरकारी संस्थाहरूले लिएर त्यो बिक्री वितरण गरिदिन पाएदेखि हुन्थ्यो भन्ने लाग्छ।
2: यहाँहरूले यो कार्यक्रमहरू सञ्चालन गरिरहँदा सबैभन्दा यो प्रभावकारी लागेको कार्यक्रम चाहिँ कुन हो?
3: यो हाम्रो संस्थाले अपाङ्गता भएका व्यक्तिहरूलाई त स्वास्थ्य, शिक्षा, जीविकोपार्जन लगायत थुप्रै कुराहरू का कार्यक्रमहरू राखेर गरिरहेका छौँ। र मलाई चाहिँ सबभन्दा प्रभावकारी राखेको चाहिँ हाम्रै यही ओखलढुङ्गा जिल्लाको कुरा गर्दाखेरि हामीले यातायातमा चाहिँ 50% छुट गराउनका लागि विभिन्न निकायहरूसँग सरकारवालाहरूसँग हामीले छलफल गरेका थियौँ र त्यसमा चाहिँ हामीले 50% जुन राज्यले दिएको अपाङ्गता भएका व्यक्तिहरूलाई जुन भाडा दर छुट छ त्यो चाहिँ हामीले राम्रैसँग उपलब्धिमूलक तरिकाले नै कार्यान्वयन गराउन सक्यौँ। त्यो चाहिँ हामीलाई ठुलो उपलब्धि लागेको छ। कुनै कुनै ठाउँमा चाहिँ अब तपाईँको सबैलाई थाहा हुँदैन र भन्छ नि आफ्नो अधिकार खोसेर लिनुपर्छ काहीँ काहीँ, कसैले पनि सम्झिँदैन भन्छ, त्यो आफ्नो अधिकार हो। कुनै कुनै ठाउँमा आफूले पनि कुरा उठाउनुपर्छ र त्यस्तो भइहालेको खण्डमा त्यसको लागि हामीहरूसँग सम्पर्क गरेर अथवा संस्थाको जुन पनि प्रतिनिधिहरूसँग सम्पर्क राखेर जानकारी गराउनु भयो भनेदेखि त्यो विषयमा चाहिँ हामीले सहजीकरण गर्छौँ।
2: सचिवज्यू, यहाँसँग कुराकानी गरिरहँदा अर्को पनि एउटा चाहिँ यो जिज्ञासा जाग्यो, अपाङ्गता भएका व्यक्तिका चुनौतीहरू चाहिँ के छन्?
3: अब चुनौतीहरू त अहिले पनि छन्। हामी समतामूलक समाजको परिकल्पना त गर्छौँ तर व्यवहारमा त्यो लागू भएको छैन। हामीहरू गाउँघरमा यसो हिँड्दा ओर्दा यताउता सुनिने कुराहरू, जस्तै अमर्यादी शब्दहरू प्रयोग गर्ने, पूर्वजन्मको त्यो ऊ हो भन्ने, उनीहरूलाई हीनता बोध गराउने, यस्ता कुराहरू भएको पाइन्छ र यी कुराहरूको चिर्नका लागि हामीहरूले विभिन्न किसिमका कार्यक्रमहरू विभिन्न कार्यालयहरूसँगको समन्वयनमा यस्ता कामहरू गर्दैछौँ गर्न चाहिँ। तर चुनौतीहरू चाहिँ छन् यसमा, किनभनेदेखि हाम्रो एक त हाम्रो भौगोलिक विकटताका कारणले पनि यी चुनौतीहरू सिर्जना भइरहेका छन्, शिक्षाका कारणले पनि छन्, समुदायमा चेतना नभएका कारणले पनि छन् नभएका कारणले पनि चुनौतीहरू छन् र त्यसका विभेदहरू पनि छन्। संस्थाले यी विभेदहरूलाई पनि चिर्ने प्रयास गरिरहेको छ।
2: हामी कुराकानीको लगभग अन्तिममा पनि छौँ, यहाँहरूको यो आगामी योजना चाहिँ के छन्?
3: अब यसको आगामी योजना त यसको मेन उद्देश्य नै अपाङ्गता रोकथाम तथा पुनर्स्थापना गर्नु हो। भावी योजनाहरू चाहिँ अपाङ्गता भएका व्यक्तिहरूलाई सामाजिक आर्थिक समानता, साङ्गा व्यक्ति सर समानता ल्याउनु नै हाम्रो यो संस्थाको योजना हो।
2: हजुर, अपाङ्गता भएका व्यक्तिको सशक्तिकरणको लागि खास गरी समुदाय र सरकारवालाको भूमिका चाहिँ कस्तो हुनुपर्छ यहाँको दृष्टिकोणमा?
3: सबभन्दा पहिला त समाज र सरकारवाला नै गार्जेन, उहाँ नै हो, उहाँहरूको अमूल्य भूमिका रहन्छ। भनिन्छ नि अपाङ्गता भनेको शरीरले होइन सोचले हुने हो। आज अपाङ्गता भएको व्यक्तिहरू भोलि साङ्गा पनि हुन सक्छन्, आज साङ्गा व्यक्तिहरू भोलि अपाङ्गता पनि हुन सक्छन्। सरकारवाला व्यक्ति तथा समाजहरूले त्यो कुरा मनन गरेर समतामूलक समाज निर्माण गर्नका लागि समाजमा रहेको अपाङ्गता प्रतिको सोच होइन हो, त्यो सोचलाई चिर्ने कार्यक्रमहरू राखिदिएदेखि हुन्थ्यो र अपाङ्गता भएका व्यक्तिहरू आफै पनि आर्थिक उसमा कमजोर भएको हुन्छ र आर्थिक रूपमा चाहिँ उनीहरूलाई सबल बनाउने कार्यक्रमहरू सरकारवाला निकायहरूले राखिदिए र उनीहरूलाई सुदृढीकरण तथा व्यावसायिकरणमा पनि परिणत गर्ने कार्यक्रमहरू ल्याइदिए हुन्थ्यो जस्तो लाग्छ।
2: हजुर, अलिकति बताइदिनुहोस् न, यो सिद्धिचरण नगरपालिकामा चाहिँ अपाङ्गता भएका व्यक्तिहरूको हालको अवस्था चाहिँ कस्तो पाउनु भएको छ? यहाँले फिल्डमा पनि विभिन्न समयमा पुग्नुहुन्छ, उहाँहरूको अवस्था चाहिँ कस्तो छ?
3: अहिले नगरपालिकामा विभिन्न 10 किसिमका अपाङ्गता भएका व्यक्तिहरू हुनुहुन्छ र उहाँहरूलाई जीविकोपार्जन गर्नको लागि कठिनाई छ एकदम। उहाँहरूको कुनै कुनै ठाउँमा, कुनै पालिकाभित्रका कुनै कुनै विकट ठाउँहरू पनि छन्। उहाँहरूको घरतिर हामीहरू कहिले काहीँ पुग्दाखेरि कसै कसैको चाहिँ एकदम दयनीय अवस्था पनि देखिन्छ। परिवारले एकदम स्नेह त गर्नुहुन्छ तर पनि अब आफ्नो व्यवहारका कारणले गर्दाखेरि उहाँहरूलाई जति स्याहार गर्नुपर्ने हो त्यति गर्न नसकिएको अवस्था देखिएको छ र उहाँहरूको इन्कम सोर्सहरू पनि एकदमै कम भएको कारणले गर्दाखेरि उहाँहरूको खानपान लगायत सफा सुग्घर हरूमा पनि अलिक कमी छ। अहिले पालिकाको अवस्था चाहिँ यस्तै छ।
2: सचिवज्यू, अपाङ्गता भएका कतिपय व्यक्तिले चाहिँ आफूमा हिन्ताबोध गरेको पनि पाइन्छ, उहाँहरूलाई यहाँको तर्फबाट, यहाँको संस्थाको तर्फबाट चाहिँ के सन्देश दिन चाहनुहुन्छ?
3: अपाङ्गता भएका व्यक्तिहरूले पनि गर्न नसक्ने केही पनि छैन, उहाँहरू साङ्गा व्यक्ति छ र जे पनि गर्न सक्नुहुन्छ र ती नजिरहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नजिरहरू सुनिरहेका छौँ, देखिरहेका छौँ। अपाङ्गता भएका व्यक्तिहरूले संसद, मन्त्री, कानुन बनाउनेदेखि लिएर कानुन पालना गर्नेदेखि लिएर शारीरिक रूपमा कमजोर भए तापनि अरू सर काम गर्न सक्नुहुन्छ, अरू व्यक्तित्व सर सम्मान इज्जत मान पुग्ने गरी सबै सरकारवाला समाज र सङ्घ संस्थाहरूले सहयोग गरिदिनुपर्छ। हामीहरू अपाङ्गता भएका व्यक्तिहरू, म पनि एउटा अपाङ्गता भएको व्यक्ति हो, शारीरिक अपाङ्गता भएको व्यक्ति, अपाङ्गता भएका व्यक्तिहरू अरू सर अधिकार प्राप्त गरेर काम जे पनि गर्न सकिन्छ र हीनता बोध मनमा नलिकन हामी पनि समाजका चाहिँ योग्य नागरिक हौँ है भन्ने मनमा मनन राखेर काम गरौँ, हामी सक्षम हुन्छौँ भन्ने सन्देश दिन चाहन्छु।
2: हजुर, अपाङ्गता भएका व्यक्तिलाई खास गरी अमर्यादित शब्दहरू प्रयोग भएको पनि पाइन्छ समुदायमा, यो जानेर होस् वा चाहिँ नजानेर होस्, यस्तो सवालमा चाहिँ यो कस्तोसम्म सजायको चाहिँ प्रावधान छ, यहाँलाई जानकारी भएसम्म बताइदिनुहोस् न।
3: अमर्यादित शब्दहरू कसैलाई पनि भन्न पाइँदैन भन्ने कानुनी मान्यता छ र प्रचलित कानुनमा पनि लेखिएको छ। जस्तै अमर्यादित शब्दहरू गरेर कसैको मान सम्मानमा आँच आउने शब्दहरू अपाङ्गता भएका व्यक्तिहरूलाई उपनामहरू दिने चलन छ। त्यस्ता उपनामहरू ती अमर्यादित शब्दहरू प्रयोग गरिएको प्रमाणित पाइएमा 3 महिनासम्म कैद र 50,000 जरिमाना हुने कानुनी व्यवस्था छ। र यस्ता कुराहरूमा समावेशी विकासका लागि विकलङ्क मञ्च नेपालले पनि बस पैरवी समाजमा गरेर हिँडेका छ, पालिकासँग समन्वयन गरेर, विभिन्न सङ्घ संस्थाहरूसँग समन्वयन गरेर, विभिन्न सरकारवाला कार्यालयहरूसँग गएर हामीले यी कुराहरू बस पनि गरेका छौँ र वकालत पनि गरेका छौँ। यी कुराहरू सम्बन्धित कार्यालयहरूमा गएर हामीले झगझगाए पनि छौँ, उहाँहरूले पनि यी हाम्रा कुराहरूलाई मनन गरेर अपाङ्गताको क्षेत्रमा सहयोग पुर्याउनु भएको छ, अमर्यादित शब्दहरू प्रयोग गर्दा यस्तो हुन्छ भनेर उहाँहरूले पनि सहयोग पुर्याउनु भएको छ।
2: सचिवज्यू, हामी कार्यक्रमको अन्तमा छौँ, यो फोडिट संस्थाको दिगोपना र प्रभावकारिताको लागि चाहिँ के हुनुपर्छ सरकारवालाले र यहाँहरू आफैले पनि के गर्नुपर्छ जस्तो चाहिँ लाग्छ यहाँलाई?
3: अहिले अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रमहरू सञ्चालन गरिराखिएको छ र यी गरेका कामहरूलाई चाहिँ दिगोपन आउने कार्यक्रमहरू ल्याइदिन हार्दिक अनुरोध पनि म गर्दछु विभिन्न सङ्घ संस्थाहरूलाई, पालिकाहरूलाई। जस्तै अब भोलि यही सिबिआइटीको कुरा गरौँ न, भोलि उहाँहरूको चाहिँ एउटा निश्चित कन्ट्याक्ट छ, समय सीमा सिद्धिएपछि उहाँहरू यहाँबाट जानुहुन्छ, यहाँबाट जाँदा जाँदै यो पालिकाबाट जाँदा जाँदै उहाँहरूले चाहिँ दीर्घकालीन काम कार्यक्रमहरू तय गरेर गरिदिनु भयो भनेदेखि हुन्थ्यो भन्ने जस्तो लाग्छ।
2: यो व्यस्त समयको बावजुद पनि हाम्रो स्टुडियोसम्मै आएर संवादमा जोडिनु भयो, यो विशेष समय र संवादका लागि यहाँलाई धेरै धेरै धन्यवाद।
3: हस्, धन्यवाद।
2: उहाँ हुनुहुन्थ्यो समावेशी विकासका लागि विकलाङ्ग मञ्च सिद्धिचरण नगरपालिकाका सचिव कमल प्रसाद दाहाल। उहाँका अनुसार सिबिआईडी लगायतका संस्था र निकायसँगको सहकार्यमा अपाङ्गता भएका व्यक्तिका हक अधिकार प्राप्तिका लागि मात्र नभई शिक्षा, स्वास्थ्य र जीविकोपार्जनमा समेत विभिन्न कामहरू भइरहेका छन्। श्रोता, तपाईँ यति बेला ओखलढुङ्गा सामुदायिक अस्पताल अन्तर्गत समुदायमा आधारित समावेशी विकास सिबिआईडी कार्यक्रमको सहयोगमा तयार पारिएको कार्यक्रम दृष्टिकोण सुन्दै हुनुहुन्छ। आजको कार्यक्रममा हामीले अपाङ्गताको क्षेत्रमा नेतृत्व गर्ने व्यक्तिहरूसँग उनीहरूका अनुभव र नेतृत्व भएपछि भएको परिवर्तनका विषयमा कुराकानी गर्यौं। साथै उनीहरूको संस्था मार्फत अपाङ्गताको क्षेत्रमा सिबिआईडीले गर्दै आएको काम र सहयोगका विषयमा पनि चर्चा गर्यौं। आजको बसाई तपाईँलाई कस्तो लाग्यो? आफ्नो प्रतिक्रिया र सुझाव दिन नबिर्सनुहोला। तपाईँले सुनिरहनु भएको रेडियो स्टेशनमा पत्रचार गर्न समेत सक्नुहुनेछ वा सिधै सम्पर्क गर्न चाहनुहुन्छ भने 9842556533 र 9862607777 सम्पर्क गर्न सक्नुहुनेछ। हस्त श्रोता, अर्को कार्यक्रममा यस्तै जानकारीमूलक र प्रेरणादायी विषयका साथ पुनः हाम्रो भेट हुने नै छ। आजका लागि म कार्यक्रम प्रस्तुता प्रवीण मुनाल बिदा हुन्छु। नमस्कार।

0: ए एन्जिला, तिमीले त कस्तो राम्रो राम्रो डिजाइनको गहना फेरिरहेको हौ। होइन, कुन पसलबाट किन्छौ?
1: दयाल सुनसा त्यो उद्योगबाट ल्याउँछु नि। त्यहाँ त जस्तो सुकै डिजाइनमा पनि गरगहना किनबेच गरिन्छ नि।
0: ए हो र, त्यसो त म पनि अब दयाल सुनसादी उद्योगमै जान्छु। एउटा सानो डिजाइनमा सिक्री औठी, अनि आमाको लागि पुरानो डिजाइनमा मालबाडी, दिदीको लागि मङ्गलसूत्र पनि बनाउनु छ। लौ म त लागे है दयाल सुनसादी उद्योगतिर।
1: हाम्रा सेवाहरू,
0: अर्डर अनुसार नयाँ तथा पुराना डिजाइनका सुनचाँदीका गरगहना बनाइन्छ।
1: पुरानोसँग नयाँ सट्टापट्टा गरिन्छ।
0: बिना रसायन गहना बनाइन्छ।
1: बनाइराखेकै रेडिमेड गरगहना पनि पाइन्छ।
0: प्रोप्राइटर भेषबहादुर दयाल, बेलकुमारी दयाल। मोबाइल नम्बर 9842939306, 9842939306 र 9842808584। दयाल सुनचाँदी उद्योग, सिद्धिचरण नगरपालिका 12, हुलाक टोल, ओखलढुङ्गा।
2: दिदी, आज त मेरो घरमा पाहुना आउँदैछन्। ताजा र राम्रो मासु कहाँ पाइन्छ होला?
3: अरे, त्यसको किन चिन्ता गर्नुहुन्छ? हाम्रै ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका 11 रमाइलो डाँडामा रहेको सरोज फ्रेस हाउस एन्ड सप्लायर्स जानुहोस् न।
2: ए, अनि त्यहाँ मासु चाहिँ के को पाइदो रहेछ?
3: त्यहाँ त सधैँ ताजा राँगा र सुँगुरको मासु पाइन्छ नि। साथै राँगा, भैँसी, सुँगुर खरिद वा बिक्री पनि गरिन्छ।
2: ओहो, यो त एकदमै सजिलो रहेछ। बरु सम्पर्क नम्बर पनि भनिदिइहाल्नुहोस् न।
3: सम्पर्क नम्बर प्रोप्राइटर सरोज कुखरे 9862881252, अरुणा 9862946649।
2: सरोज फ्रेस हाउस एन्ड सप्लायर्स, सिद्धिचरण नगरपालिका 11, रमाइलो डाँडा, ओखलढुङ्गा।
3: ताजा मासु सुपथ मूल्य र भरपर्दो सेवा, एकपटक सेवा लिनुहोस्, फेरि फेरि सम्झिनु हुनेछ।
4: आयो आयो आयो, तिजको विशेष अफर आयो।
2: हिन्दू नेपाली नारीहरूको पर्व हरितालिका तिज 2083 को शुभ अवसरमा हेमदयाल सुनचाँदी गहना पसलमा सुन तथा चाँदीका गहना खरिद गर्दा विशेष छुटको व्यवस्था गरिएको छ।
3: यस विशेष अवसरमा आफूलाई मनपर्ने आकर्षक डिजाइनका गरगहना खरिद गर्नुहोस् र विशेष छुटको भरपूर फाइदा उठाउनुहोस्।
2: हेमदयाल सुनचाँदी गहना पसल, सिद्धिचरण नगरपालिका 11, भीमसेन मन्दिर स्याउ, रमाइलो डाँडा, ओखलढुङ्गा।
3: सम्पर्क नम्बर 9842808046 र 9861772745।
2: साथै सम्पूर्ण हिन्दू नेपाली आमा दिदी बहिनीहरूमा हरितालिका तिज 2083 को हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्छु।

0: सोलुखुम्बु जिल्लाको सोलोदुतकुण्ड नगरपालिका 11 तिङला घुन्साघर भई हाल काठमाडौँमा बसोबास गर्दै आउनुभएका यस गुठीका साधारण सदस्य दीपक कुमार बस्नेत, गोपालका बुबा मानबहादुर बस्नेतको 83 वर्षको उमेरमा उपचारको क्रममा छाउनी हस्पिटलमा असामयिक निधन भएको हुँदा उहाँको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति ईश्वरले प्रदान गरून् भनी जनसेवा गुठी परिवार हार्दिक समवेदना प्रकट गर्दछौ।
1: अध्यक्ष सानो बाबु खड्का, उपाध्यक्ष प्रमिला राज भण्डारी श्रेष्ठ,

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो पार्क समुदायकै आवाज 104.8 मेगाहर्ज।
1: आफ्नो एफएम टाइम चेक, अहिले रातको 9 बज्यो।
2: टाइम चेकको साथमा ओमदेल सुनसादी उद्योग तथा भाडा पसल सिद्धिचरण नगरपालिका 11 बाल मन्दिर माथि ओखलढुङ्गा।
3: आदरणीय श्रोता, अहिले तपाईँ सुन्दै हुनुहुन्छ मानव विकास तथा सामुदायिक सेवा एसडिसीएसद्वारा सञ्चालित ओखलढुङ्गा जिल्लाकै पहिलो सामुदायिक रेडियो आफ्नो एफएम 104.8 मेगाहर्ज, साथमा इन्टरनेट अनलाइन www.afnofm.org रात्रिकालीन सेवा। अब भने यस रात्रिकालीन सेवाबाट हामी सम्पूर्ण आफ्नो एफएम परिवार भोलि बिहानको प्रसारण सेवामा ठिक 5 बजे भेट्ने बाजाको साथ बिदा हुन्छौँ।

नमस्कार, सुप्रभात। मानव विकास तथा सामुदायिक सेवा एसडिसेसद्वारा सञ्चालित ओखलढुङ्गा जिल्लाकै पहिलो सामुदायिक रेडियो आफ्नो आफ्नो 104.8 मेगाहर्ज इन्टरनेट अनलाइन www.afnofm.org को प्रसारण सेवामा यहाँलाई हार्दिक स्वागत छ। आज मिति 2083 साल भदौ 28 गति आइतबार, तदनुसार अंग्रेजी महिनाको सेप्टेम्बर 13 तारिक सन् 2026। बुद्धिमान छोराले आफ्ना बुबालाई खुसी तुल्याउँछ। श्रोता तपाईँले अहिले समाचार चेतनामूलक गीत संगीतहरूको साथमा हामीलाई राति 9 बजेसम्म सुन्न सक्नुहुनेछ। तपाईँको आजको दिन फलदायी रहोस्। नमस्कार।

0: आजको वचन आशाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश
1: साहसपूर्वक प्रार्थना गर्नुहोस्। तेस्रो भाग जयमसी आज आइतबार सेप्टेम्बर 13 तारिक भदौ 28 गते। आजको बाइबल खण्ड मत्तीको पुस्तक 21 अध्यायको 22 पदबाट रहेको छ र

0: यसरी लेखेको छ, विश्वास गरेर प्रार्थनामा जे माग्छौ त्यो तिमीहरूले पाउनेछौ। म्याक्स लुकाडो नामक ईश्वर शास्त्रीले आफ्ना मित्र ग्रेग प्रुएटको जीवनमा प्रार्थनाको शक्तिको बारेमा लेखेका छन्। उनले इन्जिनियर, भाषाविद र बाइबल अनुवादको रूपमा तालिम पाएका छन्। तर उनको सबैभन्दा महत्वपूर्ण योगदान चरम प्रार्थनाको क्षेत्रमा हुन सक्छ। ग्रेगको चरम प्रार्थना नामक पुस्तकमा उनले कसरी पश्चिम अफ्रिकाको गिनी भन्ने देशबाट बाइबल अनुवादकहरूको अध्यक्षको भूमिका ग्रहण गर्न फर्के भन्ने बारे वर्णन गरेका छन्। त्यो 2008 कुरा थियो, विश्वभरि ठूलो आर्थिक मन्दीको समय। त्यो सेवाकार्यको वित्तीय चित्रले संस्था द्रुत रूपमा टाट पल्टन लागेको देखाउँथ्यो। ग्रेगलाई यस्तो संस्थाको नेतृत्व गर्ने कुनै अनुभव थिएन र खर्च कटौती गर्ने कुनै ठोस ठाउँ थिएन। स्रोत साधनहरू पुरै थिए अनि दाताहरू गायब भइरहेका थिए। त्यस्तो परिस्थिति प्रति ग्रेगलाई एउटै मात्र प्रतिक्रिया थाहा थियो, प्रार्थना। त्यसबेला मैले मेरा रणनीतिहरूको बारेमा प्रार्थना गर्न होइन तर प्रार्थनालाई नै रणनीति बनाउन सिक्न थाले। जुलाईमा उनले विश्वभरका आफ्ना टोलीका सदस्यहरूलाई आधा पृष्ठको एउटा पत्र लेख्दै उनीहरूलाई प्रार्थना गर्न आह्वान गरे। उनले उनीहरूलाई विशिष्ट र साहसी अनुरोधहरू सहित परमेश्वरको सिंहासनको अगाडि उभिन आग्रह गरे। पछिबाट ग्रेगले त्यसको नतिजा वर्णन गरेका छन्। जब मैले वर्षको अन्त्यको प्रतिवेदन हेरे मलाई थाहा भयो कि परमेश्वरले हाम्रो प्रार्थना सुन्नु भएको छ। मेरा आँखा आँसुले भरिए। यदि कुनै वित्तीय विशेषज्ञले यो चित्रको विश्लेषण गर्ने हो भने तिनीहरूले जुलाई महिनालाई औलाउँदै सोध्नेछन्, तपाईँले यहाँ के गर्नुभयो? जेसुकै भए तापनि तपाईँले त्यो काम अझै धेरै गर्नु जरुरी छ। मैले नै ठोस व्याख्या खोजी गरे तर पाउन सकिन। म यसले कसरी काम गर्छ भनी व्याख्या गर्न प्रविधिहरू पत्ता लगाउन चाहन्थे ताकि हामी फेरि यसो गर्न सकौं, तर मैले त्यस्तो केही पनि पाउन सकिन। मलाई थाहा थियो कि परमेश्वरले जुटाउनु भएको थियो। मसँग भएका कुरा परमेश्वर मात्रै हुनुहुन्थ्यो अनि प्रार्थना मात्रै थियो। के तपाईँसँग पनि यति मात्रै छन्? तपाईँलाई चाहिने यति मात्रै हो। आमेन। परमेश्वरले यहाँहरू सबैलाई धेरै आशिष दिउन्। जय मसीह।
1: आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका। हाम्रो ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर।
2: मोबाइल नम्बर 98082408470।
1: इमेल ठेगाना mos.radioministry@gmail.com।
2: आफू सुन्नुहोस् र आफ्ना मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्।
1: तपाईँको आजको दिन आशिषमय रहोस्। जय मसीह।
3: प्रिय श्रोता, अब प्रसारण हुँदैछ TWR नेपालको प्रस्तुति कार्यक्रम येशूको कथा। कार्यक्रम सुनेर आशिषित हुनुहोस्।
4: विवाह भोजमा उपस्थित अरू पाहुनाहरूको निम्ति दाखमध्य सिद्धियो। बाइबलमा दाखमध्यलाई परमेश्वरको समृद्धि र आशिषका प्रतीकको रूपमा मानिन्छ। परमेश्वरको महान जन मोसाले व्यवस्था 7:13 यसरी भनेका छन्, उहाँले तिमीहरूलाई प्रेम गर्नुहुन्छ र तिमीहरूलाई आशिष दिएर तिमीहरूलाई वृद्धि गर्नुहुनेछ। उहाँले तिमीहरूका पिता पुर्खासित तिमीहरूलाई दिन्छु भनेर प्रतिज्ञा गर्नुभएको देशमा तिमीहरूका शरीरको फल, भूमिको फल, अन्न, नयाँ दाखमध्य, तेल, गाईवस्तुका बाछा बाछीमा र भेडा बाख्राका पाठाहरूमाथि पनि उहाँले आशिष दिनुहुनेछ। श्रोता मित्र, दाखमध्य त्यति बेला आनन्द र रमाहाटको प्रतीक मानिने गरिन्थ्यो र त्यसले आउँदै गरेको मुक्तिको समयलाई सङ्केत गर्दथ्यो। आमोस अगमवक्ताले यसरी भनेका छन्, आमोस 9:13-14 यस्ता दिनहरू आउँदैछन्, परमप्रभु भन्नुहुन्छ, जब कटनी गर्नेलाई हलो जोत्नेले उछिन्नेछ र बिउ छर्नेलाई दाख पेल्नेले उछिन्नेछ। पर्वतहरूबाट नयाँ दाखमध्य चुहुनेछ र सबै डाँडाहरूबाट त्यो बहनेछ र मेरो निर्वासनमा गएका प्रजाहरूलाई फर्काएर ल्याउनेछु। ध्वंस भएका सहरहरूलाई तिनीहरूले फेरि निर्माण गरेर तिनमा बास गर्नेछन्। तिनीहरूले दाखबारीहरू लगाएर तिनका दाखमध्य पिउनेछन्। तिनीहरूले बगैँचाहरू बनाएर तिनका फलहरू खानेछन्। दाखमध्यले अरू पनि केही कुराको संकेत गर्दथ्यो, अनि जहाँसम्म मैले यो पनि भन्न सक्छु कि यसले न्यायको पनि संकेत गर्दथ्यो। श्रोता मित्र, यदि मानिसले परमेश्वरमा आज्ञाकारी गरेनन् भने त्यहाँ मूसाले मानिसहरूलाई चेतावनी दिएको कुरा हामी व्यवस्था 28 अध्यायको 30 पदमा तिमीहरूसँग मगनी भएकी केटीलाई अन्य मानिसले लानेछ र भ्रष्ट पार्नेछ, तिमीहरूले बनाएको घरमा आफै बस्न पाउने छैनौ, तिमीहरूले दाखबारी लगाउनेछौ तर त्यसको फल अलिकति पनि आफै चाख्न पाउने छैनौ। र अनि त्यसै गरी मिका अगमवक्ताले भनेका थिए, मिका 6 अध्यायको 15 पदमा, तैँले रोप्न त रोप्छस् तर कटनी गर्ने छैनस्, तैँले जैतुनको तेल निकाल्न त निकाल्छस् तर आफ्नो जिउमा लगाउन पाउने छैनस्, दाख त पेल्छस् तर दाखमध्य पिउन पाउने छैनस्। प्राचीन समयको इसरायलमा मानिसहरू आफ्नो इतिहास र आफ्नो धर्मशास्त्र प्रति एकदमै होसियार थिए। तिनीहरूको क्रियाकलाप र हरेक व्यवहारिक कुराले तिनीहरूको इतिहास र धर्मशास्त्रको कुराहरूलाई संकेत गर्दथ्यो। उनीहरू सोच्दथे कि यदि तिनीहरू उद्धार चित्तका भएका छन् भने यसले त्यो कुराको संकेत गर्दथ्यो कि परमेश्वरले तिनीहरूलाई आशिष दिनुभएको छ। यदि तिनीहरूसँग अरूसँग बाँड्नको निम्ति प्रशस्त नभएको खण्डमा यसले यो जनाउँदथ्यो कि परमेश्वरले तिनीहरूलाई आशिष दिइरहनु भएको छैन। अनि यो विवाह उत्सवमा पनि हर प्रकारले मानिसहरूलाई अतिथि सत्कार गर्नु पर्थ्यो, किनकि उनीहरूमाथि पनि परमेश्वरको आशिष निरन्तर छ भन्ने कुरा उनीहरूले मानिसहरूलाई देखाउन चाहन्थे। अनि यति बेला यस विवाह उत्सवमा चाहिँ दाखमध्य सकिएको छ, जसको कारण ती अतिथिहरूको सामुन्ने ती दुलही परिवार अति नै लज्जित हुन्थे, उनीहरू शर्ममा पर्न सक्थे। त्यति धेरै पाहुनाहरूलाई निमन्त्रणा गरिएको थियो र असल प्रकारले तिनीहरूको अतिथि सत्कार गर्न नपाउनु भनेको धेरै अप्ठ्यारो र लाजको कुरा भयो। हो, त्यो विवाहमा धेरै हर्ष उल्लास थियो, रमाहाट थियो, पाहुनाहरूको घुइँचो थियो, असल असल खानाका परिकारहरू बनिएका थिए, खानपिन गराइँदै थियो। तर अचानक त्यहाँ भान्सामा दाखमध्य सिद्धिएको कुरा त्यहाँ काम गरिरहेका चाकरहरूले थाहा पाए, अनि सबै हर्ष उल्लास अब निराशमा परिवर्तन भयो। हो, यसुले यहाँ केही गर्न सक्नुहुन्थ्यो, अनि मरियम पनि दाखमध्य सकिएको थाहा पाएर आत्तिनु, साथै उनी चिन्तित भइन्। उनले कसरी थाहा पाइन्, उनलाई कसले भन्यो, त्यो कुनै महत्त्वपूर्ण कुरा होइन। तर जसरी उनले त्यो थाहा पाइन्, उनी झट्टै येशु कहाँ गइन् र भनिन्, येशु, तिमीसँग दाखमध्य छैन? यी शब्दहरू एकदमै सुन्दा यस्तो लाग्थ्यो कि यदि त्यो ठाउँमा तपाईँ र म भएको भए र कसैले आएर हामीलाई अब तिनीहरूसँग अरू खानेकुरा केही पनि छैन भनेको भए मलाई लाग्छ म चाहिँ सायद खानेकुरा भण्डार गरेर राखिएको स्टोरमा जान्थेँ र आवश्यक खानेकुरा लिएर आउँथेँ। तर श्रोता मित्र, यो कुनै भोज मात्र थिएन, यी मरियम जो कुनै सामान्य स्त्री मात्र थिएनन्, येशु जो कुनै सामान्य छोरा मात्र हुनुहुन्न थियो, यिनी त मरियम थिइन् जो येशुकी आमा थिइन्, जसले परमेश्वरको निगाह पाएर मसीहकी आमा बन्ने महान अवसर परमेश्वरबाट पाएकी थिइन्, जसको जीवनबाट परमेश्वरले आफ्ना त्यो महान योजना पूरा गर्नुभयो, जसले संसारको मुक्तिदातालाई आफ्नो शरीरबाट जन्म दिइन्। उनले येशुलाई हुर्काइन्, उहाँलाई धेरै प्रेम गरिन्, उहाँको बाल्यकाल देखिन्, उनले यसरी 30 वर्षको लामो समय व्यतीत गरिसकेकी थिइन्। अनि तिनी अचम्मित भइन् जब येशु आफ्नो वास्तविक पहिचान र कार्यको निम्ति आफ्नो परिवारबाट बाहिर रहन लाग्नुभयो। अहिले 30 वर्षको हुनुभयो र उहाँ एक परिपक्व बलियो आत्मिक र आफ्नो वास्तविक उद्देश्य पूरा गर्नको निम्ति एकदमै तयार हुनुहुन्थ्यो। आफ्नो शक्ति मानिसहरूको माझ प्रकट गर्नुको निम्ति यो विवाह उत्सवभन्दा असल ठाउँ त्यति बेला कुनै थिएन। इसरायलमा हुँदै गरेको यो विवाह परमेश्वरको आउँदै गरेको राज्यको एक चिन्ह थियो। जब परमेश्वरको राज्य यस संसारमा आउँछ, जब मसीह यस संसारमा आउनुहुन्छ, अगमवक्ताहरूको अगमवाणी पूरा सचित्र पूरा भएको हुनेछ। हो, अगमवाणी अनुसार यो विवाह उत्सव मरियम पुत्र अर्थात् प्रभु येशु ख्रिस्टको निम्ति आफ्नो काम प्रकट गर्ने असल स्थान हुन सक्थ्यो। मरियमले भनिन्, येशु तिनीहरूसँग दाखमध्य छैन। अनि यसो विचार गर्दा यो यस्तो सुनिन्थ्यो कसैको निम्ति येशुसँग गएर उजुरी दिएको जस्तो कि ओहो तिनीहरूसँग त दाखमत छैन, के तिमीले यसको बारेमा के गर्न सक्छौ। अनि यो येशुलाई अवसर दिएको जस्तो पनि सुनिन्थ्यो कि येशु तिनीहरूसँग दाखमध्य छैन, के तपाईँको शक्ति प्रकट गर्नको निम्ति असल मौका होइन र अगाडि बढेर यस्तो शक्ति प्रकट गर्नुहोस्। श्रोता मित्र, के यस्तो हुनेछ त? के येशुले आफ्नी आमा मरियमलाई के भन्नुभयो, उहाँले के गर्नुभयो, हामी निरन्तर सुन्नेछौँ। येशुले भन्नुभयो, उहाँले जवाफ दिनुभयो, नारी मैले के गर्नुपर्छ मलाई नभन्नुहोस्, मेरो समय अझसम्म आएको छैन। येशुको जवाफ अर्थपूर्ण थियो। यसको अर्थ वास्तवमा के थियो त? पहिलो कुरा, येशुले मरियमलाई नारी भनेर भन्नुभयो तर आमा होइन। यदि उहाँले मरियमलाई आमा भनेर सम्बोधन गरेको भए एउटा आज्ञाकारी छोराले आफ्नो आमाको आज्ञा पालन गर्नु परे जस्तै उहाँले पनि मरियमले भनेको कुरा पालन गर्नु पर्थ्यो। तर उहाँले तिनलाई आमा भन्नुभएन, उहाँले तिनलाई हे नारी भन्नुभयो। यसबाट उहाँले यो कुरा स्पष्ट पार्न चाहनुहुन्थ्यो कि उहाँ त्यहाँ एकजना आमाको एक आज्ञाकारी छोराको रूपमा मात्र उपस्थित हुनुभएको थिएन, तर परमेश्वरबाट उहाँको योजना पूरा गर्नको निम्ति पठाइएको परमेश्वरको पुत्रको रूपमा उपस्थित हुनुभएको थियो, जुन परमेश्वर मरियमको पनि परमेश्वर हुनुहुन्थ्यो। येशूले भन्नुभयो, मैले के गर्नुपर्छ मलाई भन्नुहोस्, मेरो समय अझसम्म पनि आएको छैन। अर्को शब्दमा भन्नुपर्दा, नारी तिनीहरूसँग दाखमध्य छैन, किन हामीले त्यो कुरामा चासो दिनुपर्ने? मेरो लक्ष्य त योभन्दा धेरै टाढा, जहाँ विवाहको निम्ति प्रशस्त दाखमध्य राखिएका छन् त्यहाँको हुनेछन्, तर अहिले चाहिँ मेरो समय अझ आएको छैन। मलाई लाग्छ यदि त्यहाँ अरू तेस्रो व्यक्तिले येशु र उहाँकी आमा मरियम बीच भएको यस्तो कुरा सुनेको भए सायद तिनीहरू अलमल्ल परे होलान् र महसुस गरे होलान् कि यो एउटा आपत्जनक व्यवहार थियो। मरियम यति बेला त्यस्तो स्थानमा थिइन् जहाँ पुरुषहरूले स्त्रीलाई तुच्छ ठान्ने र अपमान गर्ने संस्कार प्रचलन थियो। तर जब हामी यो कथालाई पढ्छौँ, हामीले यसरी सोच्न सक्दैनौँ, किनभने येशूले आफ्नी आमा मरियमलाई सायद नम्रता साथ मुस्कुराउँदै पनि यो सबै कुरा भन्नुभएको हुन सक्छ। यो थाहा गराउँदै कि उहाँले एउटै शब्दमा पनि धेरै कुरा मरियमलाई भन्नुभएको छ। के चाहिँ येशूले त्यति बेला भन्नुभएन, त्यो झन् धेरै शक्तिशाली महत्वपूर्ण छ। त्यसो भए त्यो के कुरा थियो जुन उहाँ दुईजना बीचको कुराकानीमा भनिएको थिएन? हो आमा, मलाई थाहा छ तिनीहरूसँग दाखमध्य छैन। हो आमा, मलाई थाहा छ तिनीहरूसँग दाखमध्य छैन, र हामी दुवैजनालाई नै थाहा छ कि म यसको निम्ति केही गर्न सक्छु, तर यसले मेरो स्वर्गीय पिताको महिमा हुनुपर्नेछ, जसले पवित्र आत्माको शक्तिद्वारा मलाई तपाईँको गर्भमा हालिदिनु भयो, अनि मेरो निम्ति त्यो समय अझै आएको छैन। हामीलाई थाहा छ येशूको प्रतिक्रियाले मरियम कति पनि निराश भएनन्, तर अझै पनि येशूप्रति भरोसा गरिरहिन् कि अवश्य पनि येशूले केही गर्नुहुनेछ, किनकि मरियमले ती चाकरहरूलाई भनिन्, उहाँले भन्नुभए बमोजिम तिमीहरूले गर। मरियमलाई थाहा थियो यद्यपि येशूले मानिसहरूले थाहा पाउने गरी केही नगरे तापनि उहाँले गोप्य रूपमै भए पनि दाखमध्यको निम्ति केही त अवश्य नै गर्नुहुनेछ। त्यसैले मरियमले ती चाकरहरूलाई भनिन्, उहाँले भन्नुभए बमोजिम तिमीहरूले गर। त्यहाँ ती चाकरहरूको निम्ति यी शब्दहरू मरियमबाट सुन्न पाउनु भनेको असल थियो, किनकि यसबाट तिनीहरूले यो जान्न सके कि हामीलाई भन्नको निम्ति येशूसँग केही त छ, अनि दाखमध्यको लागि अवश्य पनि उहाँले केही

मरियमसँग कुराकानी गरिसक्नु भएपछि उहाँले ती चाकरहरूलाई बोलाएर भन्नुभयो, घ्याम्पाहरू पानीले भर, किनभने ती घ्याम्पाहरू पानी सिद्धिएर रित्त भएका थिए। ती घ्याम्पाहरूमा पानी भर भनेर येशूले तिनीहरूलाई भन्नुभयो। घ्याम्पाहरू पानीले भर, कस्तो अचम्मको कुरा! येशूले तिनीहरूलाई भन्नुभयो। किन येशूले यो गर्न तिनीहरूलाई भन्नुभयो? तिनीहरूलाई त दाखमध्येको आवश्यकता थियो, पानीको होइन। त्यो एउटा विवाह उत्सव थियो, तर नुहाउने र शुद्धिकरण विधिको कार्यक्रम थिएन। अर्कोतिर हेर्छौँ भने सय सय लिटर पानी प्रत्येक घ्याम्पामा भर्ने काम कुनै सजिलो काम थिएन। यसको लागि धेरै समय र परिश्रमको खाँचो पर्थ्यो। तर हामीले केही समय अघि मात्र सुनिसकेका छौँ कि मरियमले ती चाकरहरूलाई भनेकी थिइन्, उहाँले भन्नुभयो बमोजिम तिमीहरूले गर। त्यसैले ती चाकरहरूले ती छवटै घ्याम्पाहरू पानीले मुखसम्मै भरिदिए र आफूहरूले घ्याम्पाहरूमा पानी भरिसकेको कुरा येशूलाई गएर जानकारी गराए। यसपछि अब येशूले दिने अर्को आदेशको निम्ति तिनीहरू एकदमै तयार थिए। त्यसपछि येशूले तिनीहरूलाई भन्नुभयो, अलिकता उगाएर भोजका मुखिया कहाँ लैजाऊ। येशूले गर्नुभएको पहिलो आज्ञा एकदमै झर्को र दिक्क लाग्दो भने अब यसपटकको आज्ञा चाहिँ जोखिमपूर्ण देखिन्छ, किनभने तिनीहरूलाई पानी होइन तर दाखमध्येको आवश्यकता थियो। यदि तिनीहरूले त्यो घ्याम्पाको अलिकता पानी उगाएर भोजका मुखिया कहाँ लगेको खण्डमा तिनीहरूको नोकरी पनि जान सक्ने सम्भावना थियो। तिनीहरूले मुखियाको रिस र गालीको सामना गर्नु पर्थ्यो। यो तिनीहरूको निम्ति एकदमै जोखिमपूर्ण काम थियो। तर उहाँकी आमा मरियमले भनेकी थिइन्, उहाँले भन्नुभयो बमोजिम तिमीहरूले गर। त्यसपछि तिनीहरू तुरुन्तै घ्याम्पा भएतिर गए, यो सोच्दै कि यो बेकारको कुरा। तर तिनीहरूले घ्याम्पाबाट पानी उगाए, त्यसको बास्ना अर्कै थियो, अर्थात् त्यो पानीबाट दाखमध्येको बास्नामा आएको थियो। यो असल दाखमध्य कहाँबाट आयो? बास्ना जुन पानी अब एकदमै असल दाखमध्येको रूपमा परिवर्तन भएको थियो, यो कसरी भयो? यो असल दाखमध्य कहाँबाट आयो? तिनीहरूले यी घ्याम्पाहरूमा केवल पानी मात्र भरेका थिए। अनि जब तिनीहरूले घ्याम्पाभित्र हेरे, तिनीहरूले देखे कि त्यहाँ सफा पानी थिएन, तर त्यहाँ त सुन्दर रातो रङको पानी थियो, जुन तिनीहरूले यसभन्दा पहिले कहिले पनि देखेका थिएनन्। त्यसपछि तिनीहरूले आश्चर्य मान्दै एक अर्कालाई हेरे र खुसी हुँदै अलिकति उगाएर मुखिया कहाँ लगे। ती मुखियाले त्यो चाखेर अचम्म माने। ती दुलै परिवारतिर गएर आनन्दित हुँदै भने, हरेक मानिसले पहिले असल दाखमध्य टक्र्याउँछ, अनि मानिसले निकै खाइसकेपछि मात्र कमसल दाखमध्य राखिदिन्छ। तिमीले त असल दाखमध्य अहिलेसम्म राखी छाडेछौ। श्रोता मित्र, यहाँसम्म मलाई लाग्छ कि येशूले ती चाकरहरूलाई भन्नुभयो होला कि यो कुराको बारेमा अरू कसैलाई पनि नभन्नु, कि उहाँले पानीलाई दाखमध्यको रूपमा परिवर्तन गरिदिनुभयो, र अहिले हामीसँग दाखमध्य प्रशस्त मात्रामा छ, र अब यो विवाह असल प्रकारले सम्पन्न हुन सक्छ। अनि यो कुरा ती चाकरहरूले जान्न सके, मरियमले जान्न सकिन्, र उहाँका चेलाहरूले पनि जान्न सके। तर त्यहाँ अरू कसैले पनि यो थाहा पाउन आवश्यक थिएन, किनभने उहाँको समय अझै पनि आएको थिएन। श्रोता मित्र, यो कथा यस प्रकारले समाप्त हुन्छ कि उहाँको चिन्हहरू मध्ये यो पहिलो चिन्ह गालिलको काना नगरमा जे येशूले गर्नुभयो, उहाँले यसरी आफ्नो महिमा त्यहाँ प्रकट गर्नुभयो, र उहाँका चेलाहरूले उहाँलाई विश्वास गरे। येशूको जीवनमा गालिलको काना नगरमा भएको यो विवाहको कथामा जुन उहाँले पानीलाई दाखमध्येको रूपमा परिवर्तन गर्नुभयो, यो उहाँले गर्नुभएको आश्चर्य कर्महरू मध्येको पहिलो आश्चर्य कर्म थियो। अनि जब येशूले यस्ता अचम्मका कामहरू गर्नुहुन्थ्यो, त्यहाँ तिनीहरूको पछाडि सधैँ कारणहरू हुन्थे। म तपाईँहरूसँग ती मध्येको यी पाँचवटा कारणहरूको बारेमा कुरा गर्न चाहन्छु। किन येशूले यस्ता अचम्मका कामहरू गर्नुभयो? पहिलो कारण, येशूले आफू को हुँ भन्ने कुरा मानिसहरूलाई बताउन चाहनुहुन्थ्यो। यो त्यहाँ अवश्य पनि केही कारणहरू थियो। जब मरियमले येशू कहाँ आएर भनिन्, तिनीहरूसँग दाखमध्य छैन, येशू तपाईँ केही गर्न सक्नुहुन्छ यसको लागि, र आफू को हुँ भन्ने कुरा तिनीहरूलाई देखाउन सक्नुहुन्छ। सुसमाचारको कथाहरूले हामीलाई बताउँछ कि येशूले गर्नुभएका आश्चर्यका कामहरूले उहाँ को हुनुहुन्छ भन्ने कुरा हामीलाई जान्न मद्दत गर्दछ। एक दिन उहाँका चेलाहरूमध्ये

का थोमा नाम गरेकाले उहाँलाई भने, प्रभु हामीलाई पिता देखाइदिनुहोस्, यो हाम्रो निम्ति प्रशस्त हुनेछ। अनि येशूले तिनलाई भन्नुभयो, म तिमीहरूसँग यति लामो समयदेखि सँगै छु अनि अहिले तिमी मेरो बारेमा जान्न आएका होइनौ फिलिप, के तिमी विश्वास गर्दैनौ कि म पितामा छु र पिता ममा हुनुहुन्छ? म तिमीहरूलाई भन्दछु कि जे म बोल्दछु त्यो म आफै बोल्दिनँ, तर पिता मद्वारा बोल्नुहुन्छ र आफ्नो कार्य प्रकट गर्नुहुन्छ। ममाथि विश्वास गर, म पितामा छु अनि पिता ममा हुनुहुन्छ। अरूहरूले तिनीहरूको काममाथि विश्वास गर्छन्। काना नगरमा गर्नुभएको यो पहिलो आश्चर्य काम थियो, जुन उहाँका चेलाहरूले देखेको पहिलो आश्चर्य काम थियो। यो चाहिँ ती चेलाहरूको निम्ति र ती चाकरहरूको निम्ति थियो, तर अरूहरूको निम्ति थिएन। उहाँ को हुनुहुन्छ भन्ने कुरा जान्नको निम्ति उहाँले चेलाहरूको निम्ति गर्नुभएको थियो। दोस्रो कारण, कहिलेकाहीँ उहाँले यी आश्चर्य कामहरू आउनेवाला त्यो नयाँ युगको बारेमा मानिसहरूलाई बताउनको निम्ति पनि गर्नुहुन्छ, जुन युगमा परमेश्वर आफैले नै यस संसारमा राज्य गर्नुहुनेछ। जस्तो कि हामीले आजको कथामा सुन्यौं, विवाह र प्रशस्त दाखमध्यले आउँदै गरेको परमेश्वरको अनन्तको राज्यलाई संकेत गर्दथ्यो। तेस्रो कारण, उहाँले आफ्नो अधिकार मानिसहरूको माझमा प्रकट गर्नको निम्ति पनि आश्चर्य कामहरू गर्नुहुन्छ। जस्तो कि उहाँले मृत्युमाथि अधिकार गर्नुभयो, मृत्युबाट बौरी उठेर, रोगहरूमाथि उहाँ अधिकार गर्नुहुन्छ चङ्गाइ गरेर, शैतानमाथि उहाँ अधिकार गर्नुहुन्छ मानिसहरूलाई दुष्ट आत्माको बन्धनबाट उहाँले छुटाएर, अनि उहाँ सारा सृष्टिमाथि पनि अधिकार गर्नुहुन्छ, जुन अघि भर्खरै हामीले सुन्यौं कि पानीलाई उहाँले दाखमध्यमा परिवर्तन गरिदिनुभयो। उहाँले यो भन्दा पनि अझै महान आश्चर्य कामहरू गर्न सक्नुहुन्छ। उहाँ सारा पृथ्वीमाथि अधिकार गर्न सक्नुहुन्छ। चौथो कारण, आवश्यकताहरू परिपूर्ति गर्नको निम्ति पनि येशूले अचम्मको काम गर्नुहुन्छ। मत्ती 8:1-3 उहाँ डाँडाबाट ओर्लनु भएपछि ठूलो भीड उहाँको पछि लाग्यो। दुईजना कुष्ठरोगीहरू उहाँ कहाँ आए र उहाँ कहाँ आफ्नो हात पसारेर उहाँको अगाडि घुँडा टेकी यसो भने, हे प्रभु, तपाईँको इच्छा भए मलाई निको पार्न सक्नुहुन्छ। उहाँले आफ्नो हात पसारेर त्यसलाई छुनुभयो र भन्नुभयो, म इच्छा गर्छु, तिमी निको भइजाऊ। तुरुन्तै त्यसको कुष्ठरोग निको भयो। मलाई यो कथा एकदमै मनपर्छ। तर त्यहाँ अर्को पाँचौं कारण पनि छ किन उहाँले आश्चर्य काम गर्नुहुन्छ। उहाँले हामीलाई विश्वास र आज्ञाकारिताको पाठ सिकाउनको निम्ति उहाँले ती अचम्मका आश्चर्य कामहरू गर्नुहुन्छ। जब येशूले हामीलाई केही गर्नको निम्ति भन्नुहुन्छ, जस्तो कि उहाँले ती चाकरहरूलाई भन्नुभयो, हामीले त्यो गर्नै पर्छ। हामीले अहिले यी कुराहरू बुझ्न नसकौँला, हामीलाई यी कुराहरू अर्थहीन लाग्न सक्छ। जब तपाईँलाई उहाँले के गर्न भनिरहनु भएको छ भन्ने कुरा तपाईँले बुझ्नुहुन्छ, तब तपाईँको जीवनमा येशूले अचम्मको काम गर्नुभएको तपाईँले थाहा पाउनुहुनेछ। येशूले हामीलाई यो पनि भन्नुहुन्छ कि हामीले हाम्रो जीवनमा बिस्तारै बिस्तारै ती कुराहरू गर्नुपर्छ, न कि तुरुन्तै, ताकि हामीले उहाँमाथि विश्वास गर्नुपर्छ भन्ने कुरा सिक्न सकौँ। हामीले के अनि कति र कसरी गर्न सक्छौँ भन्ने कुरा येशू जान्नुहुन्छ। त्यस दिन विवाहमा केहीले मात्र जान्न सके कि येशूले त्यहाँ के गर्नुभयो भनेर। मरियम, ती चाकरहरू र उहाँका चेलाहरूले मात्र त्यो थाहा पाउन सके, तर विवाहका अरूहरूले थाहा पाउन सकेनन्। उनीहरूले थाहा पाएनन् कि त्यहाँ दाखमध्य सकिएको थियो। ती मुखियाले पनि थाहा पाएनन् कि त्यो दाखमध्य कहाँबाट ल्याइयो। त्यहाँको परिस्थिति पाहुनाहरूले पनि थाहा पाएनन्, तर केवल चाकरहरूले मात्र जान्न सके। यो ती चाकरहरूको रहस्य भयो। उनीहरूले कसैलाई पनि बताएनन्। तिनीहरू ठिक ठाउँमा ठिक समयमा थिए, किनकि तिनीहरूले त्यही गरे जे येशूले तिनीहरूलाई गर्न भन्नुभयो, अनि मात्र तिनीहरूले येशूले गर्नुभएको यो अचम्मको काम देख्न सके। उनीहरूले पानीलाई दाखमध्यको रूपमा परिवर्तन भएको कुरा देख्ने मौका पाए। आज तपाईँ र मैले पनि ती चाकरहरूले येशूले भन्नुभए बमोजिम गरे जस्तै उहाँको इच्छा र आज्ञा अनुसार जिउँछौँ भने हाम्रो जीवनमा पनि त्यस्ता अचम्मका कामहरू अवश्य पनि हुनेछन्।

0: प्रिय श्रोता, तपाईहरुले अहिले सुन्दै हुनुहुन्थ्यो TWR नेपालद्वारा सञ्चालित रेडियो कार्यक्रम येशूको कथा। आजको कार्यक्रम कस्तो लाग्यो? तपाईँको सुझाव, सल्लाह र प्रतिक्रियाको लागि हामी आशा गर्दछौँ। साथै अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम येशूको कथा, GPO बक्स नम्बर 8975, EPC नम्बर 2561, काठमाडौँ, नेपाल। साथै हाम्रो इमेल ठेगाना twrnepal.radio@gmail.com। हामीलाई 9813300690 SMS वा फोन पनि गर्न सक्नुहुन्छ। यसै गरी तपाईँले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न पनि सक्नुहुन्छ। हाम्रो वेबसाइट यस प्रकार छ: www.twrnepal.com र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुन्छ। हवस् त मित्र, आजलाई हामी बिदा चाहन्छौँ। अर्को कार्यक्रममा पूर्ण भेट हुनेछौँ। तबसम्मका लागि बिदा चाहन्छौँ। जय मसीह।
1: मेरो नाम प्रशंसा राई हो। मलाई हाम्रो FM मन पर्छ। तपाईँहरू अरे सुन्न नबोल्नु होला। यसै साथ सुब्बा हाट मै बस।
2: प्रिय श्रोता, अब प्रसारण हुँदैछ TWR नेपालको प्रस्तुति कार्यक्रम स्पर्श। कार्यक्रम सुनेर आशीषित हुनुहोस्।
3: कसैसँग नबोली, कुराकानी नगरी प्रगाढ सम्बन्ध राख्न सकिन्न र परमेश्वरले प्रार्थनामा के गर्नुहुन्छ त हामी बीच आफैले प्रकट गर्नुहुन्छ।
4: सदा जस्तै आज पनि स्वागत गर्न चाहन्छु कार्यक्रम स्पर्शमा। याकुब 5:16 पदमा लेखिएको छ, धार्मिक मानिसको प्रार्थना शक्तिशाली र प्रभावशाली हुन्छ। के तपाईँले कहिले विचार गर्नुभएको छ कि यो पद कसरी सत्य हुन सक्छ? जब परमेश्वरलाई सबै कुरा थाहा छ, उहाँ सबै कुरा देख्नुहुन्छ, सबै कुरा नियन्त्रण गर्नुहुन्छ भने कसरी हाम्रो प्रार्थनाले उहाँलाई प्रभावित गराउन सक्छ त? यदि यिनै प्रश्नहरूले गर्दा तपाईँको नियमित प्रार्थनालाई अवरोध गरेको छ भने आजको सन्देशले यहाँलाई यी सबैको उत्तर दिनेछ र हरेक दिन लगनशील भई प्रार्थना गर्न सहायता दिनेछ।
3: प्रिय श्रोता, गत हप्ता पनि हामीले के प्रार्थनाले परमेश्वरलाई प्रभाव पार्न सक्छ भन्ने विषयमा धेरै कुराकानी गरेका थियौँ। धेरैले यही विचार गर्छन् कि हामीले जे माग्यौँ परमेश्वरले त्यही दिनुहुनेछ, तर हाम्रो हृदयको शुद्धताले हाम्रो बिन्ती प्रति परमेश्वरको प्रतिक्रियालाई प्रभाव पार्छ भन्ने कुरालाई हामीले भुलेका हुन्छौँ। मती 7:7-11 पदमा लेखिएको छ, माग तब परमेश्वरले तिमीहरूलाई दिनुहुनेछ, खोजी गर तब तिमीहरूले पाउनेछौ, ढकढकाऊ तब ढोका तिमीहरूको लागि उग्रनेछ। साँचो जसले माग्छ त्यसले पाउँदछ, जसले खोज्दछ उसले भेटाउँदछ, अनि जसले ढकढक्याउँछ उसको निम्ति ढोका खोलिनेछ। तिमीहरू मध्ये को बाबु होला? यदि तिमीहरूको छोरी छोरोले रोटी मागे के तिमीहरू उसलाई ढुङ्गा दिन्छौ? अह, अथवा जब तिम्रो छोराले माछा माग्ला के तिमीले उसलाई सर्प दिन्छौ? अह, तिमी परमेश्वर झैं होइनौ, तिमी दुष्ट हौ, र पनि तिमीहरूका छोरा छोरीहरूलाई असल कुराहरू दिन जान्दछौ। यसकारण तिमीहरूका पिताले उहाँसित माग्नेलाई झन् कति बढी भरेर असल चिजहरू दिनुहुनेछ। हाम्रो जीवनमा त्यस्ता धेरै प्रश्नहरू हुन्छन् जसले हामीमा समस्या पनि खडा गरेको हुन्छ। आज त्यस्तै प्रश्नका निम्ति केही उत्तरहरू मैले लिएर आएको छु। पहिलो प्रश्न हो, कसैले भन्छन् परमेश्वर सर्वव्यापी हुनुहुन्छ, उहाँ हाम्रो सबै खाँचो र आवश्यकता जान्नुहुन्छ भने किन हामीले परमेश्वरलाई माग्नु पर्छ त? असल प्रश्न। प्रिय, जब हामीले परमेश्वरलाई प्रार्थना गर्छौँ यसको अर्थ हामीले उहाँलाई हाम्रो खाँचो बारे जानकारी दिएको होइन, तर यसले परमेश्वरलाई आदर दिलाउँछ। तपाईँले प्रार्थना गर्दा परमेश्वर नै सबै थोकको मात्र स्रोत हुनुहुन्छ भनी जान्नुहुन्छ र यसैले तपाईँ परमेश्वरको आदर गर्नुहुन्छ। हाम्रो जीवनमा सबै थोक असल हुँदा, राम्रो हुँदा म भन्न सक्छु कि हामीले परमेश्वरलाई सम्झिँदैनौ र उहाँको कार्यप्रति धन्यवादी पनि हुँदैनौ। जब हामी बिरामी हुन्छौ तब मात्र परमेश्वरले दिनुभएको चंगाईलाई महसुस गर्न सक्छौ र धन्यवादी हुन सक्छौ। जब हाम्रो केही हराउँछ तब मात्र त्यस कुरा महत्व बारे हामीलाई थाहा हुन्छ। प्रिय मित्र, कहिले कहीँ हामी आफैमा घमण्ड गर्छौ, आफैमा सबै थोक गर्न चाहन्छौ, यसकारण हामी प्रभुसँग माग्दैनौ। अर्को कारण हामीले उहाँको प्रेमलाई ठट्टाको रूपमा लिन्छौ। हामी भन्छौ कि प्रभु तपाईँ मेरो जीवनको सानो तिनो कुरा पूरा गर्न इच्छुक हुनुहुन्छ। यदि तपाईँ कुनै कुराको उत्तर पाउन चाहनुहुन्छ, प्रभु इच्छुक हुनुहुन्छ। यदि तपाईँ बुद्धि र निर्देशन पाउन चाहनुहुन्छ, प्रभु इच्छुक हुनुहुन्छ। तपाईँको जीवनमा कुनै आर्थिक, भौतिक, सामाजिक अभाव छ भने पनि प्रभु इच्छुक हुनुहुन्छ। हो, परमेश्वरले तपाईँको जीवनको सानो तिनो कुरालाई पनि वास्ता राख्नुहुन्छ र तपाईँको सानो तिनो प्रार्थना सुन्नलाई पनि इच्छुक हुनुहुन्छ। परमेश्वरले सबै कुरा जान्नुहुन्छ। यसको मतलब यो होइन कि हामीले प्रार्थना गर्न छोडौं। अनि दोस्रो प्रश्न, यदि कुनै परिस्थिति हुने नै छ भने परमेश्वरलाई थाहा छ भने किन मैले प्रभुसँग प्रार्थना गर्ने, किन मैले मेरो इच्छा प्रभुलाई सुनाउने? हो, प्रभुले हाम्रो निम्ति पहिले नै सबै कुरा योजना बनाइसक्नु भएको छ।

तर जब हामी प्रार्थना गर्छौँ तब उहाँले शान्त नम्र धैर्य वा कहिले कहीँ छिट्टै पनि हाम्रो इच्छा र चाहनामा रहेर काम गर्नुहुन्छ। कहिले कहीँ उहाँले आफ्नो इच्छालाई हाम्रो इच्छामा मिलाउनुहुन्छ त कहिले कहीँ हाम्रो इच्छालाई परमेश्वरको इच्छामा मिलाउनुहुन्छ। जहाँ मेल छैन त्यहाँ शान्ति हुँदैन र प्रभु र हाम्रो इच्छाको पनि मेल मिलाप भएन भने हाम्रो जीवनमा शान्ति हुँदैन। जब परमेश्वरले हाम्रो जीवनमा उहाँको काम गर्नुहुन्छ, जब उहाँले हामीलाई आफ्नो इच्छासँग मेल मिलाप गराउनुहुन्छ, तब जीवनको हरेक खुरी बतासमा पनि उहाँले आफ्नो उपस्थितिको आभास हामीलाई दिनुहुन्छ। उहाँले मात्र हामीलाई शान्तिमा राख्नुहुन्छ। दोस्रो, परमेश्वरले हामीलाई एउटा साधनको रूपमा चलाउन सक्नुहुन्छ। उदाहरणको लागि, जब तपाईँको कुनै साथी निकै रोगी हुनुहुन्छ र तपाईँको मनमा त्यस व्यक्तिको निम्ति प्रार्थनाको बोझ छ, तपाईँलाई थाहा छैन यदि त्यस व्यक्तिलाई निको पार्न परमेश्वरको इच्छा छ या छैन। तर जब तपाईँ प्रार्थना गर्दै जानुहुन्छ तब अझ तपाईँ आफ्नो विश्वासमा पनि बलियो बन्नुहुनेछ। जब तपाईँ विश्वासमा दरिलो बन्नुहुन्छ तब परमेश्वरले त्यस व्यक्तिलाई निको बनाउन चाहनुहुन्छ। परमेश्वरले तपाईँ बाहेक पनि आफ्नो राज्यको काम गर्न सक्नुहुन्छ, तर उहाँले तपाईँलाई नै रोज्नुभयो, कारण उहाँले तपाईँलाई उहाँको राज्यको निम्ति एउटा साधन बनाउन चाहनुहुन्छ। यस्तो प्रक्रियामा परमेश्वरको महिमा हुन्छ, हाम्रो विश्वास बलियो हुन्छ र हामी अझ प्रार्थनामा बलियो भई आफ्नो जीवनलाई थप इमानदारी पूर्वक बिताउन उत्प्रेरणा दिन्छ। अर्को एउटा उदाहरण दिन चाहन्छु। हुन त परमेश्वरले हामी बाहेक पनि आफ्नो सुसमाचार यस संसारमा ल्याउन सक्नुहुन्थ्यो, तर उहाँले सुसमाचार प्रचारद्वारा, सुसमाचारका गीतद्वारा, परमेश्वरको वचनद्वारा वा अरू कुनै पनि तरिकाद्वारा येशू ख्रीष्टको बारेमा बताउन चाहनुभयो। उहाँको काममा हामी पनि संलग्न भएको परमेश्वर चाहनुहुन्छ। उहाँले हामी मध्ये कसैले प्रचारक बन्न, कसैले प्रार्थनाको योद्धा बन्न बोलावट दिनुभएको छ। ती दुईमा कुन चाहिँ बढी महत्वको हो त? यस प्रश्नको उत्तर नै छैन, किनभने ती दुवै नै बराबर महत्वका छन्। कुनै किसान घरमा बसी बसी नै उसको खेतमा हराभरा अन्न फल्दैन। आफ्नो खेतमा अन्न उब्जाउनको निम्ति त्यस किसानले बिउ रोप्नु पर्यो, परिश्रम गर्नु पर्यो, तर उब्जनी चाहिँ परमेश्वरको हातमा नै छ। दोस्रो इतिहास 7:14 पदमा लेखिएको छ,